0: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ?
1: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
0: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
1: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
0: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
1: र अझ रमाइलो कुरा,
0: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
1: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
0: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्दै
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। मुलुकको सबैभन्दा पुरानो दल नेपाली काङ्ग्रेसको 15 महाधिवेशन आज काठमाडौँमा सुरु हुँदैछ। महाधिवेशनमा 7500 प्रतिनिधिले सहभागिता जनाउँदैछन्। महाधिवेशनमा ऊर्जाशील काङ्ग्रेस र नयाँ संकल्प मूल नारा तय गरिएको छ। सबैभन्दा धेरै प्रतिनिधि यो महाधिवेशनमा सहभागी हुन थालेको काङ्ग्रेसले जनाएको छ। काङ्ग्रेसले नीतिका सन्दर्भमा कतिपय विषयहरू यसपालि स्पष्ट पार्ने र आगामी 4 वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने जनाएको छ। काङ्ग्रेस महाधिवेशनका विषयमा आजको अन्तर्सम्वादमा कुराकानी गर्नेछौँ। काङ्ग्रेस उपसभापति पुष्पा भुषाल हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। भुषालज्यू,
1: हजुर हजुर,
0: स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: अब यहाँको महाधिवेशन आज सुरु हुँदैछ, खास गरी महाधिवेशनका कार्यक्रमहरू के छन् त्यहीँबाट सुरु गरौँ।
1: पहिला त धेरै धेरै धन्यवाद। हामी एकदम उत्साहित छौँ। आजदेखि 15 महाधिवेशन विधिवत ढङ्गबाट सुरु हुन गइराखेको छ। देशभरिबाट प्रतिनिधिहरू मात्रै होइन, महाधिवेशन प्रतिनिधि मात्रै होइन, अरू पार्टीमा आबद्ध भएका साथीहरू, महाधिवेशनलाई नियाली राख्नुभएकाहरू धेरैको उपस्थिति छ। तपाईँले भने जस्तै 7500 क्षेत्रीय महाधिवेशन प्रतिनिधिहरू त आउनुहुन्छ, त्यसको साथ अरू साथीहरू पनि धेरै उत्साहको साथ काठमाडौँ आउँदै हुनुहुन्छ, त्यसको खबर प्राप्त भएको छ। र आजको दिन हाम्रो उद्घाटन कार्यक्रम रहनेछ, जसमा विभिन्न अरू देशहरूका नेतृत्वहरू कोही उपस्थित हुनुहुन्छ, कसैले सूचनाहरू सन्देशहरू पठाउनु भएको छ अरू दलहरूका नेतृत्वहरूले, र त्यस्तै किसिमबाट हामीले अरू प्रमुख राजनैतिक दलको नेतृत्वहरूलाई पनि बोलाएका छौँ र उहाँहरूको पनि उपस्थिति रहनेछ। र आजको दिन विशेष गरी हामी एउटा उद्घाटन समारोह नै हुनेछ। हामी उद्घाटन समारोह 2 बजे प्रारम्भ गर्छौँ टुडिखेलमा, र त्यसपछि आजको दिन हामी उद्घाटन समारोह पछि विधानमा केही संशोधनहरू गर्नुपर्ने आवश्यकता हुन्छ, त्यसको बारेमा छलफलहरू गर्छौँ भने भोलिको बन्द सत्र प्रारम्भ हुन्छ। र भोलिको बन्द सत्र प्रारम्भ गरिसकेपछि त्यहाँ राजनैतिक प्रस्तावहरू सभापतिबाट प्रस्तुत हुन्छ भने विधान संशोधन पनि यही महाधिवेशनबाट न्यूनतम रूपबाट केही छलफल चलिरहेछ, त्यसको पनि तयारी हुन्छ। र भोलि विधान संशोधनको प्रस्तावहरू पनि आउँछ। र भोलि 19 गते महाधिवेशन प्रतिनिधिहरूबाट केन्द्रीय कार्य समितिमा निर्वाचनको लागि आफूलाई तयारी गरेर आउनुभएका नेतृत्वहरूले भोलि मनोनयनको लागि निर्वाचन समितिले आफ्नो प्रकाशित गर्नेछ कार्यतालिका, र त्यो अनुसार अगाडि बढ्नेछ भने सँगसँगै साङ्गठनिक प्रस्तावहरू पनि त्यहाँ प्रस्तुत हुनेछ। नेपाली काङ्ग्रेसको राजनीतिक प्रस्तावहरू पनि आउनेछ, कोषाध्यक्षले आफ्नो आर्थिक विवरणहरू पनि त्यहाँ लिएर आउनुहुनेछ, र हाम्रो पार्टीभित्र जुन एउटा नयाँ संरचनाको रूपमा रहेको छ, लिडरसिप एकाडेमीको स्थापना भयो, इलेक्सन ब्युरोको स्थापना भइसकेको छ, उसले आफ्नो कामहरू पनि प्रारम्भ गरिसकेको छ, जो एउटा नयाँ किसिमबाट यो संरचना निर्माण भयो।

0: र देशभरिका साथीहरूलाई त्यसको बारेमा गहिरिएर जानकारी पुर्याउनु पनि जरुरी छ, किनभने त्यो सङ्गठनसँग जोडिएको विश्वास हो। पार्टीमा भोलिको दिनमा स्थानीय निर्वाचनमा, प्रदेशको निर्वाचनमा, प्रतिनिधि सभामा निर्वाचनमा उठ्ने उम्मेदवारहरूलाई नेपाली काङ्ग्रेसले उठ्ने उम्मेदवारको नेतृत्वको तयारी गर्ने र त्यस्तै निर्वाचन क्षेत्रहरूको तयारी गर्ने, पार्टीले त्यसको लागि जिल्लादेखि वडादेखिको पार्टीले त्यसको तयारीहरू कसरी गर्ने भन्ने सन्दर्भमा पनि त्यो छलफलहरू हुनेछ। यसकारण यो अहिलेको 15 महाधिवेशन एउटा पार्टीको राजनीतिक दलको आन्तरिक सङ्गठनलाई एकताको अधिवेशनको रूपमा अगाडि बढाउनको लागि सबैलाई समेटेर लिएर जाने भन्ने उद्देश्यको साथ यो महाधिवेशन प्रारम्भ भएको छ र त्यो अनुसारको प्रतिनिधिहरूको उपस्थिति पनि भइसकेको हामीले देखिराखेका छौँ। भने दोस्रो चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिमा मुलुकको परिवर्तनलाई, लोकतन्त्रलाई अझै मजबुत बनाउनको लागि, लोकतान्त्रिक पद्धति र प्रक्रिया अनुसार मुलुकलाई अगाडि बढाउनको लागि देखा परेका विषयहरूमा, राष्ट्रिय विषयहरूमा नेपाली काङ्ग्रेसले आफ्नो दृष्टिकोणलाई स्पष्ट रूपबाट महाधिवेशनमा राख्नेछ। त्यो अन्तर्गत नेपाली काङ्ग्रेसको राष्ट्रिय मुद्दामा नेपाली काङ्ग्रेसको आफ्नो दृष्टिकोणका कुराहरू छ र त्यो
1: जस्तो अब यो यहाँको जुन दृष्टिकोणको विषय छ, अहिले अब काङ्ग्रेस एक हिसाबले भन्ने भने साङ्गठनिक रूपमा र मनस्थितिगत रूपमा पनि विभाजित अवस्थामा छ। यहाँहरू एउटा विशेष महाधिवेशन गरेर आउनुभएको नेतृत्व छ जसलाई खास गरी निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएको अवस्था छ, अर्को काङ्ग्रेस जसले अहिले वडामा अधिवेशन गरिरहेको छ, र अर्को तेस्रो चाहिँ धारको काङ्ग्रेस जो यहाँहरू दुइटै यो अभियानमा सहभागी छैन, त्यो कहीँ न कहीँ अलग भएर पन्छिएर बसेको अवस्था छ। अब अहिलेको यहाँहरूले यो महाधिवेशन गरिरहँदाखेरि चाहिँ मुलुकको पछिल्लो राजनीतिक सन्दर्भमा नै यहाँहरूको यो तिनवटा धार फरक फरक धारको फरक फरक दृष्टिकोण हुन्छ कि सबैको दृष्टिकोण धारणा एउटै हो तर साङ्गठनिक रूपमा कहीँ कतै नमिलेकोलाई यहाँले अघि भनेको जस्तो यो एकता महाधिवेशनले जोड्छ, आजकै प्रक्रियामा नआए पनि यो महाधिवेशनपछि निर्वाचित हुने नेतृत्वले जोड्छ, के हुन्छ?
0: विशेष गरी अब तपाईँले भने जस्तै हिजोको दिनमा नेपाली काङ्ग्रेसको विधान अन्तर्गत विशेष अधिवेशन सम्पन्न भइसकेपछि त्यो विषय एउटा त्यसलाई मान्ने नमान्ने एउटा राजनीतिक विषय बनाउन सकिन्थ्यो, विवादको विषय बनाउन सकिन्थ्यो, तर त्यसलाई दुर्भाग्यवश एउटा कानुनी विवादको विषय बन्न पुग्यो, जसले गर्दा एउटा संवैधानिक अङ्कको रूपमा रहेको निर्वाचन आयोगले सामान्य सर्वोच्च अदालतले त्यसलाई निर्णय गर्नुपर्ने भयो र त्यसले गर्दाखेरि पनि पार्टीभित्रको अलिकति बढी भनौँ मत विभाजनहरू बढी भएको चाहिँ देखियो। त्यही भएर यो राजनीतिक विवाद मात्रै भइदिएको भए यसलाई व्यवस्थापन गर्न धेरै सहज पनि हुन्थ्यो, तर अहिले आएर अब हामी 15 महाधिवेशन प्रारम्भ गरिसकेपछि र कानुनी विवाद अब लगभग समाप्तै भइसकेको अवस्था छ, किनभने सामान्य सर्वोच्च अदालतले हामीलाई यो अधिवेशन प्रारम्भ गर्ने भनेर आदेश पनि दिइसकेको अवस्थामा नै हामीले यो अधिवेशनलाई यो समयभित्रै गर्नुपर्ने बाध्यता पनि सृजना भयो। र तपाईँले भने जस्तै अब एकातिर यसलाई कानुनी विवाद बनाएको कारणले पनि यो कानुनले निर्देशन गरेको, अदालतले निर्देशन गरेको समय सीमाभित्र यो अधिवेशनलाई सम्पन्न गर्नुपर्ने भएकोले अहिले यो प्रारम्भ पनि भयो 15 अधिवेशन। तर पनि यो मत भिन्नताको विषय फेरि राजनीतिक विषय हो, राजनीतिक विवादको विषय हो, जुन तपाईँले भन्नुभयो तिनवटा समूह देखियो। हामी अहिले अब विधिवत हामीले 15 महाधिवेशन आजदेखि प्रारम्भ गर्छौँ, त्यसमा धेरै साथीहरूको उपस्थिति भइसकेको छ, जसले काङ्ग्रेसको अब नेतृत्व बलियो हुनुपर्छ, सङ्गठन बलियो हुनुपर्छ, काङ्ग्रेस एउटा राष्ट्रिय राजनीतिमा परिवर्तनकारी शक्ति भएको कारणले पनि परिवर्तन पनि गर्यो, परिवर्तनका मुद्दालाई अब संरक्षण पनि गर्नुपर्छ पार्टीले भनेर पार्टीको सङ्गठनलाई मजबुत गराउनको लागि यो महाधिवेशन हाम्रो सबभन्दा मजबुत समय हो, जहाँ हामीले पार्टी सङ्गठनलाई मजबुत बनाउनको लागि ती विषयवस्तुहरू ती मुद्दाहरूलाई उठान पनि गर्छौँ। र तपाईँले भने जस्तै अब विभाजन भएको जुन अरू मत भिन्नता बोकेको जुन समूहहरू हुनुहुन्छ उहाँहरूलाई त पार्टीले अधिवेशन भइसके तापनि अधिवेशन पश्चात पनि त संवादको बाटा त खुला हुन्छ, र त्यसको प्रमुख जिम्मेवारी त फेरि महाधिवेशन पश्चात चयन भएको निर्वाचित भएको नेतृत्वले नै त्यसको सुरुवात पनि गर्नुपर्छ। र तेस्रो कुरा, काङ्ग्रेस पार्टीको विधान यति लिबरल पनि छ, कि हामीले भाग नलिनुभएको नेतृत्वहरूलाई सम्मान ढङ्ग सम्मानित पूर्ण ढङ्गबाट पार्टीमा समाहित गर्नको लागि पनि विधान कहीँ पनि छेक्दैन। त्यस कारण चाहिँ मलाई के लाग्छ भने यो 15 महाधिवेशन हामीले विधिवत ढङ्गबाट अगाडि बढाउँछौँ र यसमा विभिन्न मुद्दाहरूको छलफल पनि हुन्छ। तपाईँले भने जस्तो मत भिन्नताका कुराहरू पनि त्यहाँभित्र बन्द सत्रमा कुराहरू उठ्छ, सबै साथीहरूको चिन्ता हुन्छ, तर पनि महाधिवेशन चाहिँ हामीले एउटा विधिवत ढङ्गबाट कार्यपालिकाभित्र सम्पन्न गर्नुपर्ने हाम्रो एउटा बाध्यता भएको कारणले हामीले यसलाई सम्पन्न गर्छौँ। तर जुन राजनीतिक विवादको विषय तपाईँले भन्नुभएको छ त्यसलाई व्यवस्थापन गर्नको लागि निर्वाचन पश्चात नेतृत्व त त्यसमा फेरि पनि अगाडि बढ्छ भन्ने कुरा म चाहिँ एकदम स्पष्ट चाहिँ त्यसमा म स्पष्ट पनि छु, तर त्यो अनुसार चयन भएको नेतृत्वले चाहिँ सहजीकरण वा व्यवस्थापन गर्नको लागि फेरि पनि हाम्रो पहलकर्मीहरू अगाडि बढ्छ।
1: जस्तो अब अहिले खास गरी एउटा सङ्गठनको सन्दर्भमा या चाहिँ महाधिवेशनको प्रक्रियाका सन्दर्भमा काङ्ग्रेसमा आएको यो पछिल्लो विकसित अवस्था त छँदैछ, त्यसभित्र एउटा लुकेको पक्ष अथवा चाहिँ कहीँ न कहीँ भित्रभित्र चाहिँ भुसको आगो जस्तो चाहिँ भइरहेको एउटा पक्ष भनेको चाहिँ राजनीतिक विषय पनि खास गरी अब मुलुक कसरी सञ्चालन गर्ने, यो राष्ट्रिय मेलमिलाप एकताको सन्दर्भमा को शक्तिहरूसँग मेलमिलाप गर्ने भन्ने विषयमा पनि यहाँहरूको भिन्न धारणाहरू छ भनेर बाहिर आइरहेको छ। यहाँ लामो समयदेखि राजनीतिमा हुनुहुन्छ, यहाँले ती सबै कुराहरू बुझ्नुहुन्छ, यहाँलाई कस्तो लागेको छ यो अहिले यो भनिएका कुराहरू?
0: होइन, यो हामीले अब यो अहिलेको संविधान 2072 ल्याउँदै गर्दाखेरि नेपाली काङ्ग्रेसकै नेतृत्वमा यो संविधान आएको होइन, पार्टीको पूर्व सभापति पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा नेपाली काङ्ग्रेस एउटा 70 संविधान सभाको निर्वाचनमा आम जनताले काङ्ग्रेसलाई सबभन्दा ठुलो दलको रूपमा संविधान सभामा पठाएको कुरा पनि हामीले स्मरण गर्नुपर्छ भने, दोस्रो कुरा त्यस बेला संविधान निर्माण गर्ने नेतृत्व पनि नेपाली काङ्ग्रेसले नै गरेको अरू दलहरूसँग मिलेर, र यो संविधान निर्माण गर्दाखेरि यस्तो हामी अब नेतृत्वदायी भूमिका काङ्ग्रेसले नै खेलेको कुरा सबैलाई थाहा भएकै कुरा, तर हामीले यो संविधानभित्र रहेका शक्तिहरू सँग संवादहरू गर्ने संविधानले चिनेका शक्तिहरूसँग चाहिँ संवाद अगाडि बढ्नेछ, संवाद पनि गर्नुपर्छ होइन, किनभने हामी यही संविधान अन्तर्गत रहेर उसैले निर्देशन गरेको लोकतान्त्रिक पद्धति अनुसार मुलुकको शासनहरू चलाउने, अन्तर्राष्ट्रिय जगतसँग सम्बन्ध कायम गर्ने, त्यसको एउटा संविधानले एउटा सीमा तोकेको छ। त्यसकारण नेपाली काङ्ग्रेसले यही संविधान अनुसार मुलुकको शासन प्रणाली अगाडि बढ्नुपर्छ भनेपछि हामीले अहिले आएर जनताले एकदम आफ्नो इच्छाले 2/3 नजिक अहिलेको नयाँ पार्टीलाई सत्तामा पुर्याएको छ र हामी चाहन्छौँ 2/3 नजिक पुगेको अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा मात्रै होइन जनताको मनमा पनि पुग्नु पर्दछ, अनि मात्रै लोकतान्त्रिक पद्धतिबाट शासन अगाडि बढ्छ, संविधान त मुलुकको सरकार अगाडि बढ्छ। त्यस कारण हामी यही संविधानभित्र रहेका शक्तिहरू विभिन्न राजनीतिक दलहरूसँग मुलुकको लोकतन्त्रलाई बलियो बनाउनको लागि, राष्ट्रिय मुद्दामा हामी एउटा एकता कायम गर्नको लागि, त्यो संवादहरू अगाडि बढाउनको लागि नेतृत्वलाई भूमिकाहरू खेल्ने र सरकारले गरेका राम्रो कामहरूमा हिजोको दिनमा पनि बाढी पहिरो जस्तो एउटा प्रकृतिले भनौँ एउटा यत्रो ठुलो प्रकोप आएको बेलामा पनि प्रमुख प्रतिपक्षी दलको रूपमा हामीले सरकारलाई उत्तिकै सहयोगहरू गर्नुपर्दछ। त्यस्तो किसिमबाट सरकारले संविधान र कानुनी शासनभित्र रहेर जनतालाई केन्द्रबिन्दु बनाएर लोकतन्त्रलाई को पद्धतिलाई बलियो बनाउने गरी सरकारले आफ्नो सरकार चलाउनु सत्ता चलाउनुपर्छ भनेर प्रमुख प्रतिपक्षी दल भए तापनि हामीले चाहिँ त्यो सकारात्मक रूपबाट हामी सहयोग गरेका छौँ, तर पनि अब त्यो अनुसार यदि सरकारले काम गरेन, सुशासनको पक्षमा गरेन, जनताको सुरक्षाको लागि गरेन, संविधान र कानुनी शासनभित्र रहेर एउटा पद्धति प्रक्रियाबाट अगाडि बढेन भने ती विषयहरूलाई त प्रमुख प्रतिपक्षी दलको रूपमा खबरदारी गर्नुपर्ने होइन निगरानी गर्नुपर्ने, त्यो त सबभन्दा प्रमुख दायित्व त नेपाली काङ्ग्रेसकै काँधमा रहन्छ, प्रमुख प्रतिपक्षी दल जनताले मतबाट बनाएको छ। यस कारण यो तपाईँले भने जस्तै अब राजनीतिक शक्ति भनेको त त्यो सृजना त यो संविधानले गरेको छ, त्यही अन्तर्गत रहेरै यो संविधानले बनाएका संवैधानिक संरचनाहरू छन्, त्यसमाथि सरकारले कुनै पनि राजनीतिक प्रभावहरू गर्न खोज्यो, कमजोर बनाउन खोज्यो भने त्यसको लागि त नेपाली काङ्ग्रेसले त्यसको संरक्षणको लागि पनि आफ्नो सङ्गठनलाई मजबुत बनाउनु पर्छ। त्यही भएर तपाईँले जुन प्रश्न गर्नुभयो त्यो के हो भने, हामीले जुन परिवर्तन यो संविधानबाट लिएर आएका छौँ त्यो परिवर्तनलाई मजबुत बनाउनको लागि र संस्थागत रूपबाट सरकार मात्रै होइन राजनीतिक दल पनि चल्नु पर्दछ, राज्यका ती अङ्गहरू पनि चल्नु पर्दछ, समाज पनि चल्नु पर्दछ, होइन भने त फेरि यो लोकतान्त्रिक पद्धति कमजोर हुन्छ नि। त्यही भएर तपाईँले भने जस्तै त्यहाँभित्र रहेरै एउटा समय सीमाभित्र रहेरै एउटा लोकतान्त्रिक अभ्यासबाट नेपाली काङ्ग्रेस अगाडि बढ्छ।
1: अब यहाँहरूको विधानको विषयमा जाउँ। विधानमा चाहिँ मूलत यहाँहरूलाई अलिक बढी दबाब भनेको चाहिँ जसरी विशेष महाधिवेशन भयो र विशेष महाधिवेशनका सन्दर्भमा जसरी मानिसहरूलाई कहीँ न कहीँ आश्वस्त पारियो, आज उनीहरूलाई व्यवस्थापन गर्नुपर्ने अवस्था छ काङ्ग्रेसभित्र, त्यसले गर्दाखेरि पदाधिकारीको सङ्ख्या चाहिँ बढाउने तयारी भएको छ भनेर कुराहरू आइरहेको छ। अब यो विधान संशोधनको विषय मूलत पदाधिकारीको सङ्ख्या बढाउने कुरामा केन्द्रित छ या अन्य विषयहरू पनि छन् जसलाई अब काङ्ग्रेस आगामी काङ्ग्रेस चलाउनका लागि भनौँ, यहाँले अलि भर्खरै भन्नुभयो स्वतन्त्र पार्टीसँग यहाँहरूको प्रतिस्पर्धा छ, प्रतिस्पर्धा पनि धेरै माथिको मत उसले लिएर आएको छ, यो अवस्थामा काङ्ग्रेसलाई कहीँ न कहीँ दबाब पनि छ।
0: हामीलाई दुई किसिमबाट हेरौँ, एउटा चाहिँ अहिलेको पन्ध्रौँ महाधिवेशन मलाई लाग्छ पहिलो पटक होला, अब यो पन्ध्रौँ महाधिवेशनले अब आम देशभरिबाट आउनुभएका युवाहरू 35 वर्ष नपुगेका युवाहरूमध्येबाट 21 जना केन्द्रीय कार्य समितिमा पुग्दै हुनुहुन्छ, त्यस्तै विभिन्न किसिमबाट विज्ञहरू समाजमा यो राजनीतिक परिवर्तन सामाजिक परिवर्तनको लागि खबरदारी गर्ने त्यो समुदायहरू पनि छ, उहाँहरू पनि प्रतिनिधिको रूपमा आउनुभएको छ, उहाँहरूको पनि केन्द्रीय कार्य समितिमा उपस्थिति आवश्यकता छ, र त्यस्तै किसिमबाट विभिन्न विविधता बोकेको जनजाति मधेसी थारू समुदायको विभिन्न समुदायका नेतृत्वहरूलाई पनि केन्द्रीय कार्य समितिमा हाम्रो विधानले स्थान दिएको छ भने, विशेष गरी महिलाहरूको नेतृत्वलाई पार्टीको केन्द्रीय समितिदेखि लिएर पदाधिकारीदेखि लिएर केन्द्रीय समितिसम्म नेतृत्वलाई अवसर दिनुपर्छ भन्ने मान्यता बोकेको छ। त्यो भएर अहिलेको विधानको संशोधन अहिलेको महाधिवेशनमा जति आवश्यकता हुन्छ त्यति मात्रै, किनभने यो तुरन्तै लागु हुन्छ यो संशोधन। त्यो भएर अहिलेको महाधिवेशनको प्रयोजनको लागि हामीले केन्द्रदेखि हाम्रो जिल्ला कार्य समितिको चुनाव बाँकी छ, प्रदेश कार्य समितिको 7 प्रदेशको चुनाव बाँकी नै छ, यसकारण हामी त्यस्तो संरचनाभित्र मात्रै सीमित रहेर अहिलेलाई हामीले यो महाधिवेशनबाट त्यो विधानलाई संशोधन गरेर तत्कालै लागू गर्नेछौँ। र अब विधानभित्रका अरू विषयहरूलाई त अहिले अब अधिवेशन भइसकेको परिवेशमा अरू विषयमा अहिले प्रवेश नगरे तापनि यस्तो छलफलको आवश्यकता चाहिँ हामीले महसुस गरेका छौँ। अहिलेको विधानमा केही राम्रै गरी परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस भएको छ,
1: जसले हजुर यहाँ अब सङ्गठनमा पनि यहाँको लामो योगदान छ, कानुनी पृष्ठभूमि पनि छ, यहाँको के कुराहरूमा परिमार्जनको आवश्यकता देख्नु भएको छ?
0: अहिले नेतृत्वमा हेर्ने हो भने नेपाली काङ्ग्रेसमा लामो समय काम गर्नुभएका नेतृत्वहरू अहिले महाधिवेशन प्रतिनिधिको रूपमा अब जिल्लाबाटै चयन भएर आउनुभएको छ, उहाँहरूलाई पनि नेतृत्वमा अवसरको उत्तिकै आवश्यकता परेको हामीले महसुस पनि गरेका छौँ। त्यो अनुसार अहिले छलफलहरू चल्दै जाँदाखेरि अहिले फेरि यो लोकतान्त्रिक पद्धतिबाट पनि अगाडि बढ्नुपर्छ, पार्टी सभापति गगन कुमार थापाले सबैलाई समेट्नको लागि पुराना लामो समयदेखि काम गर्नुभएको नेतृत्वहरूलाई पनि एउटा नेतृत्वदायी भूमिकामा ल्याउनुपर्छ भन्ने मान्यता बोक्नु भएको छ। त्यो अनुसार पार्टीमा पदाधिकारीहरूको केही संख्याहरू जस्तै उपसभापतिहरूमा वा महामन्त्रीहरूमा वा सहमहामन्त्रीहरूमा केही पदहरूलाई सृजना गर्नुपर्ने अहिलेको आवश्यकता पनि हो, किनभने पदाधिकारीहरूमा ती लामो समय काम गर्नुभएका नेतृत्वहरूलाई त्यहाँ उपस्थिति गराएर गराउने बित्तिकै त्यसको एउटा सन्देश पनि बाहिर एकताको सन्देश पनि जान्छ भने, लामो समय काम गर्नुभएका नेतृत्वहरूलाई त्यो अवसर दिनु पनि पर्दछ भन्ने मान्यता छ। त्यही भएर अहिले हामी केन्द्रमा प्रदेशमा जिल्लामा आधिकारिक यो पदाधिकारीहरूमा केही पदहरू सृजना गर्ने, त्यति मात्रै होइन अब अहिले यति धेरै उत्साह मलाई लाग्छ पहिलोचोटि होला यति धेरै महाधिवेशन प्रतिनिधिहरू अहिले भागी राख्नुभएको छ। यति मात्रै होइन, अहिले तपाईँले वार्डमा हेर्नुभयो भने पनि जुन किसिमको सक्रिय सदस्यहरूको उपस्थिति र प्रतिनिधि बन्न पाउने चाहना जुन देखिएको थियो, क्षेत्रीय प्रतिनिधि बन्न पाउने चाहना त्यो पनि उत्साहजनक रूपमा थियो। र त्यो सङ्गठनलाई हामीले बचाएर लग्ने यो हाम्रो लागि सबभन्दा राम्रो अवसर पनि हो। त्यही भएर हामी आवश्यक परेको खण्डमा हामी केन्द्रीय कार्य समितिको सङ्ख्या पनि केही बढाउनु पर्ने अवस्था आवश्यकता देखिराखेका छौँ। त्यही भएर त्यस सन्दर्भमा पनि अब यो आजको उद्घाटन समारोहपछि त्यसको बारेमा पनि छलफलहरू अगाडि बढेर त्यही रूपबाट विधानले अहिले महाधिवेशनमा खुलाउनु पर्ने विषयहरू भनेको तिनवटा संरचना, केन्द्रको, प्रदेशको र जिल्लाको संरचनामा नेतृत्वलाई स्थापित गर्नको लागि र त्यो नेतृत्व पनि समावेशी ढङ्गको हुनुपर्छ भन्ने मान्यता पनि बोकेका छौँ। त्यो अनुसार चाहिँ विधान संशोधनका ती पाटाहरूमा मात्रै छलफल हुन्छ।
1: जस्तो अब काङ्ग्रेस के फेरि सभापतिलाई शक्तिशाली बनाउने बाटोमा लागेको हो भन्ने प्रश्न छ, गिरिजाप्रसाद कोइराला सभापति हुँदा होइन अब यसरी भएन चाहिँ नेतृत्व अलि निरङ्कुश भयो अब यो बहुपदमा जानुपर्छ र त्यो पनि निर्वाचित हुनुपर्छ सबै पदमा भन्ने खालको परिस्थिति सिर्जना गरियो, त्यसमा स्वयं सुशील कोइराला पनि त्यो बाटोमा हुनुहुन्थ्यो, जसले गर्दाखेरि चाहिँ काङ्ग्रेसले विधान परिवर्तन गर्यो, सभापतिलाई अलिकति कमजोर बनाएको स्थिति थियो। त्यो सभापति भइसकेपछि सुशील कोइरालाले सार्वजनिक रूपमै भन्नुभएको थियो कि म पनि यसमा लागेँ तर यो चाहिँ सभापति बोलियो बनाउनु पर्ने रहेछ, अहिले मैले त्यो चाहिँ अनुभव गरेका छु भनेर। अब पछिल्लो समयमा सभापति विरुद्ध भनौँ न एउटा खालको विशेष महाधिवेशनको परिस्थिति नै बन्यो जसमा यहाँहरू सबै संलग्न हुनुभयो। अब अहिले फेरि सभापतिलाई पदाधिकारीहरू मनोनयनको अधिकार यी यावत कुराहरू दिएर के काङ्ग्रेस फेरि सभापतिलाई अलि बोलियो बनाउँदैछ?
0: राजनीतिक दलहरूको जति धेरै पदाधिकारीहरू भए तापनि त्यो पार्टीले गर्ने कामको सबभन्दा बढी जिम्मेवारी सभापतिले नै लिनुपर्छ, होइन? पार्टीले गर्ने कामको, कुनै पनि कामको, त्यसको राम्रो कामको नराम्रो कामको जिम्मेवारी त पार्टी सभापतिले लिनुपर्छ। एउटा राजनीतिक दलभित्रको अभ्यास पनि हो र नेतृत्वको पहिचान पनि हो। तर त्यति भन्दै गर्दाखेरि सभापति नै सबभन्दा बलियो हुनुपर्छ भन्ने कुरा भन्नुहुन्छ, विधानको परिधिभित्र बसेर सभापतिले, नेताले, कार्यकर्ताले काम गर्नुपर्दछ। तपाईँले भन्नुभयो नि यो कुनै नेतृत्वको विरुद्धमा विशेष अधिवेशन भएको होइन, त्यो विधानले दिएको अधिकारलाई सदुपयोग गरेर त्यो अधिकारलाई प्रयोग गर्नको लागि विशेष अधिवेशन भएको हो। त्यही भएर त्यही पद्धतिबाट अगाडि बढ्नको लागि हो अहिले सभापतिलाई बलियो बनाउने भनेको। कुनै पनि विषयमा त्यसको अन्तिम निर्णयमा सभापतिले सबै कुराहरू बुझेर एउटा निर्णय गर्नको लागि, किनभने सबभन्दा ठुलो शब्द पार्टीको नेता सभापतिको रूपमै जान्छ। यस कारण पनि पदाधिकारीको सिरिजमा अरू यति लामो समयसम्म काम गर्नुभएका नेतृत्वहरू अहिले सहभागी हुनुभएको छ, उहाँहरूलाई उचित अवसर दिन र नेतृत्व पुगेर उहाँहरूले पार्टी सङ्गठनलाई मजबुत बनाउनको लागि आफ्नो भूमिका खेल्न सक्नुहुन्छ भनेर पदाधिकारीहरूको सङ्ख्या बढाएको छ। होइन भने तपाईँले भन्नुभयो हिजोको समयमा पदाधिकारीहरूलाई बढाउँदै गर्दाखेरि नेतृत्वलाई अप्ठ्यारो परेको कुराहरू महसुस गर्नुभयो, तर अहिलेको समयको आवश्यकता के हो भने सबैले बसेर कलेक्टिभ रूपबाटै पार्टीको सङ्गठनलाई मजबुत बनाउनुपर्छ भन्ने कुरामै हाम्रो दृष्टिकोण रहेको छ। तर यसलाई दुईटै पाटाले हेर्न सकिन्छ, एउटा पार्टीको नेतृत्वले नै, सभापतिले नै पार्टीको जस अबजस पाउने र नेतृत्वको भूमिका सबभन्दा महत्त्वपूर्णै हुन्छ, तर अरू साथीहरूको पनि कुराहरू, सुझावहरू लिएर पार्टीको सङ्गठनलाई मजबुत गराउनको लागि सबैको सुझावहरूको आवश्यकता परेको कारणले पनि अहिले केन्द्रीय कार्य समितिमा प्रतिनिधिको उपस्थिति एउटा नयाँ ढङ्गबाट हामीले गरेका छौँ। त्यही भएर केन्द्रीय कार्य समितिको निर्णय बिना त नेपाली काङ्ग्रेसको कुनै पनि निर्णय कार्यान्वयन हुन सक्दैन, कार्य सम्पादनले निर्णय गरे पनि। यो बलियो भन्दाखेरि पनि सबैलाई समेटेर लग्नको लागि यो विधानलाई हामीले परिवर्तन गर्न खोजेका छौँ।
1: हजुर, हामीसँग हुनुहुन्छ नेपाली काङ्ग्रेसकी उपसभापति पुष्पा भुषाल। काङ्ग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ र अन्तिम जिज्ञासा छ भुषालज्यू यहाँसँग, नेतृत्वका सन्दर्भमा, खास गरी सभापतिका सन्दर्भमा, नेतृत्वका सन्दर्भमा, यहाँ आफै पनि उपसभापति हुनुहुन्छ, यहाँको आफ्नै सन्दर्भमा पनि यो नेतृत्व चयन कसरी हुन्छ, यहाँको आकाङ्क्षा के छ, यहाँको इच्छा के छ, खास गरी प्रतिस्पर्धा सभापतिमा हुन्छ कि हुँदैन? नेता किशोर राठौरले पनि म उम्मेदवारी दिन्छु भनेर भन्नुभएको छ, महामन्त्रीमा एकदमै धेरै सङ्ख्यामा नेताहरू खुल्नु भएको छ, हामी उम्मेदवारी दिन्छौँ भनेर, अब यो कसरी व्यवस्थापन हुन्छ, निर्वाचन प्रक्रिया कस्तो हुन्छ, यहाँहरूले कसरी नेतृत्व चयन गर्नुहुन्छ?
0: अब 7,500 महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति हुनेछ र पदाधिकारीमा मलाई लाग्छ अहिलेको सभापतिज्यूमा अहिले हाम्रो अहिलेको वर्तमान सभापति गगन कुमार थापा नै त्यहाँ एउटा निर्विरोध जस्तै उहाँ सम्मानित हुनुहुन्छ गर्नु पनि पर्छ। यद्यपि यो त यो निर्वाचन दुई किसिमको, एउटा अब हामी नेतृत्व चयनको प्रतिस्पर्धा हो, अर्को चाहिँ अहिलेको महाधिवेशन भनेको वैचारिक प्रतिस्पर्धा, राष्ट्रिय अन्तर्राष्ट्रिय लोकतन्त्रका धेरै मुद्दाहरूमा गम्भीरतापूर्वक छलफल गरेर निर्णयमा पुग्नु पनि यो महाधिवेशन एउटा अवसरको रूपमा रहेको छ। त्यही भएर दुईवटा जिम्मेवारीको साथ पर्नु महाधिवेशन हुँदैछ। त्यो नेतृत्व चयन गरेर मात्रै पार्टी सङ्गठन बलियो हुन्छ भने होइन, त्यो सङ्गठन बलियो बनाउनको लागि पार्टीको सङ्गठन कस्तो हुनुपर्छ, नेता कार्यकर्ताको भूमिका कस्तो हुनुपर्छ भन्ने कुरा पनि निर्णय गर्ने समय पनि हो। र सबैले भने जस्तै पदाधिकारीहरू, धेरै पदाधिकारीहरू इच्छुक हुनुहुन्छ, म आफै पनि उपसभापति गर्दाखेरि पार्टीमा अझै धेरै कामहरू गर्नुपर्ने बाँकी छ भने म भएको हुनाले पनि निरन्तरता दिने भनेर पनि मैले आफ्नो चाहनाहरू जाहेर गरेको छु।
1: हजुर, यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। यहाँले उपसभापतिमा आफू फेरि अनुमोदित हुन चाहेको पनि बताउनुभयो। हामीसँग हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसकी उपसभापति पुष्पा भुषाल, अन्तरसंवादमा कुराकानी गर्नुहुँदै शङ्कर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।
2: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौँ, खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौँ।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: कस्तो गर्मी, पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
5: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
4: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो अनि टोल नै जलमग्न भयो।
6: तर समाधान पनि हामीसँगै छ है।
4: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
5: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
6: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
7: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपाली काँग्रेसको 15 महाधिवेशन आज काठमाडौँमा उद्घाटन हुँदै 7500 भन्दा बढी प्रतिनिधिको सहभागिता रहने। आगामी स्थानीय तहको चुनावका लागि सत्तारूढ रासोपाद्वारा केन्द्रीय उम्मेद्वार छनौट समिति गठन। नागरिकको आवासको अधिकार सुनिश्चित गर्न भवन ऐन विधेयक 2083 संसदमा दर्ता गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्यो। र विश्वव्यापी ऊर्जा संकट समाधानका लागि G7 राष्ट्रले 10 करोड़ ब्यारेल तेल बजारमा ल्याउने।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार विस्तारमा। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ। महाधिवेशनको आज दिउँसो 2 बजे काठमाडौँ खुला मञ्चमा उद्घाटन हुने नेपाली काङ्ग्रेसले जनाएको छ। उद्घाटन सत्रमा काङ्ग्रेसका शीर्ष नेताहरूका साथै मुलुकका प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली काङ्ग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। महाधिवेशनको तयारीबारे जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा काङ्ग्रेस प्रवक्ता चालिसेले महाधिवेशनको आवश्यक तयारी पूरा भएको र महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ पुग्ने क्रम जारी रहेको बताउनुभयो। महाधिवेशनमा झण्डै 7,500 महाधिवेशन प्रतिनिधिहरूले भाग लिँदैछन् भने हिजैदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरु भएको छ। आजको उद्घाटन कार्यक्रमपछि भोलि र पर्सि बन्द सत्र सञ्चालन हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन पेश गर्नुहुने तालिका छ। बन्द सत्रमा पेश हुने प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई 3 फरक हलमा छलफल र हरेक हलमा हरेक रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउने व्यवस्था मिलाइएको प्रवक्ता चालिसेले बताउनुभयो। यस्तै निर्वाचन समितिले भोलि अपराह्न 2 बजेदेखि बेलुका 6 बजेसम्म नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय समितिको हिजो बसेको बैठकले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति गठन गरेको छ। रासोपा सभापति रवि लामिछानेको सभापतित्वमा हिजो पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो। रासोपाका प्रवक्ता जगदीश खरेलले केन्द्रीय समितिको बैठकले केन्द्रीय उम्मेद्वार छनौट समितिमा मिलन लिम्बू, रहवर अन्सारी, तोसीमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी लहोजोम र जनक सिंह धामीलाई सदस्य मनोनित गरेको जानकारी दिनुभयो। सो समितिमा पार्टीका सबै प्रदेशका सभापतिहरू पदेन सदस्य रहने बताइएको छ। दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आआफ्नो स्थायी घर फर्कने क्रम सुरु भएसँगै काठमाडौँका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाका अनुसार चाडपर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक सवारी साधनमा यात्रुको चाप थप बढ्न थालेको छ। उहाँले उपत्यकाबाट देशका विभिन्न जिल्लामा जाने यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकता अनुसार अतिरिक्त सवारी साधन सञ्चालनको तयारी गरिएको छ। चाडपर्वमा यात्रुको अत्यधिक चाप हुने भएकाले टिकट बिक्री, सवारी साधनको अवस्था, भाडा दर तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन समेत बढाएका छन्। यात्रुलाई तोकिएको भाडा मात्र तिर्न र आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनु भएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत हिजो हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन 2055 संशोधन गर्न बनेको विधेयक 2083 संघीय संसद सचिवालयमा दर्ता गरिएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले विधेयकले निम्न आय भएका परिवारको आवासको सुनिश्चित गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। विधेयकमा पहिलोपटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको ढाँचा तथा मापदण्ड अनुसार घर निर्माण गर्न आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको प्रधानमन्त्री शाहले बताउनुभयो। त्यस्तै गोठ निर्माणका लागि निवेदन दिने नागरिकलाई आवश्यक प्रकृतिजन्य सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था समेटिएको पनि उहाँले उल्लेख गर्नुभएको छ। विधेयकमा गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 अनुदान उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल जलवायु परिवर्तन सम्बन्धी फ्री कोप लिडर्स इभेन्टमा सहभागी हुन फिजी प्रस्थान गर्नुभएको छ। फिजी र टुभालुमा यही अक्टोबर 5 र 6 तारिकमा आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा 4 सदस्यीय नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो। बाढी पहिरोका कारण 6 दिनदेखि अवरुद्ध बेसी सहर चामे सडक सञ्चालनमा आएको छ। नासो गाउँपालिका 3 खोत्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सडक सञ्चालनमा आएको डुम्रे बेसी सहर चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। हालैको वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर 6 तल्लु ज्यामिरे स्थित गरगरे बस्तीमा जमिन भाँसिएपछि स्थानीय जोखिममा परेका छन्। बस्ती नै चिरा परेपछि त्रसित बनेका स्थानीयहरू सुरक्षित स्थानान्तरण र उद्धारको पर्खाइमा छन्। मकवानपुरबाट संवाददाता विश्वराम अधिकारीको रिपोर्ट।
0: मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर 6 स्थित तल्लो ज्यामिरेको गरगरे बस्ती भूक्षयका कारण उच्च जोखिममा परेको छ। भिरालो जमिनमा रहेको बस्तीमा एकाएक जमिन फाट्ने, चिरा पर्ने र भूभाग सर्ने क्रम बढेपछि करिब 90 घर परिवार त्रसित बनेका छन्। जमिन फाट्ने र घरहरू चर्कने क्रम बढेपछि 30 वर्षदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाहरू अहिले पिचल्लीमा परेका छन्।
4: कति कष्ट भोगौ मैले, यस्तो पीडा भयो मेरो घरमा, चारैतिर झाँझर पहिरो गयो,
5: डाँडै सरिरहेको छ यहाँ। बर्सातको बेलामा, दसैँको नजिकैको बेलामा यसरी घरहरू, गोडहरू सबै यो डाँडै बगेर लडिरहेको अवस्थामा चाहिँ अहिले तुरुन्तै बस्नको लागि, तुरुन्तै तत्काल घर सारेर बस्नको लागि एउटा ठाउँ चाहिँ व्यवस्था गरेर बस्नु पाए भनेदेखि ओदलाएर बस्नको लागि
0: डरै डरमा बस्न बाध्य स्थानीय बासीहरूको स्थायी बसोबास र सुरक्षाको प्रश्न गम्भीर बनेका बेलामा जोखिमयुक्त बस्तीका बासिन्दाहरूलाई सुरक्षित स्थानमा राख्न स्थानीय सरकार र जनप्रतिनिधिहरू अहिले प्रभावितहरूको राहत र अस्थायी आश्रय स्थलको प्रबन्ध मिलाउन खटिरहेको उपाध्यक्ष भक्त बहादुर खत्रीले बताउनुभयो।
6: यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, यो विषयमा सबै निकायहरू लाएर जनतालाई चाहिँ सुरक्षित स्थानमा चाहिँ बसोबास गर्ने वातावरण बनाउनको निमित्त स्थानीय तहको सरकारले खेल्नुपर्ने भूमिका कुनै कसर बाँकी नराखिकन खेल्ने कुरा पनि मैले यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु।
0: घटनास्थलको निरीक्षण गर्नुभएका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले पनि अवस्था निकै गम्भीर रहेको र प्राविधिक टोलीसँग समन्वय गरी तत्काल स्थायी वा दीर्घकालीन स्थानान्तरणको प्रक्रिया अगाडि बढाइ प्रतिबद्धता जनाउनु भएको छ।
7: हामीले जानकारी पाउनु बित्तिकै बासिन्दालाई सुरक्षित स्थानमा बस्नको लागि हामीले सूचना जारी गर्यौं। तर के छ भन्दाखेरि, अब यसमा मानव बस्नलाई अथवा मानव बस्न योग्य अहिले हाम्रा नागरिकहरू यहाँ बस्न योग्य अवस्था देखिँदैन। अब यसलाई चाहिँ यो ठाउँ यति यति ठुलो एरिया, ओडाको एउटा एरिया चाहिँ यसलाई तत्कालै के गर्नुपर्ने भन्ने स्थलगत अनुगमन गरेर अनि जिल्ला विपद व्यवस्थापन समितिको निर्णय गरेर हामीले केन्द्रमा पठाउनेछौँ।
0: पुस्तौ पुरानो थाकथलो एकाएक चिरा परेपछि ज्यामिरे बासीहरू अहिले बास र भविष्यको चिन्तामा छन्। यस्तोमा तत्कालको उद्धार र राहतसँगै वैज्ञानिक अध्ययन सहितको दीर्घकालीन पुनर्स्थापनाका लागि सम्बन्धित निकायले तत्काल ठोस कदम चाल्न जरुरी देखिन्छ। रेडियो नेपालका लागि विश्वराम अधिकारी, मकवानपुर।
3: बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। हिजो ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले समय परिवर्तनशील भएको तर परिवर्तनसँगै हाम्रा आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुन आवश्यक रहेको बताउनुभयो। सभामुख डोबर प्रसाद अरियालले सांस्कृतिक सम्पदा संरक्षण अहिलेको पुस्ताको जिम्मेवारी भएको बताउनु भएको छ। ज्यापु समाज यलद्वारा हिजो ललितपुरमा आयोजित समाजको 33वां वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले नेपालको संस्कृति, सम्पदा तथा विभिन्न सामाजिक र राजनैतिक आन्दोलनमा नेवार समुदायको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो। मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन हिजो नेपालको सुदूरपश्चिमसहित विभिन्न प्रदेशबाट बाहिरिएको जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम कर्णालीसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट मनसुन बाहिरिएको जनाइएको छ। भूगर्भविदहरूको टोलीले हिजो म्याग्दीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन शुरू गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडासहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन शुरू गरेको हो। नेपाली काङ्ग्रेसको आजदेखि काठमाडौँमा सुरु हुन लागेको 15 राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सवारी साधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ। काङ्ग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजय बहादुर स्वारले महाधिवेशनमा भाग लिन खुल्ला मञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिनुभयो। संयोजक स्वारका अनुसार धरहराको अन्डरग्राउन्ड माइती घरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी दरबार मार्ग स्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको छ। यस्तै पुरानो बस पार्क आसपास र ब्रिकुटी मण्डपभित्र पनि केही सवारी साधन पार्किङ गर्ने गरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उहाँले बताउनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्व दाउन्नेमा हिजो भएको बस दुर्घटनामा मृत्यु भएका 6 जनाकै शनाखत भएको छ। दुर्घटनामा परि बसका चालक बाँकेको खजुरा गाउँपालिका 2 का 36 वर्षीय सुरेश विसी, कोहलपुर नगरपालिका 3 का 32 वर्षीय दिपेन्द्र केसी, कोहलपुर 10 का 55 वर्षीय एकेन्द्र राज रेग्मी, नेपालगंज उपमहानगरपालिका 7 का 22 वर्षीय कृष्ण कनौजिया, जाजरकोटको वेरीगंगा नगरपालिका 3 का 50 वर्षीय निर्जुङ खत्री र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। पर्वतको कालीगण्डकी नदीमा हालै आएको भीषण बाढी र जिल्लाकै विभिन्न ठाउँमा गएको सुक्खा पहिरोका कारण जनजीवन कष्टकर बनेको छ। बाढीले तटीय बस्तीमा करोडौँ रुपियाँको क्षति पुर्याएको केही दिन नबित्दै विभिन्न ठाउँमा पहिरो खस्दा स्थानीय थप त्रसित बनेका छन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
8: बाढीले तटीय बस्तीमा करोडौं रुपियाँको क्षति पुर्याएको केही दिन नबित्दै विभिन्न ठाउँमा पहिरो खस्दा स्थानीय थप त्रसित बनेका छन्। असोज 10 गते राति आएको बाढीबाट जलजला गाउँपालिका 8 फर्सेमा मात्रै 66 घर पूर्ण रूपमा र 36 घर आंशिक रूपमा क्षति भएको प्रारम्भिक विवरण छ। बाढी र पहिरोका कारण घरवास गुमाएका परिवार अहिले सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेका छन्। जलजला गाउँपालिका 8 फर्सेका वडा अध्यक्ष हरि विकास जीसी,
9: उहाँहरू सबै सुकुम्बासी भएको अवस्था छ, त्यसमा म पनि पर्छु है, म मेरो पनि घर लगिसकेको अवस्था छ। सिएम भोटेकोसीको जस्तै भएको छ यो, तर हामीले बेलैमा भोटेकोसीको सम्झेर हामीले यस्तै हुन्छ भनेर हामीले पहिले मानवीय क्षति हुन दिएन, सुरक्षित स्थानमा लगेर राखियो जोगाइयो। अब सरकारले गरिदिएर दात्री निकायहरूले कुनै राहत दिने उद्धारहरूले अब उहाँहरूलाई पुनर्वासको लागि व्यवस्था गर्न अति आवश्यक छ। दसैँ चाडबाडको मुखमा
8: भारीबाट फर्से क्षेत्रमा करोडौं रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जलजला गाउँपालिकाले जनाएको छ। सडक घर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेपछि पालिकाले उद्धार राहत तथा पुनर्स्थापनाका कामलाई अगाडि बढाएको बताउनुहुन्छ। जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य,
10: 100 घर त पुरै पूर्ण ध्वस्त भइसक्यो, त्यो अरू झुन्डिएको घर पनि त्यो अब बस्न सकेको छैन। त्यहाँभन्दा माथि अगाडि यो अब कटिङ बढ्दै जाँदाखेरि अब अझ कति के हुन्छ, यो जुन हिसाबले चाहिँ अहिले यो गण्डकीले काट्दैछ, यो काट्दै अब अगाडि बढ्दै जाँदा यो अहिले यो हाम्रो कालीगण्डकी कोरिडोरको यो बाटोसम्म आउने जतिखि यहाँदेखि तलसम्मको धेरै घरहरू चाहिँ उच्च जोखिममा रहेको।
8: यता फलेवास नगरपालिका 8 ठानामौलामा पनि पहिरोको जोखिम बढेको छ। 20 भन्दा बढी घर बस्नै नमिल्ने गरी पहिरोको जोखिममा रहेको जानकारी दिनुहुन्छ वार्ड अध्यक्ष मन बहादुर कुवर।
11: पोखरिनीमा 7 घर, कालामोडामा 3 घर जोखिम अवस्थामा छन्। चारैतिरबाट पहिरोले घेरिएको छ। घन्तरी महाशिला जोड्ने 2 पालिका जोड्ने मोटर बाटो पनि पूर्ण क्षति छ।
8: बाढी र पहिरोले सडक पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ। मध्य पहाडी लोकमार्गका विभिन्न खण्ड अवरुद्ध हुँदा पर्वत सही बागलुङ म्याग्दी र मुस्ताङ तर्फको यातायात प्रभावित भएको छ। मालडुङ्गाको पुलमा समेत क्षति पुगेपछि आवत जावत थप कठिन बनेको छ। बाढी प्रभावित परिवारको तत्कालीन र दीर्घकालीन आवास व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने साथै जिल्लामा बाढीले पुर्याएको क्षतिको विवरण संसदमा जानकारी दिँदै तत्काल राहत र पुनर्स्थापनाको माग गर्नुहुन्छ सांसद सागर भुषाल।
12: अन्नपात र पशु चौपाया बगेका छन्, त्यहाँको अवस्था हेर्दा लाग्छ बाढीले घर मात्र बगेको छैन, मानिसको वर्षौंको जीवन बगाएको। एकै रातमा पसल घर र वर्षौंको कमाई गुमाएका ती परिवारलाई हेर्दा मन थामरङ्गारो हुन्छ। त्यसैले सरकारसँग मेरो जोरदार माग छ, घरबार विहीन परिवारलाई तत्काल राहत सुरक्षित आवास र क्षतिपूर्तिको व्यवस्था गरियोस्।
8: बाढी र पहिरोबाट विस्थापित परिवारलाई तत्काल सुरक्षित आवास, खाद्यान्न र स्वास्थ्य सेवाको व्यवस्था गर्न सरकारले तीव्र पहल गर्नुका साथै क्षतिग्रस्त सडक तथा पुलको तत्काल पुननिर्माण सँगै जोखिममा रहेका बस्तीको दीर्घकालीन संरक्षण र पुनर्स्थापनालाई प्राथमिकतामा राख्नु पर्ने देखिन्छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
3: अब अन्तर्राष्ट्रिय समाचार। विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण गर्न G7 राष्ट्रहरूले आफ्नो रणनीतिक भण्डारबाट 4 महिनामा 10 करोड बैरल कच्चा तेल तथा डिजल बजारमा ल्याउने सहमति गरेका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोको अध्यक्षतामा भएको भिडियो सम्मेलनपछि उक्त निर्णय सार्वजनिक गरिएको हो। ऊर्जा बजारमा पछिल्लो समय देखिएको अस्थिरता, इन्धनको बढ्दो मूल्य र सम्भावित आपूर्ति अभावबारे G7 राष्ट्रका नेताहरूबीच छलफल भएको थियो। अब आर्थिक समाचार।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: गत हप्ताको बाढी पहिरोका कारण म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। बाढीबाट 266 मेगावाट क्षमताका 3 निर्माणाधीन आयोजना प्रभावित भएका छन् भने 216 मेगावाटका 8 आयोजनाको विद्युत राष्ट्रिय प्रणालीबाट बाहिर भएको छ। बाढीका कारण 66.3 मेगावाट क्षमताको मध्ये काली गण्डकी जलविद्युत आयोजनामा सबैभन्दा बढी क्षति पुगेको छ। निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनेरी, वर्कसप लगायतका संरचनामा क्षति पुगेको सिभिल ठेकेदार कम्पनी रसुवा मल्टी जेबीले जानकारी दिएको छ। त्यस्तै प्रसान लाइनको टावर र तार बाढीले बगाएपछि म्याग्दी र मुस्ताङका 176 मेगावाट क्षमताका 6 जलविद्युत आयोजना बन्द भएका छन्। बाढीका कारण नारच्याङमा रहेको 5 मेगावाट क्षमताको गलेम्दी खोला, 42 मेगावाट क्षमताको मिश्री खोला, 38 मेगावाट क्षमताको निलगिरी 1, 71 मेगावाट क्षमताको निलगिरी 2 र 6 मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजना पनि बन्द भएका छन्। बाढी पहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन 100 मेगावाट क्षमताको काली गण्डकी गर्ज र 9 मेगावाट क्षमताको सुपर घलेम्दी खोला जलविद्युत आयोजनाको पनि निर्माण कार्य प्रभावित भएको छ। नेपालमा यही असोज 19-25 गतेसम्म विश्व लगानीकर्ता सप्ताहको आयोजना गरिने भएको छ। धितोपत्र बजारका नियामकहरूको अन्तर्राष्ट्रिय संस्था ISCO आह्वानमा नेपाल धितोपत्र बोर्डको संयोजनमा हुने सप्ताह अन्तर्गत देशका विभिन्न भागमा धितोपत्र बजारका लगानीकर्ताहरूका लागि शिक्षा र सचेतना अभिवृद्धिका विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको नेपाल धितोपत्र बोर्डले जनाएको छ। विश्व लगानीकर्ता सप्ताह आयोजना गर्ने सन्दर्भमा नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारका नवप्रवेशीहरूका लागि 10 सुझाव प्रकाशित गरेको छ। बोर्डले सुझाव प्रकाशित गर्दै आफ्नो प्रतिफलको लक्ष्य र जोखिम वहन गर्न सक्ने क्षमताको सूक्ष्म विश्लेषण गरेर लगानी गर्न सुझाएको छ। बोर्डले अध्ययन गरेर मात्र लगानी गर्न, पहिले आफ्नो आपतकालीन बचत छुट्याउन र सानो सानो बचत रकमबाट लगानीको सुरुवात गर्न समेत आग्रह गरेको छ। बोर्डले धितोपत्रमा लगानी गर्दा सकेसम्म ऋण लिएर लगानी नगर्न तथा धितोपत्रको प्राथमिक बजारमा अङ्कित मूल्यमा निष्कासित भएका वा सामूहिक लगानी कोषको धितोपत्रबाट लगानी आरम्भ गर्न पनि नवप्रवेशी लगानीकर्ताहरूलाई सुझाएको छ। सरकारले कर्जा असुली न्यायाधिकरण कार्यालय मार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका नाग्दा समेत सामा ब्याज नतिर्ने ऋणीबाट कर्जा असुली गरेको छ। चालु आर्थिक वर्षको असोज 15 गतेसम्म विभिन्न 27 मुद्दाको मिलापत्र र फैसला कार्यान्वयनबाट कार्यालयले सहकारी संस्थाको करिब 11 करोड कर्जा असुली गरेको कार्यालयका प्रमुख अच्युत श्रेष्ठले जानकारी दिनुभयो। स्वदेशी काठको उत्पादन तथा उपयोग बढाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकार कार्ययोजना निर्माणमा जुटेको छ। कपिल वस्तुको तिलौराकोट साझेदारी वनको शुक्रबार अनुगमनका क्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालका वनमा काठ कुहिने, धोद्रिने तर विदेशबाट काठ आयात हुने अवस्थाको अन्त्य गर्न कार्ययोजना निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। मन्त्री चौधरीले वनको दिगो व्यवस्थापन सँगै स्वदेशी काठको उत्पादन र उपयोग बढाउने विषय सरकारको प्राथमिकतामा रहेको जानकारी गराउनु भयो। अनुगमन टोलीले तिलौराकोट साझेदारी वन उपभोक्ता समूह र मायादेवी साझेदारी वनको स्थलगत अवलोकन भ्रमण गरेको थियो।
3: भुवन आचार्य, अब खेल समाचार।
15: मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ। बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा शनिबार भएको फाइनल खेलमा पुलिसले सभापोखरी भलिबल क्लब संखुवा सभालाई 3-0 सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो। पुलिसले सभापोखरीलाई 25-23, 25-23 र 25-22 को सोझो सेटमा पराजित गर्यो। भारतीय खेलाडीको साथ पाएको सभापोखरीमाथि पुलिसले उत्कृष्ट प्रदर्शन गरेको थियो। लिग चरणदेखि शानदार प्रदर्शन गरेको सभापोखरी फाइनलमा भने निराश बन्यो। उपाधिसँगै पुलिसले 7,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सभापोखरीले 3,50,000 रुपियाँ प्राप्त गरेको हाम्रा रूपन्देही स्थित संवाददाता राम प्रसाद आचार्यले जनाएका छन्। यस्तै विभागीय टोली एपिएफ क्लब तेस्रो भयो। तेस्रो स्थानका लागि शनिबार नै भएको खेलमा एपिएफले खैरा भलिबल क्लब पञ्जाबलाई 3-1 सेटमा पराजित गरेको हो। तेस्रो भएको एपिएफले 1,75,000 रुपियाँ पुरस्कार प्राप्त गर्यो। चौथो भएको खैराले सान्त्वना पुरस्कार स्वरूप 75,000 रुपियाँ प्राप्त गर्यो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका पहल गहतराज घोषित भए। असोज 12 गतेदेखि शुरू भएको प्रतियोगितामा विदेशका 3 र नेपालको 4 गरी 7 टोलीको सहभागिता रहेको थियो। अन्तर्राष्ट्रिय आमन्त्रण शनिश्चरी गोल्ड कपको तेस्रो संस्करण शनिबारदेखि शुरू भएको छ। प्रतियोगिता असोज 24 गतेसम्म सञ्चालन हुनेछ। मोरङको पथरी शनिश्चरी नगरपालिका 1 स्थित प्रस्तावित नगर रङ्गशालामा शुरू प्रतियोगितामा 8 टोलीले भाग लिएका छन्। करिब 80,00,000 रुपियाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले 6,00,000 र उपविजेताले 3,00,000 रुपियाँ प्राप्त गर्नेछन्। जापानको नागोयामा शनिबार भएको रोमाञ्चक फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले पराजित गर्दै एसियाली खेलकुदको क्रिकेट तर्फ स्वर्ण पदक जितेको छ। विश्व T20 च्याम्पियन भारतले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। अभिषेक शर्माले 61 तथा तिलक वर्माले अभिजित 51 रनको योगदान दिए। जवाफमा पाकिस्तानले हसन नवाजको 96 रनको उत्कृष्ट प्रदर्शनका बावजुद 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्र बनाउन सक्यो।
3: राजेन्द्र विक्रम साई, अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका 1-2 स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 28.2 र न्यूनतम तापक्रम 19.4 डिग्री सेल्सियस मापन गरिएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26-28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:51 भयो भने सूर्यास्त भरे साँझ 5:52 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन आज काठमाडौँमा उद्घाटन हुँदै 7,500 भन्दा बढी प्रतिनिधिको सहभागिता रहने। आगामी स्थानीय तहको चुनावका लागि सत्तारूढ रासोपाद्वारा केन्द्रीय उम्मेद्वार छनौट समिति गठन। नागरिकको आवासको अधिकार सुनिश्चित गर्न भवन ऐन विधेयक 2083 संसदमा दर्ता गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्यो। र विश्वव्यापी ऊर्जा संकट समाधानका लागि G7 राष्ट्रले 10 करोड ब्यारेल तेल बजारमा ल्याउने। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।
16: सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार।

0: प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी तपाईँलाई स्वदेश गानहरू सुनाउँछौँ। सुरुवातमा सुनाउँछौँ शिशिर योगीको सुर, भागवत आचार्यको रचना अनि सङ्गीत हो शक्ति वल्लभको।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना सन्झै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ।

0: घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन् चनाको बन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्याल ढोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन, घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि, विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि, साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है, त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि, यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ, त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखो बारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला, आफ्नो ज्यानको घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै, उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: केही बेर अगाडि यहाँहरूले सुन्नुभयो सत्यराज आचार्य र साथीहरूको स्वरमा रहेको स्वदेश गान, सियरा आचार्यको रचना अनि सङ्गीत हो विपिन घिमिरेको। स्वदेश गानहरू सुनाइरहेका छौँ हामी यति बेला। अब सुनाउँछौँ रचना रिमालको सुर, टङ्क खनालको रचना अनि सङ्गीत हो कीर्ति न्यौपानेको।

भर्खरै सुनायौँ भविन ढुङ्गाना र साथीहरूको सुर, रमेश क्षितिजको रचना अनि सङ्गीत हो सन्तोष श्रेष्ठको। स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौँ जगदीश समालको सुर, मुकुन्द श्याम गिरीको रचना अनि सङ्गीत हो यज्ञ गिरीको।

स्वदेशका सुनाउने क्रममा अब सुनाउँछौँ अञ्जना गुरुङ र कन्या सिंहको स्वर, प्रमोद ठुङ्गानाको रचना अनि सङ्गीत हो भूपेन्द्र रायमाझीको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: नमस्कार, जितिया एक विशेष पर्व कार्यक्रमबाट कार्यक्रममा स्वागत तथा अभिवादन प्रविधि संयोजक शंकर भण्डारी अनि यो रत्न चौधरीको। जितिया पर्व विशेष गरेर पूर्वी नेपालका थारू जातिका महिलाहरूले लिने व्रत हो। जितिया पर्वको महिमा मधेसी मूलका महिलाहरूमाझ पनि अति नै लोकप्रिय छ। जितियाको व्रत मधेसी महिलाहरूले पनि लिने वा बस्ने गर्दछन्। जितिया व्रत विशेष गरेर पूर्वी नेपालका थारू महिलाहरूले आफ्नो सन्तान, चाहे छोरा हुन् या छोरी, उसको दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गरेर लिने गरेको परम्परा छ। जितिया पर्व विशेष गरेर चितवनदेखि पूर्वका थारू महिलाहरूले लिने वा व्रत बस्ने गरेको पाइन्छ भने पश्चिममा जितिया पर्व खासै मनाइएको पाइँदैन। जितिया व्रत वा पर्व तीन दिनसम्म मनाउने प्रचलन छ। यस पर्व सम्बन्धमा विशेष जानकारी राख्नुहुने तथा जितिया पर्वको कथा वाचन गर्नुहुने कथा वाचक सुनसरी इकराही चारका भोटीलाल चौधरी।
1: जस्तो कि नयाँ जुन शनिबार परेको जुन लय भन्छ नि, एक दिन अगाडि शनिबार लिन्छ पुरानो दुलहीहरू, त्यो अब जहिले लिँदा पनि भयो त्यो, तर अष्टमी पारेको दिन जितिया पर्छ, त्यो उपवास बस्नुपर्छ। अनि नवमीको दिन राखेर भोको दिनभर भोको सहेर नवमीको दिन पूजा गरेर नुहाइ धुवाइ गरेर अनि खेतको पात, दही चिउरा अनि पिना जुन खैर भन्छु त्यो चढाएर बटरा यस्तो कुसहरू यस्तो चढाएर अनि त्यस विधि पुरा गरेर अनि खान नमेको दिन हुन्छ। तर व्रत बस्नु भनेको अष्टमीको दिन।
0: यो पर्व तीन दिनसम्म मनाइन्छ होइन? पहिलो दिन लय गर्ने हो,
1: तीन दिन जस्तो कि अष्टमीदेखि सुरु गर्यो, नवमीको दिन पालन गर्ने, त्यसको भोलिपल्ट फेरि त्यो पूजा गर्दा सकेर तीन दिन हुन्छ।
0: यो जितियामा एउटा जितियाको फुल पनि चढाउनु पर्छ भन्छ नि होइन, यसको महत्व के छ, यसका बारेमा बताउनुहोस् न।
1: त्यो जितियाको फुल भन्छ तर धेरै जस्तो पाइँदैन, अब त्यो फुल बुढाबुढीले त्यस्तो राखेको छ, अब त्यो फुल त्यति अहिले उठेन प्रचलनमा, तर जितिया फुल भनेर भन्छन्, अब त्यो फुल भन्नुभयो कहाँ हो कहाँ हो, अहिले त्यो कहाँ पाउनु,
0: त्यो फुल कहाँ पाइन्थ्यो, पहिला पहिला जङ्गलमा पाइन्थ्यो, त्यो मासिएर गएको हो,
1: त्यो जङ्गलमा होइन, यही हाम्रै गाउँ घरमा यसरी पाउँथ्यो, अब सबै कुरो त तर अब अहिले त्यो एकदमै चरण नै हराउँदै गयो जितिया फुल भनेर।
0: भनेपछि आश्विन कृष्ण पक्ष अष्टमी तिथिका दिन यो व्रत सुरुवात गरिन्छ होइन, र तीन दिनसम्म लगातार निराहार बसी पानी पनि नखाई होइन यो व्रत पुरा हुन्छ, समापन हुन्छ, र यसको महत्व के छ, यो व्रत किन लिनुपर्छ त?
1: यो व्रत किन लिनुपर्छ भने अब आमा हुँदा हुँदै जिउँदा जिउँदै बालकहरू मर्थ्यो, अनि किन मर्थ्यो, जुन पङ्खीराज गरेर आए सबै बाल बच्चालाई खाने गर्थ्यो, आमाहरू जिउँदो बच्चा सबै खाइजाने, किन यसरी भयो भने त्यो जीवित बाहन जुन छ नि, राजा साली बाहनको छोरो जीवित बाहन, जीवित बाहनको आमाको नाम चेबिया, अनि जीवित बाहनको श्रीमतीको नाम पुत्रिका, जीवित पुत्री भन्ने उसको घरवाली, जीवित बाहनको, जीवित बाहन ससुराली जाँदाखेरि ससुरालीमा केही दिन सब बस्दाखेरि त्यो गाउँमा बरुड आएर सबै बाल बच्चालाई खाने गरेको रहेछ, त्यो आवास मेरो राति 12 बजे राति ठुलो थाले बुढी मान्छे, मेरो आज छोरो पनि खाने रहेछ, एउटा छोरो, अब म जिउँदै मेरो अगाडि छोरो मर्ने भयो भनेर रुन थाले 12 बजे, तिन भान ससुराली गएको बेलामा सुनेछन् त्यो आवाज, अनि सुनेर गएछन् उसको घरमा, तिनीहरू यस्तो आमा भनेर, होइन मेरो एउटै छोरा, म बुढी मान्छे, म हुँदा हुँदै मेरो छोरो मर्ने भयो, तिनीहरूले म रुँदैछु, अनि जीवित त्यति बेला राजा भएर निकै दयालु थियो, अनि भने आशासन दिए आशासन भने तपाईँ ढुक्क हुनुहोस् त्यो काम म गर्छु भनेर, त्यही बेला झट्टे गरेर आए राजालाई खाना थाल्यो, राजा जीवित भान राजालाई खाना खाँदै एक भाग खाइसक्यो, पहिले एक बायाँ भाग, त्यसपछि दया भागमा फर्किए, लु यता पनि खाऊ पेटभरि खाऊ भनेर, यसो भन्दाखेरि गरुड छक्क परे कि आजसम्म यस्तो कोही भनिने थियो, आज के हो यो, मान्छे हो कि देउता हो कि, सोध्न थाले त्यो गरुडले त्यो राजालाई, अनि भने हेर तिमी आफ्नो पेटभर मास खाऊ अनि त्यसपछि कुरा गरौ भने, अनि गरुडले भने होइन केही त भन भनेर भनेछन्, होइन मेरो बुवाको नाम साली बाहन, मेरो आमाको नाम सोबिया, मेरो नाम जीवित बाहन, मेरो श्रीमतीको नाम जीवित पुत्रिका भनेर यसरी भन्दाखेरि म सूर्य वंशको, मेरो वंश हो सूर्य वंश भनेर भन्दाखेरि त ल ठिक छ तिमी यति कुरो उसको सुनेर पङ्खीराज गरुडले वरदान दिएछ कि ल ठिक छ तिम्रो यो कुरो सुनेर म धेरै खुसी छु, तिमी केही वरदान माग वचन माग भनेर भनेछन् गरुडले त्यो राजालाई, त्यो वचन दिएछन् राजा राजालाई गिरिश बाहनलाई गरुडले, अनि त्यति बेला गरुडले गिरिश बाहनलाई यो क्रियाकलाप देखेर वरदान दिएछन् अनि भनेछन् कि हेर राजा, तिमीमाथि म धेरै खुसी छु, तिमी मसँग केही वरदान माग भनेर भन्दाखेरि राजाले भन्यो ठिकै छ, अनि तिमी वचन दिन चाहन्छौ भने मलाई वचन देऊ कि अबदेखि यहाँ बाल बच्चालाई तिमी खान नहौ र तिमी योभन्दा अगाडि कति बाल बच्चालाई खायौ सबै जीवित भइजाओस् भनेर। अनि ल ठिक छ वस्तु भन्यो गरुडले। त्यति बेला अमृत ल्याएर त्यो बच्चाहरूलाई खाएको हड्डीमा सबैमा छर्किदिए अमृत, सबै जीवित भयो। जीवित हुँदाखेरि अनि भने हेर फेरि म अर्को वरदान दिन्छु, यही दिन आश्विन कृष्ण पक्षको अष्टमीको दिन यी व्रत यसरी बस, यो एकदम अमर दिन भयो भनेर त्यति बेला त्यो गरुडले भने जीवित बाहनलाई, अनि त्यो पनि वरदान दिए। त्यहाँदेखि द्रोणाचार्य पुत्र अशरथ थामाले पाण्डवहरूको छोराहरूलाई मार्दाखेरि सबै दुखी भयो। दुखी हुँदा द्रौपदी गौतम ऋषिलाई सोध्न, गौतम ऋषिले भने यही अब तिमीहरूको उपाय यही छ, यो व्रत लिएर तिम्रो पुत्रहरू पतिहरू सबै एकदम आयुष्मान हुनेछ, धेरै आयु समयमा बन्दछन् यसरी भन्दाखेरि, अनि त्यहाँदेखि यो व्रत द्वापरको अन्त कलिजुगको सुरुवातमा यो व्रत द्रौपदीले सुरु गर्दाखेरि आजसम्म चल्दै आएको छ यो जितियाको व्रत।
0: जितिया पर्वको वा जितिया व्रतका बारेमा भनाइ वा किम्वदन्तीहरू पनि रहेको पाइन्छ। भनिन्छ सारीवाहन नामका थारू राजाकी छोरी राजकुमारी मसवारी धार्मिक प्रवृत्तिकी थिइन्। उनले आफ्ना पिता सारीवाहनलाई दरबार बाहिर रहेर भगवानको तपस्या गर्ने इच्छा जाहेर गरिन्। उनको इच्छालाई वा अनुरोधलाई स्वीकार गरी पिताले छोरी मसवारीलाई दरबार बाहिर नर्मदा नदी किनारमा कुटी वा दरबार निर्माण गरिदिए। तत्पश्चात राजकुमारी मसवारी नर्मदा नदी किनारमा ऋषि मुनिहरूको संरक्षण र सेवामा तपस्या गर्न थालिन्। दैनिक बिहान उठेर नर्मदामा स्नान गरी पूजापाठ गर्ने गर्थिन्। तर एक दिन बिहान उठ्न ढिला भई नदीमा स्नान गरी ढोग्दा सूर्य भगवानको प्रकाश गमनले राजकुमारी मसवारी गर्भवती भइन् र एक पुत्रको जन्मदिन, जसको नाम उनले जितुवा राखिन्। राजकुमारी मसवारीका पुत्र जितुवा बाल सखाहरूसँग खेलिरहेका बखत खेल्ने क्रममा एउटा खेलको नियम थियो, आमाको नाम लिएर गुफाभित्र पस्ने र बुवाको नाम लिएर गुफा बाहिर निस्कने। जितुवालाई आमाको नाम थाहा थियो, आमाको नाम लिएर गुफाभित्र तपस्यो, तर बुवाको नाम थाहा नभएकाले गुफा बाहिर नआई गुफाभित्रै बसिरह्यो। यसरी उनकी आमा मसवारीले के गर्ने भनेर सोचिरहेकी थिइन्। त्यति नै बेला गुफाभित्रबाट जितुवाले आमा मसवारीलाई सोधे, आमा मेरो पिताजीको नाम के हो? मसवारीले भनिन्, तिम्रो पिताको नाम सूर्य नारायण हो। सोही नाम लिएर जितुवा गुफा बाहिर आए। त्यसपछि जितुवाले पितालाई भेट्ने इच्छा आमा मसवारीलाई व्यक्त गरे। आमाले जितुवालाई तिम्रो पितालाई भेट्न नसकिने जानकारी दिइन्। त्यसपछि जितुवाले पितालाई भेट्ने जिद्दी गरेर आफ्नो घर कुटी या दरबार छोडी पिता सूर्य नारायणलाई भेट्ने इच्छाका साथ घर छोडी हिँडे। दिनरात हिँडिरहँदा जितुवा यति थाक्यो कि उनका पिता सूर्य नारायण दर्शन दिन बाध्य हुनुभयो। दर्शन पश्चात जितुवाले सूर्य नारायणलाई आफ्नो घर वा दरबारमा आउन आग्रह गर्न थाले। जितुवाको यो साहस, दृढता र भक्ति देखेर पिता सूर्य नारायणले जितुवाको नाम जित महान राखिदिनुभयो भन्ने कथा वा किम्वदन्ती पनि रहेको छ। फेरि एकपटक भोटीलाल चौधरी।
1: छोरी थियो, त्यो छोरी पूजा गर्दा गर्दा एक दिन त्यो सूर्य भगवान्ले जल चढाएको थियो उसको थारू राजाको छोरीले। त्यहाँदेखि कुन्तीले पूजा गर्दा सूर्य भगवान उसको आयो त कर्ण त्यस्तै उसको हातमा त्यो सूर्यले अर्घ दिँदाखेरि त्यो पुत्र जन्मेछन्। त्यो सूर्यले दिएको त्यो पुत्र उसको छोरीको हातमा काखमा जन्मेछन्। त्यो जन्मिँदाखेरि अब छोरो त भयो, अब त्यो थाल्नु मिलेन। उसले हुर्काउँदै पाल्दै जाँदाखेरि अलिक ठुलो भएछन्। ठुलो हुँदाखेरि एक आपसमा गाउँ घरमा खेल्न थाल्दाखेरि एउटा एक ठाउँमा गुफा रहेछन्। त्यो गुफामा साथीभाइ गाउँ घरको सबै पस्थ्यो निस्किन्थ्यो, अनि पस्दाखेरि आमाको नाम लिने अरे, बाहिर निस्किँदाखेरि बाउको नाम लिने, त्यसरी पस्दा निस्किँदाखेरि ऊ पनि परेछन्। त्यो उसको नाम रहेछ जितुवा, मेरो आमाको नाम भने, अनि निस्किँदाखेरि बाउको नाम एउटा खाए भन्ने भनेनन्। त्यो गुफाको साथीहरू रोकेछन्, तिमी बाउको नाम नभनिकन हामी यो गुफाबाट निस्किन दिँदैनन्। एक आपसमा त्यो कनापुस सुन्दै जाँदाखेरि उसको आमाले सुनेछन्, अनि गयो किन मेरो छोरोले यसरीमा राखेको भनेर भनेछन्। हाम्रो यहाँको नियम छ यो गुफामा छिर्दा आमाको नाम लिएर छिर्ने, बाहिर निक्लिँदा बाउको नाम लिएर निस्किने भनेर, यसले बाउको नाम भनिनन् रेले रोकिरहेछौँ भनेर भनेको। अनि आमाले भन्यो यसको नाम बुवाको नाम सूर्य हो, सूर्यबाट जन्मेको सूर्य हो भनेर। त्यहाँदेखि सूर्य वंश परिणित भयो, उसको नाम जितुवा जितुवा भनेर भन्ने गरेको थियो गाउँघरमा। दन्त शाखामा त्यो पनि आउँछ। यो हामीले जुन भनेको सुरुदेखि यो महाभारतमा यो आउँछ। द्रोणाचार्यको पुत्र अक्षय थामाले पाण्डवहरूका पुत्रलाई मारेको यो त्यहाँदेखि द्रौपदीले यो वर्ष शुरूआत गरेको थियो।
0: यो जितिया पर्वमा जितिया व्रत लिँदा पिना चढाउँछौँ, घिरमलाको फुल चढाउँछौँ, होइन, जितियाको फुल चढाउँछौँ, माटो चढाउँछौँ, अनि विशेष गरेर फलफुलमा केरा चढाउँछौँ, होइन, यसको महत्व के छ यसका बारेमा पनि थोरै बताइदिनुहोस् न।
1: केराको पातमा केराको फुल अनि पिना पिनेको त्यो मुसेर गिलो पारेर चढाउने, अनि त्यो रातो माटो चढाएर त्यो बत्तीहरूले त्यो फेरि लगाउने,
0: जित महान भगवानलाई चाहिँ घिरौलाको फुल, केरा, पहेलो माटो, भिजाएको पिना यिनीहरू मन पर्ने रहेछ, त्यो त्यसरी बुझ्न सकिन्छ।
1: यो रातो माटो पिना फुलहरू त्यसको भक्षण हो। त्यो रातो माटो चढाएकन उसको नामहरू चढाउँदैछ, प्रसाद महाप्रसाद भयो र त्यो महाप्रसाद अब जस्तो हामी कुनै देवतालाई चन्दन चढाउँछौँ, त्यो चन्दन चढाएर हामी आफ्नो निधार पनि लाउँछौँ नि त, यो महाप्रसाद सम्झेर त्यस्तै यो रातो माटो भनेको उसको चरणमा हामी चढाएर भोग लगाएर आफ्नो जिउमा दल्छु, त्यो हामी आयुष्मान हुनको लागि, दीर्घायु हुनको लागि निकै वर्ष सफल होस् भनेर त्यो सब हामीले गर्ने गरेको छु पहिलेदेखि। त्यसैले गर्दा यो चढाउनु पर्छ। जो कुश पनि चढाउँछ त्यो कुश किनभने त्यो जित महानको स्वरूप भनेर हामीले कुशलाई मानेर त्यसमा जल फुल प्रसाद चढाउँछु, त्यो घेगर सबै कुश अनिवार्य त्यहाँ चाहिन्छ। कुशको एउटा टुक्रो हुनै पर्छ त्यसमा भनेर यो पहिलेदेखि चलन आएको छ र यो महाभारतमा यही पनि भनेको छ।
0: हजुर, हुन्छ, तपाईँले यो कुराकानी गर्नुभयो जितिया पर्वको बारेमा, यसको विधिको बारेमा, यो कसरी सुरुवात भएको थारू समुदायमा, त्यसै गरी मधेसी समुदायमा, होइन, यो जितिया पर्व कसरी मनाउन थालियो, यसका बारेमा पनि धेरै कुरा भन्नुभयो। यसका लागि रेडियो नेपालको तर्फबाट, यो कार्यक्रमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद।
1: जितिया वर्ष बस्दाखेर अहिले हाम्रो यो समाजमा के छ भने नि, चलन ओटघन जुन भन्छ माछा खाने चलन छ, तर त्यो माछा किन खानु हुँदैन भन्ने कुरोमा जस्तो यो कथा सुने चिरी, जस्तो चिरुवा भन्छौँ नि हामीले आफ्नो थारू भाषामा, त्यो चिरले सुनेछन्, त्यो पनि यो सुनेर व्रत बसे। उसको एउटा साथी रहेछ स्यालनी नरिया भन्ने, स्यालनी सुनेर त्यो कथा उनीहरू पनि व्रत बसे। कहाँ बसे त चिर पङ्क्षी त गाछमा रुखमा बस्छन्, त्यो ठुलो पिपलको रुखमा रहेछ, त्यो हाँगामा बसेर चिरी व्रत लिए। पिपलको रुख मुनि बसेर एउटा धोत्रो रहेछ, त्यो धोत्रोमा बसेर स्यालनी व्रत लिए। व्रत लिँदै जाँदाखेरि स्यालनीले यो झिटिया कथा सुनेको थियो र त्यो कथा सुन्दै जाँदाखेरि, सुनाउँदै जाँदाखेरि आफ्नो सखीलाई, अनि त्यो आधा कथा सुनिसकेपछि राति त्यो शमशान घाटमा मुर्दा घाटमा गएछन्। त्यो स्याल भोक लागो गएछ, मुर्दा खाएछन्। त्यो चिली चाहिँ खाएन, निराहार व्रत गरे, उसको प्रभावले ऊ एकदम सफल भयो। त्यसपछि जोई मृत्यु भयो, मृत्यु हुँदाखेरि एउटै घरमा जन्मे, जन्मदाखेरि स्यालनी मासु खाएको फलले ऊ रानी भए, चिली चाहिँ मन्त्रीका श्रीमती जोई। अब फेरि विवाह हुँदाखेरि चिलिनको सखा सन्तान आँखा एकदम भयो नमर्ने, अनि स्यालनीको जन्मिँदै गयो, सबै मर्दै गयो। त्यसले गर्दाखेरि यो प्रभाव किन यस्तै भयो भनेर फेरि एक आपसमा प्रश्न गरेर थाल्यो उनीहरू। चिलिनले भन्ने स्यालनीलाई, हेर, एक समयमा हामी यसरी व्रत लिएको थियौँ, तिमीले आधा कथा सुनेर शमशान घाटमा गएर पेटभरि मासु खायौ, त्यसले गर्दाखेरि तिम्रो छोराहरू बाँचेनन्, मर्दै गयो, र हामीले कथा समाप्त गर्नु केही नखाएकन, हाम्रो छोरो जीवित छ। अब तिमी पनि यसरी कथा यो व्रत लिऊ, तिम्रो छोरो अबदेखि जीवित रहनेछ भनेर फेरि उनले व्रत लिए। यही जितियाको व्रत, अनि सबै पुत्रहरू जति जन्मे त्यसपछिको सबै जीवित हुँदै गयो। जितियाको मतलब यो छ, बालबच्चाको दीर्घायु, पति घर परिवार सबैलाई सुखी शान्ति भन्ने यही मान्यता रहेछन्।
0: तपाईँलाई समय र संवादका लागि रेडियो नेपालको तर्फबाट र मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद। र जितिया पर्वको उपलक्ष्यमा विशेष गरेर थारू महिला, त्यसै गरी मधेसी मूलका महिलाहरू जसले यो व्रत गर्नुहुन्छ र जसले यो पर्व मान्नुहुन्छ, जुन समुदायले यो पर्व मान्नुहुन्छ, उहाँहरू सबैलाई र त्यसै गरी रेडियो नेपाल सुन्ने सबैलाई जितिया पर्वको हार्दिक मंगलमय शुभकामना। तपाईँलाई पनि धेरै धेरै शुभकामना,
1: धन्यवाद। र रेडियो नेपाललाई पनि हामी धेरै धेरै धन्यवाद दिन्छु, र यो उद्घोष गर्ने हाम्रो रत्न चौधरीले पनि धेरै धेरै आयुष्मान, धेरै धेरै धन्यवाद।
0: अहिले हामीले जितिया पर्वका सन्दर्भमा कुराकानी गर्यौं। जितिया एक विशेष पर्व कार्यक्रमबाट आजका लागि प्रविधि संयोजक शंकर भण्डारी अनि म रत्न चौधरी पनि अब विदा हुन्छु। नमस्कार।

भर्खरै सुन्नुभयो जितिया पर्व विशेष कार्यक्रम। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ जेबी टुहुरेको सुर, रचना अनि सङ्गीत गायक स्वयंकै।

भर्खरै सुनायौँ रामे श्रेष्ठ र साथीहरूको स्वरमा रहेको जागरण गीत, रचना अनि सङ्गीत चन्द्र भण्डारीको। जागरण गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ तारा थापा, पूर्ण नेपाली र साथीहरूको स्वर, राजु बाबु श्रेष्ठको रचना अनि सङ्गीत हो पूर्ण नेपालीको।

0: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना सन्झै छ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन् चनाको भन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्याल ढोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन, घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि, विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि, साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है, त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि, यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ, त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखोबारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै, उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: वर्षा यामसँगै जंगल, पाखा, काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

भर्खरै सुनायौँ यम बराल, कोमल ओली र साथीहरूको स्वरमा रहेको जागरण गीत। कोमल ओलीको रचना अनि सङ्गीत हो किशोर खतिवडाको। जागरण गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ विज्ञान श्रेष्ठ र योगमाया सापकोटाको स्वर, सङ्गीत हो दामोदर ढकालको।

जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौ लोचन भट्टराई, सुनिता सुब्बा र साथीहरूको स्वर, रामेश श्रेष्ठको रचना अनि सङ्गीत हो मञ्जुलको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 9 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक

0: यो रेडियो नेपाल हो, दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन आज काठमाडौँमा उद्घाटन हुँदै 7500 भन्दा बढी प्रतिनिधिको सहभागिता रहने, नागरिकको आवासको अधिकार सुनिश्चित गर्न भवन ऐन विधेयक 2083 संसदमा दर्ता गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाइ, र विश्वव्यापी ऊर्जा संकट समाधानका लागि G7 राष्ट्रले 10 करोड ब्यारेल तेल बजारमा ल्याउने। अब समाचार विस्तारमा। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ। महाधिवेशनको आज दिउँसो 2 बजे काठमाडौँ खुला मञ्चमा उद्घाटन हुने नेपाली काङ्ग्रेसले जनाएको छ। उद्घाटन सत्रमा काङ्ग्रेसका शीर्ष नेताहरूका साथै मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली काङ्ग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। महाधिवेशनमा झण्डै 7500 महाधिवेशन प्रतिनिधिहरूले भाग लिँदैछन्। हिजोदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरु भइसकेको छ। आजको उद्घाटन कार्यक्रमपछि भोलि र पर्सि बन्द सत्र सञ्चालन हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन पेश गर्नुहुने तालिका छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समितिको हिजो बसेको बैठकले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति गठन गरेको छ। रासोपा सभापति रवि लामिछानेको सभापतित्वमा हिजो केन्द्रीय कार्यालय वनस्थली काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो। रासोपा प्रवक्ता जगदीश खरेलले केन्द्रीय समितिको बैठकले केन्द्रीय उम्मेद्वार छनौट समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसीमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी लाजोम र जनकसिंह धामीलाई सदस्य मनोनित गरेको जानकारी दिनुभयो। समितिमा पार्टीका साथै प्रदेशका सभापतिहरू पदेन सदस्य रहने बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनु भएको छ। प्रधानमन्त्री शाहले हिजो सामाजिक सञ्जाल मार्फत हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन 2055 संशोधन गर्न बनेको विधेयक 2083 संघीय संसद सचिवालयमा दर्ता गरिएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले विधेयकले निम्न आय भएका परिवारको आवासको सुनिश्चितता गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। दशैं तिहार लगायत ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाख भन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आफ्नो स्थायी घर फर्कने क्रम सुरु भएसँगै काठमाडौँका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहलपहल बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल जलवायु परिवर्तन सम्बन्धी प्री कोप लिडर्स इभेन्टमा सहभागी हुन फिजी प्रस्थान गर्नुभएको छ। फिजी र टुभालुमा यही अक्टोबर 5 र 6 तारिकमा आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा 4 सदस्यीय नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो। मन्त्री खनालले अक्टोबर 6 तारिकमा आयोजना हुने नेताहरूको पूर्ण सत्र लिडर्स प्लेनरीमा सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एक किसिम विज्ञापन।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: एचडी भोइस क्वालिटी सँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हैश डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत र उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। हिजो ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले समय परिवर्तनशील भएको तर परिवर्तनसँगै हाम्रा आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुन आवश्यक रहेको बताउनुभयो। सभामुख डोलप्रसाद अर्यालले सांस्कृतिक सम्पदा संरक्षण अहिलेको पुस्ताको जिम्मेवारी भएको बताउनु भएको छ। ज्यापू समाज यलद्वारा हिजो ललितपुरमा आयोजित समाजको 33 वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले नेपालको संस्कृति सम्पदा तथा विभिन्न सामाजिक र राजनैतिक आन्दोलनमा नेवार समुदायको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। विश्वव्यापी ऊर्जा आपूर्ति सङ्कट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण गर्न G7 राष्ट्रहरूले आफ्नो रणनीतिक भण्डारणबाट 4 महिनामा 10 करोड बैरल कच्चा तेल तथा डिजेल बजारमा ल्याउने सहमति गरेका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोको अध्यक्षतामा भएको भिडियो सम्मेलनपछि उक्त निर्णय सार्वजनिक गरिएको हो। ऊर्जा बजारमा पछिल्लो समय देखिएको अस्थिरता, इन्धनको बढ्दो मूल्य र सम्भावित आपूर्ति अभावबारे G7 राष्ट्रका नेताहरूबीच छलफल भएको हो। सहमति अनुसार अन्तर्राष्ट्रिय ऊर्जा निकाय मार्फत रणनीतिक भण्डारबाट तेल तथा डिजेल तत्काल बजारमा पठाउन सुरु गरिनेछ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 28.2 र न्यूनतम तापक्रम 19.4 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:51 भयो भने सूर्यास्त भरे साँझ 5:52 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन आज काठमाडौँमा उद्घाटन हुँदै 7,500 भन्दा बढी प्रतिनिधिको सहभागिता रहने। नागरिकको आवासको अधिकार सुनिश्चित गर्न भवन ऐन विधेयक 2083 संसदमा दर्ता गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाइ। आगामी स्थानीय तहको चुनावका लागि सत्तारूढ रासोपाद्वारा केन्द्रीय उम्मेद्वार छनौट समिति गठन। र विश्वव्यापी ऊर्जा सङ्कट समाधानका लागि G7 राष्ट्रले 10 करोड बैरल तेल बजारमा पठाउने। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .online.com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवनानुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी गतिविधि र कुराकानीका साथमा एउटा गीत लिएर आएका छौं। कार्यक्रम सुन्दै गर्नुहोला।
1: आउनुहोस्, कार्यक्रम सुरु गरौं गतिविधिबाट।
0: अरुण गाउँपालिका वडा नम्बर 4 चरम्बिकी 70 वर्षीय ज्येष्ठ नागरिक रानी माया राईले कोकटीबाट कपडा बुनेकै 5 दशक हुन लागिसक्यो। अहिले पनि घरमै कोकटीबाट बुनेका कोट, ढाका टोपी, इस्टकोट लगायतका सामग्रीहरूले राम्रो बजार पाउने गरेको र मानिसहरू आएर उहाँलाई घरमै कपडा बुन्ने काम दिने गरेको सुनाउनुहुन्छ। स्थानीय बजारमा निकै राम्रो मूल्यमा बिक्री हुने उहाँले बुनेका कोकटीका कपडाहरू देश विदेशसम्म पुग्ने गरेका छन्। जे होस्, वर्षौंको अनुभव र मेहनतले कोकटी व्यवसायले अहिलेसम्म धानेको छ। बजारमा पनि यसको मूल्य राम्रै छ, घरमै अर्डर आउँछ। उहाँ भन्नुहुन्छ, धेरै नयाँ पुस्तालाई कपडा बुन्ने तालिम पनि दिएकी छु। आफूले जानेको सिप र गाउँघरको मौलिक पहिचान बोकेको कोकटीका कपडा बुनाई पुस्तान्तरण पनि हुन जरुरी छ। गतिविधिपछि अब कुराकानीको पालो।
1: आजको कुराकानीमा हुनुहुन्छ एजिङ नेपालकी प्रमुख प्रशासकीय अधिकृत सञ्जु थापा मगर। जति बेला यो संस्थाको स्थापना भयो त्यति बेला ज्येष्ठ नागरिकहरूलाई हेर्ने दृष्टिकोण पनि अलिक फरक रहेको थियो। ज्येष्ठ नागरिकहरू भनेको केही पनि गर्न सक्नुहुन्न, उहाँहरूलाई राम्रोसँग खाना लाउन दिनुपर्छ, माया ममता दिनुपर्छ, सम्मान गर्नुपर्छ, यति भए पुग्छ भन्ने दृष्टिकोण रहेको थियो। यो संस्था स्थापना हुँदा ज्येष्ठ नागरिकहरूको हक र अधिकारको कुरा उठाउने कमै संस्थाहरू रहेको अवस्थामा यो संस्था पनि स्थापना भयो र यसले ज्येष्ठ नागरिकको हक, अधिकार र समृद्ध जीवनयापनको कुरामा वकालत गर्यो र आजसम्म पनि गरिरहेको छ। यस संस्थाले ज्येष्ठ नागरिकहरूलाई तालिमको माध्यमबाट आधारभूत शिक्षा पनि प्रदान गर्यो, जसले गर्दा उहाँहरूलाई पढ्न लेख्न पनि सजिलो बनायो। संस्थाले गरेका यी र यस्तै विषयमा केन्द्रित रहेर आज हामी उहाँसँग कुराकानी गर्छौँ। कुराकानीको सुरुमा हामीले यो संस्था कस्तो खालको संस्था हो र यसले अहिले कसरी आफ्नो काम गरिरहेको छ भनेर पहिलो जिज्ञासा राखेका छौँ।
2: प्रश्नको लागि सर्वप्रथम धेरै धेरै धन्यवाद हजुरलाई। र एजिङ नेपाल भनेको चाहिँ नि यो ज्येष्ठ नागरिकहरूको क्षेत्रमा काम गर्ने एउटा गैर सरकारी संस्था हो। यो संस्था चाहिँ सन् 2011 चाहिँ स्थापना गरिएको थियो र त्यो समयको चाहिँ नि कस्तो थियो माहौल भन्दाखेरि चाहिँ ज्येष्ठ नागरिकहरू भनेको चाहिँ दयादानको पात्र हुन्, उनीहरूलाई चाहिँ नि दिनुपर्छ, उनीहरूलाई चाहिँ नि सेवा दिनुपर्छ, हेर्नुपर्छ, खुवाउनुपर्छ भन्ने खालका मात्रै कुराहरू थिए र ज्येष्ठ नागरिकको अधिकारको लागि, हकको लागि काम गर्ने सङ्घ संस्थाहरू चाहिँ एकदमै थोरै थियो। त्यो अवस्थामा चाहिँ नि एजिङ नेपालले होइन, ज्येष्ठ नागरिक भनेको चाहिँ नि दयादानका पात्र होइनन्, ज्येष्ठ नागरिक भनेको चाहिँ नि माया गर्ने मात्रै होइन, उहाँहरूलाई उहाँहरूको पनि अरू उमेर समूह सरह चाहिँ नि हक हुन्छ, अधिकार हुन्छ, सबै कुरामा चाहिँ उहाँहरूको पहुँच पुग्नुपर्छ भन्ने उद्देश्यले चाहिँ उहाँहरूलाई मर्यादित बुढ्यौली कसरी व्यतीत गर्ने, कसरी सुरुवात गर्ने भन्ने उद्देश्यले चाहिँ नि यो सुरुवात भएको थियो र हामीले चाहिँ नि त्यही प्रसङ्गलाई नै लिएर विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ।
0: अब यहाँले भन्नुभयो जतिखेर यो संस्था स्थापना भएको थिएन त्योभन्दा अगाडि ज्येष्ठ नागरिकहरू चाहिँ एउटा दयाका पात्र हुन्, उहाँहरूलाई चाहिँ माया गर्नुपर्छ, दया गर्नुपर्छ भन्ने मात्रै कुरा थियो र सँगसँगै यो संस्था स्थापना भइसकेपछि ज्येष्ठ नागरिकका पनि आफ्ना अधिकार हुन्छन्, हक हुन्छन्, त्यसको वकालत गर्नुपर्छ, त्यो हक अधिकार उहाँहरूलाई दिलाउनुपर्छ भन्ने हिसाबले संस्थाले वकालत गर्दै आयो भन्ने कुरा यहाँले भनिरहँदाखेरि संस्था स्थापना को भएको झन्डै झन्डै 15 वर्ष भयो। यो 15 वर्षको अवधिमा ज्येष्ठ नागरिकको हक अधिकारका बारेमा यो संस्थाले गरेका महत्त्वपूर्ण कुराहरू के रहे?
2: सर्वप्रथम त ज्येष्ठ नागरिकको हामीले सम्पूर्ण विषयहरूलाई नै छोएर चाहिँ कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ। तीमध्ये चाहिँ केही कार्यक्रमहरूको कुरा गर्नुपर्दाखेरि ज्येष्ठ नागरिकलाई चाहिँ नि शिक्षा दिनुपर्छ। अहिले भनेको चाहिँ नि शिक्षा बिना मान्छे एक पाइला पनि अगाडि चाल्न सक्दैन, र यो भनेको बच्चा युवा महिला पुरुषलाई मात्रै होइन ज्येष्ठ नागरिकहरूलाई पनि अहिलेको यो टेक्नोलोजीको जमानामा चाहिँ नि उहाँहरूलाई पनि अगाडि बढ्नको लागि, सशक्तिकरण गर्नको लागि र इन्डिपेन्डेन्ट बनाउनको लागि चाहिँ शिक्षा चाहिन्छ भन्ने कुरालाई मनन गर्दै चाहिँ हामीले पहिलो पटक सन् 2016 चाहिँ ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम भनेर सञ्चालन गरेका थियौँ। र यो कार्यक्रम चाहिँ यति राम्रो भयो कि हामीले यो कार्यक्रमलाई चाहिँ नि 9 डिफ्रेन्ट समुदायहरूमा पनि पछि रिप्लिकेट गऱ्यौँ, र यो कार्यक्रमलाई चाहिँ युनेस्को किङ सिजोङ लिटरेसी प्राइज पनि प्राप्त गर्न चाहिँ हामी सफल भयौँ 20 सालमा। सो यो शिक्षाको क्षेत्रमा भयो। त्यस्तै गरिकन वकालतको क्षेत्रमा कुरा गर्नुपर्दाखेरि चाहिँ हामीले मन्त्रालयसँग, स्थानीय सरकारसँग एकदमै नजिक रहेर, विभिन्न सङ्घ संस्थाहरूसँग नजिक रहेर चाहिँ ज्येष्ठ नागरिकको विभिन्न कुराहरू विषयहरूलाई चाहिँ नीतिमा हुन, नीति बिना चाहिँ नि हुँदैन, नीतिमा चाहिँ नि राख्नुपर्छ, कार्यक्रम चाहिँ नि राष्ट्रिय स्तरको हुनुपर्छ भनेर चाहिँ नि वकालत गर्दै आइरहेका छौँ। र सोही अनुरूप चाहिँ यो ज्येष्ठ नागरिक ऐनलाई चाहिँ नि संशोधन पनि भयो, र अहिले चाहिँ नि ज्येष्ठ नागरिकको चाहिँ छुट्टै नीति पनि बन्दै गइरहेको छ। त्यो बाहेक चाहिँ नीति र कार्यक्रममा पनि धेरै परिवर्तन चाहिँ नि भएको हामीले पाउन सक्छौँ। अर्को चाहिँ नि अध्ययन र अनुसन्धानको कुरा गर्नुपर्दाखेरि चाहिँ तथ्याङ्क बिना चाहिँ केही पनि हुँदैन, तथ्याङ्क बिना चाहिँ राम्रो कार्यक्रमहरू आउन सक्दैन। त्यही भएर चाहिँ नि हामीले 16 चाहिँ नि ज्येष्ठ नागरिकको विषयमा तथ्याङ्क गर्नको लागि चाहिँ अध्ययन अनुसन्धान गर्नको लागि चाहिँ नि मास्टर र एमफिल लेभलको विद्यार्थीहरूलाई फेलोसिप चाहिँ दिँदै आइरहेका छौँ। र अहिलेसम्म चाहिँ नि 30 भन्दा बढी चाहिँ मास्टर र एमफिल लेभलको विद्यार्थीहरूले चाहिँ ज्येष्ठ नागरिकको विभिन्न विषयहरूमा चाहिँ अध्ययन अनुसन्धान गरेको रिपोर्ट हामीसँग छ, र त्यो रिपोर्टलाई चाहिँ हामीले यतिकै आफ्नो अफिसमा राखिराखेका छैनौँ। यसलाई चाहिँ सकेसम्म हामी विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूमा चाहिँ पब्लिस गर्ने, त्यस्तै गरिकन ज्येष्ठ नागरिकको आफ्नै एउटा मन्थली डिस्कसन फोरम अन एजिङ भन्ने प्लेटफर्म छ, त्यो प्लेटफर्ममा चाहिँ नि उहाँहरूलाई बोलाएर त्यहाँ के छ त त्यसको फाइन्डिङ्सहरू के छ भनेर चाहिँ नि हामीले भन्न प्रस्तुति गर्न लगाउने, र हामीले पनि आफ्नो कार्यक्रमहरू, आफ्नो परियोजनाहरू चाहिँ तयार पार्दाखेरि त्यही फाइन्डिङ्स, त्यही तथ्याङ्कको आधारमा नै गरिराखेका छौँ। र यो बाहेक चाहिँ नि अब ज्येष्ठ नागरिकको अन्य थुप्रै कामहरू, अब अन्तर्राष्ट्रिय स्तरमा पनि ज्येष्ठ नागरिकको विषयहरू चाहिँ उठान गर्ने कुराहरू भयो होइन, त्यो पनि हामीले गर्दै आइरहेका छौँ। यो ज्येष्ठ नागरिकको विषयमा चाहिँ हेरचाहकर्ताको तालिम भन्ने नै थिएन सर है, यो एजिङ नेपाल सुरु हुँदाखेरि हाम्रो देशमा चाहिँ अब भैँसी कसरी पालन पोषण गर्ने होइन, गाई कसरी पालन पोषण, खरायो, कुकुर बिरालो सबैको छ, तर ज्येष्ठ नागरिकलाई चाहिँ नि हेरचाह गर्न पनि तालिम चाहिन्छ है भन्ने कुरा नै थाहा थिएन त्यो समयमा। र एजिङ नेपालले चाहिँ 16 चाहिँ नि पहिलोचोटि ज्येष्ठ नागरिकलाई हेरचाह गर्नको लागि तालिम कार्यक्रम सञ्चालन गरेको थियो
0: सन् 2016।
2: हजुर, यो सबै मितिहरू चाहिँ सरमा नै छ है। हामीले सुरुवात गरेको थियो एउटा केयर होम, होप हर्मिटेज केयर होमसँग मिलेर, र त्यो तालिम कार्यक्रम चाहिँ नि एकदमै राम्रो भयो, र हामीले हरेक वर्ष चाहिँ नि कम्तीमा पनि एउटा तालिम कार्यक्रम चाहिँ ज्येष्ठ नागरिकलाई कसरी स्याहार सुचार गर्ने, उहाँहरूलाई चाहिँ कस्ता आवश्यकताहरू हुन्छन्, उहाँहरूको कुरा चाहिँ नभनिकन पनि हामीले कसरी बुझ्ने, सुताउने, उठाउने, खुवाउने तरिकाहरू, विभिन्न किसिमका विधिहरू छन्, त्यो विधिलाई चाहिँ हामीले नेपाली मात्रै होइन कि बाहिरबाट पनि एक्सपर्टहरू लिएर आएर पनि हामीले त्यसरी तालिमहरू चाहिँ सञ्चालन गर्दै आइरहेका छौँ। अर्को कुरा गर्नुपर्दाखेरि सन् 2017 ज्येष्ठ नागरिकलाई हेरचाह गर्नको लागि नर्सिङको करिकुलममा त्यति समावेश भएको थिएन, त्यो समयमा चाहिँ एजिङ नेपालले स्विजरल्यान्डबाट चाहिँ तालिमकर्ताहरू लिएर आएर पनि हामीले नर्सहरूलाई चाहिँ 1 हप्ताको तालिम पनि यसरी प्रदान गरेको थियो। यो भनेको चाहिँ एकदमै धेरै मेजर एक्टिभिटी चाहिँ हो, त्यो बाहेक चाहिँ अरू थुप्रै विधामा पनि हामीले काम गर्दै आइरहेका छौँ।
0: यहाँले यो स्थापनाको 15 वर्षको अवधिमा खास गरिकन संस्थाले अनुसन्धानमूलक कार्यक्रम गर्छ अथवा त्यो विषयमा अनुसन्धान गर्छ भन्ने अन्तर्गत यो 15 वर्षको अवधिमा ज्येष्ठ नागरिकको विभिन्न क्षेत्रमा गरेका कुराहरू यहाँले बताउनु भयो होइन। यो शिक्षाको क्षेत्रमा सन् 2016 आधारभूत शिक्षा ज्येष्ठ नागरिकहरूका लागि दिलायौँ भन्नुभयो, यो शिक्षाले ज्येष्ठ नागरिकहरूको लागि के कुराको ज्ञान दियो र शिक्षाप्रति ज्येष्ठ नागरिकहरूको धारणा उहाँहरूको मनसाय कस्तो रह्यो, कस्तो पाउनुभयो?
2: सुरुमा हामीलाई सुरुवात गर्नलाई एकदमै त्यो चुनौतीपूर्ण रह्यो। ज्येष्ठ नागरिकलाई चाहिँ नि हामीले गएर ल तपाईँहरूलाई पनि आधारभूत शिक्षा चाहिँ लिनुभयो भने सजिलो हुन्छ है भन्दाखेरि चाहिँ कहाँ लिने, अब मर्ने बेलामा हरियो काँक्रो हामी त काल कुरेर बसेको भन्नुहुन्थ्यो होइन। घर परिवारको मान्छेहरूलाई हामीले सम्झाउन खोज्दाखेरि है आमाले अब पढ्न सक्नुहुन्न, उहाँ बुढेसकाल लागिसक्यो सम्झिन सक्नुहुन्न, कहाँ यो उमेरमा उहाँले पढ्नुहुन्छ र त्यसरी चाहिँ नि उहाँले प्रतिक्रिया दिनुभएको थियो सुरुवाती अवस्थामा। त्यसपछि हामीले बारम्बार उहाँहरूलाई घरमै गएर कुरा गऱ्यौँ, हामीले चाहिँ नि समुदायमा भएको भोलिन्टियरहरूलाई पनि मोबिलाइज गऱ्यौँ होइन के भन्ने कसरी सम्झाउने भनेर। त्यसो गरिसकेपछि चाहिँ हामीले 30 ज्येष्ठ नागरिकहरू चाहिँ जो अशिक्षित हुनुहुन्छ पूर्ण रूपमा उहाँहरूलाई चाहिँ कन्भिन्स गर्न सफल भयौँ र हामीले के भन्यौँ भन्दाखेरि ठिक छ हजुरहरू आउनुहोस् कक्षामा बस्नुहोस् होइन, चित्त बुझेन भने केही समयपछि आफ्नो इच्छा अनुसार हजुरहरूले छोड्न पनि सक्नुहुन्छ, एकचोटि आएर हेर्नुहोस् भनेर भन्यौँ। र जो ज्येष्ठ नागरिकहरू चाहिँ घरमा यत्तिकै काहीँ जानु छैन केही गर्नु छैन भनेर आफ्नो सरसफाइमा त्यति ध्यान नदिने, कपाल नकोर्ने, लुगाहरू चाहिँ मिलाएर नलाउने त्यो ज्येष्ठ नागरिकको अवस्था चाहिँ कस्तो भयो भन्दाखेरि शिक्षा कार्यक्रममा हामीले राखिसकेपछि चाहिँ उहाँहरू चाहिँ नि अब एकदमै आफ्नो सरसफाइमा ध्यान दिन थाल्नुभयो होइन, कपाल कोरेर आउने, चिट्टी कपरेर गाजल लगाएर कोडी बाटी गरेर आउने, त्यसरी चाहिँ उहाँहरूको पर्सनालिटीमा पनि चेन्ज भएर गयो। र पर्सनालिटीको साथसाथै चाहिँ नाम लेख्न पनि जान्नुहुन्न थियो उहाँहरूले, आफ्नो नाम लेख्न नजान्ने अवस्थामा चाहिँ त्यो बेलामा सरकारले चाहिँ नि भत्ता लिनलाई चाहिँ ल्याप्चे लगाउनु पर्ने, नाम लेख्न पनि त्यो ल्याप्चे लगाउनलाई अप्ठ्यारो लाग्ने, नाम लेख्न नआउने त्यो वर्गको ज्येष्ठ नागरिकहरूलाई चाहिँ हामीले कम्तीमा पनि नाम लेख्न सिकायौँ उहाँहरूलाई। त्यसपछि उहाँहरूलाई चाहिँ नि बाटो क्रस गर्ने जेब्रा क्रसिङ भन्ने थाहा छैन, सहरी क्षेत्रमा बस्नुहुन्छ हिँड्न गाह्रो छ, जेब्रा क्रसिङको बारेमा थाहा छैन, बस नम्बरको बारेमा थाहा छैन, हस्पिटल जानुहुन्छ फलानु नम्बरमा जानुहोस्, 3 जानुहोस्, आमा 4 जानुहोस्, 3-4 नचिनेका ज्येष्ठ नागरिकहरू पनि हुनुहुन्छ होइन। त्यो अवस्थाको ज्येष्ठ नागरिकहरूमा चाहिँ यो शिक्षा लगाइसकेपछि चाहिँ हामीले राम्रो एकदमै ठुलो परिवर्तन पायौँ र धेरै ज्येष्ठ नागरिकहरूले चाहिँ नि यसलाई प्रशंसा पनि गर्नुभयो। यो कार्यक्रमलाई चाहिँ नि विभिन्न राष्ट्रिय यो मिडियाहरूले पनि प्रसारण गर्नुभएको छ, हामीसँग त्यसका क्लिप्सहरू छ, आमा ले चाहिँ नि भन्नुभएको कुराहरू, हामीले चाहिँ नि ब्याङ्कमा गएर आफ्नो पैसा पनि निकाल्न पाएनौँ नाम लेख्न नजानेको कारणले गर्दाखेरि पत्याएनन् हामीलाई ब्याङ्कमा भन्ने कुराहरू सेयर गर्नुभएको थियो भने कार्यक्रम लगाइसकेपछि चाहिँ मैले गएर चाहिँ नि साइन गरेँ उनीहरूकै अगाडि, मैले आफ्नो नाम लेख्न जाने एकदमै खुसी भएँ, म एकदमै खुसी छु यो कार्यक्रमप्रति चाहिँ म अझै सिक्न चाहन्छु भन्नुभयो। जो ज्येष्ठ नागरिक चाहिँ काल कुरेर बसिराख्नु भएको थियो उहाँहरूको भाषामा भन्नुपर्दाखेरि, उहाँहरू चाहिँ अझै बाँच्नुपर्छ, म एसएलसीसम्म पढ्छु, म एसएलसी दिन्छु भन्ने खालको परिवर्तन चाहिँ हामीले लिएर आउन सफल भयौँ उहाँहरूको सहयोगको कारणले गर्दाखेरि। यस्ता खालका परिवर्तन चाहिँ

0: के गर्नुभयो त भन्ने प्रश्न चाहिँ हामीलाई धेरै आउँछ. तर ज्येष्ठ नागरिक भनेको चाहिँ सबै एउटै किसिमका हुनुहुन्न, उहाँहरूको समस्या पनि एउटै छैन. पहाडका ज्येष्ठ नागरिकको समस्या छुट्टै छ, हिमालका ज्येष्ठ नागरिकको समस्या छुट्टै छ, तराईमा बस्ने, सहरी क्षेत्रमा बस्ने, ग्रामीण क्षेत्रमा बस्ने, अझ त्योभन्दा पनि धेरै दूर दुर्गम क्षेत्रमा बस्ने सबै ज्येष्ठ नागरिकका समस्याहरू चाहिँ भिन्न भिन्नै छन्. अहिलेको अवस्थामा कुरा गर्नु पर्दाखेरि चाहिँ यो युवाहरूको बसाइसराई चाहिँ एकदमै ठुलो चुनौतीको रूपमा आएको छ ज्येष्ठ नागरिकहरूमा. उहाँहरू चाहिँ एक्लै हुनु कतिपय अवस्थामा. त्यसपछि अब गाउँमा एक्लै बस्ने आमा बुवाहरू सहयोग गर्ने कोही हुनुहुन्न, घरमा कोही पनि छैन, मलामी जान पनि मान्छे छैन भन्ने समाचारहरू पनि हामीले पत्र पत्रिकाबाट चाहिँ नि पढिरहेको छौँ. सहरी क्षेत्रको ज्येष्ठ नागरिकको कुरा गर्ने हो भने छोराछोरी सहरमा आएर सेटल भयो, त्यसपछि आमा बुवालाई लिएर आएर राखिदिनुहुन्छ उहाँहरूले. अब दिनभरि एक्लै न रिमोट चलाउन जान्नुहुन्छ, न यसो फोन गरौँ भने नम्बर थिच्न जान्नुहुन्छ, त्यो अवस्थाका ज्येष्ठ नागरिकहरू हुनुहुन्छ. त्यही भएर सबै ज्येष्ठ नागरिकको अवस्था चाहिँ एकदमै फरक फरक किसिमको छ. र यो फरक फरक किसिमको ज्येष्ठ नागरिकको अवस्थालाई चाहिँ एजिङ नेपालले केही रूपमा चाहिँ सहयोग गर्नको लागि चाहिँ हामीले केही कदमहरू पनि चालेका छौँ. जस्तै अघि पनि भने, जो सहरी क्षेत्रमा भएको ज्येष्ठ नागरिकको समस्या छ, उहाँहरूलाई खान लाउन केही पनि दुःख छैन, उहाँहरूको लाइफ एकदमै लग्जरियस छ, घरमा टिभी छ, मोबाइल छ, सोफा, एसीदेखि लिएर हरेक चिज छ. तर उहाँहरू एक्लो हुनुहुन्छ, कोही छैन घरमा बोल्ने मान्छे. बाहिर निस्क्यौँ भने डर लाग्छ हराउने हो कि भन्ने चिन्ता, फोनमा यसो कसैसँग कुरा गऱ्यौँ भने थाहा छैन. फेरि के भन्छ भन्दा युवा वर्गले, आमा फेसबुक त खो नचलाउनु है, फेरि हजुरले यसो केही गर्नुभयो भने बिग्रिन सक्छ, यहाँ अर्कैतिर जान सक्छ, समस्या आउन सक्छ भन्नुहुन्छ, चलाउन दिनुहुन्न होइन. यस्ता कुराहरू छन् सहरी क्षेत्रमा एक्लोपन अशिक्षाको कारणले गर्दाखेरि समस्या छ भने. अब पहाडी क्षेत्रको ज्येष्ठ नागरिकहरू, हिमाली क्षेत्रको ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्यमा पहुँच पुग्नको लागि गाह्रो छ. हामीसँग स्वास्थ्य चौकी छ, सरकारले गरेछ धेरै कुराहरू, तर स्वास्थ्य चौकीसम्म पुग्नको लागि चाहिँ उहाँहरूलाई समस्या छ. वृद्ध भत्ताको कुरा गरौँ होइन, कतिपय अवस्थामा चाहिँ नि घर घरमा पनि पुर्याउनु भएको छ, तर कतिपय ज्येष्ठ नागरिकहरू चाहिँ भत्ता लिनको लागि चाहिँ 3-4 घन्टा एक दिन हिँडेर बजारमा गएर ब्याङ्कबाट पैसा लिएर फेरि राति त्यहीँ बसेर फर्किनुहुन्छ, त्यो अवस्थाहरू छ होइन. जो ज्येष्ठ नागरिकहरू हुनुहुन्छ उहाँ चाहिँ परिवारसँग हुनुहुन्छ, परिवारबाट दुर्व्यवहार भएको कुराहरू पनि हामीले सुनिरहेको छौँ होइन, कुटपिटको कुराहरू छ. अब पैसाकै नियममा भत्ता त सरकारले दिएको छ, त्यो भत्ता कसले प्रयोग गरेछ त? हामीले जाँचबुज गरेछौँ त? हामीले अध्ययन गरेछौँ त? छैन. भत्ता पाउने बित्तिकै घरमा आमाले भत्ता पायो भन्ने बित्तिकै चाहिँ गाउँघरतिर चाहिँ समस्या सुरु हुन्छ. नातिको चाहिँ नि फी तिर्न पर्ने बेला भएको छ, आमा चामल सकिया छ, चिनी सकिया छ, यस्ता कुराहरू छन् जो परिवारसँग हुनुहुन्छ. उहाँहरूले भत्ताको पैसा राम्रोसँग प्रयोग गर्न पाउनु भएको छैन. त्यसको लागि चाहिँ हामीले दुर्व्यवहार सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिराखेका छौँ. ज्येष्ठ नागरिकमाथि कस्ता खालका दुर्व्यवहार हुन्छन्, परिवारको सदस्यले चाहिँ के कुरामा ध्यान दिनुपर्छ, ज्येष्ठ नागरिक स्वयंले चाहिँ के गर्नुपर्छ भन्ने कुराहरू चाहिँ हामीले त्यसरी चाहिँ गरिरहेछौँ. अनि अर्को भनेको चाहिँ अहिले एकदमै जुन युवाहरू चाहिँ बसाइसराई गर्ने क्रममा चाहिँ ज्येष्ठ नागरिकहरूलाई चाहिँ आफ्नो हेरचाह आफैले कसरी गर्ने त होइन. उहाँहरू त हाम्रो ट्रेडिसनल्ली हेर्ने हो भने पहिलाको विधि अनुसार घरमा चाहिँ नि बुहारी आउने बित्तिकै आमा बुवाहरू आराम गर्ने होइन, रिटायर भएपछि आराम गर्ने, केही नगर्ने परम्परागत तरिका चाहिँ हाम्रो त्यस्तो थियो. तर अब अहिलेको व्यस्त समयमा अनि यो छोराछोरीहरू बाहिर गएको समयमा चाहिँ ज्येष्ठ नागरिकहरूले चाहिँ आफ्नो स्वास्थ्यको लागि चाहिँ आफैले आफूलाई नै आफू जागरुक हुनुपर्छ. आफ्नो औषधि कतिखेर खाने, पानी कतिखेर खाने, नुहाउने कतिखेर, सबै कुराहरू चाहिँ उहाँहरूले आफैले गर्नुपर्छ है, अरूमा भर पर्नु हुँदैन भनेर चाहिँ आत्म हेरचाह भन्ने हामीले तालिमहरू पनि सञ्चालन गरेका छौँ. काठमाडौँकै यो चन्द्रगिरी नगरपालिकामा चाहिँ सञ्चालन गरेका थियौँ. एकदमै उत्साहित उहाँहरू, यति त्यो कार्यक्रम यति राम्रो भयो. हामीले चाहिँ चन्द्रगिरी नगरपालिकाको यो मिलन केन्द्र भन्छ कि, सरकारले नै ओडा स्तरीय ज्येष्ठ नागरिकहरू जम्मा भएर अब के गर्न मन लाग्छ उहाँहरूको दिनको समयमा, त्यो गर्ने मिलन केन्द्रहरूमा चाहिँ हामीले 13 मिलन केन्द्रहरूमा चाहिँ यो आत्महेरचाहका तालिमहरू सञ्चालन गऱ्यौँ. ज्येष्ठ नागरिकलाई नै हामीले क्षमता अभिवृद्धि गरायौँ, उहाँले सिकेका कुराहरू चाहिँ आफ्नो अर्को सहकर्मी सहसाथीहरूलाई सुनाउनु भयो. त्यसपछि हामीले छोडिसकेपछि चाहिँ उहाँहरूले बिर्सिनु होला, नगर्नु होला भनेर चाहिँ नि दिगोपनाको लागि पनि हामीले यो स्थानीय सरकारसँग समन्वयन गरेर अगाडि पनि बढायौँ. र कतिपय ओडाहरूमा चाहिँ नि हामीले यो 2025 गरेको कार्यक्रम हो, 25 सकेको यो 1 वर्षको कार्यक्रम चाहिँ अहिले पनि कतिपय ओडाहरूमा चाहिँ निरन्तर नै छ.
1: यो शारीरिक कमजोरी र उच्च स्वास्थ्य जोखिमका कारण ज्येष्ठ नागरिकहरूलाई जहाँसुकै पनि पहिलो प्राथमिकतामा राख्नुपर्छ र पहिलो प्रायोरिटी नै उहाँलाई दिनुपर्छ भन्ने गरिन्छ. नियममा पनि त्यो छ, व्यवहारमा पनि त्यो छ. यो किसिमको अवस्था यहाँले पाउनु भएको छ कि छैन, ज्येष्ठ नागरिकहरूलाई पहिलो प्राथमिकता दिएको छ कि छैन भन्ने हिसाबले कहीँ अनुगमन कहीँ नियमन गर्नुभएको छ कि छैन, के छ अनुभव संस्थाको?
0: स्वास्थ्य भन्ने बित्तिकै ज्येष्ठ नागरिक नआउने त कुरै हुँदैन होइन, ज्येष्ठ नागरिक भन्ने बित्तिकै स्वास्थ्यका कुराहरू त आइ नै हाल्छन्। जति नै भने पनि हाम्रो चाहिँ बढ्दो उमेर

0: सँगै उहाँहरूमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू चाहिँ देखा परि नै हाल्छन्। तर जुन स्थानीय सरकारले अथवा केन्द्रीय सरकारले जे जे गरिराख्नु भएको छ ज्येष्ठ नागरिकको स्वास्थ्यको लागि, त्यो काम चाहिँ हामी एकदमै प्रशंसा गर्छौँ, खुलेर नै प्रशंसा गर्छौँ। उहाँहरूले आफ्नो क्षमताले, आफ्नो बुद्धि विवेकले भ्याएसम्म होइन, विभिन्न सङ्घ संस्थाहरूले भनेसम्म सबै कुराहरू चाहिँ लागू गरिराख्नु भएको छ स्वास्थ्यको लागि पनि। तर यति हुँदाहुँदै पनि धेरै कुराहरू चाहिँ छुटेको अवस्था पनि छ। त्यो नचाहेर होइन, चाहेर पनि अनुभव को कमीको कारणले गर्दाखेरि छुटेका छन्। जस्तै हेल्थ पोस्टको कुरा गरौँ, स्वास्थ्य चौकी चाहिँ गाउँ गाउँमा छ, ओडा ओडामा छ, तर त्यो हेल्थ पोस्ट पुग्नको लागि चाहिँ कतिपय ज्येष्ठ नागरिकहरू त्यहाँसम्म पुग्न सक्नुहुन्न, त्यो कुराहरू छ होइन। महिला स्वयंसेविकाहरू छ हामीसँग टन्ने, उहाँहरूले राम्रो काम गर्नु भएको छ, तर स्थानीय सरकारले महिला स्वयंसेविकालाई चाहिँ नि परिचालन गरेर चाहिँ ज्येष्ठ नागरिकको क्षेत्रमा चाहिँ ल्याउन सकेको अवस्था छैन होइन। जसरी चाहिँ बालबालिका र महिलाहरूको, यो सुत्केरी महिलाहरूको लागि चाहिँ घर घरै जानुहुन्छ, त्यति चाहिँ नि महिला स्वयंसेविकाहरू ज्येष्ठ नागरिकको लागि जानु भएको छैन। र स्वयंसेविकाहरूलाई चाहिँ तालिम पनि छैन, यतिकै गएर पनि भएन होइन, जान्नु पर्यो, सिक्नु पर्यो, त्यो कुराहरू छ। त्यस्तै अब छुटको कुरा गर्दै जानु पर्दाखेरि चाहिँ नि यो विभिन्न कागज पत्रको झन्झटको कारणले गर्दाखेरि होइन, अनि अस्पतालमा चाहिँ नि भएको व्यवहारहरूको कारणले गर्दाखेरि त्यो पनि आउँछ कुरा होइन। हामीले अध्ययन गर्दाखेरि झर्केर बोल्ने, लाइन बस्न पर्छ भन्ने होइन, त्यस्ता खालका कुराहरूले गर्दाखेरि पनि उहाँहरूले पाउनुपर्ने अधिकारहरू पनि राम्रोसँग पाइराख्नु भएको छैन। यो भनेको चाहिँ एउटा सचेतनाको कमी नै भएन, थाहा छैन उहाँहरूलाई। जे जे कामहरू भइराखेको छ त्यो काममा चाहिँ नि गर्न खोजेको कामहरू चाहिँ राम्रोसँग हुन सकेको अवस्था चाहिँ छैन। त्यही जनचेतनाको कमी छ भनेको मतलब ज्येष्ठ नागरिकलाई कस्तो खालको व्यवहार गर्नुपर्छ, ज्येष्ठ नागरिकसँग बोल्दाखेरि चाहिँ हामीले बोलेको सानो कुराले उहाँलाई कस्तो खालको मानसिक चाहिँ नि तनावहरू हुनसक्छ भन्ने कुरा चाहिँ हामीले सोच्दैनौँ, प्याच्चो बोलिदिन्छौँ होइन। सरकारी अस्पतालहरूमा जाँदाखेरि पनि आमा छिटो छिटो गर्नु भनेर भन्नुहुन्छ, बिचरा उहाँहरूलाई हिँड्न समस्या हुन्छ होइन, छिटो छिटो गर्ने भन्ने कुरा, अनि बोल्न लागि केही बुझाउन लागि अलिकति लामो कुरा गर्नु होला होइन, कति टाइम लगाउनुहुन्छ, बुढाबुढी आउनुभयो भने साह्रै समस्या हुन्छ, झन्झटिलो हुन्छ भन्ने खालको कुराहरू भयो होइन। यस्ता खालका कारणले गर्दाखेरि चाहिँ उहाँहरूले पाउनुपर्ने सुविधाहरू चाहिँ नि पाउन सक्नु भएको छैन जस्तो
1: लाग्छ।
0: हजुर हजुर,
1: यहाँको संस्थाको उद्देश्य नै के छ भन्दाखेरि ज्येष्ठ नागरिकहरूलाई सक्रिय बनाउनु पर्यो, स्वस्थ जीवनमा रहनु पर्यो र उहाँहरूको जीवन चाहिँ उत्पादनमूलक बनाउनु पर्यो भनेर यहाँहरूले भन्नुभएको छ। सोही किसिमले यहाँहरू लागिरहनु पनि भएको होला काम गराउनको लागि। संस्थाले ज्येष्ठ नागरिकहरूको जीवनलाई यसै गरी सक्रिय जीवन, स्वस्थ जीवन, उत्पादनमूलक जीवन बनाइरहेको छ भन्ने कुरामा संस्थाले गर्व गर्न सक्छ।
0: हाम्रो क्षमताले भ्याएसम्म चाहिँ नि हामीले गरिराखेको छौँ सर, यसमा चाहिँ हामीले भन्न सक्छौँ। किन भन्दाखेरि स्वास्थ्यको लागि अघि भन्यौँ आत्महेरचाहका तालिमहरू दिइराखेका छौँ, विभिन्न हेल्थ क्याम्पहरू चाहिँ हामीले गरिराखेको छौँ होइन, पत्र पत्रिकामा चाहिँ नि हामीले ज्येष्ठ नागरिक सम्बन्धी लेखहरू प्रकाशन गरेर चाहिँ स्वास्थ्य सम्बन्धी कामहरू गरिराखेका छौँ, र अरू अन्य सङ्घ संस्थाहरूसँग मिलेर पनि हामीले स्वास्थ्यलाई चाहिँ नि गरेका छौँ। त्यस्तै गरिकन अब अर्को भन्नुभयो सक्रियताको कुरा होइन, ज्येष्ठ नागरिकलाई चाहिँ हामीले सक्रिय राख्नुपर्छ भनेर हामीले मिलन केन्द्रहरूमा गएर उहाँहरू बस्नुहुन्छ, भजन कीर्तन मात्रै गर्नुहुन्छ होइन, भजन कीर्तन पनि आवश्यक छ, तर त्यो बाहेक चाहिँ अलिकति उत्पादनमूलक उहाँहरूलाई कसरी बनाउने त भनेर पनि हामीले चाहिँ उहाँहरूलाई अभिमुखीकरण कार्यक्रमहरू पनि सञ्चालन गरिराखेका छौँ होइन। उहाँहरूलाई नै चाहिँ नेतृत्व गर्नको लागि ल अरूले आएर गरिदिने होइन है, हजुरहरू आफैले गर्नुपर्छ, हजुरहरू आफै सक्रिय हुनुपर्छ, बसिराख्ने होइन भन्ने खालका कुराहरू चाहिँ जो गर्न सक्नुहुन्छ त्यो वर्गको ज्येष्ठ नागरिकलाई चाहिँ नि हामीले बारम्बार उहाँहरूलाई मोटिभेट गर्दैछौँ, यसरी चाहिँ हामीले काम गरिराखेका छौँ। र यो अध्ययन अनुसन्धान गर्दाखेरि पनि जहिले पनि स्वास्थ्यको विषय पनि आवश्यक छ, तर स्वास्थ्यमा धेरै भयो, अब हामी सक्रियतातिर लागौँ, उत्पादनशील बनाउने कसरी भन्ने विषयतिर चाहिँ हामी लागौँ, अध्ययन अनुसन्धानमा चाहिँ त्यतातिर ध्यान दिनुपर्छ है भनेर चाहिँ हामीले हाम्रो यो एजिङ रिसर्च फेलोसिप भन्ने प्रोग्राममा पनि त्यो प्रायोरिटी अनुसार चाहिँ हामीले सेलेक्सन गरिराखेका छौँ ज्येष्ठ नागरिकको अध्ययन गर्ने विद्यार्थीहरूलाई।
1: सही कुरा, भोलिका दिनमा एजिङ नेपालले गर्ने कार्य योजनाका बारेमा के भन्नुहुन्छ?
0: कस्तो छ भन्दाखेरि हामीले चाहिँ ज्येष्ठ नागरिकहरूलाई चाहिँ नि अब अहिलेको अवस्था जे भयो होइन, बाढी पहिरोको अवस्थामा होस् या जुनसुकै अवस्थामा पनि हामीले ज्येष्ठ नागरिकलाई चाहिँ नि खालि सहयोग गर्ने हिसाबले मात्रै नलिउँ होइन, उहाँहरूमा पनि आफ्नै ज्ञान छ, क्षमता छ, सिप छ होइन, केही गर्न चाहने ज्येष्ठ नागरिकहरूसँग पनि हामी माझ हुनुहुन्छ। हामीले सहयोग गर्नपर्ने भनेको त जम्मा 1% मात्र ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, जो 80 वर्षभन्दा माथिको होइन, त्यो बाहेक अरू सम्पूर्ण ज्येष्ठ नागरिकहरू त सक्षम हुनुहुन्छ उहाँहरूमा आँट छ, हिम्मत छ, साहस छ, त्यो ज्येष्ठ नागरिकलाई चाहिँ हामीले कसरी सदुपयोग गर्ने त, उहाँहरूमा भएको ज्ञानहरूलाई चाहिँ हामीले कसरी सदुपयोग गर्ने भन्ने विषयमा चाहिँ हामी सबैले सोच्न एकदमै जरुरी छ जस्तो मलाई लाग्छ, होइन? हामीले त्यसैको लागि काम पनि गरिराखेका छौँ र ज्येष्ठ नागरिकहरूसँग सम्बन्धित अब अहिले यो अन्तर्राष्ट्रिय महासन्धि बन्दैछ, युएन कन्भेन्सन फर द राइट्स अफ ओल्डर पिपल भन्छ, होइन? यो महासन्धिमा चाहिँ नि नेपालका ज्येष्ठ नागरिकहरू पनि नछुट्युन्, उहाँहरूको विषय पनि नछुट्युन् भन्ने चाहिँ नि हाम्रो एकदमै हामीले त्यो त्यसको लागि चाहिँ नि वकालत गरिराखेका छौँ, होइन? सरकारी स्तरमा त्यो महासन्धिको लागि भएको चाहिँ नि मिटिङहरूमा चाहिँ हाम्रो नेपाल सरकारले पनि प्रतिनिधित्व गर्नुपर्छ भन्ने विषयमा पनि हामी लागिराखेका छौँ र महासन्धि आइसकेपछि चाहिँ हाम्रो धेरै कुराहरू चाहिँ समाधान नभनौँ तर केही कुराको सुरुवात गर्न चाहिँ सजिलो हुन्छ। महासन्धि चाहिँ एकदमै आवश्यक छ, त्यसको लागि एजिङ नेपालले वकालत गरिराखेको छ र यो गरि नै रहनेछ। महासन्धि आउने पनि भएको छ, अब महासन्धिको ड्राफ्ट तयार हुँदैछ, होइन? र यही अक्टोबरमा पनि मिटिङ छ र मैले फेरि यही कार्यक्रमको माध्यमबाट चाहिँ हाम्रो सरकारी स्तरमा जो हुनुहुन्छ, निकायमा जो हुनुहुन्छ, उहाँहरूलाई चाहिँ त्यो अक्टोबरमा भएको मिटिङमा जानको लागि मैले चाहिँ नि उहाँहरूलाई यसैबाट पहल गर्न चाहन्छु। त्यहाँ जानुहोस्, ज्येष्ठ नागरिकहरूको अवस्थाको बारेमा जानकारी दिनुहोस् र नेपालको प्रति नेपालले चाहिँ नि ल हामी पनि यसको लागि तयार छौँ भन्ने प्रतिबद्धता जनाउनुको लागि चाहिँ म उहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
1: तपाईँले पनि यो चाहिँ भन्नुपर्छ कि भन्ने केही कुरा पनि छुटेका हुन सक्छन्, त्यस्ता केही कुरा छन् भने
0: ज्येष्ठ नागरिकहरूलाई चाहिँ नि हामीले धेरै आशी बनायौँ, है? उहाँहरू आफैले भन्नुहुन्छ हामीले भने होइन, हामी भनेको त आश गर्ने हो, कोही आयो भने पनि केही दिन्छ कि भन्ने आश लाग्छ बाबु नानी भनेर हामीलाई भन्नुहुन्छ। त्यही भएर हामीले चाहिँ नि यो एउटा ट्रेन्डलाई चाहिँ अब ब्रेक गर्न जरुरी छ जस्तो लाग्छ, होइन? ज्येष्ठ नागरिकलाई चाहिँ हामीले चाहिँ जहिले पनि डिपेन्डेन्ट ग्रुप नबनाऊँ, होइन? उहाँहरूलाई सक्रिय बनाऊँ, उहाँहरूलाई पनि समाजको चाहिँ नि हाम्रो समुदायको चाहिँ सक्रिय व्यक्तिहरू हो है भनेर हामीले त्यसरी नयाँ नयाँ कामहरू चाहिँ सुरुवात गर्न जरुरी छ र यसको लागि चाहिँ हामी सबैजनाले चाहिँ एकजुट भएर के गर्न सकिन्छ त अब अध्ययन अनुसन्धान गरेर जाने हो कि, होइन? त्यसपछि सहकार्य गर्ने हो कि, सबै सङ्घ संस्थाहरू मिलेर कसरी अगाडि बढ्ने भनेर चाहिँ हामीले सोच्न एकदमै जरुरी छ। ज्येष्ठ नागरिकहरू भनेको चाहिँ नि हाम्रो गहना हो, उहाँहरू भनेको चाहिँ नि अरू उमेर समूह जस्तै विभिन्न क्षमता भएको विभिन्न अवस्थाको व्यक्तिहरू हुनुहुन्छ, होइन? एउटै बास्केटमा हालेर चाहिँ हामीले नहेरौँ भनेर चाहिँ म सबैजनालाई यो मेसेज दिन चाहन्छु।
2: अहिले सुन्नुभयो एजिङ नेपालकी प्रमुख प्रशासकीय अधिकृत सन्जु थापा मगरसँग गरिएको कुराकानी। कुराकानी संस्थाले गरेका पछिल्ला गतिविधिसँग केन्द्रित रह्यो।
1: ज्येष्ठ नागरिकहरूले आफ्ना कुराहरू एकअर्कामा साटासाट गर्न धेरै मन पराउनुहुन्छ। आफ्ना कुराहरू यसरी एक आपसमा साटासाट गर्दा उहाँहरूको मन हलुका हुन्छ र पीडा कम भएको महसुस गर्नुहुन्छ उहाँहरू। यसका लागि उहाँहरू दिवा सेवा केन्द्र, भेटघाट स्थल चिया चौतारी, ज्येष्ठ नागरिक क्लब वा टोल छिमेकमा भेला भएर बस्नुहुन्छ। यसरी भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ। धुवा धुलो लगायत रुगा खोकीबाट आफू सुरक्षित रहन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ। सम्भव भएसम्म बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ। कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छ भने पठाउन पनि सक्नुहुन्छ। यसका लागि कार्यक्रमको इमेल हो jestnagarik@gmail.com jestnagarik@gmail.com। तपाईँले पठाउनु भएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्त्वपूर्ण हुनेछन्।
2: श्रोता, भदौ महिनाको रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढी र त्यसले निम्त्याएको कहरसँगै असोज महिनामा परेको पानीले निम्त्याएको बाढी र पहिरोका कारण धेरै धनजनको क्षति भएको छ। बाढीले जग्गा जमिन बगायो र पहिरोले घर बगायो, खाने लाउने सबै सरसामान बगायो। यस्तो अवस्थामा ती पीडितहरूका लागि हामी सबैले सकेको सहयोग गर्नुपर्छ, उपचारमा सहयोग गर्नुपर्छ, राहत लगायत पुनर्स्थापनामा पनि उत्तिकै सहयोग गर्नुपर्दछ। यस्तै भावना भएको गीत अबको पालोमा सुनाउँछौ। स्वर छ दिवाकर शर्मा, हरिशंकर चौधरी, मीना नेपाली र मनिषा पोखरेलको, राजन कार्कीको गीतलाई कीर्ति नेउपानेको संगीतमा।

लौ त श्रोता, यसै चेतनामूलक गीतका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यहीँ सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौँ भन्दै कार्यक्रमबाट बिदा चाहन्छौँ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र मिनर्भा वज्राचार्यलाई धेरै धेरै धन्यवाद दिँदै सहकर्मी विमला राईसँगै म राजन कार्की पनि बिदा हुन्छु। नमस्कार।

0: भर्खरै सुनायौं उदित नारायण झा, दिपा झा र साथीहरूको स्वर, दिनेश अधिकारीको रचना अनि संगीत हो टीका भण्डारीको, र यस गीतलाई हामीले लिएका हौ नेपाली चलचित्र पिञ्जराबाट। अब केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 10 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौँ।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू: ₹3 करोड सम्मको कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ। महाधिवेशन आज दिउँसो 2 बजे काठमाडौँको खुल्ला मञ्चमा उद्घाटन हुने नेपाली काङ्ग्रेसले जनाएको छ। उद्घाटन सत्रमा काङ्ग्रेसका शीर्ष नेताहरूका साथै मुलुकका प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली काङ्ग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। महाधिवेशनको बारे जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा काङ्ग्रेसका प्रवक्ता चालिसेले महाधिवेशनको आवश्यक तयारी पूरा भएको र महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भएको बताउनुभयो। महाधिवेशनमा झण्डै 7,500 महाधिवेशन प्रतिनिधिहरूले भाग लिँदैछन् भने हिजोदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरु भएको नेपाली काङ्ग्रेसले जनाएको छ। आजको उद्घाटन कार्यक्रमपछि भोलि र पर्सि बन्द सत्र सञ्चालन हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन पेश गर्नुहुने तालिका रहेको छ। बन्द सत्रमा पेश हुने प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई 3 फरक छलफल र हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउने व्यवस्था मिलाइएको प्रवक्ता चालिसेले बताउनुभयो। यस्तै निर्वाचन समितिले भोलि अपरान्न 2 बजे देखि बेलुका 6 बजेसम्म नयाँ नेतृत्वको लागि उम्मेदवारी मनोनयनको समय पनि निर्धारण गरेको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समितिको हिजोको बैठकले स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौट समिति गठन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश करेलले केन्द्रीय समितिको बैठकले केन्द्रीय उम्मेद्वार छनौट समितिमा मिलन लिम्बू, रबर अन्सारी, तोसीमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टाँसी ल्याजोम र जनकसिंह धामीलाई सदस्य मनोनित गरेको जानकारी दिनुभयो। सो समितिमा पार्टीका साथै प्रदेशका सभापतिहरू पदेन सदस्य रहने बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नगरपालिकाका लागि आवासको अधिकार सुनिश्चित गरिने यसलाई फेरि सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनु भएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत हिजो नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन 2055लाई संशोधन गर्न बनेको विधेयक 2083 सङ्घीय संसद सचिवालयमा दर्ता गरिएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले विधेयकले निम्न आय भएका परिवारको आवासको सुनिश्चित गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाख भन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आफ्नो स्थायी घर फर्किने क्रम सुरु भएसँगै काठमाडौँका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहलपहल बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासङ्घका अध्यक्ष पुण्य प्रसाद सिटौलाका अनुसार चाडपर्वको मुख्य समय नजिकिँदै गर्दा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ्न थालेको छ। परराष्ट्र मन्त्री शिशिर खनाल जलवायु परिवर्तन सम्बन्धी प्रिकोप लिडर्स इभेन्टमा सहभागी हुन फिजी प्रस्थान गर्नुभएको छ। फिजी र टुभालुमा यही अक्टोबर 5 र 6 तारिकमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा 4 सदस्यीय नेपाली प्रतिनिधि मण्डल त्यसतर्फ प्रस्थान गरेको हो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। सभामुख डोलप्रसाद अर्यालले सांस्कृतिक सम्पदा संरक्षण अहिलेको पुस्ताको जिम्मेवारी भएको हिजो आयोजित एक कार्यक्रममा बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्वव्यापी ऊर्जा आपूर्ति सङ्कट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण गर्न G7 राष्ट्रहरूले आफ्नो रणनीतिक भण्डारबाट 4 महिनामा 10 करोड ब्यारेल कच्चा तेल तथा डिजेल बजारमा ल्याउने सहमति गरेका छन्। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

就你那边发出来这边有帮好个那个啥，啊，有帮好个那个啥家族嘞，弟弟个他你看做哪个做了，唐大啥金，啊，普拉玛三十多门队，罗杰德菩萨说是他那帮少了别个个古代那做哪个度，为个那帮你先嘿，罗尼提鲁巴赞一个少克里达个他，主要，阿里为个啦，弟弟安德勒尼布提个呀，为个那在三十多门队呢。पूर्व सांसद मन्त्री नै जुई ढुङ्कोमा भाजु ख वेक या विषयसँग चाहिँ छौकथा ध्यागु खसा सल ब्याकेको जिउ तातुना जुल थ्वे तातुना कथा चाहिने पुलाङ्गु राजनीतिक दल हो नुगु राजनीतिक दल दुने छुपा अहिले नुगु राजनीतिक दल चाहिने गु कथा चाहिने आदिवासी जनता जनजाति त्यो मुद्दा लुनासँग जुल पुलाङ्गु राजनीतिक दल त्यसमा चाहिँ लुसा तबिना इम्ता था छौ ख्वापा बिम फुगु छ्या खेको विषयसँग वेकना पा सल ब्याकेगु कुतया नाचनागु जुल ओके अवश्य नै सिसन थ ज्याचो पु म तले निनादि धैको आशावाला सा जिङ चनागु दुले निनामे भाजु मेजुपी यो पाहगु नुग स ज्याचो आइतबार पतिकं सुथसिया जिता इ ज्या झिगु मिनेट निसि छिन्छ त आइतक वि अले थ्वे ज्याचो सन्थिति कथं यागु जि जाने भाजु मेजुपी स्रष्टा पिनापा सल ब्याका वया चनागु ख दासा तपेंक झि भाजु मेजुपी नापा न सल ब्याका वया चनागु जुल थ ज्याचो या त माया मतिना यै पि पास पि नापा अले निनामे भाजु मेजुपी थ ज्याचो या त छि स www.radionepal.gov.np व www.radionepalonline अले रेडियो नेपाल यागुए फेसबुक पेज पाखें छिसं हलिनेङ कचोना नेना दिफु विशेषना वेबसाइट त पाखे हलिनेङ कचोना नेना दिफु दस छिसं 98103 मेगाहर्स नेपाल नेङ कचोना अले नेपाल यागु जलाखला दे दुनेना छिसं वेब छौ कथन धागु कसा मिड वेब सर्ट वेब पाखेन नेना दिफु दासे अले थो ज्याचो या त छिगु छुन कथा यागु ब चाहेको सल दुसा सुजन दुसा न्यास दुसा ब चाहेको जगतै दिस जे न्याको ब चाहेको थाहा छ न्यास तत्त आइगो अर्जे अब तत्त आइबले जिगु न गुली न्यास त दु न्यास चाहिँ जिम पुङ के फै मुखु अले छौ न्यास न मेगु यको न्यास त साला काइगु लि या न ब चाहेको सर्टकट रूपमा छिउ मसिका बिसा त छिगु न्यास पङ्का दिस धासे फलिया ब्यासना बयालिस एघार सात सय एक्काइस बयालिस एघार सात सय छत्तिस धासे आ धासा छिनेवातेको राष्ट्रिय मेने नै मे लिपा वेकयाको मसिका बचाएको बि अहिले वेकना पाउँछ होला यहाँकै धासे आ छिनेवातेको राष्ट्रिय मे छिगु

0: ज्यू राष्ट्र झज ध्याके गुनिते गुलिन मनुतेस ज्यान पागुदो गुलिन मनुतेस योगदान निचिङका गुलिन मनुतेस थिथि कथयागु लगानी दे छागुदु उकिया त न्यागु सरकार ओसान हना बना निसिङका इमिता व्यवस्थापन या मागु ख तर गुब्लेन गुब्लेन धासा ज्ञान पुसे चोङगु कन्डिसन न वे यो खनि धैगु झाने ख ख या न बचा गुलिन योगदान बिपी अलि गुलिन खापा निसिङका थिथि कथयागु कथन चाहिने जेले चुना चौपी अलि उकी चाहिने ग्वाली आइपी मनु त ज्ञाना चङ्गु अवस्था नदु उकी चाहिने झी युक्वे सचेतो सजग जुइमा धासे ज्याचो न्याका चनाको जुलाई जी रुबी श्रेष्ठ दासा थौ या थो ज्याचोले पहा कथन जी बना चनाको जुल राजेन्द्र प्रसाद श्रेष्ठ अलि वेक्ला अध्ययन एमए अर्थशास्त्र याना दि गु खसा एमबिए एमबिए दाइ ख दाइ हजुर एमबिए अर्थशास्त्रका याना दिगु ख अलि वेक्ला राजनीतिक बोती कया दिगु 2034 साल निसे नेकपा चौथो महाधिवेशन पाके कमरेड निर्मल लामाया नेतृत्व यानागु धका वेक्लम बिया दिगु दु अलि वेक यागु थोफुक मसिका त गुगल हेन दु दासा वेक्ल 2051 साल निसे 2056 साल तक वेक सांसद जुया दिल धासा अर्थ याना 2074 साल निसे 2089 साल तक न वेक सांसदे फाला कया दिल साथ याना वेकल आवास तथा भौतिक योजना 2055 साले वेक मन्त्री जुया चना दिगु ख सङ्घीय मामिला तथा प्रशासन मन्त्रालय पाखेन 2078 साले वेक पूर्व मन्त्री पूर्व सांसद ख धासा वेकलाई यको नेवातेगु थिथि आन्दोलन त भाषा निसेकया नेवातेगु त जिल्लाजी संस्कृति सम्पदा या नीति चाहिने छौकथन धाएको छ नेवा मङ्का खल अले दे दबु निसेकया यको यको आन्दोलनकै वेकलम बोतिकया दिगु ख वेकल 2036 साल निसे राजनीतिकै बोतिकया गु ख धका दैदिगु दु धासा त फुक्कङ ख गुगल हेनन्दु धासा आधासा वेक नापायागु सल जेन ज्याका चना वेक त दक्ले नापा लसुकु से लसुकु स दुदाई छि त
1: सुभाद हो
0: हजुर अलि थौकने छु कि व्यस्त जुवा सुनाइदिगु दुदाई
1: थौकने पार्टी वे ज्या व्यस्त नेपाली कम्युनिस्ट पार्टी हो केन्द्रीय संयोजन समिति एचक्यु मेम्बरका हो ल्याख पार्टी ज्या व्यस्त हो
0: जो छिसँग चाहिने राजनीतिकै बोतिकया दिगुला यक्कु जुइ दुङ्क्ल अहिले ढ्याकु खसा छिउ चाहिने छौ राजनीति जो ठोक 50 वर्ष दुने छि छौ कम्युनिस्ट आन्दोलन खेचना कम्युनिस्ट सिद्धान्त कम्युनिस्ट तेगु चाहिने छगु गुपटी नीति योजना त चाहिने पुङ्केको नीति छिसँग कम्युनिस्ट युको पार्टी त नापा छुट फुट एकता निसे योजना चना दिगुदु थो हिसाब यागो हिसाब नेपाली जनता यता मागु छुक छुक्या नितिन्छीको पिसन चाहिँ थो आन्दोलनले चाहिँ बोतिकै दिएको खदाए
1: झिमसँग राजनीति या नौ टाइममै चाहिँ नेपाल है
0: जो
1: निरङ्कुश राजतन्त्र पञ्चायती व्यवस्था यो चाहिँ बिग्बिगिँदैछौँ अवस्था ख ऊ इलेला चाहिँ छौ किसिम बौद्धले व्यवस्था प्रतिबन्धित उहाँलाई एज या भूमिगत ढङ्ग अन्डरग्राउन्ड जिया चाहिँ राजनीतिक ज्याख न्याकमा हो अरे उसले चाहिँ एकदम राजनीति या त चाहिँ थौ ज्याने त चाहिँ सेक्रिफाइस छैन यहाँमा वो टाइपमा चाहिँ एकदम
0: परिवार
1: फुकट छैन वनमा र वो सम्पूर्ण चिज त पारेन 2046 साल यो संयुक्त जनआन्दोलन पञ्चायती व्यवस्था त समाप्त या ढुङ्गा अन बौद्धले व्यवस्था हो संवैधानिक राजतन्त्रात्मक व्यवस्था स्थापित छु ल अन लिपायो चाहिँ अवस्था चाहिँ छौ किसिमले चाहिँ नो लकसे आस आ नेपालले सुशासन समृद्धि सामाजिक न्याय फुक्क कथमा यो विभेद अन्त्ययामा त्यही हिसाबमा आजलाई चाहिँ नेपाल भाषा मङ्का खल निसेकया नेवा दिएको थियो नेपाल मण्डली चाहिँ स्थापनालाई चाहिँ नेवा दे डबु यो स्थापना कार्यालयन हरेक हिसाबमा सुन छु रूपमा चाहिँ जोरे जुवा चुनौतीहरू वसुवा यहाँ अझ चाहिँ जे चाहिँ 32-33 साल निसे चाकला डबु ढाउ संस्था नेपाल भाषा संस्था उगिन ज्याएन गठपुच जसल क्याम्पस लाइफ या चाहिँ सजा साहित्य पाला चकना साहित्य पाला थिथि चाहिँ ज्याझोले न भोतिकया अथवा चाहिँ नेवा नेवा आन्दोलन, नेपाल भाषा आन्दोलन, लिपाङ्गुईले चाहिँ पहिचान यो आन्दोलन अर्थात् मसिका यो आन्दोलन यो चाहिँ नेतृत्व या ज्यान संलग्न ज्या अलि ठोपक्कै उद्देश्य रहेछ छोराछ नेपालले सङ्घीयता, सुशासन, समृद्धि, सामाजिक न्याय,
0: धर्मनिरपेक्षता
1: ठोपक्क दुवपट्टि समाजवादी स्थापना या हो वो लक्ष्य त जना चाहिँ यहाँ हुनुहुन्छ ल नेपालले चाहिँ कम्युनिस्ट आन्दोलन नै थियो आन्दोलन ख गो आन्दोलन चाहिँ फुक्क गठन यो विभेद चाहे वर्गीय विभेदजीमा उकियो लागिन कम्युनिस्ट पार्टी चाहे जातीय विभेदजीमा उकियो लागिन कम्युनिस्ट पार्टी चाहे लैङ्गिक विभेदजीमा उकियो लागिन कम्युनिस्ट पार्टी अथवा चाहिँ क्षेत्रीय विवाद विभेद छ क्षेत्रीय विभेद अन्त्य लागिन कम्युनिस्ट पार्टी वर्ग जाति क्षेत्र लिङ्ग हरेक हिसाबमा चाहिँ मुक्तिको लागि यहाँमा चाहिँ ल्याख सुरातन से कम्युनिस्ट आन्दोलन संलग्न जुया अहिले मार्क्सवाद वैज्ञानिक समाजवाद अथवा चाहिँ द्वन्द्वात्मकको ऐतिहासिक भौतिकवादी जीवन दर्शन नाला वयो छ ल अब पुलाउ पार्टी त्यसमा चाहिँ ठोया फुकी मुफु घाँसुला फुलाउँ पार्टी ध्याबल न कङ्ग्रेसलाई थो झिउठो विचारधारा नपुमरको मलाई तर कम्युनिस्ट पार्टी हो छिथी समूह त चाहिँ अठो विचारधारा ढु त ठुकी न डक्लै मूल धार चाहिँ ठाउँ नेपाली कम्युनिस्ट पार्टी जुया उदय जुया छौँ
0: ज्यो नेपाली कङ्ग्रेस धासा तबी नेपाली कम्युनिस्ट पार्टी धासा तबी आ वोगु नुगु पार्टी यागु गुपट्टि सरकार डु बहुमत यागु सरकार अन्नपाखे चाहिँ वेकपी सरकार खे वोगु बहुमति चापाङ्गु होला वेकपीसँग धैचना दिगु दुखी वा यको जनता त्यस मय कगु मुखला ग्वाली म बिगु इलेबिले सकल पार्टी त्यता ग्वाली बिल मत बिल वेकपी नापा आशा भलसा नकाल तर चाहिँ वेकपीसँग जनता त्यसँग गुपति आशा भलसा कागु खनी फुलाङ्गु राजनीति त्यसँग गुलिन धैदिल मुखला जनता त्यो सुशासन धर्मनिरपेक्षता समानता न्यागुया खला सान फुलाङ्गु राजनीति दल त नातावाद कृपावाद भ्रष्टाचार खे लिप्त जुल वो गुलिन राजनीति दल त्यसँग केङ्गुपट्टि आजुक मगसक वा चाहिँ अधिकार स्वतन्त्रता यु खङ्क होला झ्याकुने लाट अर्जु चाहिँ टुपी ठिक मन धेउ हिसाब चाहिँ आ विद्रोह जुल वो आ नुहु पार्टी कथ चाहिँ नि सरकार हेना सङ्गु दु वेक पिनीको थो चाहिँ दोप ख कि चिक पिसा चाहिँ नि वो ढाठे उकिता चाहिँ नि गुपट्टि छिसा नारा बिया दिल गु कथन छिक पिसा चाहिँ नि छोको चाहिँ नि नीति योजना दिएका दिल ऊ पुङ्के म फुख छुदैदी
1: ठुकी निटा चिज ध्यान त माथि ताकल छटक सुरा छ नेपालले 60 साल यो परिवर्तन 46 साल यो परिवर्तन र 62-63 साल यो जनक्रान्ति मलाई 62-63 साल यो चाहिँ जनक्रान्ति छायाहरूले ठुकै गणतन्त्र स्थापित या त धर्मनिरपेक्षता स्थापित या त सङ्घीयता स्थापित या त फुलाउँ परम्परा त टोर्याएन बोल्ने ठुक्यो मूल आधार रह्यो 10 वर्ष छिटक्क जुपट्टि चाहिँ जनयुद्ध अहिले जनयुद्ध नपतै फ्युजन या न जुपट्टि जनआन्दोलन ठुकियो कारण ठोजुला तर छौ छोरा छ नपायो आन्दोलनलाई आमूल परिवर्तन यो चाहिँ लागि मागे उसले ल्या मुफु गर्या 60 सालले परिवर्तन जसलाई श्री 3 यो ठासे श्री 5 बल्की शीतलका आई न्युली राजघराना ख मलाई धातुला 60 साल यो चाहिँ परिवर्तन जुल टर्नुए भित्र जसलाई तर छौ राजघराना पाखे मेउ राजघराना जसको हस्तान्तरण जुल ए जसले छुए संरचना चेन्ज बजु नुनु संरचना डेक्यु जाजको जु ख अन चाहिँ ठुके 46 साल यो परिवर्तन होइन आप न चाहिँ सुरक्षा संयन्त्र न प्रशासनिक संयन्त्र वो छुए परिवर्तन हरेक चिज चाहिँ राज्य यो अङ्ग त फुक्क एज इट इज डो तर राजनीतिक नेतृत्व चाहिँ काङ्ग्रेस कम्युनिस्ट कामहरूलाई उसले एज ग पाट एज उसले फुलाउँ संरचना डुने नो नेतृत्व हो बालको ज्याफ स्थिति न मन त नापा जो सम्पूर्ण परम्परा चाहिँ नो नेतृत्व न ग्रहण या नहुन आ भ्रष्टाचार यो खिल न फुलाउँ ब्युरोक्रासी वा नुप नुपी झन् चाहिँ मिले जुया उनी उठे जुल पञ्चायतकाले व्यक्तिगत भ्रष्टाचार जुल छ 46 साल लिपा चाहिँ संस्थागत भ्रष्टाचार जुयाउन आ पार्टी नामे चाहिँ पार्टी चलाएमा त नामे जुयाउन मलाई अहिले 62-63 साल यो परिवर्तन लिपा चाहिँ तत्कालीन नेकपा माओवादी केन्द्र चाहिँ छौ बालौ खनियर हौ हो छोराहरूले होल राज्य संरचना परिवर्तन यहाँमा गरिए फुलाउँ ब्युरोक्रासी परिवर्तन यहाँमा न्यायालय जुन्न नो न्यायालय स्थापना या मलाई गरिए सर्वोच्च अदालत फुलाउँ रहेछ आ नो ढङ्ग चाहिँ ठिक चाहिँ रिफर्मेसन या ढगा चाहिँ छौ हिसाबमा राज्य फुक्क अङ्ग त पुनर्संरचना या हो ढगा चाहिँ राज्य पुनर्संरचना या खौँ होला तर राज्य पुनर्संरचना याहरूका वो छ आ फुलाउँ ढल त चाहिँ सहमत मजुरा कम्युनिस्ट पार्टी ढाउ एमाले सहमत मजुगा मेउ खला छोरा मलाई अन चाहिँ काङ्ग्रेस न सहमत मजु एजुले सम्झौता चाहिँ स्थापित जो कारण होइन नुहुपी नेता त जो छ पुलाउँ संरचना त उसले बाँडको कन्ट्रोल या मुफु सुरु सुरुआतै भतिजा कहाँ माओवादी चाहिँ चुनाव ट्याएको होला हिजो हिसाब कि इमी ग्याचीको जुया भतिजा चाहिँ कन्ट्रोल जुल लिपा हान चाहिँ वो संरचना चाहिँ भ्रष्ट संरचना कायम हेर्छ चाहे वो सामाजिक संरचना चाहिँ प्रशासनिक संरचना राजनीतिक संरचना वा चाहिँ न्यायिक संरचना सुरक्षा संरचना फुक्कै चाहिँ एजिटी जोले वो नोबी मोनोटेसन अन्न बालको नेतृत्व या फै अवस्था भूमलन अहिले आज चाहिँ ढुला छ वो प्रश्न न ढुनी छ आन सुरु सुरुआतै भरि चाहिँ चलपल खण्डु ख तर वो संरचना जुन आन चाहिँ वो ओ ढङ्ग गु गु पिने बेबे जुएछौँ र उक्त जुएछौँ मरु
0: ज्यू जस्तै आज आज जुएछौँ डुला दु हिसाबलाई जस्तै छौ संविधान न बिउ मु मान्यता गठ यहाँ र यो गुपट्टि अल्टिमेटम ख वोलाई वेकअपिङ के धनी नि छादा छ वेकअपिङ दक्षिला सिडल हुपि ओपि ल्यामपि जुल अलि छौ चाहिँ पोलिटिकल ब्याकग्राउन्ड सिभेन पछाडि चाहिँ पोलिटिकल ब्याकग्राउन्ड नापा स्वापु दुपि मुखला वौला खने दु तर एकम सेको छ पुलाङ्गु राजनीति दल त्यसँग गु गुलिन नाराजनीति हिसाबमा बिउपट्टि खलाई वेकअपिसँग चाहिँ फुलफुलियाना छौँ खने दु नि दाइ मुखला
1: अब तिमी मुख्य नारा त स्वयं खज सुशासन मलाई अहिले चाहिँ युवा त्यो त विदेशै छ मरु वैदेशिक ऋण न कहाँ पुग्नु मलाई हिमसा ढापालाई वैदेशिक ऋण ऋण नेपालले डुबेर त छ प्रति व्यक्ति एक लाख रहेछ चाहिँ मनोटे छने जन्म दुई सात के एक लाख ल्याएर हुँ ल एज आ चाहिँ त झिमेको कार्यकाल ठोफुक्क सुधार्या हिमसा त हाम्रो वखानी तर सुशासन यो मुद्दा छु छु यी त कपिज खण्डु ठे चङ्क चाहिँ हुन तर अब ठो पासपोर्ट यो केस चाहिँ डिजिटलाइज हालका मलाई सुशासन यो लागि त डक्कु डिजिटल जुइमाल नि जसकि अब मनोटेसन अछि मयासे डाइरेक्टै अब फुक्क अनुय डिजिटलाइज माध्यम चाहिँ कोछिपट्टि आ नभ गु जे चौँ ख नु गन क्षेत्र चाहिँ डिजिटलाइज यातले छ किनकि पासपोर्ट नापाए जु ख मलाई अथवा चाहिँ छु नागरिकता नापाए चाहिँ डिजिटलाइज जु ढुङ्गो ख आ इम्सँग चाहिँ डिजिटलाइज छु कि हेर आ ठुके ठो ड्राइभिङ लाइसेन्स त नापाए जे चौँ ख लिपा इम्स वे सात कि छ चाहिँ का ड्राइभिङ लाइसेन्स ठाउँ यो ठाउँ ढालका उहाँलाई आ छन जुनु चाहिँ पछि स्टक त मिलाएन स्वाद त बिल फुलाउँ तर छन् ठाउँ यो ठाउँ यो जुया छौँ टुलाले मलाई म पासपोर्ट यो लाइन चाहिँ बन्द आएर मलाई पासपोर्ट यो लागि दुई तिन बजे निस् आन लाइन चुन्छौँ यो मलाई अथवा चाहिँ नागरिकता छे छे थ्याङ्क्यु र भन जुया छौँ बरु ढाइहरूले सुशासन ढगा इम्सँग गोठ हाउख नि ओ ओ पुन छौँ होला बरु अहिले विदेश चाहिँ मनुया म चाहिँ प्रत्येक महिना चाहिँ सेजवान युवा त चाहिँ विदेशमा झन् लिटै हो ढालका इमी इमी घोषणा डुनी होला मलाई विदेशमा सेजवान लिटै हो ढल त्यहाँ चाहिँ पुरानो ढल त्यो पाले ढोचिनी चाहिँ झिङ्गा छ होला प्रत्येक दिन प्याउनुहुन्छ ढालका आला झन् निरो हुन्छौँ आ ठाउँको एयरपोर्टेश्वर लाग छ नापस भए अपो उनी सुरात जेचौँ आठ खाडी क्षेत्र हो इराक छो इरान व इजरायल युद्ध यो कारण व लगाए चाहिँ भटी चाहिँ कमजोर चौँदो व रासोपा यो कारण कमजोर हो आन चाहिँ व ढङ्ग जो चौँ स्थिति डो एज वेकसँग गो खला हो व ज्या चाहिँ जे चौँ मरौँ अहिले यो कुरा चाहिँ झ्यासट ढन्न चौँ गति संहिता यो बारे वेक पनि मूल्य मान्यता छुट है खाउँ वेकसँग बाहलग स्पष्ट या फैसु मरु आटकन आ गणतन्त्र चाहिँ कामयाब खगी म तैलिन विभाजित खण्ड इमी अथवा हरेक क्षेत्र धर्मनिरपेक्षता क्षेत्र न विभाजित खण्ड त आज तुलना एना स्वयं खस जेन्जे आन्दोलन चाहिँ छु चाहिँ उपलब्धि रहेछ छु चाहिँ हल नेपाल घर्की सासाली परिवर्तन ढाहरूले राजतन्त्र दुसा राणातन्त्र अन्त्या त धेरै छौ छौ ओखन्दै मलाई अहिले ठुके चाहिँ 46 सालले स्वात हल्ला छ राजतन्त्र संवैधानिक या त मलाई 63 सालले स्वात हौ खास संहिता गणतन्त्र धर्मनिरपेक्षता हल अझ समावेशिता मलाई फुक्क चाहिँ डिएन चाहिँ सुले ढाहरू 63 सालले जनक्रान्ति उद्यान आ आयुले सुझुल्दैछ आयुले सुझुलर घाँस खुवाएको छ 23 गते यो घटना केपी ओली नेतृत्व यो सरकार या ज्यादती युजको अब व ज्यादती विरुद्ध चाहिँ युवा आक्रोशकै त राजीनामा या बाध्यता या त ठिकै चाहिँ 24 गते देशको सम्पूर्ण निधि सम्पदा आफ्नो प्रदेश यो उस केन्द्रीय स्वयं खस केन्द्रीय सिंहदरबार प्रदेश हुन सरकारी कार्यालय त केन्द्रीय संसद प्रदेश हो संसद केन्द्रीय अदालत प्रदेश हो अदालत मलाई विविध अदालत त फुक्क है ध्वंस यहाँ देश यो चाहिँ निर्माण स्वयं देशी त खरानी देख्यो जा यादका मलाई तर उची उपलब्धि सोले सका आ आ उपलब्धि केन मान्ने छ सिंहदरबार स्वयंको उपलब्धि छ अब खालि बालेन सरकार वलट हिजोको खलले
0: पेडर धनी नि सधैँ
1: म पेडल धनी आ खर्च गुली जिजल अरबौँ अरब खरबौँ त्यहाँ चाहिँ खर्च जिजल मलाई तर ऊ के जगे छु वल्लर हामीले रासोपा जेन्जे आन्दोलन यो त चाहिँ झने त या खास ऊ महाभारत दाइ नि शमशिखण्डी झन्त या अर्जुन चाहिँ बानका एक्ला राखे भीष्म प्रताप पितामह थे चाहिँ छ ठिक बालम मुनु खा मलाई त थन्ला झन्डै झन्डै व्यवस्था खतम या चाहिँ खनिम्सलाई सङ्घीय व्यवस्था खतम या गणतन्त्र खतम या धर्मनिरपेक्ष खतम या र कुटला या ख तर ऊ निम व्यक्तिको कारण चाहिँ बचे छ उहाँ खा ऊ निम व्यक्ति छम चाहिँ राष्ट्रपति रामचन्द्र पौडेल छम कमरेड प्रचण्ड छाइरहेको छ ऊ दिन खुनु चाहिँ केपी ओली त चाहिँ राजीनामा या दबाब बिल मलाई 24 गते आ झिम्सालाई झिँला चाहिँ स्ट्याटस छ सोचे र 23 गते 23 गते हो नरसंहार जुई ढुङ्गा तुरुन्तै राजीनामा यान बिउजो छ 24 गते घटना म जुइन फु ख तर घु टाइमै यामा हो ख रमेश लेखक पिसा राजीनामा या त न यामा ढगा चाहिँ आ अन चाहिँ अछिया त 16 केपी हो नि तर 24 गते चाहिँ हो बाध्य झुया रिजाइनेसन या त वा शिविर आधार रिजाइनेसन या थाहा छ व टाइममै टाइममै सैन्य बल त सेक्युरिटी त्यसमा मलाई आछि राजीनामा या थाहा ढुङ्गा चाहिँ नि याद वास्तविकतालाई फख आफै राष्ट्रपति न चाहिँ 150 मनुहुना घेराउ या साथ कि राजीनामा या बालुवाटारी नै योको मनुहुना घेराउ आउनु मरु तर सेक्युरिटी चाहिँ निष्क्रिय चुनावी ल आ झिम्सँग झे चाहिँ इले बेले थन्दा पैसानी आन्दोलन जुल मलाई अठाइ चाहिँ आठ संसद विघटन केपी ओली निको निको संसद विघटन या इलेन सिंहदरबार बालुवाटा अनि घेराउ या आन्दोलन या नै मलाई हजारौँ मनुट दसौँ हजार मनुट चाहिँ उनी ठुकै नक्सा लिसे बालुवाटा त चाहिँ जुलुस्दैछु नि तर प्रहरी चाहिँ पनि नि सेक्युरिटी चाहिँ भि मलाई तर ठो जेन्जे आन्दोलनलाई सेक्युरिटी मर्यो 150 जवान वो न मोटरसाइकल गया वो चाहिँ बालुवाटार हुन अहिले फर्स्ट गेट चाहेको चाहेको बिल सेक्युरिटी ठो ढङ्ग चाहिँ छौछु रहेछ मिलमोटो सेक्युरिटी वा चाहिँ अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्ति त्यो मिलो मोटो है
0: अहिले डुनी त छिको पिसम फुलाउँ राजनीति दल त्यसन थते धया चोना दिपले थो जेन्जी यागो गुपट्टि थो मुभमेन्ट निसेकया थो छिको पिसम गुपट्टि जाने अन्तर्राष्ट्रिय चाहिँ छौ शक्तियाटा गुपट्टि डोफम ब्यासो नानी थो जुया चुङ्गुला राज्य पुलाङ्गु राज्य सत्ता वा सरकार छ्या सिके म फुक अहिले त जेन्जी मुभमेन्ट यति जुया चुङ्गु ख छ उके त छ्या धिके म फुक अहिले त जन्म छु क्या कारण जुगु खले
1: तत्कालीन सत्ता यो कमजोरी ख ठुक्न जित्याउँदो धेरै चिज चाहिँ प्रधानमन्त्री घुमेसा चाहिँ सारा सेक्युरिटी स्विच नि मलाई ओ सेक्युरिटी त चाहिँ मोबिलाइज आमु फु छाता सेक्युरिटी यहाँ चाहिँ ठुकी 23 गते छुसु चाहिँ प्रार्यावले
0: 23 गते निसिएला थगु डे यागु फुक्क संरचना त छौ सुव्यवस्थित सुशासन दैदिला नि ओला गोले छ मुखला छक्लन वेकपिला छक्लन तुना वौ मुखु
1: मुखला झन् खिसी त्युरी अन्चन निसा प्रधानमन्त्री मुखला को हो जेन्जी रहेका चाहिँ खिसी त्युरी अन्चन तर उकी दुने चाहिँ सारा चाहिँ डिजाइन वेकलन ठिकै मुफ्त अले वो डिजाइन अन्तर्गत नखु कारोबार छुट्टी जियो निसेको या मलाई ठिकै चाहिँ बालेन यो चाहिँ संलग्नता यो विद्यार्थी त्यहाँ त चाहिँ झने हया ठ चाहिँ यु नै चुन्छ नि यो ठेठ ज्याद निसा तर आ वो चाहिँ आन्दोलन यो अपहरण चाहिँ सुनायो त्यहाँले लासो पाएर ऊ के लभ कार चाहिँ लासो पाएर तर मुभमेन्ट त लासो पायो मुख्ने हो फुलापी पार्टी त्यसमा या मुफु वा इमेल चाहिँ कमी कमजोरी ऊ के जगे चाहिँ रासोपा त यहाँ तर रासोपा स्वयं न ठाउँ खस कमरेड प्रचण्ड प्रधानमन्त्री जुया चाहिँ इले
0: गृहमन्त्री
1: उप प्रधानमन्त्री हो गृहमन्त्री जुयालाई ज्या आयो ख मलाई गुली परिवर्तन जुन रासो खस खासै चाहिँ वेकअपसँग थाथेनलाई हुन या मर आन ऊ जुया चौर काठमाडौँ महानगरी चाहिँ नापत मेयर नेतृत्व यान्छ टाइम है ऊ अवस्था अनुने यो चाहिँ समस्या त अनै मन त्यसै यो कुरा जिल्ला हानु ऊ टाइम बालेन चाहिँ काठमाडौँ मेयर जुया चौ टाइम सङ्घीय मामला ऊ सामान्य

0: नै जुनै जी अन्चनमुख टर्का त हो जो वन ढुङ्गा छारा अन थाय चाहिँ अनियमितता जे चुन लिपा ऊ चाहिँ जी ट्रान्सफर एक महिना जुन ट्रान्सफर जी मुख ट्रान्सफर महिना
1: बासी पिसे ठोखला फिल मया नि दाइ वेक पिसे टका औडु
0: ख मुखला
1: केपी ओली कङ्ग्रेस सरकार चुनाव चौमले वेक पिसा सिके मफ्ट ठेठे जुन देशे चाहिँ शक्ति चाहिँ मिटा चौडु षडेन्द्र जुया चौधपट्टि वेक पिसा सिके मफ्ट तर उलिमिसी मेउन राजनीति दल त दुनि ठिठी चाहिँ राज्य अपना लेखे ज्यायना जानकारी छ म बिउले
0: म ठो ठो विषयले प्रचण्ड कमले यो चाहिँ संसद हुने यो भाषण मलाई ठो दक्षा न्याउ वेकलाई ठाटे जुइ त्यो ढुनी टक्कै सचेत याको खाने तर सचेत याको छ यिमसँग हाट बेकारी खुवाइन यिमसँग वास्तवमा आउँछ
1: ज्यू ढ्याबले न्याउन्याठे जुसँग सक्ल देवासी पिसा नुलिटा सोय माल फुल पिसा चाहिने छौ चाहिँ इमी भ्रष्ट जुल इम्सन चाहिने देह त नु खुवा मबिल जनता याको इच्छा आकाङ्क्षा मगस इमीको जनजीवन चाहिने छन् हाठ्याङ जाल कष्ट जुल मुखला अर्जुया नुलिटा सोयौ टका चाहिने जनता त्यसमा सदा सदा नुलिटा सोयौ नेपाली जनता त्यो आशा बोलसा ऊ व्यवहार नख ऊ व्यवहारलाई आ क्यौँ जुल ठु क्यौँ व्यवहार नापा चाहिने आ वेक पिनिगु नुगु सरकार नापा चाहिँ छुङ कथाइ आगो चाहिने वेक पिसा प्याची नक्सा वेक वेक पिसा चाहिँ छु याना चाहिने वेक पिसा जनता यागु गुपट्टि सुशासन या विषय के मुद्दा त्यो विषय वेक पिसा चाहिँ बामलाउ कथा छ पलान याका चौँदो छ फुलाङ्गु राजनीतिक दल त्यो न भाला ख कि वेक पिन सहलयना जिल्ला वेक पिन्ता हेका जिल्ला वेक पिन्ता खलाना जिल्ला थुके गुज्याला फुलाङ्गु राजनीति दल पिसन अभिभावकीय भालालाई मिताबी माझिनिसा
0: खु रास आ बिस्तारा बिस्तारा रासो पाए फुलाउ पा फुलाउँ दलजी मलाई अहिले हान चाहिँ थो 35 वर्ष 35 वर्ष गाँदै मलाई थो 35 वर्ष रासो पान 5 वर्ष धेरैलाई विविध रूपमा संलग्न जुइ झुङ्क्ल मलाई अहिले चाहिँ आ आठो बालेन यो चाहिँ टिम न महानगर ज्या ढुङ्कु टिम ख अहिले आ ठो नापा इम्स नारा बिल नि नेपो किस नेपो बेबी सुरल थिपी न नेपो बिसो नेपो किस फुलाउँ राजनीतिक शक्ति नेता त बा ओ शक्ति दुने चुन्छ पि मनु त ढुनै पिँ ढुने का उदाहरणको लागि ढाको छ का बालेन सुलेछ राष्ट्रपति सल्लाहकार जुवा चौँ मुखलाई नापा मलाई ढाले अब संलग्न मरलाले फुलाउँ फुलाउँ शक्ति धायो धायो खस उसलाई जुडो अरे स्वर्णिम वाले खलायो खस नेपाली काङ्ग्रेस चाहिँ गुली वर्ष झन्डै 10 वर्ष त हिँडेँ लगातार राष्ट्रिय योजना आयोग विभिन्न थासी चुनाव ज्यायो हेर्नु आएमा शिक्षा मन्त्री है मलाई आ अब वन उख्लाए चाहिँ टर चोइमे
1: कर्मचारी
0: क्या ख अहिले अहिले आ सम्पत्ति विवरण त इम्युसल धासा घुम्बनु चाहिँ नक्तिनी 25 वर्ष 30 वर्ष ढु झन्डै चाहिँ करोड निसे अरब टक्कै सम्पत्ति ढु आ इम्स चाहिँ ऊ उमेर गएन कमेटले छ मलाई ए ए जुया ठो गु धैजौँ ख ऊ चाहिँ एकदम मुटु छटा ज्या मेटा
1: ज्यू आ ठुफुकु नि मुटु छटा व्यवहार मेठा जुया छौँ जुसान उकियागु प्रमाण उकियागु दसुला पुलाङ्गु राजनीति दल पिसा चाहिँ मुङ्के फैनी छ बी फैनी छ मुखला आ ठत्तै आगो नीति बी मप्सा छु समय काल खण्डेलाई बी फैनी मुखला अब दोप बिहाजक लुहाना जकलाई समस्या समाधान
0: छु यी इम त चाहिँ ज्या केपी हिँड बाल ज्या ढासा चाहिँ हान इपिन ट्याका उही मलाई बालको या मफत ढासा विकल्प माली आ विकल्प गुप्त माली ओला चाहिँ लिपा सिधै मलाई नाभा माओवादी त चाहिँ फर्स्ट टाइम चुनाव लाउ टाइममै एकदमै बाल बहुमत हया ऊ सरकारै हुन तर संविधान डेक मफा साथ कि सोझल हान एमाले हो काङ्ग्रेसै ओला एजुया हुन् नि आ ठिम छ बाम बालको या फेसर कि आ हान वैले मेवा शक्ति भई मेवा हान नु शक्ति जन्म जुइला बा चाहिँ
1: डुबो

0: एक्लै चाहिँ छ छोरा छ नेपाली कम्युनिस्ट पार्टी चाहिँ अब 35 वर्ष हिस्सेदारी मोर्चा रहेको छ ठुक्यो मूल ढाल्दै माओवादी जनयुद्ध लिपा डेभलप जो छ ढाल्ले 35 वर्ष 63 साल लिपाई गर्नु 35 वर्ष थियो आज 74 सालेलाई छ चाहिँ रासोपा भयो होला 10-11 वर्ष 10 वर्ष म पा मलाई एजुल चाहिँ 35 वर्ष पासे गलत छ
1: हजुर छिन्दैतिर भाष्य गलत न खले चाहिने छौ चाहिने फुलाङ्गु राजनीति दल धगा चाहिने आतङ्ककारी मुखलाई अहिले चाहिने थिथि कथा वेक पिसान चाहिने झोले न धैदी मुखलाई आ झोलेलाई राजनीति दल खे बोतिका सतन झोले जु अहिले आतङ्ककारी न आफूलाई वेक पिसान चाहिँ गुपटी सरकार वे ढुङ्गा आतङ्ककारी न वे धा मुजु छौ संवैधानिक हिसाब छ सक्नु प्रधानमन्त्री बालिन सार संविधान दिवस झाया दि ढुङ्ग मुखलाई वो हिसाब छ्या म ठो शब्द चाहिने प्रयोग या मुजु ख तर चाहिने सिङ्किपी मुनलाई दया सुनि नि दाई मुखलाई सोसियल साइडे सो खसा ठ खट खने ढनी तर चाहिँ सरकारले ग्लिन भोटिको या चौपी ढुनी वेको पिसानलाई ढैजौँ मरु ठोख मुखला तर वेको पिसानलाई सोसियल साइडे चाहिँ लालाठे नुया मरु लालाठे मन्टेटा बोबी गु मान सम्मान गिरावट जिउ खलाय मजु वा मनुटेको चरित्र अखे चाहिने खालाकी गु खलाय मजु एयाटा ढासा जोने छिम्टा चाहिँ कारवाही या ढैचौँ सा तपाईँ डिके मफु छौ चाहिँ क तर थुकी चाहिने आ बालाको खया त चाहिने छौको ठन्डाको सपुलाउ राजनीति दल त्यसै न ग्वालीलाई बिमाउ ख अनि मुखला
0: झिसल ग्वाली हान्छौँ एजोनीलाई जिम्मेवार पार्टीमा चाहिँ यहाँ संयोजकलाई थो गणतन्त्र वे ढुङ्गायो छौ चाहिँ स्वाथे खिपी इम्ट प्रशंसा न या ख हपा न बिउ ख छिम त छु ग्वालीमा जिया त तयार धाउ ख तर इबी ग्वाली काइपिए मक्का इबी चाहिँ सुयु न ग्वाली मुहा धेरै ठाउँ चाहिँ एकल काटे ढङ्ग जान्छौँ खन्डु ठाउँ पार्टी दुन्न छौँ सहल मरु धेरैलाई चाहिँ आ रवि लामी छाने पछिबी मन्त्रीसँग विविध रूपमा धैजौँ न जु ल र आ इमसँग चाहिँ ठुकी माउख नेपाली जनता ठुकी माउख चाहिँ छोरा छ आका मिग चाहिँ ठिमसँग थिए आतङ्क मच्या त ठिमसँग आतङ्ककारी ज्याए त नेपालले संहिता होला संहिता होला सुयु कारण होला मलाई समावेशी लोकतन्त्र जसलाई स्वीकार नजुला वा गणतन्त्र होला स्वीकार नजुला धर्मनिरपेक्षता होला स्वीकार नजुला का अझ चाहिँ ठो ठो एफएम नेना चौपीलाई अपवादे चाहिँ चाहिँ नेवा समुदाय ढुजी मलाई नेवा समुदायको चाहिँ छक विचार नेवा त मिखा कुल्ने विचार छैन संहिता म हो जुसा नेवा नेवा त चाहिँ स्थिति सुझी अथवा चाहिँ समावेशिता स्वीकार नहोला मलाई माओवादी जनयुद्धले उके चाहिँ छुचै चिज नेवाट चाहिँ घाटायातले छ संहिता घाटायातलाई कि गणतन्त्र घाटायात कि धर्मनिरपेक्षता घाटायात कि समावेशी लोकतन्त्र हो या घाटा
1: जुल्की
0: भाषिक अधिकार उल्का मलाई स्वीकार नहोले छ ठो ठो फुक्क स्वयमाल्ने घरकी आजी चाहिँ सांसद जो चुनाव टाइपले जी निक चाहिँ भाषिक अधिकारीहरू लागि कानुन ल्याएका जी 55 साल चाहिँ असी जो टाइममा होइन सांसद जो चुनाव टाइममा स्थानीय स्वायत्त शासन ऐन हो टाइममा जी चाहिँ उकि सरकारलाई म जिउ ठाउँ पहलकर्मी जी चाहिँ स्थानीय तहले चाहिँ मातृभाषा छेल्दैमा संशोधन प्रस्ताव त पास याका मलाई धनुषा जीवी सेन छेल राजविराज नगरपालिका छेल काठमाडौँ महानगरपालिका छेल तर सुयु कारणले जसले उहाँले जी चाहिँ त्यही प्रस्ताव खरि अथवा चाहिँ आठौँ काठमाडौँ महानगरपालिका यो लिसकै चाहिँ आठौँ कुनै तामाङ मगर गुरुङ फुक्सा ठठाउ भाषामा भुङ्क्यो सुरुयात्नी अब उक्यो लागि त जी 77 सालले ठो आधारभूत शिक्षा ऐन हौ टाइमे जिहे संशोधन प्रस्ताव त यो खो सङ्घीय कानुन मरेकोलाई याफै मुखो आ नापा काठमाडौँ महानगर जोले संविधान नै मरुगा जेठ 18 गते उयो त चाहिँ खारे ज्यान मिल सर्वोच्च अदालतमा आला चाहिँ सङ्घीय कानुन ढेक्युले चाहिँ डक्ले फर्स्ट मलाई जिहे पहलकर्मी कया फुक्क पार्टी त्यहाँ त चाहिँ सहमतै हया सङ्घीय कानुन ढेक ढुङ्गा तिनी फुक्क काठमाडौँ महानगर लगाएर फुक्क थाहा चाहिँ छेलखौँ ख नि म सुयु कारण जुल ढाबले व जी चाहिँ पहलकर्मी कयु ख तर आज जी सुले ढाबले जिल्ला नेपाली कम्युनिस्ट पार्टीमा लिडर ख मलाई व हिसाब हो ठोटोको उल्मेसी मनुटेसँग जागिर दैछौँ डुवा छौ संस्कृत बुना लाखौँ एक लाख ती धेरै चाहिँ शिक्षक त्यसमा पछि आएको आला मगर शिक्षक गुरुङ शिक्षक एक लाख मुन त्यसमा जागिर नै खाने म सु कारण जुले छ मलाई ठोला चाहिँ मुनु त्यहाँ झिनेवा त्यहाँ ढक्ले पहिला चाहिँ ठोखमा चाहिँ सूर्यमा माओवादी जनयुद्ध ठ्यास 17,000 मुन तेह्र 80 हटा रहे मलाई मलाई अपो धेरैलाई सुरक्षा संयन्त्र स्यापिङ खाने छ मलाई आठौँ चिज त चाहिँ बालको मठुईको से एकदम सतही ढङ्ग साइबर चाहिँ आतङ्ककारी चट्टु छु ठाउँको नै आज फेसबुक चलाइदिउँ आज साइबर सेना रहे तर साइबर आतङ्क म चाहिँ होइन मुखु मुखु ख चाहिँ प्रचार प्रसार यहीले अहिले नेवाट नछुन्छु
1: छिन धैदिउँ ख एउटा ठेगाउँ सोयो खसालाई दाइ जस्तै छिन नेवाटा चुडुले धैदिला नेवा ठेगाउँ सोयो खसा मेगु राष्ट्रभाषामा आइपुग आदिवासी जनजाति त्यो हिसाबमा नेवाटालाई आटक नै लिने लाना चौन्डु नि मुखला तर वो पुलाङ्गु राजनीति दल त्यसमा चाहिने उली नेवाटे त चाहिँ थ्याबिउ मरु तर ठेकौँ सोयो खसा आयाको सरकारलाई धमाधम नियुक्त नियुक्तिलाई बिहाटौ डुनी दाइ मुखला
0: ढापा चाहिँ छ चाहिँ 51 सालले फर्स्ट कम्युनिस्ट सरकार ढुङ्गा मलाई वो टाइममा सोल्दा छ राजनीतिक नियुक्ति कैतबी प्रमुख प्रमुख पद त सुदूरका सोल्दा नेवाटो मलाई ओ टाइममा जी राज्य व्यवस्था विभाग खैमाले अहिले ओ टाइममा चाहिँ झिम्साय सिपाही जानु थियो गभर्नर सोल लासान डिप्युटी गभर्नर सोल लासान चाहिँ छुदाइ डिन निसेकया
1: ठुकेका
0: उपकुलपति कुलपति कुलपतिलाई म हो उपकुलपति रेक्टर सोल लासान मलाई एनजिओ आइएनजिओ सोल धासा अन्न दैजुनी अहिले चाहिँ उद्योग वाणिज्य महासङ्घ छ अन्न चाहिँ नेवा नेतृत्व दैजुनी तर अर्थ 48 साल लिपा जब चाहिँ थन म्याक्सिमम माइग्रेसन जुल अनलिपा चाहिँ थन चाहिँ आए बिस्तारै बिस्तारै सुझाउन ढाल्छ थन चाहिँ आदिवासी समुदाय चाहिँ कम मोल्याखे जुयाउन मोल्याखे जुया चुहाउले आठौँको नेका निर्वाचनै सोधिसके आज झिमेउपाले वो टाइम 48 सालले 51 सालले सोयो खस थन सोनिगोलाई मलाई जनप्रतिनिधि र फुक्क हेरेँ चाहिँ नेवाट जुया छु नि 60-70% आ 20% मरे आधारले आ काठमा आ चुनाव लुवा पनि सोधिसले त्यहाँ नुवा पनि सोधिस मलाई छ्यादा छौ नो ढङ्ग होइछौँ र आठ राजनीतिक नियुक्तिले चाहिँ छुछु चाहिँ सुरा सुरा त्यो क्रमे पोजिटिभली जो चाहिँ खण्डुला
1: जो ओख अहिले छौ गठन ढ्याएको छ जस्तै राजनीति हिसाबमा मुखला दलगत हिसाबमा छुन राजनीतिक दल त्यसमा नेवा नेतृत्व बिमफु अहिले रासोपा खेन बिमफसँग त विवेकपीसँग समानुपातिक हिसाबमा सोनी गर्न प्रतिनिधित्वलाई कालो नि छोन छौ गठन चोछा भयो गएको कति छौँ अर्ज अनुपाखेन नेवाते छ नेवातेको मुद्दा निसेका नेवातेको चाहिँ नि छौ कथा पनातको यो खतलाई अन कथन फेनै फैको कन्डिसनलाई दुनि उन लस कुसा हिसाबमा कहाँ माथि चाहिँ जस्तै पुलाङ्गु सरकारी हिसाबमा ठेकौँ सोयो खसा जस्तो पत्रकार ढा मुखला पत्रकार चाहिँ राज्य चौथो अङ्ग दाइ मुखलाहरू चौथो अङ्ग त्यो कन्डिसन भाषाभाषी बिसन छु फिल्याइदा छ छिन्न छ राजनीति खलाना चौम्लै जिटा चाहिँ त्यो नुग्ले बोलाउँख आ सरकारी अघु चाहिँ पेङ्गु विशेष होइन पेङ्गु चाहिँ समय सरकारी मिडिया डु मुखला पेङ्गु सरकारी मिडिया डुनेन सोयो खसा राजनीति दल त्यस मुखला 2046 साल पाए सोयो खसा न मुखला खेतला रेडियो नेपालले 2007 साल निसिए जाने नेपाल भाषा समाचार बनाचौँ जुल मुखला तर यसान तबी थन ठेक सोयो खसा भाषा राष्ट्रभाषा समाचार बिपी अहिले राष्ट्रभाषा ज्याझो यही पिनीको कन्डिसनलाई इमितालाई लोक सेवा आयोग आतको छक्कै चाहिँ लोक सेवा आयोग नीति चाहिँ भर्नालाई चाहेको बिउ मरू न खुल्ला न न चाहिँ आन्तरिक हिसाब पनि त्यही बेला पुलाङ्गु राजनीति दल त खनाला नेपामी तन्चाई वा भाषाभाषी आदिवासी जनजाति त गुलिन राष्ट्रभाषी दाइने इपी इमसँग उपेक्षी जु त्याकीकुलाई स्वाभाविकै खनी ठोखके चाहिँ राजनीति दल त्यसँग उसले गोले गन्लाको पला निहाक्लले गर्न जाने इमसँग संशोधन यातले धैबेला कर्मचारी तन्त्र त्यसँगलाई देयातालाई स्याङ्को गए खने त नि मुखला
0: आठकी चाहिँ के रहेछ स्वायत्त संस्था त खर्खी ठो रेडियो नेपालमा स्वायत्त संस्था ख मलाई टेलिभिजन स्वायत्त संस्था ख आ सरकार ढुने 62-63 साल निहरला मरु तर 62-63 साल लिपा खास गरेर माओवादी जनयुद्ध लिपा चाहिँ समावेशी लोकतन्त्र यो मान्यता यता स्थापित यहाँहरू एज अ 45% चाहिँ बिल उहाँलाई यद्यपि जिम्मेवार नीतिलाई 100% ख नि छ उहाँलाई 100% जिम्मा रहेछ काङ्ग्रेस एमाले माने म जुया 45% जुङ ख अझ अन्तरिम काले चाहिँ 60 जुई ढुङ्गु चिजे इमसँग घट्यान बिल इमु बहुमत डेसा कि आ जे सामान्य प्रशासन मन्त्री कठन ज्यान टाइममा जी चाहिँ ठोबरेमा रहेका दुई तिहाइ चाहिँ यो चाहिँ संरचना हेट कुटाएन भयो सङ्घीय निजामती ऐन दुई तिहाइमध्ये स्पष्ट रूपमा एक तिहाइ चाहिँ महिला त्यसको कम्पिटिसन या 33% उकी चाहिँ विभिन्न समुदाय आदिवासी जनजाति खसारे ऐन चाहिँ बिउ फुक महिलाले न अहिले 33% चाहिँ फ्री कोटा फ्रीली चाहिँ जुई अहिले मेरो बाँकी चाहिँ 33% चाहिँ ओपन जी होइन ठोठो ढङ्ग 33% चाहिँ आरक्षित यहाँ
1: 33% पिन त न त इम्सा नै उपेक्षित यहाँ गर्न चाहिँ इम्सा पल्ला तल अनलाई उपेक्षित
0: चाहँदैन थिए द्वितीय मोर्चा जिउ पाले चाहिँ 49% चाहिँ सहमति जो 45%
1: राजनीति मुकम फुलाउँ राजनीति दल त्यसमा छाममा आउ खै छ
0: म आ गुली जुन वाला फुलाउँ राजनीति दल यो कारण जो खलाई फुलाउँ राजनीति दल न फुकसित ढा मुज्यो मलाई अब ठो या मुज्यो धैली सुरसुरीलाई काङ्ग्रेस हो या मालाई या मुज्यो धैली खनि समावेशिता तर जनयुद्ध यो परिणामस्वरूप जो क्या समावेशिता हो खजी नाचन थिए नि संहिता कङ्ग्रेस हो एमाले चाहन या होला केपी ओलीलाई जिउ गर्दैन चाहिँ टुप्प तया चाहिँ संहिता आउटका नआवे डु मलाई आ शेरबहादुर चाहिँ ए या चाहिँ धर्मनिरपेक्षता हो खाला ऊ आन हान सनातन धर्महरूका चाहिँ सुरायत या त सोइचौँ रु उहाँलाई अखुन्ती निवे ख ढाहरूले ठो घुलिन उपलब्धि होला थोला चाहिँ वास्तविक रूपमा ठु उत्तराधिकारी चाहिँ जनयुद्ध वा अनुहाउपट्टि चाहिँ उपलब्धि ख तर आ आ चाहिँ छु अल्लले छ छिम्छ छु चाहिँ थप याद लेछ छु न बोल् नि वा चाहिँ गिवे जगे वैचौँ चिज त कार्यान्वयन याउन ख
1: जु अब वेको विषयलाई कार्यान्वयन याउ ढोका जुइचौँ न डु मुखलाई आशा या बान्ला वेको विषयमा बान्लाको
0: चाहिँ कार्यान्वयन जो
1: जु आ कार्यान्वयन याइदिएको
0: आशा
1: जु वेख अहिले डु नि त आछि छ नि त यदिलाई मुखलाई छेउ चाहिँ हिउपा र हिउला मुखलाई अफुको जुइ मुखु खाने मुखला वो कठै आयु हिउपा न अफुको वा ध्याउसी भने ज्ञानपुको हे जुझुल उकिन चाहिँ त्यो हिउपा या त छौको त संस्थागत यहाँको नीति सकल नेपामी पिसा चाहिँ झिउ नीति जुख धैगु हिसाबमा त्याकीको नीति अहिले पुलाङ्गु राजनीति दल त्यसमा छौकथा चाहिँ जिम्सा चाहिँ मिस्टेक यहाँ हो मिस्टेकलाई जुडु नि मुखलाई छिसान छ कङ्ग्रेस एमाले डैडिलो माओवादी पिसा न गुपट्टि इम्सा नीति योजना इम्सा गुलिकपट्टि सङ्कल्प याउक वा याम फुक वो फुकन लिटा चाहिँ फिङ्केको नीति आयाको राजनीतिक वा आयो सरकार नपाए चाहिँ छुया माथे चुँदै
0: माओवादी वो टाइममा हो ढापाङ्गु संविधान सभा संविधान देख म फयाएँ दोस्रो संविधान सभा चाहिँ छ किसिम लिउने लाउनु मलाई अन लिपायु चाहिँ राजनीति विस्तार हुँदा यद्यपि यो अपवर्ड हेर्थे माग चाहिँ माओवादी जनयुद्ध लिपा वपट्टि माग ख तर आ चाहिँ यामा उछुले छ रेटायर ख छ गरी समानुपातिक प्रतिनिधित्व चाहिँ बढिया थ्याङ्क्यु उहाँलाई प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली हो राजनीतिक स्थिरता जुई आन स्थिरता जुई मनले धैचौँ रो तर सोधिस दुईटिआई डुसान स्थिरता म जुई फु आन अच्छा रहेछ चलखेल सोचेछौँ रो आएन मनले धेर सुरात याद नि अब मङ्सिर लिपा चाहिँ नो
1: सरकारले
0: संसदीय व्यवस्था व्यवस्था नापन चाहिँ बहुमत डुए सरकार चाहिँ दुईटिआई डुए सरकार त परिवर्तन जुवा 9-9 महिना जो ख आन चाहिँ ठो स्थिरता जुइ चाहिँ ग्यारेन्टीमहरू एज व्या प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली हो चाहिँ पूर्ण समानुपातिक संसद अहिले फुक्क संरचना ब्युरोक्रासी निसकै हरेक संरचना चाहिँ पूर्ण समानुपातिक
1: कार्यकारी राष्ट्रपति जुलाई दास छुपाइदाई
0: उहाँलाई कार्यकारी राष्ट्रपतिलाई त्यही
1: उहाँको आयु न सरकार न कार्यकारी एउटै चौँडो नि मुखला
0: तैजौँ डो तर या फ्याँकमा ल त्यही भए अब ओ याउ लागि झिउलाई साथ तेटो उहाँलाई त अब ऊ याउ लागि चाहिँ छुछु यामा झिसालाई डक्ले सुरी ठो नारा बिहोर छिसायो खनि एजुया चाहिँ ठो यामा छिस ठोजुल अहिले सङ्घीयता त चाहिँ अझ बल्लाका छौ पहिचान लिसेयो सङ्गीत बा मसिका लिसेयो सङ्गीत आइ त झनेङ्क्यु लागि चाहिँ चायामा अनवया चाहिँ समावेशिता सङ्गीता बाहेक न धर्मनिरपेक्षता वास्तविक अर्थ कार्यान्वयन या लागि पहलकर्मी काम ल अहिले जनता डटे गुण किसिमी वर्गीय जातीय क्षेत्रीय लिङ्गीय विभेद मजिक चाहिँ सामाजिक न्याय कामया मलाई विभेद रहित समतामूलक समाज निर्माण या अहिले सुशासन र समृद्धि यो माध्यममा समाजवादी दिशा हुने हो राष्ट्रपा नाबल ठाउँ विचारे प्रष्टमय तर आफ्नो चितवने जो महाधिवेशन सामाजिक लोकतन्त्रका ओहरू उहाँलाई अरे अरे अर्थमन्त्री प्रस्तुत याउली नै चाहिँ हान सामाजिक बजार अर्थतन्त्र रहेछौँ उहाँलाई आफ कैयौँ खण्ड हान मिले जुएछौँ नम्बर आशा सोसियल डेमोक्रेसी त हेर्छौँ र अन्डुने चाहिँ उडार लोकतन्त्र यो चाहिँ मा खैँ त उसले यिमसँग चाहिँ महत्त्व भ्याउँछौँ खण्डु उकि दस्तावेज शब्द चाहिँ सामाजिक लोकतन्त्र तर उकि दुने चाहिँ क्यारेक्टरिस्टिक इमिडिएट दस्तावेज क्यारेक्टरिस्टिक न उडार लोकतन्त्र आ न उडार लोकतन्त्र खर्गा अर्थमन्त्री त हिजो
1: हजुर ध्याबले धामाबले चाहिँ नि फुलाङ्गु राजनीति दल हो आयागु राजनीति दल दथी चाहिँ सल ब्याके मागु कन्डिसनलाई यो खने डट वो कन्डिसन सल यागु कन्डिसन त लुइके फैगु कन्डिसन दुखी मरुदाय
0: बचाएको दल दल त म के प्रधानमन्त्री इनिसिएटिभ काम होला प्रधानमन्त्री इनिसिएटिभ कहिचौँ
1: टाइपले प्रधानमन्त्रीलाई अतिथि मन्त्री पिन त पाला भ्याउँछौँ डुनि सबैको पिसम वेक पिन पाखेँ क्याफेको कन्डिसन दुखीमहरू
0: अब सर्वदलीय बैठक जुले प्रधानमन्त्री अनुपस्थित जी
1: टाइपले
0: कार्यान्वयन यहीमा प्रधानमन्त्री मलाई अब वेकै अनुपस्थित जी छौँ कि अहिले रवि लामी छाने वहाँलाई कार्यान्वयन यही म
1: जो हुँदा ठाउँ यहाँ सले नै डिके यी फुइना तका प्राविधिक पासन जानकारी बिहा दिगु दुई छिगु महँगो यी या त यो एक सुब्याबी अहिले अवश्य न थन थो रेडियो नेपाल पाखे चाहिँ यो को भाजु मेजु पिसन थो ज्या जो नेना चना दिगु दुची देखि आशा बोला सा जिङ्क अहिले फेसबुक पाखेन सोया चना दिगु दु अवश्य न आयागु नुगु सरकार र चाहिँ गुपट्टि ज्याटा सङ्गु डु अहिले उयो पिसाइ सेङ्केटा सङ्गु निसेङ्कया भिङ्केटासँग खेन सेङ्केटासँग जुसा सल याना सल्लाह सुझाव बिहा अहिले जेङ्केटासँग खया त चाहिँ त्यो भयो बिहा निहेज्यानु थे या साजाको जिउ दे यागु अस्थिरता निसेङ्कया जिउ दे यागु स्वाधीनता माना चोनी धासे थौँ यागु गुपट्टि मुवङ्गु या नीति झिमा पुलामा पूर्व सांसद मन्त्री थनतको झया वेक यागु विचार बिहा दिला उकिया नीति एकको एकको शुभ्या सक्क सीता धासे थौँ या नीति थुले या भ्या शुभ्या जयमा भ्या
0: जय माता दी।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ। महाधिवेशनको आज दिउँसो 2 बजे काठमाडौँ खुल्ला मञ्चमा उद्घाटन हुने नेपाली काङ्ग्रेसले जनाएको छ। उद्घाटन सत्रमा काङ्ग्रेसका शीर्ष नेताहरूका साथै मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली काङ्ग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। अधिवेशनको तयारीबारे जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा काङ्ग्रेसका प्रवक्ता चालिसेले महाधिवेशनको आवश्यक तयारी पूरा भएको र महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम शुरू भएको बताउनुभयो। महाधिवेशनमा झण्डै 7,500 महाधिवेशन प्रतिनिधिहरूले भाग लिँदैछन् भने हिजोदेखि नै पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको काङ्ग्रेसले जनाएको छ। आजको उद्घाटन कार्यक्रमपछि भोलि र पर्सि बन्द सत्र सञ्चालन हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन पेश गर्नुहुने कार्यतालिका रहेको छ। बन्द सत्रमा पेश हुने प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई 3 फरक हलमा छलफल र हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउने व्यवस्था मिलाइएको प्रवक्ता चालिसेले बताउनुभयो। यस्तै निर्वाचन समितिले भोलि अपरान्न 2 बजेदेखि बेलुका 6 बजेसम्म नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समितिको हिजो बसेको बैठकले स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति गठन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सभापतित्वमा हिजो पार्टीको केन्द्रीय कार्यालय वनस्थली काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले केन्द्रीय समितिको बैठकले केन्द्रीय उम्मेद्वार छनौट समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसीमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टाँसी लाहाजोम र कनक सिंह धामीलाई सदस्य मनोनित गरेको जानकारी दिनुभयो। सो समितिमा पार्टीका साथै प्रदेशका सभापतिहरू पदेन सदस्य रहने बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनु भएको छ। प्रधानमन्त्री शाहले हिजो सामाजिक सञ्जाल मार्फत हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन 2055 संशोधन गर्न बनेको विधेयक 2083 संघीय संसद सचिवालयमा दर्ता गरिएको उल्लेख गर्नुभएको हो। प्रधानमन्त्री शाहले विधेयकले निम्न आय भएका परिवारको आवासको सुनिश्चित गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्कने यात्रुको चाप बढ्न थालेको छ। चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाख भन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आफ्नो स्थायी घर फर्किने क्रम सुरु भएसँगै काठमाडौँका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल जलवायु परिवर्तन सम्बन्धी प्री कोप लिडर्स इभेन्टमा सहभागी हुन फिजी प्रस्थान गर्नुभएको छ। भोलि र पर्सि आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा 4 सदस्यीय नेपाली प्रतिनिधि मण्डल त्यसतर्फ प्रस्थान गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने हिजो एक कार्यक्रममा बताउनु भएको छ। सभामुख डोलप्रसाद अर्यालले सांस्कृतिक सम्पदा संरक्षण अहिलेको पुस्ताको जिम्मेवारी भएको हिजो आयोजित एक कार्यक्रममा बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्वव्यापी ऊर्जा आपूर्ति सङ्कट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण गर्न G7 राष्ट्रहरूले आफ्नो रणनीतिक भण्डारबाट 4 महिनामा 10 करोड ब्यारेल कच्चा तेल तथा डिजेल बजारमा ल्याउने सहमति गरेका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले म्याक्रोको अध्यक्षतामा भएको भिडियो सम्मेलनपछि उक्त निर्णय सार्वजनिक गरिएको हो। ऊर्जा बजारमा पछिल्लो समय देखिएको अस्थिरता, इन्धनको बढ्दो मूल्य र सम्भावित आपूर्ति अभावबारे जी सेभेन राष्ट्रका नेताहरूबीच छलफल भएको थियो। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: केही बेरमै प्रस्तुत गर्नेछौँ कार्यक्रम सिलसिला 11:40 सुनाउनेछौँ केही आधुनिक गीतहरू। मध्याह बाह्र बजी सुन्नुहुनेछ समाचार। समाचारपछि बिएफभिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश सुन्नुहुनेछ। दिउँसो 1 बजी सुन्नुहुनेछ समाचार। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौँ कार्यक्रम म्युजिकल आवर। दिउँसो 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम सिलसिला।
1: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला।
1: सिलसिला
2: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आज राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्।
1: अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रम तयार पारेका छौँ। कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्गहरू लिएर आउने गर्दछौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्। कार्यक्रमलाई पूरा समय सुन्नुहुन समेत हामी हार्दिक आग्रह गर्दछौँ। रोचक र ज्ञानवर्धक सामग्रीको संगालो यो हो रेडियो पत्रिका सिलसिला,
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला।
1: सिलसिला
2: भैया, हामी कार्यक्रम सिलसिलामा छौँ। अब हामी यहाँहरूमा राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। अब यहाँ बुढ्यौलीमा कोलेस्ट्रोल किन बढ्छ त, अब यो बारेमा स्वास्थ्य जानकारी दिँदैछौँ। उमेर बढ्दै जाँदा शरीरको मेटाबोलिजम सुस्त आउँछ, यसले गर्दा शरीरको बोसो प्रशोधन गर्ने क्षमता कम हुँदै जान्छ। कम शारीरिक गतिविधि, असन्तुलित आहार, हर्मोनको मात्रामा परिवर्तन, आनुवंशिक कारण तथा कतिपय जीर्ण रोगका कारण पनि वृद्ध उमेरमा कोलेस्ट्रोलको मात्रा बढ्दछ। बुढ्यौलीमा धेरै तेल, घिउ, मासु तथा प्रशोधित खाना सेवन गर्न मिल्दैन। विशेष गरी महिलामा रजस्वला पछि एस्ट्रोजन हर्मोन कम हुँदा खराब खालको कोलेस्ट्रोलको मात्रा बढ्ने गर्दछ। त्यसै गरी पहिले परिवारमा कसैलाई कोलेस्ट्रोलको समस्या छ भने पनि यसको जोखिम बढी हुन्छ। मधुमेह, उच्च रक्तचाप, थाइरोइड गडबडी, मृगौला रोग जस्ता जीर्ण रोग भएकामा पनि यसको समस्या हुन सक्दछ। कतिपय औषधिको सेवनले पनि कोलेस्ट्रोल बढाउन सक्दछन्।
1: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सिलसिला। अबको लागि हाम्रो आँखाले रङको पहिचान कसरी गर्छ भन्ने प्रसङ्ग छ। आँखाद्वारा विभिन्न रङहरूको पहिचानको विषयमा योङ्गहेल्म होल्टेज सिद्धान्त निकै लोकप्रिय छ। यो सिद्धान्त बेलायतका भौतिक शास्त्री थोमस योङले सन् 1801 प्रतिपादन गरेका थिए भने जर्मन वैज्ञानिक हर्मन हेल्म होल्टेजले 19औं शताब्दीको मध्यतिर विकसित गरेका थिए। यो सिद्धान्त अनुसार हाम्रो आँखाभित्र रहेको रेटिना लगभग 13 करोड अत्यन्त सूक्ष्म तन्तुहरू मिलेर बनेको हुन्छ। यी तन्तुहरू 2 प्रकारका हुन्छन्, रड र कोन्सिल। रड सेतो र कालो रङ प्रति मात्र संवेदनशील हुन्छ भने अरू रङहरू प्रति कोन संवेदनशील हुन्छ। यस्तै कोन पनि 3 प्रकारका हुन्छन्, जुन प्राथमिक रातो, निलो र पहेँलो रङहरू प्रति संवेदनशील हुन्छन्। यी 3 रङहरू विभिन्न अनुपातमा मिलेर नै अरू रङहरूको निर्माण हुन्छ। जब कुनै रङ्गीन प्रकाश आँखामा पुग्छ तब त्यो रङसँग सम्बन्धित कोन उत्तेजित हुन्छ र रङको पहिचान गर्न सकिन्छ। उदाहरणका लागि हरियो रङको प्रकाश हाम्रो आँखामा पर्यो भने निलो र पहेँलो रङ प्रति संवेदनशील कोणहरू उत्तेजित हुन्छन्, किनभने निलो र पहेँलो रङ मिलेर हरियो रङ निर्माण हुन्छ।
2: अब यहाँ पुरै नेत्रहीन गाउँको बारे एक जानकारी दिँदैछौ। संसारमा एउटा यस्तो अनौठो गाउँ छ जसलाई आँखाको ज्योति गुमाएकाहरूको गाउँ पनि भनेर चिनिन्छ। यो गाउँ मेक्सिको देशको टिल्टेपेक गाउँ हो। यहाँका बासिन्दाहरू मात्र होइन, अचम्मको कुरा त के छ भने यहाँ पालिएका पशु पक्षीहरू जस्तै कुकुर बिरालो पनि केही समयपछि आँखा नदेख्ने हुने गर्दछन्। यस गाउँको बारेमा केही मुख्य र रोचक तथ्यहरू पनि भेटिएका छन्। मेक्सिको स्थित उक्त टिल्टेपेक गाउँमा ज्यापोटेक समुदायका आदिवासीहरू बस्ने गर्दछन्। यहाँ जन्मिँदा बच्चाहरू सामान्य र देख्न सक्ने भएर जन्मिएका हुन्छन्, तर उमेर बढ्दै जाँदा केही हप्ता वा महिनापछि उनीहरूको आँखाको ज्योति बिस्तारै हराउँदै जान्छ र उनीहरू पूर्ण रूपमा अन्ध हुन्छन्। यहाँका घरहरूमा झ्यालहरू हुँदैनन् किनकि उनीहरूका लागि उज्यालो र अँध्यारोको कुनै अर्थ हुँदैन। अन्धोपनको वास्तविक वैज्ञानिक कारण सुरु सुरुमा यसलाई कुनै रहस्यमय श्राप वा दैवी प्रकोप मान्ने गरिन्थ्यो, तर वैज्ञानिकहरूले धेरै अनुसन्धान गरेपछि यसको वास्तविक र वैज्ञानिक कारणहरू पत्ता लगाइए। यस जङ्गली क्षेत्रमा एउटा विशेष प्रकारको ब्ल्याक फ्लाई नाम गरेको विषालु झिँगा पाइन्छ। यो झिँगाले टोक्दा मानिस वा जनावरको शरीरमा एउटा खतरनाक परजीवी प्रवेश गर्दछ। यस परजीवीले आँखाको दृष्टि दिने नसाहरू बिस्तारै नष्ट गरिदिन्छ। चिकित्सा विज्ञानमा यस रोगलाई रिभर ब्लाइन्डनेस भन्ने गरिन्छ। गाउँका पशु पक्षीहरूलाई पनि यही झिँगाले टोक्ने भएकोले तिनीहरू पनि अन्ध भएका हुन्। स्थानीय रूपमा अन्धविश्वास भएको र वैज्ञानिक कारण पत्ता लाग्नु अघि त्यहाँका मानिसहरू एउटा रुखलाई दोष दिने गर्दथे। उनीहरूको मान्यता अनुसार त्यहाँ लाभा जुएला नामको एउटा श्रापित रुख थियो जसलाई हेरेपछि मानिस र जनावरहरू अन्ध हुने गर्दथे भन्ने भनाइन्छ, तर विज्ञानले यो कुरा सरासर गलत साबित गरिदिएको छ। मेक्सिको सरकार र विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूको पहलमा मेक्सिको स्थित उक्त गाउँका बासिन्दाहरूलाई उपचार गर्ने, औषधिहरू वितरण गर्ने र उनीहरूलाई सुरक्षित स्थानमा सार्ने प्रयासहरू गरिएका छन्। आधुनिक चिकित्साको सहयोगले अचेल यो समस्यालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिएको छ।
1: अब लागौ कार्यक्रम सिलसिलामा जाडोमा पिसाब धेरै किन आउँछ त भन्ने प्रसंग तर्फ। यो समस्याबाट तपाईँ पनि पीडित हुनुहुन्छ कि? लौ सुन्नुहोस् है, जाडोमा पिसाब आउने धेरै कुराहरू छन्। धेरै आउने कुरा हामी प्राय जसोले अनुभव पनि गरेका छौँ। वैज्ञानिकहरूले पनि अहिलेसम्म यसबारे चित्त बुझ्दो उत्तर दिन सकेका छैनन्, तर यसबारेमा विभिन्न सिद्धान्तहरू भने चर्चित छन्। तिनी मध्ये दुईवटा प्रचलित छन्। पहिलो सिद्धान्तहरू मध्ये जाडो मौसममा हाम्रो शरीरमा पसिना थोरै बग्छ, शरीरबाट निरन्तर निश्चित मात्रामा पानी बाहिर जानु आवश्यक हुन्छ किनभने त्यसले हाम्रो शरीर शुद्धिकरण काम गर्छ। पसिना निस्कने प्रक्रिया ढिलो भएको अवस्थामा शरीरले पानी बाहिर फाल्न विकल्प खोज्छ। यसको सबभन्दा राम्रो विकल्प भनेकै पिसाबको माध्यमबाट पानी बाहिर फाल्नु हो। त्यसले जाडो मौसममा धेरै आउँछ, तर यो सिद्धान्तमा सबै वैज्ञानिकहरू सहमत छैनन्। दोस्रो सिद्धान्त अनुसार जाडो मौसममा हाम्रो शरीरको नसाहरू चिसोको कारण खुम्चिन्छन्। यसको कारण शरीरमा रक्त सञ्चार कम हुन जान्छ। रक्त सञ्चार कम हुने हुनाले नै जाडोमा रक्तचाप पनि बढी हुन्छ। यसरी बढ्न गएको रक्तचाप घटाउन हाम्रो शरीरले रगत बाहेकका तरल पदार्थहरू बाहिर निकालेर रक्त सञ्चार व्यवस्थित गर्छ। यसरी तरल पदार्थहरू निकाल्ने क्रममा पिसाबको पनि उत्पादन बढी हुन्छ र हामीलाई बढी पिसाब लाग्छ।
2: अब यहाँ अर्को प्रसङ्ग छ। औठा छापको प्रविधि कहिलेदेखि र के का लागि प्रयोगमा ल्याइयो त यो बारेमा जानकारी दिँदैछौ। औठा छापको प्रयोग सर्वप्रथम चीनबाट ईसापूर्व 200 वर्ष अघिदेखि भएको मानिन्छ। आधुनिक विधि विज्ञानमा कुनै पनि व्यक्तिको पहिचान स्थापित गर्नका लागि औठाको छाप वा चिन्ह एक अत्यन्त विश्वसनीय एवं प्रभावकारी साधन सिद्ध हुन पुगेको छ। औठा छाप वा चिन्हले अपराधीलाई अपराधसँग जोड्ने अत्यन्त महत्वपूर्ण कार्य गर्दछ। औठा छापद्वारा अज्ञात अथवा व्यवहारसी लासको पहिचान, चेक वा ब्याङ्क कारोबार सम्बन्धी अन्य कागजातमा अङ्कित छाप वा दस्तखतद्वारा वास्तविक स्थितिको पहिचान, कुनै मृत व्यक्तिको अवैध उत्तराधिकारी, वैध प्रतिनिधि बनेर अनुचित लाभ उठाउन खोज्ने गलत प्रवृत्तिको पहिचान आदि गर्ने गरिन्छ। औठा छापको सबैभन्दा महत्वपूर्ण विशेषता के हो भने कुनै पनि एक व्यक्तिको औठाको छाप वा चिन्ह अर्को व्यक्तिसँग बिल्कुलै मिल्दैन र साथै सम्बन्धित व्यक्तिको औठा चिन्हमा पनि मृत्यु पर्यन्त कुनै परिवर्तन आउँदैन। यसै क्रममा औठा छापको चलन र प्रविधि कसरी सुरु भयो त? औठाको चिन्ह लिनका लागि मुख्यतया दुई किसिमका विधिहरू प्रयोगमा ल्याउने गरिन्छ। यस अनुसार पहिलो विधिमा औठालाई कागजमा राखेर एक ठाउँबाट अर्कोतिर घुमाई औठा चिन्ह लिने गरिन्छ भने दोस्रो विधि अनुसार दुवै हातको बुढी औँलामा एक प्रकारको मसी दलेर त्यसलाई सिधा कागजमा छापेर औठा छाप लिने गरिन्छ। यसरी औठा छाप लिने र वर्गीकृत गर्ने प्रणालीलाई गाल्टन प्रणाली पनि भन्ने गरिन्छ। गाल्टनले औठाको छापबाट आउने आकृतिलाई पनि तीन भागमा बाँडेका छन्। ती हुन् शङ्ख, चक्र र सिपी। तर पछि एडवर्ड रिचर्ड हेनरी नामक एकजना वैज्ञानिकले औठाको अर्को एउटा मिश्रित आकृतिलाई पनि समावेश गरे जस अनुसार चक्र चिन्ह अन्तर्गत उत्रेका रेखाहरू गोली आकारको चक्र जस्तो देखिन्छ भने शङ्ख चिन्ह अन्तर्गत उत्रेका रेखाहरू जुन ठाउँबाट सुरु भएका हुन् सोही स्थानतिर फर्किएका देखिन्छन्। त्यस्तै सिपी चिन्ह अन्तर्गत रेखाहरू कुनै स्थानबाट सुरु भएको हुन्छ तर कुनै आकृति बनाएको हुँदैन भने मिश्रित आकृति दुवै चक्र अथवा एक चक्र, एक सिपी र एक शङ्ख मिश्रित रूपमा देखिने गर्दछ। अहिले औठा छापको पहिचान र वर्गीकरण सम्बन्धी कार्यमा कम्प्युटरको व्यापक प्रयोगले गर्दा न्यायिक प्रक्रियामा पनि नवीनता आउन थालेको छ। अपराध सम्बन्धी छानबिन प्रक्रियामा सर्वप्रथम कम्प्युटरको प्रयोग गर्ने देश बेलायत हो, किनकि बेलायती प्रहरीले नै सर्वप्रथम कम्प्युटरको माध्यमबाट औठा छाप चिन्हको पहिचान सम्बन्धी उल्लेख्य कार्यको थालनी गरेको मानिन्छ। त्यस्तै गरी अपराध सम्बन्धी घटनाहरूको छानबिन सम्बन्धी कार्यका लागि सर्वप्रथम अटोमेटिक फिंगर प्रिन्ट इक्विपमेन्ट नामक यन्त्र प्रयोग गर्ने मुलुक पनि बेलायत नै हो। कम्प्युटर जस्तै यस यन्त्रको माध्यमबाट पनि अपराध सम्बन्धी कुनै घटना घटेमा घटनास्थलबाट अपराधीको कुनै चिन्ह संकलित गरेर ल्याई तत्काल औठा चिन्हको पहिचान गर्ने गरिन्छ। यस कामका लागि हातमा लागेको पसिना अथवा छालामा निहित तेलीय पदार्थको कारण अपराध स्थलमा अपराधीले औठाको जुन निशाना छोड्ने गर्दछ त्यसमा मर्करी अर्थात् पारोको पाउडर दलेर अपराधीको औठा चिन्ह उतार्ने गरिन्छ। त्यस्तै गरी मानव शरीरबाट निस्कने पसिनामा पर्याप्त मात्रामा एमिनो एसिडका सूक्ष्म तत्त्वहरू निहित रहने भएको हुँदा कागजमा परेको औठा चिन्हमाथि निन हाइड्रिन नामक एक प्रकारको रसायन छर्केर त्यसलाई बिस्तारै तातो गर्नाले पनि निलो रङमा औठा चिन्हको वास्तविक स्थिति देखा पर्दछ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौं।
1: किन अमला खाएर पानी पिउँदा मुख गुलियो हुन्छ त? यस सम्बन्धी सामग्री अबको क्रममा। हामी सबैले अनुभव गरेकै विषय हो, अमला चपाएर पानी पिउँदा हामी सबैलाई गुलियो स्वाद लाग्छ नै। यसो हुनुको वैज्ञानिक कारण के हो भने अमलामा पाइने विभिन्न रासायनिक तत्त्वहरू मध्ये ग्यालेट र टिनेट नामक रासायनिक तत्त्वहरू अधिक मात्रामा अमलामा पाइने गर्दछ। जब हामी अमला खान्छौँ तब अमलामा भएका ती रसायन तत्त्वहरू ग्यालेट र टिनेटले हाम्रो जिब्रोलाई खुम्चाउने र जिब्रोमा भएका स्वाद थाहा पाउने तन्तुहरूलाई केही क्षणको लागि निष्क्रिय बनाउँदछ। त्यति बेला हामीले पानी पिउँदा ती जिब्रोमा रहेका रसायन तत्त्वहरू पानीले पखालिने गर्दछ र त्यो बेला हामीलाई मुख गुलियो भएको महसुस हुन्छ। यही कारण हो अमला खाएर पानी पिउँदा गुलियो भएको अनुभव हुने गर्दछ।
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यो सामग्री पछि तपाईँहरूमा राख्दैछौ एउटा गीतलाई। सुनिल गिरीको स्वर रचना तथा संगीतमा रहेको यो गीत स्वीकारौं। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: मनोरञ्जन, ज्ञान र स्वास्थ्य उपयोगी सामग्री सहित रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट रेडियो पत्रिका सिलसिला
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
1: गैंडाको गर्भधारण समय 18 महिनाको हुन्छ।
0: नेपालमा मात्र 6000 जातिका चराहरू पाइन्छन्।
1: लप्सी नेपालमा मात्र पाइने अमिलो जातको फल हो।
0: आफ्नो कान आफ्नै जिब्रोले सफा गर्न सक्ने जनावर जिराफ हो।
1: चमेरो बस्ने ठाउँलाई दलिन भनिन्छ।
0: आफ्नो मस्तिष्क भन्दा ठुलो आँखा हुने प्राणी अस्ट्रिच चरा हो।
1: मानिसको दिमाग 2 करोड तन्तुहरू मिलेर बनेको हुन्छ।
0: मुखबाट खाना खाने मुखबाटै दिशा गर्ने जीव चमेरो हो। यो स्तनधारी चराको रूपमा पनि चिनिन्छ।
1: पृथ्वीको अन्टार्क्टिका महाद्वीपमा हरियो सूर्यास्त हुन्छ।
0: ब्राजिलमा पाइने एक प्रकारको मनी प्लान्टले सूर्य रोहनजेल संगीत निकाल्ने गर्दछ।
1: नेपालमा पहिलो पटक चिराइतो वनस्पतिको डीएनए परीक्षण गरिएको थियो।
0: सिस्नुमा फर्मिक एसिड वा मिथियोनाइक एसिड हुने गर्दछ, त्यसकारण यसलाई छुँदा त्यो एसिड हाम्रो शरीरभित्र प्रवेश गर्ने हुनाले हामीलाई पोल्ने गर्दछ।
1: माछा कहिले आँखा नचिम्लने प्राणी हो।
0: रुखहरूको बारेमा अध्ययन गर्ने शास्त्रलाई डेन्ड्रोलोजी भनिन्छ।
1: आरुको बियालाई धारजी भनिन्छ भने चिउरीको बियालाई बिजुलो भनिन्छ।
0: वैज्ञानिक भाषामा एनावास नाम दिएका माछाहरू रुखमा चढ्ने र ओर्लने गर्दछन्।
1: मानव शरीरमा अक्सिजनको मात्रा 65% हुन्छ।
0: सर्पले जिब्रोद्वारा सास फेर्ने गर्दछ, त्यसैले यसले जिब्रो निकाली रहन्छ।
1: हेरिङ नामक प्राणीले मुखबाट पिसाब फेर्छ।
0: फुल पार्ने तर बच्चालाई दुध पनि चुसाउने चरा प्लेटिपस हो।
1: पृथ्वीको ऊर्जाको प्रमुख स्रोत सूर्य हो।
0: पुतलीले खुट्टाको सहायताले सुँग्ने कार्य गर्दछ।
1: सर्वप्रथम मानवले पाल्तु जनावरको रूपमा कुकुर पाल्न थालेको हो।
0: सबैभन्दा धेरै आँखा हुने प्राणी पुतली हो।
1: साङ्लोको रगत सेतो हुन्छ।
0: आँखा र नाकबाट सास फेर्ने प्राणी मृग हो।
1: पुतलीले पखेटाको माध्यमले स्वाद लिने गर्दछ।
0: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। यो सामग्री पछि अब तपाईँहरू माझ राख्दैछौ एउटा गीतलाई युवराज चौलागाईको स्वरबाट। गीतकारमा हुनुहुन्छ मनोज गुरुङ अनि संगीतकारमा राजकुमार बगर। यो गीत सुन्दै गरौँ। गीत पछि हामी अन्य विषय प्रसङ्गका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो पत्रिका सिलसिला, रोचक ज्ञानवर्धक र मनोरञ्जनात्मक यो हो सिलसिला कार्यक्रम सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला।
1: कार्यक्रम सिलसिलाको अन्त्यमा अब हामी राख्दैछौँ एउटा प्रेरक प्रसङ्गलाई। एक बालक स्कुलका अन्य विद्यार्थी मध्ये मेधावी छात्र मानिन्थे। एकपटक स्कुलमा कथा प्रतियोगिता आयोजना गरिएको थियो। कथा लेख्नका लागि एक महिनाको समय दिइएको थियो। केवल ती विद्यार्थीलाई मात्र होइन, बरु उनका सबै साथीहरू तथा अध्यापकलाई पनि विश्वास थियो कि पुरस्कार ती मेधावी छात्रले नै पाउनेछन्। तर केवल एउटा कथा लेखनका लागि एक महिनाको समय दिनु भनेको मूर्खता हो भन्ने उनलाई लागेको थियो। जब दुई दिन बाँकी रह्यो तब उनले हतार हतारमा एउटा कथा लेखे र त्यो कथालाई बुझाएका थिए। जुन दिन पुरस्कार घोषणा गर्ने कार्यक्रम तय गरिएको थियो त्यो दिन विद्यार्थीहरू बडो उल्लासले स्कुल पुगेका थिए। परिणाम घोषित पनि भयो। पहिलो पुरस्कार ती मेधावी छात्रले होइन, अरू कुनै छात्रले प्राप्त गरेका थिए। त्यसपछि अमिलो मन लिएर ती मेधावी छात्र घर फर्केर आएर रुन थालेका थिए। उनी रोएको उनकी दिदीले देखिन् र भनिन् कि तिमीले पुरस्कार पाएनौ बाबु, र यही कारणले गर्दा तिमी रोएको हौ। त्यसपछि दिदीले भन्छिन्, यो कुरा मलाई पहिला नै थाहा थियो, एक महिनाको काम तिमीले दुई दिनमा पुरा गर्यौ भने अरू के परिणाम निस्किन्छ त, आफै सोच त। ठिक समयमा आफ्नो काम नगर्ने अनि हतार गरेर काम पुरा गर्ने तिम्रो पुरानो बानी छ, यो बानीलाई अब तिमीले सुधार्नु पर्दछ। यो तिम्रो बानीलाई तिमीले सुधार्न सकेनौ भने तिमी फेरिका दिनहरूमा पनि यसरी नै तिमी पछि पर्नेछौ। यो कुरा सुनेर पुरस्कार प्राप्त नगरेको छात्र दिदी सामु रोइरहन थाल्यो। त्यसपछि फेरि उनकी दिदीले स्नेहपूर्वक भनिन्, अब रोएर केही फाइदा छैन भाई, यदि साँच्चै तिमीलाई पराजयको दुःख छ भने तिमीले यो घटनालाई माथि जाने पहिलो सिँढी सम्झनु र भविष्यमा यस्तो भूल कहिले पनि दोहोऱ्याउँदिन भन्ने प्रण लिएर बस्नु। दिदीको यो भनाइले उनको आँखा खोलिदियो र उनले आफ्नो दिदीको यो कुरालाई आदर्श वाक्य मानेर कालान्तरमा आफैलाई यो साँचोमा ढाल्ने प्रयास पनि गरेका थिए। पछि गएर यिनी बालक अर्नेस्ट हेमिङवेको नामले विश्व प्रख्यात साहित्यकार भए। अर्नेस्ट हेमिङवेले त्यसपछिका उनका साहित्यिक कृतिबाट विश्व सम्मानित नोबेल पुरस्कार पनि प्राप्त गरेका थिए।
0: यसै प्रेरक प्रसङ्गसँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति द्विविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
1: अब जाँदा जाँदै हिमाल सागर र अन्नु चौधरीको युगल स्वरमा एउटा गीत राखिदिछौ। गीतमा रचना तथा संगीत रहेको छ विमल अधिकारीको। यो गीत सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट प्राविधिक मित्र पराग पोखरेल सँगै कार्यक्रम सञ्चालक मनुका कुमार अनि म हरिगिरी बिदा हुन्छौं।

0: झण्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै

अहिले सुनायौँ देव राणाको स्वरमा रहेको आधुनिक गीत रचना अनि सङ्गीत रहेको थियो गायक स्वयंकै. अब अर्को आधुनिक गीत राख्दैछौँ यहाँहरू माझमा. बेनुका राईको स्वरमा रहेको यो गीत राख्दैछौँ भने शशि सुनामको रचना रहेको छ सचिन सिंहको सङ्गीतमा.

अहिले सुनायो विश्व नेपालीको स्वरमा रहेको आधुनिक गीत। डाक्टर जस योन्जन प्यासीको रचना रहेको थियो भने आनन्द राईको सङ्गीतमा। अब अर्को गीत राख्दैछौँ फेरि पनि यहाँ माझमा, प्रकाश नेपालीको स्वरमा रहेको यो गीत राख्दैछौँ भने रचना सङ्गीत रहेको छ गायक स्वयंकै।

रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनु भएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्य सहित भवन ऐन 2055 संशोधन गर्न बनेको विधेयक 2083 संघीय संसद सचिवालयमा दर्ता गरिएको उल्लेख गर्नु भएको छ। प्रधानमन्त्री शाहले विधेयकले निम्न आय भएका परिवारको आवासको सुनिश्चित गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरेको सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ। विधेयकमा पहिलो पटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको ढाँचा तथा मापदण्ड अनुसार घर निर्माण गर्न आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नु भएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ। महाधिवेशनको दिउँसो 2 बजे काठमाडौँ खुल्ला मञ्चमा उद्घाटन

0: बेनीको बजार जता माया उतै छ नजर। हजुर श्रोता, यो साङ्गीतिक धुन सँगै कार्यक्रम परदेशीको सन्देश सुरु भइसकेको छ। यहाँहरू सबै सबैलाई हार्दिक स्वागत छ र नमस्कार पनि छ। मेरो नाम हो निशा गुरुङ र मलाई आज साथ दिँदै हुनुहुन्छ दिदीले, र दिदीलाई पनि कार्यक्रममा स्वागत गर्छु।
1: नमस्ते नमस्ते निशा, अनि यति बेला परदेशीको सन्देश सुनेर बस्नुभएका सम्पूर्णलाई हार्दिक स्वागत तथा नमस्कार छ। म मीना थापाको तर्फबाट।
0: आज त हामी दुई दिदी बहिनी छौ दिदी, दाजु अहिले विदामा हुनुहुन्छ होइन, र अर्को साता भने अवश्य पनि उहाँ आउनुहुनेछ। र अहिले त हाम्रो महान चाड बडा दशैं घर आँगनमा आइसकेको छ, र एकदमै अहिलेको मौसम भनेको घमाइलो रमाइलो लागिरहेको छ अहिले दिदी।
1: पक्कै पनि निशाले भने जस्तै गरेर हाम्रो महान पर्व बडा दशैं हाम्रो घर आँगनमा आइसक्यो भन्नुपर्छ। अब धेरै दिन बाँकी छैन, त्यसैले निशाले भने जस्तै एकदमै रमाइलो एकदमै घमाइलो मौसम भइरहेको छ। हुन त योभन्दा अगाडि चाहिँ फेरि एकदमै पानी ननस्टप पानी आएर धेरै धनजनको क्षति पनि भएको छ है निशा।
0: हो पक्कै पनि हजुर दिदी, बाढी पहिरो होइन, यो प्राकृतिक प्रकोपले त अब वर्षेनी हामीलाई पिरोल्छ, चाडबाडहरू पनि फेरि लहरको लागिसकेको छ। यस्तो स्थितिमा छौँ कि चाडपर्व पनि आउँदैछ र हामीले धेरैभन्दा धेरै दाजुभाइ दिदीबहिनीहरू पनि गुमाउनु परेको अवस्था छ। यो अवस्थामा हामीले अब चाडपर्व मनाउने कि नमनाउने त हुन त आफ्नो आफ्नो निजी कुरा हो होइन, अब आफूले जे सोच्नु भएको छ त्यही गर्ने हो हुन चाहिँ। तर मेरो पर्सनल कुरा गर्नुहुन्छ भने म भने मनाउँदिनँ दिदी है। धेरै हाम्रा दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु परे, उहाँहरूको आफन्तजन परिवारजन होइन एकदमै शोकमा हुनुहुन्छ भन्दाखेरि हामीले एक वर्ष नमनाउँदैमा त्यो धेरै ठुलो कुरा त होइन नि दिदी होइन।
1: हजुर निशा, अब ढिला नगरी हामी ठेगाना भन्नुपर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल एचक्यूबिजेन बिएफपिओ4, इमेल आइडी bfbsgorkha@bfbs.com, र हाम्रो फेसबुक पेज छ बिएफबिएस गोर्खा। तपाईँले टाइप गर्नुभयो भने पहिलो लोगोको पेज यहाँले भेट्न सक्नुहुन्छ, यसमा पनि तपाईँहरू जोइन हुन सक्नुहुन्छ। र हाम्रा फोन नम्बरहरू छन् 5428055, 5428055, 5437364, र 5433930 हाम्रो फोन नम्बर हो।
0: हजुर दिदी, अर्को हप्तादेखि त दसैँ पनि सुरु भइसक्छ दिदी है।
1: पक्कै पनि
0: अर्को आइतबार त घट स्थापना परेको छ।
1: हजुर
0: हो, अब दसैँ पनि कति छिटो आइसक्यो,
1: हेर्दा हेर्दै दसैँ पनि आइसक्यो। मौसम हेर्दा पनि दसैँ आयो कि जस्तो एकदमै घमाइलो रमाइलो अहिले भइरहेको छ, त्यो भएर पनि दसैँ हाम्रो घर आँगनमा आइसक्यो कि जस्तो लाग्न थाल्यो निशा।
0: हजुर दिदी, अब यही महान चाड बडा दसैँको उपलक्ष्यमा हाम्रा दिदी बहिनीहरू जो अहिले टुआर जिआर ब्रुनाईमा हुनुहुन्छ दिदी है, उहाँको हस्बेन्ड टुआर जिआरका सदस्य हुनुहुन्छ, र उहाँहरूले हामीलाई भने थुप्रै सन्देशहरू पढाउनु भएको छ, जसमा चाहिँ दसैँ सन्देश पनि परेको छ है।
1: पक्कै पनि
0: हजुर, विशेष गरी उहाँहरूले बडा दसैँको अवसरमा पढाउनु भएको छ र आफ्ना घर परिवार आफन्तजनलाई दसैँको शुभकामना दिनुभएको छ है दिदी। र यी सन्देशहरू पठाउन मद्दत गर्नुहुने हाम्रा धनराज राई दाजु, त्यस्तै गरी लाल दाजु र उहाँहरूको टिमलाई हामी अन्तरदेखि नै सुरुवातमा धन्यवाद भन्छौँ।
1: पक्कै पनि हामी धन्यवाद नदिइरहन सक्दैनौँ, उहाँहरू सबै सबैलाई हामी एकदमै मुरी मुरी धन्यवाद दिन चाहन्छौँ।
0: हजुर, र आज भने हामीले विश्रामपछि हाम्रा दिदीबहिनीहरूकै सन्देश राख्नेछौँ। त्योभन्दा अगाडि भने हामीले केही स्वदेशी र परदेशी श्रोताका सन्देश राख्नेछौँ। श्रोता, अब हामी ढिला नगरिकन पत्रतर्फ नै लाग्नुपर्छ दिदी।
1: पक्कै पनि लागौ निशा, अब निशाको हातमा नै छ होइन।
0: एकदमै पहिलो पत्र पठाउनु हुने हाम्रा नियमित श्रोता हुनुहुन्छ राजेन्द्र बान्तवा राई पोखरी कान्छ दाजु। उहाँले चाहिँ हरेक 15-15 दिनमा पत्र पठाउँछु भनेर बाचा गर्नुभएको थियो दिदी, त्यही बाचा अनुरूप उहाँले पठाउनु भएको छ। उहाँको नेपालको ठेगाना भने भोजपुर हो, र उहाँ अहिले कर्मथलो फेल्थम लन्डनमा हुनुहुन्छ। अब सुरुवातमा उहाँले हामी सबैलाई लेख्नु भएको छ, कुशल रही सोही कामना गर्छु सबै सबै नेपालीहरूप्रति, र यो आउँदै गरेको बडा दसैँको धेरै धेरै शुभकामना भनेर सुरुवातमै उहाँले बडा दसैँको शुभकामना दिनुभएको छ।
1: हजुर राजेन्द्र बान्तवा।

0: राई दाजुलाई कार्यक्रममा स्वागत छ। हामी दुईजना दिदी बहिनी छौँ। आज विनोद दाई हुनुहुन्न, अर्को साता पक्कै पनि आउनुहुन्छ होला र कार्यक्रममा स्वागत छ। सन्चै आरामै हुनुहुन्छ होला, कुशल मङ्गलै हुनुहुन्छ होला र अस्ति आउनु भएको थियो ठ्याक्कै आज फेरि परेछौँ भन्नुपर्छ।
1: मिना दिदी योभन्दा अगाडिको जुन हप्ता आउनु भएको थियो होइन, त्यो बेला पनि उहाँले पठाउनु भएको थियो होइन दिदी?
0: हजुर
1: हजुर, एक हप्ताको अन्तरालपछि फेरि पनि पठाउनु भएको छ र लेख्नुहुन्छ, श्रद्धेय विनोद सरलाई गोर्खे सलाम, आदरणीय चेलीहरू निशा गुरुङ, सुसन बाला र मिना थापामा छ्याजालो सेवा अनि झोडले भनेर भन्नुभएको छ।
0: हजुर, मेरो तर्फदेखि झोडले अनि नमस्कार छ हाम्रो राजेन्द्र बान्तवा राई दाजुलाई। पक्कै पनि सन्चै आरामै हुनुहुन्छ होला, एकदमै खुसी लाग्छ हामीलाई यसरी जोडिन आउनुहुन्छ। हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।
1: अवश्य पनि छ्याजालो र कार्यक्रममा स्वागत छ दाजु। सम्पूर्ण बिएफबिएस रेडियोमा आबद्ध कर्मचारी साथै रेडियो नेपालका मित्रहरू सबैलाई हार्दिक अभिवादन छ। असोज 18 गते अथवा आजकै दिन होइन, जुन दिन रेडियो नेपालबाट कार्यक्रम परदेशीको सन्देश प्रसारण हुन्छ, 4 अक्टोबरमा जितिया पर्व परेको छ। जितिया पर्व महिलाहरूलाई मात्र हो, त्यसकारण उहाँहरू विशेष गरी महिलाहरूलाई शुभकामना भनेर भन्नुभएको छ।
0: जितिया पर्व हरेक वर्ष आउने गर्छ, ठ्याक्कै यो दिन नै परेको रहेछ, त्यसैले सबै सबै महिला दिदी बहिनीहरूलाई हार्दिक शुभकामना छ हाम्रो तर्फदेखि पनि।
1: हजुर, गत भदौ महिनाको 10 गते हिमाली सुनामी भोटे कोशीको विध्वंसकारी कालो दिन अझै पनि मानस पटलमा घुमिरहन्छ, त्यसकारण सन्देश पठाउन पनि जाँगर अझै लागिरहेको छ। गत हप्ता सन्देश पठाइन र यो हप्ता छोटकरीमा पठाउँदैछु भनेर चाहिँ उहाँले लेख्नु भएको छ है। सेवा हौवा अनि दर्शन नमस्ते, मेरा अति नै आदरणीय आफन्तजन मान्यजन अनि सम्पूर्ण नेपाली दिदी बहिनीहरू दाजुभाइहरूप्रति म राजेन्द्र बान्तवा राई पोखरी कान्छ र मेरो परिवारको तर्फबाट आदरणीय मानेजन अनि परदेशीको सन्देश सर्कलका मित्रहरू भनेर लेख्नु भएको छ। आज चाहिँ माफी चाहन्छु, हामी नेपालीले अकल्पनीय क्षति भोग्नु परेको हुँदा मलाई पत्र लेख्न जाँगर लागेन भनेर पनि उहाँले लेख्नु भएको छ। नेपालीहरूको चाडपर्व नजिकिँदैछ, खोइ के गर्ने भनेर चाहिँ उहाँ पनि दोधारमा पर्नु भएको छ। अघि हामीले भन्यौँ नि दिदी होइन, हामी पनि दोधारमा छौँ, मनाउने कि नमाउने भन्ने कुरामा, र उहाँ पनि दोधारमा हुनुहुँदो रहेछ। खोइ के गर्ने, मनाउने कि नमनाउने होला, तर बैठक बसी जसरी भए पनि अगाडि बढ्नै पर्छ, समयलाई चलायमान गराउनै पर्छ भनी हामी उहाँले चाहिँ गोर्खा नेप्लिज कम्युनिटी लन्डन ब्रो हान्सलो का कार्य समितिको लामो छलफलपछि हामीले के निर्णय गरेका छौँ भने, आगामी अक्टोबर 10 तारिकमा वार्षिक सांस्कृतिक कार्यक्रम गर्ने अनि त्यसबाट रकम जुन जम्मा हुन्छ त्यो भने प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय भएको छ भनेर चाहिँ उहाँले GNCLBH जुन समिति छ, गोर्खा नेप्लिज कम्युनिटी लन्डन हन्सलो होइन, यो समिति कार्य समितिको चाहिँ बैठक बसेको कुरा पनि यहाँ लेख्नु भएको छ।
0: हजुर हजुर, पक्कै पनि राजेन्द्र दाईको सोच अनि त्यहाँको होइन हजुरहरूको सबैजनाको एउटा बैठकले निर्णय गरेको रहेछ, एकदमै राम्रो कामको लागि पनि भयो होइन, जे गर्नुभएको छ एकदमै राम्रो कामको लागि गर्नुभएको रहेछ, एकदमै खुसी लाग्यो दाई।
1: हुन त आफ्नो हृदयले र मस्तिष्कले अराए जति व्यक्तिगत रूपमा पठाइ नै सकिए तापनि यसपटकको दसैँ तिहार कल्चरल पार्टी चाहिँ खुसी होइन दुखी हुँदै भए पनि गर्ने अनि ती घाइते या बेपत्ता परिवारमा एक दुईजनालाई भए पनि मलहम पट्टी लगाउन सकिने भएको हुँदा यही कार्यक्रमबाट हामीले यस्तो निर्णय गरेका छौँ भनेर भन्नुभएको छ है। अब यो बैठकले जुन निर्णय गर्नुभएको छ एकदमै राम्रो निर्णय गर्नुभएको छ दाजु। ढिलै भए पनि जुन अहिले बेपत्ता भएका परिवारहरू छन् होइन, र परिवारजनले जति पनि आफ्ना मान्छेहरू अहिलेसम्म खोजेर पाएका छैनन्, घाइते भएका दाजुभाइहरूलाई पनि राहत हुन्छ नि त होइन? हजुर,
0: अलिकति भए पनि राहत मिल्छ होइन,
1: हो
0: एकदमै राम्रो काम।
1: जाँदा जाँदै गायिका बबिना किरातीले गाउनु भएको आकाशैमा चिल्हो कि बेसारा भन्ने गीत सुनाउँदै फेरि पनि म सम्झनातर्फ लाग्छु भन्नुभएको छ। सम्झनामा मेरो अर्धाङ्गिनी रमा पुमा राई अनि मेरा प्यारा परिवारलाई शुभ आशीर्वाद छ। त्यसै गरी माया भोजपुर वासिङ गाउँमा बस्नुहुने जेठा दाजु ज्ञान बहादुर राई अनि भाउजूमा सेवा, सुनसरी झुम्कामा बस्नुहुने भाउजू कमला राईलाई सेवा छ, देश परदेशमा छरिएर बस्नुहुने भतिज भतिजी अनि उहाँको परिवारलाई आशीर्वाद छ, खोटाङमा बस्नुहुने ससुरा बुवा अनि परिवारमा सेवा, वासिङ गाउँका सबै गाउँले मेरा आफन्तजन धरान भोजपुर खोटाङ त्यसै गरी युकेमा बस्नुहुने काका दान बहादुर अनि परिवार, चिरण कुमारी राई अनि परिवार, त्यसै गरी रविन राई अनि उहाँको परिवार, दाजुहरू जय कुमार, प्रेम बहादुर, शुभध्वज र कृष्ण राई अनि उहाँको परिवार, सधैँ मैले सम्झिरहने नामहरू छन् शर्मिला राई, सुशीला बान्तवा, दर्पण देविका रोदुङ, निला चामलिङ, अनिता बान्तवा, सङ्गीता बायुङ राई, गौतम बान्तवा, प्रेम धुज गुरुङ, छवि थापा, धनवीर पुन, युक्त प्रसाद श्रेष्ठ, अरुणादी खत्री, देवी बान्तवा, सुनिता पुन, सङ्गीता राई, विनिता सुनवार, सरु राई, रमिला बान्तवा, ओम मणि सापकोटा, अमर निर्दोष, त्यसै गरी राजाराम राय माझी, काली बहादुर तामाङ र राम पुकार राई, उहाँहरूको नाम भने म कहिल्यै बिर्सन सक्दिनँ भनेर लेख्नु भएको छ। अवस्त धन्यवाद भवदीय राजेन्द्र बान्तवा राई पोखरी कान्छा, जन्मघर भोजपुर वासिङ, स्थायी घर धरान 15 एभरेस्ट रोड, हाल भने कर्मथलो फेल्थम लन्डनबाट।
0: हजुर, राजेन्द्र बान्तवा राई दाजुलाई धेरै धेरै धन्यवाद छ। सबैजना आफन्तजन साथीभाइ साथी सङ्गी सबै सबैलाई सम्झेर पत्र लिएर आउनु भएको थियो। यहाँलाई फेरि पनि धन्यवाद दिँदै उहाँको एउटा रोजाएको गीत अब सुनाउँछौँ। यो गीत होइन निशा?
1: हजुर हजुर,
0: आकाशमा सिल हो कि
1: बबिना किराती
0: राई जीले गाउनु भएको यो गीत सुन्छौँ यहाँलाई सम्पूर्ण सम्पूर्णका लागि।

0: आकाशैमा झिल्होकी बेसारा बबिना किरातीले गाउनु भएको यो गीत भर्खरै हामीले सुन्यौं र यसका मागकर्ता हुनुहुन्छ राजेन्द्र बान्तवा राई हजुर पोखरी कान्छा भनेर हामी उहाँलाई चिन्छौँ. मार्मिक पत्र आज पनि उहाँले पढाउनु भएको थियो दिदी होइन. र योभन्दा अगाडि पनि भुटेकोसीको बाढीले धनजनको क्षति गर्यो त्यो कुरालाई लिएर पनि निकै दुःखदायी पत्र लेख्नु भएको थियो र उहाँहरूको बैठकले एकदमै राम्रो निर्णय गर्नुभएको रहेछ होइन. गोर्खा नेप्लिज कम्युनिटी लन्डन ब्रो हन्स्लो यो जुन कार्य समिति छ उहाँहरूको यो कार्य समितिको छलफलमा निकै राम्रो निर्णय गर्नुभएको रहेछ. कल्चरल सो उहाँहरूले चाहिँ सञ्चालन गर्दै हुनुहुँदो रहेछ दिदी होइन. र यो चाहिँ दसैँ पार्टी नै भन्नुपर्छ र यो अक्टोबर 10th हुँदै रहेछ. र यो वार्षिक सांस्कृतिक कार्यक्रममा जति पनि रकम उठ्छन् र ती रकमहरू चाहिँ प्रधानमन्त्री राहत कोषमा उहाँले पठाउनुहुने जुन निर्णय गर्नुभएको छ नि दिदी त्यो त एकदमै अति उत्तम उत्कृष्ट लाग्यो मलाई.
1: एकदमै एकदमै राम्रो कामको लागि त एकदमै राम्रो भयो होइन. जुन निर्णय गर्नुभएको छ एकदमै राम्रो गर्नुभएको छ.
0: यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद छ अनि बधाई पनि छ. यस्तै राम्रा राम्रा कामहरू गर्दै जानुहोला होइन दिदी. अब यो भन्दै हामी दोस्रो पत्रतर्फ लाग्छौँ
1: अनि निशा अब हामी अगाडि बढौँ. बढ्ने क्रममा मेरो हातमा एउटा पत्र छ. उहाँ हुनुहुन्छ सधैँ सधैँ हामीसँग जोरिन आउने अरुणदी खत्री. उहाँ चाहिँ बुढा नीलकण्ठ पासीकोट उज्यालो बस्ती शिव मन्दिरबाट हामीलाई पत्र लेख्नु भएको छ. उहाँ भन्नुहुन्छ बिएफबिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देशको नियमित श्रोता हुँ. यो कार्यक्रम मार्फत निशा गुरुङ सुसन बाला विनोदुज खड्का आरती लम्साल निरा राणा भा मिना थापा तुलसी बस्नेत कृष्ण शर्मा र प्राविधिक मित्र नरजङ गुरुङमा बुढा नीलकण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार छ है भनेर भन्नुभएको छ निशा.
0: हजुर हजुर एकदमै नियमित श्रोता नियमित रूपमा भाग लिनुहुन्छ सुन्नु पनि हुन्छ दिदी होइन. अरुण नदी खत्रीजीलाई सुरुवातमा कार्यक्रममा स्वागत छ र हामी दुवैजनाको नमस्कार पनि छ.
1: निशा गुरुङ विनोद ध्वज दाजु सुसन बाला दिदीहरूसँग फेसबुकमा साथी बन्ने ठुलो इच्छा छ मेरो भनेर भन्नुभएको छ निशा के भन्नुहुन्छ.
0: हजुर हजुर हाम्रो फेसबुक अफिसियल फेसबुकमा उहाँ हुनुहुन्छ होइन. हुन्छ हामी त्यसको लागि धेरै ठुलो कुरा पनि होइन. हामी अवश्य पनि तपाईँलाई हाम्रो फेसबुकमा एड गर्नेछौँ अरुणजी. तर विनोद दाजुको भने धेरै साथीहरू भएको कारणले गर्दा एड गर्न अलिक नमिल्दो रहेछ है. म भने तपाईँलाई गर्नेछु.
1: अनि असोजको 3 शनिबारको दिन राति परदेशीको सन्देश कार्यक्रम दोहोऱ्याएर आएको थियो. असोजको 4 आइतबारको दिन म बिहान 7 घरबाट निस्केर बिपी सङ्ग्रहालय सुन्दरी जलमा महेन्द्र चालिसेको किताब विमोचनमा पुगेर घरमा दिउँसो 2 आइपुगेको हुँदा सुन्न पाइन. सुन्दरी जल 35 पुगे. वीरगन्ज बस्नुहुने पुराना मित्र कुर्बान हवारी कोहलपुर बाँके बस्नुहुने युक्त प्रसाद श्रेष्ठ र महानन्द ढकाल जुम्ला बस्नुहुने पुराना मित्रहरू पत्रकार साथी नवराज शाही इलाम बस्नुहुने स्टार अमृत लिम्बू बेलायतमा बस्नुहुने मेरा पहिलो पत्र मित्र साथी किरण भद्राई सानुकाजी र थालुमान माबो बर्दिया बस्नुहुने पुराना मित्र साथी प्रभात सुवेदी पालुङ शिखरकोटका मित्र राजाराम राई माझी गीता कार्की उमेश रेग्मी सरस्वती राई प्रभा महत रामबहादुर खड्का ओम मणि सापकोटा विमला चिम्सी राई विमला याम्फू पञ्च खजुम पारघरी सुनिल निर्दोषी पारघरी नानु करुणा सामना तामाङ दर्पण देविका राई रौतहत बस्नुहुने राम पुकार राई बेलायत बस्नुहुने राजेन्द्र बान्तावा राई छवि थापा धनवीर पुन सबिना मगरमा धेरै धेरै सम्झना छ भनिदिनुहोला. धरानको शिखर पर्सा श्रेष्ठ र पर्साको अमर निर्दोषमा स्वास्थ्य लाभको कामना गर्दछु. प्रेम ध्वज प्रधानले गाउनु भएको पर लैजाऊ फुलहरू बोलको गीत सुनाइदिनुहोला भनेर भन्नुभएको छ. र उहाँले सधैँ चाहिँ आज पनि सानो भावना कोर्नु भएको रहेछ निशा. भावना यस प्रकार छ. मानिस प्रेमी हो दया भरिदेऊ. मानिस प्रेमी हो दया भरिदेऊ. प्रेम मन्दिर हो पूजा गरिदेऊ. प्रेम मन्दिर हो पूजा गरिदेऊ. हुन्छ भन्यौ र त आशा गरे. हुन्छ भन्यौ र त आशा गरे. बाटो कुर्दा कुर्दै झन्दै मरे. बाटो कुर्दा कुर्दै झन्दै मरे. तिमी आगो हुँदा म पानी बन्छु. तिमी आगो हुँदा म पानी बन्छु. तिमी छुच्ची भए म दानी बन्छु. तिमी छुच्ची भए म दानी बन्छु, आकाश मुन्तिर उदाउँछु, आकाश मुन्तिर उदाउँछु, गाडीमा सर र गुदाउँछु, गाडीमा सर र गुदाउँछु। उहाँ हुनुहुन्थ्यो पासीकोट उज्यालो बस्तीका अरुण नदी खत्री।
0: हजुर हजुर, उहाँले जुन कुरा गर्नुभएको छ दिदी, होइन अगाडि नै के भन्नुभएको छ भन्दाखेरि परदेशीको सन्देश रिपिट भएर आयो भनेर भन्नुभएको छ। यो भने उहाँले अनलाइनबाट सुन्नु हुँदाखेरिको कुरा हो है। कहिलेकाहीँ हामीले अनलाइनबाट र हाम्रो बिएफपिएस गोर्खा रेडियोको सेटेलाइटबाट सुन्दाखेरि यो रिपिट हुन्छ, किनभने कहिलेकाहीँ टेक्निकल प्रब्लमहरू हुनसक्छ। अरुणजी, अरू श्रोताले पनि मलाई यसै गरी भन्नुभएको थियो है, कहिलेकाहीँ टेक्निकल प्रब्लम पनि हुनसक्छ, त्यो बेला रिपिट हुन्छ है। त्यो टेक्निकल प्रब्लम भनेको चाहिँ अब त्यो भवितव्य होइन, हामीले अब यो गर्छु भनेर अटोमा राखेको हुन्छ, अरू नै बजेको हुन्छ नि होइन, त्यो अटोमा राख्दाखेरि चाहिँ कहिलेकाहीँ तलमाथि हुन जान्छ। तर रेडियो नेपालबाट पनि तपाईँले सुन्न पाउनु भएको रहेछ, किनभने तपाईँ सुन्दर रिजल्ट जानुभएको रहेछ होइन। हामीले यदि अनलाइनबाट अर इन्टरनेटबाट सुन्न पाएनौँ भने रेडियो नेपालबाट त छँदैछ। हजुर है, ल अब तपाईँको लागि तपाईँले रोज्नु भएको गीत हामीले राखिदिएका छौँ।

0: BFBS गोर्खा रेडियोको प्रस्तुति हो कार्यक्रम परदेशीको सन्देश। हजुर हजुर, परदेशीको सन्देश यो छोटो विश्रामपछि हामी लिएर आइसकेका छौँ। यहाँहरू सबै सबैलाई पुनः स्वागत तथा अभिवादन गर्छौँ। मेरो नाम हो निशा गुरुङ र मलाई साथ दिँदै हुनुहुन्छ
1: मेरो नाम हो मीना थापा।
0: हजुर दिदी बहिनी मिलेर आज तपाईँहरूलाई एकदमै मिठा मिठा गीत सङ्गीतद्वारा मनोरञ्जन दिइरहेका छौँ। र अब भने हामी विश्रामपछिको यो अर्को भागमा आइसकेका छौँ श्रोता, र अबको पालो भनेको के हुन्छ त मिना दिदी?
1: अह, हामी सधैँ जै गरेर आज छिनो फानो पनि गर्नेछौँ।
0: एकदमै हो, तपाईँले भन्नुभएको एकदमै सही हो दिदी। हामीले गत हप्ता पुरानो एउटा गीत सुनाएका थियौँ है, गीती प्रश्न रहेको थियो र पुरानो गीत गाउने कलाकार र ब्यान्डको नाम हामीले सोधेका थियौँ दिदी, र गीतको बोल थियो गाजरुले आँखा छोप्ने क्यारामले मेरी मायालु। यो गीत हामीले राखेका थियौँ र यसका गायक अनि ब्यान्ड कुन हो त भनेर हामीले सोधेका थियौँ। हाम्रा पुराना श्रोताहरू जसले नियमित रूपमा भाग लिनुहुन्छ, नियमित रूपमा उहाँहरूले पुरस्कार पनि प्राप्त गरिसक्नु भएको छ है, उहाँहरूले नै भाग लिनु भएको छ यसपालि पनि।
1: कतिजना आउनु भएको छ, कतिजनाले सही आन्सर दिनु भएको छ, नाम पनि भनिदिने हो कि निशा?
0: हजुर दिदी, पाँचजना श्रोताले हामीलाई फोन गर्नुभएको थियो, पाँचजनाले भाग लिनुभयो र 100% पनि उहाँहरूले मिलाउनु भयो। हेर्नुहोस्,
1: ओहो, आजको चाहिँ लक्की विनर हुनुहुन्छ त, हैन? त्यो चाहिँ भाग्यको कुरा हो।
0: एकदमै हजुर, पाँचजना श्रोताले भाग लिनु भएको छ अनि पाँचैजनाले 100% उत्तर मिलाउनु भएको छ र उत्तर रहेको छ नोर्देन तेन्जिङ गायक हुनुहुन्छ, हैन? त्यसै गरी ब्यान्ड हो द हिमालयन ब्यान्ड। र यो आन्सर दिएर अब आज को विजय हुनु भएको छ त भन्दाखेरि, हामीले यी हाम्रा जति पनि श्रोता हुनुहुन्छ पाँचजना, उहाँहरूको नाम ससाना चिटमा लेखेका छौँ र हामीले बक्समा राखेका छौँ दिदी। ल, अब त्यहाँबाट एउटा चिट निकालेर तपाईँले आफै वाचन गर्नुभयो हुन्छ दिदी।
1: ओ ल, यो चाहिँ आज निशाले भन्नुभयो, को हुनुहुन्छ त लक्की विनर? ल, अब ढिला नगरी भन्न गइरहेकी छु, उहाँ हुनुहुन्छ उज्यालो बस्तीका। यो चाहिँ बुढा नीलकण्ठका नै हुनुहुन्छ, उहाँको नाम छ सरिता खड्का।
0: एकदमै बधाई छ, बधाई छ। अब हामीले उज्यालो बस्ती भन्ने बित्तिकै अरुण नदीजीको नाम आउला कि भनेर पनि सोच्नु भयो होला, होइन? र अरुणजी यसपालि भने सरिता खड्काजी हुनेर हुनु भएको छ। विजयी श्रोता सरिताजीलाई हार्दिक हार्दिक बधाई छ। जति पनि श्रोताले भाग लिनुभयो उहाँहरू सबै सबैलाई हामी अन्तर आत्मादेखि नै धन्यवाद भन्छौँ। सरिता खड्काजीलाई फेरि पनि बधाई भन्दै अब हामी लाग्छौँ श्रोताका सन्देशहरूतर्फ र आवाजमा रहेको सन्देश सुरुवातमा हामी राख्छौँ दिदी।
1: ओम मणि सापकोटा, उहाँ चाहिँ नवलपुरका हुनुहुन्छ, उहाँको आवाज सुन्छौँ र सँगसँगै गीत पनि हामी राख्छौँ।
2: BFBS गोर्खा रेडियो।
3: ओम मणि सापकोटा, नवलपुर गैंडाकोट, BFBS गोर्खा रेडियोमा कार्यरत मित्रहरू निशा गुरुङ, विनोद धोज खड्का, सुषम बाला राई, मिना थापा, नर्जन गुरुङ लगायत सम्पूर्ण मित्रहरूमा नमस्कार। साथै मिठो सम्झना रेडियो नेपालमा कार्यरत सम्पूर्ण आर्यहरूमा नमस्कार। साथै आफ्नो जन्मभूमि छोडी विदेशको दूरदराजमा छरिएर रहनु हुने नेपालीहरू मित्र जनमा सम्पूर्ण मिठो सम्झना साथै नमस्कार। र म केही साथीहरूको नाम दिन गइरहेको छु। नरेन्द्र रिमाल, स्याङ्जा बिरुवा, पम्फा गौतम, कञ्चनपुर भीमबस्ती 11, पूर्णिमा राणा, नवलपुर, विनय त्रिवेणी, दाउने, विमला एम्फू, मुना राई लिम्बू, धनकुटा, सुनिल।

0: बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, सङ्गं शरणं गच्छामि।
1: हजुर, भर्खरै हामीले सुन्यौँ ओममणि सापकोटा दाजुको सन्देश। हजुर, अब भने हामी लाग्छौँ टुआर जियार ब्रुनाईतर्फ, र त्यहाँबाट हामीलाई दिदीबहिनीहरूले आफ्नै आवाजमा सन्देश पठाउनु भएको छ। र हाम्रा दिदीबहिनीहरूले विशेष गरी बडा दशैँ 2083 सालको उपलक्ष्यमा सन्देश लिएर आउनु भएको छ, विशेष गरी शुभकामना सन्देश लिएर आउनु भएको छ दिदी है। यो सन्देशहरू हामी राख्छौँ। सुरुवातमा हुनुहुन्छ अनु गुरुङ श्रेष्ठजी, उहाँले हामीलाई टुआर जियार बुनाईबाट सन्देश पठाउनु भएको छ, र उहाँले एउटा विशेष विशेष दसैँको गीत रोज्नु भएको छ दिदी। यही गीत भनेर चाहिँ भन्नुभएको छैन, त्यसैले हाम्रै रोजाइमा कोदो फुल्यो बारीमा उदित नारायण झा र
2: दिपाजाले
1: गाउनु भएको गीत राखिदिएका छौँ। आशा गर्छौँ उहाँलाई मनपर्छ नै होला। अब ढिला नगरिकन उहाँको सन्देशतर्फ लागिहालौँ।
3: नमस्कार, मेरो नाम अनुश्रेष्ठ गुरुङ हो। म अहिले मेरो परिवार सहित ब्रुनाईमा बसिरहेको छु। मेरो श्रीमानको नाम क्याप्टेन दिवेन्द्र गुरुङ हो। मेरो छोरा कलिन, छोरी मान्छीसँगै रमाइलोसँग बसिरहेका छौँ। मेरो श्रीमान ब्रुनाई सिग्नल ट्रुपमा काम गर्नुहुन्छ। बिएफपिएस गोर्खा रेडियोको प्रदेशीको सन्देश कार्यक्रम मार्फत नेपालको गोरखाटार काठमाडौँ जिल्लामा बस्नुहुने मेरो आमा सूर्यमाया श्रेष्ठ, दाजु हरि श्रेष्ठ, भाउजु ज्ञानु श्रेष्ठ लगायत मेरो सम्पूर्ण प्यारो दिदीहरूलाई धेरै धेरै माया अनि सम्झना अनि दसैँको शुभकामना भन्न चाहन्छु। अनि मेरो सासु ज्ञानु गुरुङ, ससुरा भूपाल गुरुङलाई ढोक तथा शुभकामना दिन चाहन्छु दसैँको। अन्त्यमा बिएफपिएस गोर्खा रेडियो ब्रुनाईलाई मेरो सन्देश रेकर्ड गर्न सहयोग गर्नुभएकोमा बिएफपिएस गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै दसैँ तिहारको मुखमा आइपुगेका छौँ हामी। कुनै पनि दसैँ तिहारको गीत बजाइदिनुहुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद।

0: हजुर, यहाँले भर्खरै नानु गुरुङ श्रेष्ठको आफ्नै आवाजको सन्देश सुन्यौ र सँगसँगै दसैँको गीत उहाँले मगाउनु भएको थियो, यो गीत पनि हामीले राखिदियौँ। र अब फेरि पनि अर्को सन्देश लिएर आउनुहुने बहिनी नानु माया गुरुङ हुनुहुन्छ, उहाँको सन्देश सुन्छौँ। उहाँले पनि एउटा गीत रोज्नु भएको छ, हल्ला चलेछ, राजु लामाले गाउनु भएको यो गीत पनि हामी सुन्छौँ। र पहिला भने नानु माया गुरुङको यो सन्देश सुनौ र सँगसँगै गीत पनि हामी राख्छौँ।
1: नमस्ते, मेरो नाम नानुमाया गुरुङ हो। म अहिले मेरो परिवार सहित ब्रुनेमा बसिरहेको छु। मेरो श्रीमानको नाम मनिष राई हो। मेरो श्रीमान ब्रुने सिग्नल ट्रुपमा काम गर्नुहुन्छ। बिएफबिएस गोर्खा रेडियोको परदेशी सन्देश कार्यक्रम मार्फत नेपालमा स्याङ्जा जिल्ला मनोकामना वडा नम्बर 7 बिरुवामा रहनुहुने मेरो मम्मी मिन्सरी गुरुङ, बाबा प्रेमबहादुर गुरुङ र मेरो पूर्व घर इटहरी बिस तरारामा बस्नुहुने मेरो सासु मम्मी रौता राई र मेरो ससुरा रविशोर राई र मेरो नन्द मुस्कान राई र मेरो दिदीहरू, मेरो साथीहरू सबैमा मेरो सम्झना सेवा ढोक छ। म नेपालबाट ब्रुनै आएको पनि 6 महिना भइसक्यो र म मेरो ठाउँ, मेरो सहर, मेरो देश, मेरो आफन्तजन, मेरो मम्मी बाबा, मेरो सबै साथीहरूलाई एकदमै धेरै सम्झिरहेको हुन्छु। कहिले कहीँ चाहिँ यो चाडपर्वको बेलामा धेरै नै याद आइरहेको हुन्छ अनि कहिले चाहिँ सम्झेर गाह्रो पनि लागिरहेको हुन्छ। ब्रुनेको बसाइ चाहिँ मेरो अति नै रमाइलो रहिरहेको छ। मलाई यहाँको वातावरणहरू पनि एकदमै रमाइलो रहिरहेको छ। मेरो श्रीमानसँग बिताइरहेको टाइम पनि मैले एकदमै खुसीले बिताइरहेको छु। नेपाललाई, मेरो परिवारलाई धेरै सम्झिरहेको छु। मलाई चाहिँ परदेशी सन्देशबाट चाहिँ यही सन्देश पठाइराख्नु मन भएकोले चाहिँ म यहाँ आज यही सन्देश भन्नु आएको छु। नेपालभन्दा बाहिर चाहिँ जति नै रमाइलो भए पनि आफ्नो देश, आफ्नो ठाउँ चाहिँ निकै नै प्यारो लाग्ने रहेछ, निकै नै सम्झना आउने रहेछ। सायद नेपाल बाहिर बस्नुहुनेले चाहिँ मलाई पक्कै पनि बुझ्नुहुनेछ। यो मेरो नेपाल, मेरो ठाउँ, मेरो परिवार र साथीभाइहरूले म धेरै सम्झना राख्दै अन्त्यमा बिएफबिएस गोर्खा रेडियो ब्रुनेलाई मेरो सन्देश रेकर्ड गर्न सहयोग गर्नुभएकोमा, बिएफबिएस गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अन्त्यमा मेरो एकदमै फेभरेट सिङ्गर राजु लामाले गाउनु भएको हल्ला चलेछ बोलको गीत सुनाइदिनु अनुरोध गर्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्ते।

0: हजुर, नानुमाया गुरुङको यो सन्देश र गीतपछि भने फेरि पनि हामी लाग्छौँ टुआर जिआर बुनाईतर्फ नै। त्यहाँबाट हामीलाई नानुका गुरुङजीले सन्देश पठाउनु भएको छ र उहाँले भने माया बोलको गीत रोज्नु भएको छ, जोन चामलिङ राईले गाउनु भएको छ। र अब भने हामी सुरुवातमा उहाँको सन्देश सुन्छौँ, त्यसपछि गीत सुन्छौँ। नानुकाजीलाई धेरै धेरै धन्यवाद छ।
1: नमस्कार, मेरो नाम नानुका गुरुङ हो। म चाहिँ अहिले मेरो हस्बेन्ड स्टाफ सर्जन विकास देवान अनि छोरा नोलनसँग बुर्नाईमा बस्दै आइरहेका छौँ। मेरो श्रीमान चाहिँ अहिले बुर्ना सिग्नल ट्रुपमा कार्यरत हुनुहुन्छ। बिएफपिएस गोर्खा रेडियोको प्रदेशीको सन्देश कार्यक्रम मार्फत नेपाल इलाममा बस्नुहुने मेरो आफ्नो आफन्त अनि झापामा पनि बस्नुहुने मेरो परिवारलाई सम्झन चाहन्छु। युकेमा हुने साथीभाइ, मेरो परिवार, हङकङमा हुने मेरो दाई भाउजू दिदी भेना, नर्वेमा हुने दाई भाउजू, युकेमा हुने सम्पूर्ण परिवार सँगसँगै मेरो साथीहरूलाई पनि सम्झन चाहन्छु। आउँदै गरेको दसैँ अनि तिहारको धेरै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छु। अन्त्यमा बिएफबिएस गोर्खा रेडियोले मेरो सन्देश रेकर्ड गर्न सहयोग गर्नुभएकोमा बिएफबिएस गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। जोन राईले गाउनुभएको माया बोलको गीत यहाँहरू सबैलाई सुनाउन चाहन्छु। धन्यवाद।

0: हजुर, यहाँले भर्खरै जोन चामलिङ राईको गीत सुन्नुभयो। अब फेरि पनि पालो छ अर्का श्रोता, भनौँ अर्का बहिनी हुनुहुन्छ प्रीति लिम्बू, उहाँ पनि अहिले बुर्नाईमा नै हुनुहुन्छ। उहाँको सन्देश सुन्छौँ र सँगसँगै उहाँले रोज्नु भएको गीत पनि हामी राख्छौँ। बुढो भइयो हजुर, यो द फिरन्ती ब्यान्डको गीत रोज्नु भएको रहेछ। उहाँको यो सन्देश सुन्छौँ र सँगसँगै यो गीत पनि हामी राख्छौँ।
1: नमस्कार, मेरो नाम प्रीति लिम्बू हो। म अहिले मेरो परिवारसहित बुर्नेमा बसिरहेकी छु। मेरो श्रीमानको नाम किरण कुमार लिम्बू हो र उहाँ अहिले बुर्नाई सिग्नल ट्रुप्समा काम गर्नुहुन्छ। बिएफपिएस गोर्खा रेडियोको प्रदेशीको सन्देश कार्यक्रम मार्फत नेपालको झापा जिल्लामा बस्नुभएका मेरा आमा बुवा र मेरा सासु ससुरालाई नमस्कार, सेवा ढोक, र त्यसै गरी युकेमा बसिरहनुभएका मेरा साथीहरूलाई धेरै धेरै सम्झना चाहन्छु। साथै आउँदै गरेको बडा दसैँको धेरै धेरै शुभकामना दिन चाहन्छु। र अन्त्यमा बिएफपिएस गोर्खा रेडियो बुर्नेलाई मेरो सन्देश रेकर्ड गर्नु सहयोग गर्नुभएकोमा, बिएफपिएस गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फिरन्ते ब्यान्डले गाउनु भएको बुढो भइयो बोलको गीत सुनाइदिनु अनुरोध गर्दै बिदा हुन्छु। नमस्कार।
2: प्रीति लिम्बूज्यूको यो सन्देशपछि भने हामी बिदा माग्छौँ दिदी। र बिदा माग्नु पर्दाखेरि अब भने दसैँ विशेष विशेष कार्यक्रमहरू हामी प्रसारण गर्छौँ, त्यसैले कार्यक्रममा भाग लिन नभुल्नुहोला। हाम्रा श्रोताको पनि यसपालिको दसैँ एकदमै रमाइलोसँग बितोस् अग्रिम रूपमा शुभकामना भन्छौँ। अब यो भन्दै हामी बिदा पनि माग्नुपर्छ होला दिदी।
0: आज जति पनि भाग लिनुभयो सबैलाई धन्यवाद दिन चाहन्छु र सबै सबैलाई बिदा माग्न चाहन्छु। जति पनि भाग लिनुभयो सबैलाई धन्यवाद भन्दै म बिदा मागे। यहाँको दिन शुभ रहोस्। हवस् त, नमस्ते।
2: टुआरजीआरका हाम्रा दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद छ र उहाँहरूको सन्देश यहाँसम्म पुर्याउन मद्दत गर्नुहुने हाम्रा लाल शाही दाजु, धनराज दाजु र उहाँको टिमलाई धेरै धेरै धन्यवाद छ। यो भन्दै कार्यक्रमबाट निशा गुरुङ आज्ञा चाहन्छु। नमस्ते, शुभ दिन, बाई।

0: यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन आज अपराह्न खुल्ला मञ्चमा हुँदैछ। महाधिवेशन तालिका अनुसार आज उद्घाटन सत्र तथा भोलि र पर्सि बन्द सत्र तथा असोज 21 र 22 गते निर्वाचन प्रक्रिया हुनेछ। देशभर निरन्तरको वर्षाका कारण यही असोज 16 गतेका लागि निर्धारित महाधिवेशन आजदेखि प्रारम्भ हुन लागेको हो। देश र विदेशबाट महाधिवेशन प्रतिनिधिहरू सहभागी हुन काठमाडौँ आउने क्रम जारी छ। महाधिवेशन तयारीका लागि गठन गरिएका विभिन्न 15 समितिले आआफ्नो तयारी गरिरहेका छन्। उद्घाटन स्थल खुल्ला मञ्चमा भव्य मञ्च निर्माण गरिएको छ। खुल्ला मञ्चमा नै बन्द सत्र सञ्चालनका लागि भिन्न भिन्न ठुला हलहरू बनाइएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। महाधिवेशन स्थलमा नै मिडिया सेन्टर तथा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरिएको छ। आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक एकजना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिका लागि बसोबासको समन्वय गर्ने प्रबन्ध गरेको छ। आवासका लागि एयरपोर्ट, गौशाला, सुन्धारा, थमेल, लाजिमपाट, कलङ्की र नयाँ बस पार्क क्षेत्रमा व्यवस्था गरिएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार यो महाधिवेशनमा करिब 7,700 महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। काङ्ग्रेसको इतिहासमा नै पहिलो पटक यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएका हुन्। परराष्ट्र मन्त्री शिशिर खनाल जलवायु परिवर्तन सम्बन्धी प्री कोप लिडर्स इभेन्टमा सहभागी हुन फिजी प्रस्थान गर्नुभएको छ। फिजी र टुभालुमा यही अक्टोबर 5 र 6 तारिकमा आयोजना हुने प्री कोप लिडर्स इभेन्ट कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा 4 सदस्यीय नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो। मन्त्री खनालले अक्टोबर 6 तारिकमा आयोजना हुने नेताहरूको पूर्ण सत्रमा सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। दसैँ तिहार लगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाख भन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आआफ्नो थाई घर फर्कने क्रम सुरु भएसँगै काठमाडौँका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासङ्घका अध्यक्ष पुण्य प्रसाद सिटौलाका अनुसार चाडपर्वको मुख्य समय नजिकिँदै जाँदा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ्न थालेको हो। उहाँले उपत्यकाबाट देशका विभिन्न जिल्लामा जाने यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकता अनुसार अतिरिक्त सवारी साधन सञ्चालनको तयारी गरिएको छ। चाडपर्वमा यात्रुको अत्यधिक चाप हुने भएकाले टिकट बिक्री, सवारी साधनको अवस्था, भाडा दर तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन समेत बढाएका छन्। यात्रुलाई तोकिएको भाडा तिर्न र आधिकारिक काउन्टरबाट टिकट लिन आग्रह गरिएको छ। सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना सहित महिलाले मनाउने जितिया पर्व अन्तर्गतको निराहार व्रत आज समापन भएको छ। 3 दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्व अन्तर्गत शुक्रबार राति दर खाएर महिलाहरूले व्रत सुरु गरेका थिए। शनिबार पानी समेत नखाई निराहार व्रत बसेका महिलाले आज बिहान नुहाई धुवाई गरी व्रत समापन गरेका हुन् भने चितवन लगायत केही स्थानमा जितिया व्रत आज गर्दैछन्। तनहुँ जिल्लाका 2,584 किशोरीलाई पाठे घरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप लगाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका 10 पालिकाका विद्यालयमा अध्ययनरत 6 कक्षाका 2,542 र विद्यालय बाहिर रहेका 10 वर्ष उमेरका 6 किशोरीलाई खोप लगाइएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्दे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबको राजधानी रियाद स्थित तेल प्रशोधन केन्द्रमा गरिएको आक्रमणको यमन हुथी विद्रोहीहरूले जिम्मेवारी लिएको छ। हुथीहरूले शनिबारको हमलामा ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोनहरूको प्रयोग गरेका अन्तर्राष्ट्रिय प्रसारण संस्था BBCले जनाएको छ। साउदी अरबले यमनको राजधानी साना र अरू क्षेत्रहरूमा गरेका आक्रमणहरूको जवाब स्वरूप आफूहरूले आक्रमण गरेको हुथी विद्रोहीहरूले बताएका छन्। र स्पेन सरकारले आपतकालीन आवास कानुन पारित गर्न नसकेपछि सुरक्षाको माग गर्दै भाडामा बस्ने 10,000 मानिसहरूले स्पेनभरि विरोध प्रदर्शन गरेका छन्। म्याड्रिड, भ्यालेन्सिया र बार्सिलोना लगायतका सहरहरूमा हिजो लगभग 50 जुलुसहरू निकालिएका सञ्चार माध्यमहरूले जनाएका छन्। प्रदर्शनका क्रममा केही प्रदर्शनकारी र प्रहरी बीच झडप भएको अधिकारीहरूले बताएका छन्। वामपन्थी गठबन्धन सरकारले शुक्रबार अघि सारेका उपायअनुसार गत महिना बढेको भाडा 87 वृद्धले तिर्न नसक्दा उनलाई घरबाट निष्कासन गरिएको समाचार सार्वजनिक भएपछि सुरक्षाको माग गर्दै भाडामा बस्नेहरूले विरोध प्रदर्शन गरेका अन्तर्राष्ट्रिय प्रसारण संस्था BBCले जनाएको छ। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।
4: बाटो पार गर्ने वृद्ध, बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
6: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर। सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नमस्कार, रेडियो कृषि पत्रिकामा स्वागत गर्दछौँ। म नरेश न्युपाने
1: अनि म ग्रीष्मा गुरागाई।
0: रेडियो कृषि पत्रिकाको सुरुमा गोरखापत्र दैनिकले प्रकाशित गरेको 26,79,000 किसान सूचीकृत शीर्षकको समाचार। देशभर 26,79,000 किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलपछि किसान सूचीकरण अभियानले गति लिएको हो। मन्त्री चौधरीले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न जोड दिएसँगै करिब 3,00,000 किसान सूचीकरण प्रणालीमा दर्ता भएको मन्त्रालयले जनाएको छ। किसानको वास्तविक पहिचान सुनिश्चित गर्दै कृषि क्षेत्रका कार्यक्रमलाई तथ्याङ्कमा आधारित बनाउन सूचीकरणलाई प्राथमिकतामा राखिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण कार्यालय, निकाय तथा आयोजनालाई कृषि कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित लाभग्राही किसानको किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न र गराउन निर्देशन समेत दिएको छ। किसान सूचीकरण मार्फत वास्तविक किसानको पहिचान, तथ्याङ्कमा आधारित कृषि योजना तर्जुमा तथा राज्यबाट उपलब्ध गराइने सेवा सुविधामा पारदर्शिता र सुशासन अभिवृद्धि गर्ने उद्देश्य राखिएको मन्त्रालयको भनाइ छ। सरकारी कृषि कार्यक्रम अन्तर्गत प्रदान गरिने अनुदान, मल वितरण सेवा तथा अन्य कृषि सुविधामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्न किसान सूचीकरण प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले किसान सूचीकरणलाई कृषि सेवा सुविधासँग जोड्दै आगामी दिनमा प्रणालीलाई थप प्रभावकारी बनाउने समेत जनाएको छ। किसान सूचीकरण कार्यक्रम कार्यान्वयन विधि 2077 नेपालभित्र जुनसुकै स्थानमा बसोबास गर्ने कृषि पेसामा आबद्ध व्यक्ति सूचीकरण कार्यक्रममा सहभागी हुन पाउने व्यवस्था गरेको छ। यसमा आबद्ध हुन चाहने कृषक स्वयं वा कृषिसँग सम्बन्धित सङ्घ, प्रदेश वा स्थानीय तहका सम्बन्धित निकायको सहयोगमा प्रणालीको वेबसाइट वा मोबाइल एप्लिकेसन मार्फत आधारभूत विवरण प्रविष्ट गर्न सक्ने व्यवस्था गरिएको छ।
1: नयाँ पत्रिका दैनिकमा डेरी उद्योगबाट ठगिएको किसानको गुनासो सम्बन्धी समाचार प्रकाशित छ। डुडुवा गाउँपालिका 3 हल्कारा पूर्वका किसानले दुधको गुणस्तर ल्याक्टो मापन गर्ने उपकरणमा गडबडी गरेर डेरी उद्योगले ठग्दै आएको गुनासो गरेका छन्। हल्कारा पूर्वका जोगीलाल यादवले दुधमा मिसावट नगरी दुग्ध उद्योगमा लैजाँदा समेत ल्याक्टोको परिणाम कम आउने गरेको बताए। सरकारले दुधको दर रेट कायम गरेको छ, तर डेरी उद्योग र संकलन केन्द्रले ल्याक्टोमिटरमा गडबडी गरेर दुधको गुणस्तर कम गराइदिन्छन्। उनले भने, कुनै मिसावट नगरी लैजाँदा समेत 60-70 भन्दा माथि जाँदैन। यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस्। उनले ल्याक्टोमिटर जाँच गर्ने निकायबारे जानकारी नभएको बताए। हामी धेरै मारमा छौँ, तर यसको नियमन गर्ने निकायका बारेमा अनभिज्ञ छौँ, उनले भने। सोही ठाउँका जगदीश यादवले पनि डेरी उद्योग र संकलन केन्द्रको ल्याक्टोमिटर उपकरणमा कैफियत भएको आशंका गरे। उनले ल्याक्टोमिटरको नियमन गर्ने निकायले चासो नदिँदा किसानलाई मार परेको बताए। ल्याक्टोमिटरको बारेमा जाँचबुझ गर्न नाप्तोल कार्यालय नेपालगञ्जमा गयौँ, तर उक्त कार्यालयलाई नियमन गर्ने अधिकार नै रहेनछ, उनले भने। गुणस्तर तथा नाप्तोल कार्यालय नेपालगञ्जका प्रमुख सन्तोष शर्माले पनि ल्याक्टोमिटर जाँच गर्ने उपकरण नियमन गर्ने आफ्नो अधिकारभित्र नपर्ने बताए। किसानको तर्फबाट दुधको गुणस्तर मापन गर्ने उपकरणको अनुगमन र निरीक्षणका लागि अनुरोध आएको उनले स्वीकारे, तर अधिकार क्षेत्रभन्दा बाहिर पर्ने भएकाले नियमन गर्न नसकिएको जानकारी दिए। अन्य खाद्य वस्तु जस्तै दुधको गुणस्तर मापन गर्ने यन्त्रको नियमन गर्ने अधिकार गुणस्तर तथा नाप्तोल कार्यालयलाई हुनुपर्ने हो। ऐन तथा नियमावलीमा कतै उल्लेख नभएका कारण ल्याक्टोमिटरको निरीक्षण तथा अनुगमन गर्न सकेका छैनौ, उनले भने। निरीक्षण र अनुगमनका लागि किसानबाट माग भइरहेको छ, तर अधिकारले नदिँदा पछाडि हट्नु परेको छ।
0: गोरखापत्र दैनिकमै मुस्ताङको स्याउ बोटमै रोकियो शीर्षकमा समाचार प्रकाशित छ। मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका 4 तिरीका आङ्ग्या गुरुङ असोजको दोस्रो साता स्याउ बजारमा लैजाने तयारीमा हुनुहुन्थ्यो। दशैँलाई लक्षित गरी टिप्ने तयारीमा रहेको छिटो पाक्ने उच्च घनत्वको स्याउ बोटमै छ। घर पोझङ गाउँपालिका 5 ढुम्बाका किसान कर्म गुरुङले प्याकिङ गरी राखेको स्याउ स्टोरमा थन्किएको छ। यस वर्ष दशैं कार्तिकमा परेकाले स्थानीय प्रजातिको स्याउ असोजको दोस्रो र तेस्रो सातासम्म बजारमा लैजाने तयारी भइरहेको थियो। अविरल वर्षासँगै आएको बाढी पहिरो र कालीगण्डकी नदीको कटानका कारण बेनी जोमसम कोरला सडक खण्ड क्षतिग्रस्त भएपछि मुस्ताङका स्याउ कृषक मारमा परेका छन्। पक्की पुल र सडक बगाएपछि मर्मतका लागि करिब 10 दिनसम्म लाग्ने भएपछि स्याउ कृषकले वैकल्पिक मार्गबाट ढुवानी सम्भव नभएकाले उत्पादित स्याउ बोटमै रहेको कृषक वाङ गुरुङले बताउनुभयो। उहाँले भन्नुभयो, धेरै कृषकले टिप्दै गरेको स्याउ रोकेका छन्। बाटो मर्मतमा ढिलाइ भए स्याउ कृषकलाई ठूलो नोक्सानी हुन्छ। मुस्ताङमा उच्च घनत्वको पाकिसकेको स्याउ समेत बोटमै रहेको अवस्थामा हवाई मार्गबाट ढुवानी महँगो हुने भएकाले सडक मर्मत लगत्तै पठाउने तयारीमा कृषक रहेको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ। निमित्त प्रमुख बबिता नेपालीले सडक सहज भएको अवस्थामा असोजको अन्तिम सातासम्म करिब 90% स्याउ बजारमा जाने बताउनुभयो। जिल्लामा उत्पादित स्याउ कालीगण्डकी कोरिडोर अन्तर्गत जोमसोम बेनी सडक खण्ड हुँदै सवारी साधन मार्फत म्याग्दी बागलुङ पर्वत कास्की हुँदै देशका विभिन्न सहरमा पुग्ने गरे पनि यसपटक सडक अवरुद्ध हुँदा बिक्रीको समयमा समस्या आएको छ। जिल्ला समन्वय समिति पाँचवटै स्थानीय तह शीतोष्ण बागवानी विकास केन्द्र मार्फा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ स्याउजन मुस्ताङ लगायतले अनुदान दिएर कार्टुन सहित प्याकिङ गरिएका स्याउलाई स्टोरमा समेत करिब 1 सातासम्म सञ्चित गर्न सकिने घरपजङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनुभयो। उहाँले सडक सञ्जाललाई तीव्र गतिमा मर्मत गरी पहिलो प्राथमिकतामा कृषकले उत्पादन गरेको फलफूल ढुवानीको वातावरण बनाउन माग गर्नुभएको छ। जिल्लाका थासाङ घरपोजोङ बारागुङ मुक्ति क्षेत्र लोकेघर दामोदरकुण्ड र लोमोन्थाङ गाउँपालिकामा स्याउ खेती गरिएको छ। तीमध्ये दशैं अगाडि थासाङ घरपोजोङ र बारागुङ मुक्ति क्षेत्रबाट मात्रै बजारमा जाने गरेको छ।
1: यसै गरी पाकेको धानमा हात्तीको रजाई शीर्षकको अर्को समाचार। बर्दियाको गेरुवा गाउँपालिका चारका किसान हात्ती धपाउन रातभर जाग्राम बस्न लागेको 22 दिन बित्यो। रातभर जाग्राम बस्दा समेत हात्तीले धान खान नछोडेपछि किसान चिन्तित भएका छन्। गेरुवा गाउँपालिकाको 6 वडामा बर्दिया राष्ट्रिय निकुञ्जबाट गएका हात्तीले सताउने गरेको छ। वर्षेनी हात्तीको आतंकबाट पीडित बन्ने गरेका किसान यस वर्ष पनि सोही समस्यामा छन्। गेरुवा नदी तरेर हात्ती नदी तटीय क्षेत्रमा आउने गरेका छन्। निकुञ्जसँग सिमाना जोडिएका शान्तिपुर ढुकुनिया दाङपुर राजीपुर गोला र खल्ला गाउँमा 15 बिघा खेतको धान पूर्ण रूपमा नष्ट गरेको गेरुवा उपभोक्ता समितिका अध्यक्ष दिनेश बहादुर शाहीले बताउनुभयो। उहाँले 3 भाले हात्ती 22 दिनदेखि लगातार अलग अलग ठाउँबाट खेतमा प्रवेश गरेको जानकारी गराउनुभयो। बर्खायाममा किसान राति मचानमा बस्न नसकेकाले हात्तीले धेरै नोक्सान गरेको उहाँले बताउनुभयो। भाले हात्ती भएकाले किसानलाई अत्यन्त जोखिम छ। उहाँले भन्नुभयो, पटक पटक हात्ती डाट गर्नका लागि भन्दा पनि निकुञ्जले सुनवाई गरेको छैन। हात्ती धपाउन टर्चहरूको व्यवस्था पनि हुन सकेको छैन। हात्ती रोक्नका लागि भरपर्दो छेकबार नभएका कारण किसानको खेतमा छिर्ने गरेको गेरुवा गाउँपालिका चारका वडाध्यक्ष महेन्द्र प्रसाद चौधरीले बताउनुभयो। उहाँले हात्ती छेकिने गरेर गेरुवा नदीमा ड्याम सहितको तटबन्ध गर्नुपर्ने बताउनुभयो। हात्तीबाट भएको क्षति तत्काल मूल्याङ्कन गरी राहत दिनुपर्ने उहाँको भनाइ छ। गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले हात्ती छेकबार र तटबन्ध निर्माण कार्य निकुञ्जको सीमा विवादका कारण हुन नसकेको बताउनुभयो। उहाँले सरकारले स्थानीय र निकुञ्जको सीमा विवाद समाधान गरी स्थायी रूपमा हात्ती छेकबार निर्माण गर्नुपर्ने बताउनुभयो। बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हेमराज आचार्यले यस वर्षको हात्ती आतंक सुरु भएको बताउनुभयो। उहाँले ठाकुरबाबा नगरपालिका 7, मधुवन नगरपालिका 1 र गेरुवा गाउँपालिकामा हात्ती खेतमा पसेको जानकारी गराउनुभयो। हालसम्म सबैभन्दा बढी गेरुवा गाउँपालिकामा हात्ती आतंक देखिएको बताउँदै किसानको खेत र जंगल सँगसँगै भएको हुनाले अत्यन्तै जोखिम रहेको बताउनुभयो। निकुञ्ज र स्थानीय बीचको सीमा विवादका कारण पनि नदीमा तटबन्ध र व्यवस्थित छेकबार लगाउन सकिएको छैन। त्यसैले पनि गेरुवा गाउँपालिकामा हात्ती आतंक बढी छ। बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी महेश नेउपानेले हात्ती आतंक रोक्न नियमित गस्ती र सचेतनाको कार्यक्रम गरिरहेको बताउनुभयो। बर्दिया राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा हात्ती बाघ लगायत वन्यजन्तुबाट भएको क्षति बापत 1,78,62,000 राहत वितरण गरेको थियो।
0: नागरिक दैनिकमा कोशीको 43% माटोमा अम्लीयपन शीर्षकमा समाचार छापिएको छ। कोशी प्रदेशका किसानले खेती गर्ने माटोमा अम्लीयपनको समस्या देखिएको छ। प्रदेश स्तरीय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीले पछिल्लो एक वर्षमा परीक्षण गरेका 4,335 नमुना मध्ये 1,887 अम्लीयपन भेटिएको हो। यो परीक्षण गरिएका नमुनाको करिब 43% हो। मोरङको सुन्दर हरिचार नगरपालिका 1 झुमा कार्कीले पनि खेतमा अम्लीयपन देखिएपछि कृषि विज्ञको सल्लाहमा कृषि चुन प्रयोग गरेर धान रोप्नु भएको छ। उहाँले 25 खेतमा कृषि चुन प्रयोग गर्नुभएको छ। चुन प्रयोगपछि धानको उत्पादन बढ्ने अपेक्षा रहेको कार्कीको भनाइ छ। माटो परीक्षण प्रयोगशालाका सहायक माटो विज्ञ तथा सूचना अधिकारी सन्तोष कट्टेलका अनुसार माटोको पिएच 5.5 भन्दा कम भएमा सुधार गर्नुपर्छ। अम्लीयपन बढी भएको माटोमा बालीको उत्पादन घट्ने भएकाले माटो परीक्षण गरेर आवश्यकता अनुसार कृषि चुन तथा अन्य सुधारका उपाय अपनाउनु पर्ने समेत उहाँले बताउनुभयो। पछिल्लो एक वर्षमा परीक्षण गरिएका नमुना मध्ये 921वटामा मध्यम अम्लीयपन देखिएको छ। त्यस्ता माटोको पिएच 5.5 6 हुन्छ। मकै गहुँ र तरकारीका लागि यस्तो माटो सुधार गर्नुपर्ने भए पनि धान आलु अलैँची र चियाका लागि भने खासै समस्या नहुने प्रयोगशालाले जनाएको छ। त्यस्तै 660 नमुनामा हल्का अम्लीयपन देखिएको छ। पिएच 6.5 भएको यस्तो माटो अधिकांश बालीका लागि उपयुक्त मानिन्छ। 850 नमुना तटस्थ पाइएको छ। तटस्थ माटोको पिएच 6.5-7.5 हुने र यस्तो अवस्थामा बालीलाई आवश्यक खाद्य तत्त्व सहज रूपमा उपलब्ध हुने प्रयोगशालाले जनाएको छ। परीक्षण गरिएका नमुना मध्ये 47वटामा क्षारीयपन समेत देखिएको छ। पिएच 7.5-8.5 भएको माटो क्षारीय मानिन्छ। पानीको कमी हुने सुक्खा क्षेत्रमा यस्तो समस्या बढी देखिने र त्यस्तो माटोमा खरबुजा तथा ड्रागन फ्रुट खेती उपयुक्त हुने प्रयोगशालाले जनाएको छ।
1: रेडियो कृषि पत्रिकाको अन्त्यमा काउली समूहका बालीको खेती गर्नु अघि जमिनको तयारी, मलखाद र सूक्ष्म तत्त्वको प्रयोगबारे एक विशेष रिपोर्ट।
0: काउली समूहका बालीको खेती सबै किसिमका माटोमा गर्न सकिन्छ, तापनि प्राङ्गारिक वस्तु प्रशस्त भएको खुकुलो र मलिलो दोमट माटो उपयुक्त हुन्छ। काउली गहिरो जरा जाने बाली भएकोले पथरिलो, हिलो, सिमसार र धापिलो जमिनमा खेती फस्टाउँदैन। यो समूहका बाली गहिरो जरा जाने बाली हुन्, जसको लागि जमिन तयार गर्दा 2-3 जोति राम्ररी डल्ला फोरेर माटो नरम बनाउनुपर्छ। जमिन उबड खाबड छ भने राम्रोसँग समयाइ पानी नजम्ने बनाउनुपर्छ। खेती गर्ने जग्गामा सिँचाइको भरपर्दो व्यवस्थाको साथै पानीको निकास धेरै राम्रो हुनुपर्छ। अगौटे काउली जातको लागि 100 सेन्टिमिटर चौडा 15-20 सेन्टिमिटर उठेको ड्याङ बनाउनु पर्दछ। मध्य सिजन जात र पछौटे जातको लागि 120 सेन्टिमिटर चौडा 15-20 सेन्टिमिटर उठेको ड्याङ बनाउनु पर्दछ। ड्याङको लम्बाइ जग्गा अनुसार कायम गर्नुपर्दछ। दुई ड्याङको बिचमा 15-30 सेन्टिमिटर चौडा कुलेसो बनाउनु पर्दछ। बन्दाको बिरुवा सार्ने ड्याङ 15-20 सेन्टिमिटर उठेको, छोटो समयमा तयार हुने जातको लागि 100 सेन्टिमिटर र लामो समय लिने जातको लागि 125 सेन्टिमिटर चौडाइको ड्याङ बनाउनु पर्दछ। दुई ड्याङको बिचमा 25-30 सेन्टिमिटरको कुलेसो बनाउनु पर्दछ। ब्रोकाउली पनि ड्याङमा लगाइने बाली हो। बिरुवा सार्ने ड्याङ 15-20 सेन्टिमिटर उठेको, लामो समयसम्म बाली दिने जातको लागि 125 सेन्टिमिटर चौडा र एकैपटक टिपिने वर्णशंकर जातहरूको लागि 100 सेन्टिमिटर चौडाइको ड्याङ बनाउनु पर्दछ। दुई ड्याङको बिचमा 25 सेन्टिमिटरको कुलेसो आवश्यक हुन्छ। ग्याट पनि ड्याडमा लगाइने बाली हो। सार्ने ड्याङ 15-20 सेन्टिमिटर उठेको र 120 सेन्टिमिटर चौडाइको ड्याङ बनाउनु पर्दछ। दुई ड्याङको बिचमा 25 सेन्टिमिटरको कुलेसो बनाउनु पर्दछ। काउली समूहका बालीको खेतीको लागि प्रशस्त मात्रामा मलखादको आवश्यकता पर्दछ। जमिनको अन्तिम तयारी गर्दा नै आधा युरिया बाहेक सबै मल माटोमा मिसाई जोतिदिनुपर्छ। गोबर मल दोस्रो पटक जोताइ गर्दा युरियाको आधा मात्रा, डिएपी र पोटासको पुरै मात्रा ड्याङ बनाउने समयमा जमिन तयार गर्दा नै आधार मात्राको रूपमा माटोमा मिलाउनु पर्दछ। बाँकी आधा युरियालाई दुई पटक गरी पहिलो बिरुवा सारेको 25-40 दिनपछि र बाँकी दोस्रो मात्रा कोपी वा गाँठा लाग्न सुरु गरेपछि बोटको वरिपरि औँठी आकारमा धर्सा कोरी प्रतिबोट 2-3 ग्रामका दरले टप ड्रेस गरिदिनुपर्छ। काउली समूहका बालीमा सूक्ष्म तत्त्वको प्रयोग। काउली समूहका बालीमा बोरन, मोलिब्डिनम, जिङ्क, मैङ्गनिज आदि सूक्ष्म तत्त्वयुक्त मलको पनि आवश्यकता पर्दछ। खास गरी काउली समूहका बालीमा मिश्रित सूक्ष्म तत्त्वयुक्त मल एग्रोलिक, एग्रोमिन आदि प्रयोग गरिन्छ। सूक्ष्म तत्त्वहरू थोरै मात्रामा बिरुवालाई आवश्यकता पर्दछ। विभिन्न व्यापारिक नामबाट पाइने यी मलहरू प्रयोग गर्दा प्रयोगविधि राम्ररी बुझेर प्रयोग गर्नुपर्दछ। प्रयोगविधि मलको भाँडोमा वा भाँडोसँगै सानो पर्चीमा दिइएको हुन्छ। बोरन र मोलिब्डेनमको कमी हुन नदिन जग्गा तयारीको समयमा नै प्रतिरोपणी 700 ग्राम बोरेक्स र 50 ग्राम सोडियम मोलिब्डेट वा अमोनियम मोलिब्डेट राम्रोसँग माटोमा मिसाई जग्गा तयार गर्नुपर्छ। यसका लागि प्राविधिकसँग सल्लाह लिनुपर्छ। बेर्ना सारेपछि सूक्ष्म तत्त्वको कमी देखा परेमा 1-2 ml पोसा वा मल्टिप्लेक्स प्रति लिटर पानीमा घोलेर 7-7 दिनको फरकमा 2 पटक छर्किनु पर्दछ। अम्लीय माटोमा सूक्ष्म तत्त्वहरू बिरुवाले लिन सक्दैनन्। त्यसैले अम्लीय माटोमा प्रतिरोपणी 10-15 kg चुनको प्रयोग गरी माटोको पिएच मान काउली र बन्दाको लागि 5.5-6.7 ब्रोकाउलीको लागि 5.5-6.8 बिचमा ल्याई माटोमा भएको सूक्ष्म तत्त्वहरू बिरुवाले लिन सक्ने बनाउनु पर्दछ। तर कृषकलाई यसो गर्न कृषि प्राविधिकको सल्लाहको आवश्यकता पर्दछ। हवस् त, आजलाई रेडियो कृषि पत्रिका यति नै। रेडियो कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाली सहित ग्रीष्म गुरागाई र म नरेश न्यौपानी आज्ञा चाहन्छौ। नमस्कार।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: नयाँ स्रष्टा सर्जक र कलाकारहरूलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्ने कार्यक्रम तपाईँलाई मन परेको गीत आफू सुन्न र आफ्ना साथीभाइहरूलाई सुनाउने कार्यक्रम म्युजिक क्याफे।

0: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार दिनको ठिक 1:20 बजे म सूर्य मक्तानको साथमा प्रसारण भइरहेको छ। सुन्ने प्रयास गर्नुहोला।
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
2: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पुरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता, असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।

0: निकटमा प्रहरी विकटमा प्रहरी जहाँ पनि जहिले पनि तपाईँको सेवा र सुरक्षामा नेपाल प्रहरी
1: नेपाल प्रहरीका काम कारबाहीसँगै सुरक्षा सूचना र चेतना समेटिएको प्रहरी कार्यक्रम हरेक सोमबार र बिहिबार साँझ 7:45 बजे रेडियो नेपालमा सुन्नुहोला।
2: हेलो
3: हजुर। हेलो,
2: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
4: दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के भयो बा?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे।
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
6: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
6: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: झन्डु आयुर्वेद,
9: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
8: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
9: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
8: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
9: झन्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँले मिडियम वेभ 684, 792 र 1143 किलोहर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचारका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ मिडियम वेब 792 किलोहर्जबाट हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। तपाईँ यति बेला हामीलाई एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 MHz 103 मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। सदा चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदाझै सेवाको आरम्भ गर्नेछौँ स्वदेश गानबाट। त्यसपछि करिब 3 बजेसम्म विभिन्न कलाकारहरूको स्वरमा सजिएका लोकगीतहरूबाट मनोरञ्जन गराउनेछौँ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 सुनाउनेछौँ आधुनिक गीतहरू। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 सुनाउनेछौँ नेपाली चलचित्रका गीतहरू। साँझ 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 सुनाउनेछौँ दोहोरी गीतहरू। 5:45 सुन्नुहुनेछ उर्दू भाषामा समाचार। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई सुनाउनेछौँ स्वदेश गान, जसमा स्वर दिनुभएको छ प्रेम प्रकाश मल्लले, भने रचना सङ्गीत रहेको छ गायक स्वयंकै। यो स्वदेश गानपछि करिब 3 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका लोकगीतहरूबाट मनोरञ्जन गराउनेछौँ।

0: मात्र डिटिएच सेवा डिस हो
1: डिस हो खुशीको कनेक्सन।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 3 बजेसम्म निरन्तर रूपमा यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका लोकगीतहरूबाट मनोरञ्जन गराउनेछौँ। यो पहिलो गीत राख्दैछौँ प्रेम खड्का रचना जीसी र साथीहरूको स्वरमा रहेको छ भने सहदेव कोइरालाको सङ्कलन रहेको छ।

हजुर, लोकगीतहरू सुनाउने क्रममा भर्खरै सुनायौँ प्रेम राजा महतको स्वरमा रहेको लोकगीत, श्याम राजा महतको सङ्कलन रहेको थियो। अब अर्को लोकगीत राख्दैछौँ, प्रफुल्ल श्रेष्ठ तीर्थकुमारी र साथीहरूको स्वरमा रहेको छ।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु

हजुर, अहिले सुनायौँ सुदन शर्मा ओबी सोल्टीको स्वरमा रहेको लोकगीत सुदन शर्माको सङ्कलन रहेको थियो। अब अर्को गीत राख्दैछौँ, अम्बिका देवी मानन्दरको सङ्कलन रहेको छ भने सावित्री शाह राम गुरुङको स्वरमा रहेको यो लोकगीत राख्दैछौँ।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेन नि?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

अहिले सुनायौँ गणेशलाल र साथीहरूको स्वरमा रहेको लोकगीत। अब अर्को गीत राख्दैछौँ, जसधस गुरुङको स्वरमा रहेको यो गीत राख्दैछ भने मदी राईको सङ्कलन रहेको छ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ, ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 मा दनुवार भाषामा समाचार सुन्नुहुनेछ।

0: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नभकाऊ।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपाली कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा शुरू। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठद्वारा हेटौँडा ढल्केवर 400 केभी सब स्टेशनको निरीक्षण। चाडपर्व नजिकैसँगै बजारमा हुने कृत्रिम अभाव रोक्न सरकारवालाहरूको सक्रियता र आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी उद्योगमा लगानी बढाउन सहयोग पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन आजबाट सुरु भएको छ। परम्पराको सम्मान र परिवर्तनको संकल्प, समुन्नत नेपालको लागि सबल कंग्रेसको विकल्प भन्ने नारासहित उद्घाटन सत्र सुरु हुने तयारीमा छ। अहिले महाधिवेशनमा सहभागी हुन विभिन्न राजनैतिक दलका शीर्ष नेताहरू काठमाडौँको खुल्ला मञ्चमा पुग्ने क्रम जारी छ। उद्घाटन सत्रमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नारायण लिङ्गदिन लगायतका नेताहरू सहभागी हुनुभएको छ। महाधिवेशनको बन्द सत्र र अन्य कार्यक्रमहरू भोलि र पर्सि मंगलबार हुने र निर्वाचन कार्यक्रमको लागि 21 र 22 गते तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसअघि शुक्रबार र शनिबार महाधिवेशन प्रतिनिधिको नाम दर्ता भइसकेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा ढल्केवर 400 केभी सब स्टेशनको निरीक्षण गर्नुभएको छ। मन्त्री श्रेष्ठको निजी सचिवालयका अनुसार सब स्टेशनमा निर्माणाधीन हेटौँडा ढल्केवर 400 केभी प्रसारण लाइनका 2 मल्टी सर्किट पावरबारे उहाँले जानकारी लिनुभयो। मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्न पनि निर्देशन दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले रूपन्देही कपिलवस्तु र नवलपरासीका विभिन्न भागको भ्रमण गरी त्यहाँको वस्तु स्थितिबारे जानकारी लिनुभएको छ। मन्त्री चौधरीले कृषि उपकेन्द्र, मल वितरण केन्द्र, कृषि उत्पादन, मल खाद, सिंचाइ, विद्युतीकरण, कृषि सडक बीमा तथा बजारबारे सम्बन्धित कार्यालयका अधिकारी र किसानसँग प्रत्यक्ष छलफल गरी जानकारी लिनुभयो। मन्त्री चौधरीले कृषि क्षेत्रको विकासको लागि वर्तमान सरकार, स्थानीय तह, कृषक र सरकार भएका निकायबीच सहकारी आवश्यक भएको बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। चाडपर्वको अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाख भन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आफ्नो स्थायी घर फर्किने क्रम सुरु भएसँगै काठमाडौँ प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाका अनुसार चाडपर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक सवारी साधनमा यात्रुको चाप थप बढ्न थालेको छ। उहाँले उपत्यकाबाट देशका विभिन्न जिल्लामा जाने यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकता अनुसार अतिरिक्त सवारी साधन सञ्चालनको तयारी गरिएको बताउनुभयो। चाडपर्वमा यात्रुको अत्याधिक चाप हुने भएकाले टिकट बिक्री, सवारी साधनको अवस्था, भाडा दर तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन समेत बढाएका छन्। यात्रुलाई तोकिएको भाडा तिर्न र आधिकारिक काउन्टरबाट टिकट लिन आग्रह गरिएको छ। दशैं तिहार लगायतका प्रमुख चाडपर्व नजिकैसँगै दैनिक उपभोग्य वस्तुमा हुन सक्ने कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रणको लागि बागलुङका सरकारवालाले सक्रियता बढाएका छन्। आम उपभोक्ताको अधिकार हनन हुने गरी गुणस्तरहीन सामग्रीको बिक्री वितरण तथा कृत्रिम अभाव सृजना गरी उपभोक्तालाई बढी मूल्य तिर्न बाध्य पार्ने लगायतका अवैध कार्य रोक्न बागलुङका सरकारवालाले अनुगमन तीव्र बनाएका हुन्। बागलुङबाट संवाददाता कोपिला कडेलको रिपोर्ट।
1: दशैं तिहार लगायतका चाडपर्व नजिकिँदै जाँदा आम उपभोक्ताको अधिकार हनन हुने गरी गुणस्तरहीन सामग्रीको बिक्री वितरण तथा कृत्रिम अभाव सृजना गरी उपभोक्तालाई चर्को मूल्य तिर्न बाध्य पार्ने तथा गुणस्तरहीन सामग्रीको बिक्री वितरण गर्ने लगायतका अवैध कार्य रोक्न बागलुङका सरकारवालाले सक्रियता बढाएका छन्। चाडपर्वका अवसरमा खाद्य वस्तु मात्र नभई यातायात इन्धन, खाना पकाउने एलपी ग्यास लगायतमा कालोबजारी हुने गर्दछ। सर्वसाधारणको सुविधालाई मध्यनजर गरी दैनिक उपभोग्य वस्तु सँगै यातायातका साधनको पनि अनुगमन सुरु गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य बताउनुहुन्छ।
2: विक्रेताले मूल्य सूची राख्नलाई अनुरोध गरेका छौँ। मूल्य सूची राखेर यदि त्यो मूल्य सूची भन्दा बढीमा सामान उपलब्ध गराउनु भयो भने कालो बजारी अन्तर्गत उपभोक्ता संरक्षण अन्तर्गत कारवाही, यसबाट चाहिँ कोही पनि बच्ने अवस्था रहँदैन। उपभोक्ता जनप्रतिनिधिहरूलाई राखेर बढी भाडा नलिने र सवारी साधनमा बढी यात्रीहरू नचढाउने सन्दर्भमा जिल्ला स्तरमा एउटा समन्वय बैठक गरेर
1: बागलुङ नगरपालिकाले चाडपर्वको अवसरमा हुने अखाद्य वस्तुको मिसावट रोकी खाद्य वस्तुलाई सहज र सर्वसुलभ मूल्यमा उपभोक्ताको घर आँगनसम्म पुर्याउनका लागि सबै सरकारवालासँग सहकार्य गरी अनुगमनमा सक्रियता बढाएको छ। नगर उप प्रमुख राजु खड्का,
3: चाडपर्वहरूलाई लक्षित गरेर बागलुङ नगरपालिकाले उपभोक्ता मैत्री केही कानूनहरू पनि तर्जुमा गरिरहेको छ भने यो बजार अनुगमनलाई पनि प्रभावकारी बनाइरहेको छ। चिनी चामलहरू तेलहरूलाई कम मूल्यमा उपभोक्ताहरूकै घर आँगनमा पुग्ने गरेर सहकारीहरू मार्फत वडा कार्यहरू मार्फत समन्वय गरेर सहज दरमा सुपथ मूल्य पसलहरू राख्ने काम पनि बागलुङ नगरपालिकासँग छ। सरकारी गैर सरकारी निकायहरू छन्, वडा कार्यहरू छन्, उहाँहरूसँग पनि समन्वय गरेर
1: अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्रीलाई जफत गरी नष्ट गर्ने गरिएको छ। पहिलो पटक व्यवसायीलाई सचेत गराउने र पटक पटक कमी कमजोरी भेटिएमा कानून बमोजिमको कारवाही हुने
4: राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ बताउनुहुन्छ।
5: अखाद्य वस्तुहरू थुप्रैमा भेटिएको छ। अहिलेलाई ती सामानहरू हामीले बराबर लिएर नष्ट गर्ने काम भइरहेको छ र अर्को पटक प्रक्रिया जारी भएको खण्डमा कानूनको परिणाम रहेर हामी कारवाही अगाडि बढाउनु त हुन्छ।
1: चाडपर्वको अवसरमा विशेष गरी चामल, चिनी, तेल लगायतका खाद्य वस्तु, ग्यास, इन्धन सहित यातायातका साधनमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई ठग्ने प्रवृत्ति बढ्दै गइरहेको छ। यसतर्फ सबै सचेत बन्नु पर्ने देखिन्छ। कुपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
0: रिपोर्टपछि बाँकी समाचार। नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङ सहित सात सदस्यीय टोली कुरला नाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमाथाङ पुगेको छ। उहाँ तीन दिने भ्रमणमा लोमाथाङ पुग्नु भएको, टोलीमा पाँचजना चिनिया रहेका र आज लोमाथाङबाट कुरला नाका हुँदै चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ। लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको विकल्प बनेको केरुङ भोटेकोसी बाढीबाट बगरमा परिणत भएपछि कुरला पुनः सञ्चालनको माग भइरहेको बेला चिनिया राजदूतको मुस्ताङ भ्रमणलाई अर्थपूर्ण मानिएको छ। जुम्ला हुँदै मनाङ मुस्ताङसम्म जोड्ने सड़क सहित कर्णाली राजमार्ग र नागमा गमगढ़ी सड़कको स्तरोन्नति तथा निर्माणको सम्झौता अनुसार काम नगर्ने छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। सड़क डिभिजनसँग उक्त राजमार्गको निर्माण गर्नको लागि आर्थिक वर्ष 2075 2080 सालसम्म सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँलाई कालो सूचीमा राख्नको लागि सिफारिस गरी पठाइएपछि छवटा निर्माण कम्पनी कालो सूचीमा परेको सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले बताउनुभयो। तनहु जिल्लाका 2548 जना किशोरीलाई पाठेघरको मुख क्यान्सर विरुद्ध एचपीभी खोप लगाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका 10 पालिकाका विद्यालयमा अध्ययनरत कक्षा 6 2542 र विद्यालय बाहिर रहेका 10 वर्ष उमेरका 6 जना किशोरीलाई खोप लगाइएको हो। जिल्लाका 10 स्थानीय तहका 254 विद्यालयमा खोप केन्द्र तोकी अभियान सञ्चालन गरिएको थियो। सुदूरपश्चिममा 7,32,000 भन्दा बढी नागरिक स्वास्थ्य बीमा प्रणालीमा आबद्ध भएका छन्। गत भदौ मसान्तसम्म 7,32,752 जना बीमा प्रणालीमा जोडिएका स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम कार्यालयले जनाएको छ। बोर्डका सुदूरपश्चिम संयोजक जनक बहादुर साउदले बीमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टि भएको तथ्याङ्क अनुसार जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीका 3,61,979 नागरिकले बीमा गरेका छन्। सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना सहित महिलाले मनाउने जितिया पर्व अन्तर्गत निराहार व्रत आज समापन भएको छ। तीन दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्व अन्तर्गत शुक्रबार राति ओगटन दर खाएर महिलाले व्रत सुरु गरेका थिए। शनिबार पानी समेत नखाई निराहार व्रत बसेका महिलाले आज बिहानै नुहाई धुवाई गरी व्रत समापन गरेका हुन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: always fly.
1: Nepal Telecom, Rashtrako Sanchar.
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी उद्योगमा उत्पादन तथा लगानी बढाउन सहयोग पुगेको बताउनु भएको छ. उद्योगका जानकारहरूका अनुसार केही क्षेत्रमा सकारात्मक परिवर्तन देखिए पनि व्यापार नीतिमा रहेको अनिश्चितताले कम्पनीहरूलाई चुनौती समेत दिइरहेको छ. ट्रम्प प्रशासनले पछिल्लो कार्यकालमा जनरल मोटर्स, टोयोटा, फोर्ड लगायतका प्रमुख गाडी कम्पनीहरूले अमेरिकामा रहेका आफ्ना कारखाना विस्तार गर्ने तथा विदेशमा भइरहेको केही उत्पादन अमेरिकामै ल्याउने योजना अघि सारेका छन्. अमेरिकाले विदेशबाट आयात हुने गाडीमा 25% शुल्क लगाएपछि केही कम्पनीले देशभित्र रहेका कारखानाको उत्पादन क्षमता थप उपयोग गर्ने योजना बनाएका छन्. साउदी अरबको राजधानी रियाद स्थित तेल प्रशोधन केन्द्रमा गरिएको आक्रमणको यमन हुथी विद्रोहीहरूले जिम्मेवारी लिएको छ. हुथीहरूले शनिबारको हमलामा ब्यालिस्टिक क्षेपास्त्र तथा ड्रोनहरूको प्रयोग गरेको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ. साउदी अरबले यमनको राजधानी साना र अरू क्षेत्रहरूमा गरेको आक्रमणहरूको जवाब स्वरूप आफूहरूले आक्रमण गरेको हुथी विद्रोहीहरूले बताएका छन्. साउदीको राजधानीमा ड्रोन आक्रमण र ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावीपछि साउदी अरेबियाले मुख्य तेल पाइपलाइन बन्द गरेको छ. यसअघि प्रत्यक्षदर्शीहरूले गत शनिबार बिहान रियाद स्थित अरामको तेल प्रशोधन केन्द्र नजिकै धुवा र आगोको मुस्लो देखिएको बताएका थिए. स्पेन सरकारले आपतकालीन आवास कानून पारित गर्न नसकेपछि सुरक्षाको माग गर्दै भाडामा बस्ने 10,000 मानिसहरूले स्पेनभरि विरोध प्रदर्शन गरेका छन्. म्याड्रिड, भ्यालेन्सिया र बार्सिलोना लगायतका सहरहरूमा लगभग 50 जुलुसहरू निकालिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्. प्रदर्शनको क्रममा केही प्रदर्शनकारी र प्रहरीबीच झडप भएको पनि त्यहाँका अधिकारीहरूले बताएका छन्. अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक. नेपाली काङ्ग्रेसको 15 राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा शुरू. ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठद्वारा हेटौँडा ढल्केबर 400 केभी सबस्टेसनको निरीक्षण. चाडपर्व नजिकैसँगै बजारमा हुने कृत्रिम अभाव रोक्न सरकारवालाहरूको सक्रियता र आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी उद्योगमा लगानी बढाउन सहयोग पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी. रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.

ई रेडी नेपाल हो, दनवारी भाषक समाचार भेषबहादुर दनवारबाट सुन। नेपाली काङ्ग्रेसक पन्ध्रौँ महाधिवेशन आज दिन खनिदेखि खुल्ला अन्तमा किराइली यी असोज 22 गतेसम्म महाधिवेशन सभ्य तयारी पुरा अखलर छन्। महाधिवेशनक तालिका अनुसार आज असोजक 18 गते उद्घाटन सत्र, असोज 19 तसु 20 गते बन्द सत्र, असोज 21 तसु 22 गते निर्वाचन प्रक्रिया चढ। त्यसैभर निरन्तर वर्षा कारण यी असोज 16 गतेकलाई निकोल महाधिवेशन आजदेखि सुरु अखे लाग्लो हो। देश तसु विदेशबाट महाधिवेशन प्रतिनिधिलाई सहभागी अखेले काठमाडौँ आएर क्रम जारी रहलर छ। महाधिवेशन तयारीलाई गठन गर्न भिन्न भिन्न 15 समिति आफ्नै काम गरिरहलर छ। उद्घाटन ठाउँ खुल्ला मञ्चमा भव्य रूपमा सिँगारलर छ। खुल्ला मञ्चमा नै बन्द सत्र चलाइ लायक भिन्न भिन्न वर्ग दल लखक बानेला पार्टी प्रवक्ता देवराज चालिसेक जानकारी दिलर छ। महाधिवेशन ठाउँमा नै मिडिया सेन्टर अनुसो प्राथमिक स्वास्थ्य उपचार केन्द्र पनि खडा गर्नर छ। कृषि वन अंश पर्यावरण मंत्री गीता चौधरी रूपन्देह कपिल वस्तु दसु नवलप्रासिक भिन्न भिन्न क्षेत्र में घुमेले गरेको कृषि क्षेत्र अवस्था बारे जानकारी लिएर छन्। मंत्री चौधरी कृषि उपकेन्द्र मलमाल सिंचाई करंटा कृषि बाट कृषि बीमा उत्पादन अंश बजारीकरण विषय में संबंधित अधिकारिक तसु किसान संगी कुरोकानी गरिदला छन्। ऊ एक मचवारी माई संसरी माई तसु कोट हिमाई गाउँपालिका भिन्न भिन्न कृषि क्षेत्र अंशु 50 बिघामा कल केरा खेती समय डिठाला गरिदला छन्। भेटना क्रममा किसानबाट हुरीबाट अक्ला नाश उत्पादनमा चाहिला मूल्य नैपाइला केराक बजारीकरणमा समस्या अनुसार कृषि विभाग दावी भुक्तानी प्रक्रिया झन्झटिलो अख्ला गुनासो कर्लर छ। मन्त्री चौधरी कृषि क्षेत्र विकासका लागि सरकार स्थानीय तह किसान तसु सरकार लखक निकाय बीच मिलेको चाहिलो रहन बाजला किसानलाई समस्या सल्टाइल सक्ला सहयोग कर्ला प्रतिबद्धता व्यक्त गर्नर छ। ऊर्जा जलस्रोत अंश सिंचाई मंत्री दीप विराज भक्त श्रेष्ठक हेटौड़ा ढल्केवार 4000 केवी सब स्टेशन डिठाला कर्ल छ। मंत्री श्रेष्ठक आपने सचिवालय अनुसार सब स्टेशन में बनाला हेटौड़ा ढल्केवार 400 केवी प्रसारण लाइनक दुईवटा मल्टी सर्किट टावर बारे उ एक जानकारी लिएर छ। मंत्री श्रेष्ठक आपने सचिवालय अनुसार सब स्टेशन में बनाला हेटौड़ा ढल्केवार 400 केवी प्रसारण लाइनक दुईवटा मल्टी सर्किट बारे उ एक जानकारी लिएर छ। मन्त्री श्रेष्ठक देशक ऊर्जा मेरुदण्डक रूपमा रला टावर काम समयमै कर्या पर्नेमा जोड दिला छ। यी प्रसारण लाइनमा बनाएला 12 वर्ष आगो पहिले विविध कारणवश काम रोकन्जेल अखलर छ। परराष्ट्र मन्त्री शिशिर खनालको जलवायु फेरला सम्बन्धी प्री कोप लिडर्स इभेन्टमा सहभागीले आज फिजी जलेर छ। फिजी तसु टुभालुमा यी अक्टोबर 5-6 तारिकमा आयोजना अख्ला उही कार्यक्रममा सभा अख्ला मन्त्री खनालक नेतृत्वमा 4 सदस्यीय नेपाली प्रतिनिधिमण्डल उही तफी जैल हो। मन्त्री खनालक अक्टोबर 6 तारिकमा आयोजन अख्ला नेता लखक सेबे 17 लिडर्स प्लेनरीमा सम्बोधन गरे लाग्ला मन्त्रालय जनालर छ। जलवायु फेरला सम्बन्धी विश्वव्यापी संवाद तसु सहकार्यका लागि आगु बढाएला उद्देश्यक आयोजन अख्ला प्री कोप लिडर्स इभेन्टमा नेपाल सहभागिता जलवायु फेरला असर जलवायु न्याय अंश हिमाली राष्ट्र सरकारक विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएला अवसर दिएला कर्लर अपेक्षा कर्लर छ। नेपालक लागि चिना राजदूत चाङ बाओमिङ सँगै 7 सदस्यीय टोली कोरोला नाका हकीको शनिबार उप्र मुस्ताङ लोमाङथाङ पुग्ला रहेछ। उही 3 दिनदेखि भ्रमणमा लोमाङथाङ पुग्ला रहेछ। टोलीमा 5 चिनिया त रहला तसु आज लोमाङथाङबाट कोरोला नाका हकीको चिन तफी प्रस्थान गरेको कार्यक्रम रहला रहेछ। लोमाङथाङ गाउँपालिका अध्यक्ष टासी नोर्बु गुरुङका अनुसार कोरोला नाका वस्तुस्थिति बुझेलाई चिनिया राजदूत मुस्ताङ पुग्ला रहेछ। लामो समयदेखि बन्द रहला तातोपानी नाका विकल्प बन्ला केरुङ भोटेकोसी बारबाट बगरमा परिणत अक्लपाछु कोरोला फेरि चलाला माग भइरहेला बेला चिनिया राजदूतक मुस्ताङको भ्रमणलाई अर्थपूर्ण मान्ला रहेछ। रसुवा तसु तातोपानी नाका बन्द अख्ला उछि मुस्ताङ भन्सार कार्यालय दिनदिनै रु 30 करोड हाराहारीमा राजस्व जम्मा कटी आइरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको जितिया पर्वक माध्यमबाट नेपाली समाजमा एक आपसमा सम्मान सद्भाव पारिवारिक एकता तसु प्रेम महिला उप्र श्रद्धा तसु आस्था मौलिक सांस्कृतिक योग्यता तसु प्रवर्धन कट्टी आइला बाँडर छ। जितिया पर्वको अवसरमा आज उचित सभ्य नेपाली सुख शान्ति तसु समृद्धिलाई शुभकामना व्यक्त कट्टी एक पर्वक आपसी संस्कृतता भावना जागृति कट्टी नेपालक विविधता जोग्यालाई महसुस गर्न बाँडर छ। राष्ट्रपति पौडेल धेरै जातिक धेरै भाषिक धेरै धार्मिक अंश धेरै सांस्कृतिक विविधता युक्त विशेषता परिपूर्ण हाम्रो मुलुकमा एक रक मौलिक पर्वलाई पेकलाई पहिचान खडा कटी आइला बाजलर छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा केन्द्रीय समिति जैला कानु बस्ला बैठक आइला स्थानीय चुनावलाई केन्द्रीय उम्मेद्वार छान्ला समिति गठन गर्लर छ। राजसभा सभापति रवि लामिछानेको सभापतिमा पार्टी आज पार्टी केन्द्रीय कार्यालय वनस्थली काठमाडौँ बस्ला केन्द्रीय समिति बैठकमा पार्टी महामन्त्री विपिन
आचार्य संयुक्तमा समिति गठनकल हो। राजसभा प्रवक्ता जगदीश खरेलका केन्द्रीय समिति बैठकका केन्द्रीय उम्मेद्वार छानला समितिमा मिलन लिम्बू, रहभर अन्सारी, तोसीमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी लाजुम, तसु जनक सिंह धामी लायक सदस्य मनोनित गरेर जानकारी दिलर छट। सुदूरपश्चिम प्रदेशमा 7,22,752 नागरिक स्वास्थ्य बिमा प्रणालीमा आबद्ध क्लर्चट। स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम कार्यालय अनुसार जेल भदौमा शान्तिसम्म सबैभन्दा धेरै कैलालीमा 3,61,979 जना बिमामा जोडलर छट। कञ्चनपुरमा 87,087, अछाममा 67,308, बझाङमा 52,211, बाजुराग 45,454, बैतडीमा 34,270, डडेलधुरामा 33,378, डोटीमा 27,862, तसु धारचुलामा 23,203 जनामा बिमा कर्लर छट। स्वास्थ्य बिमा कार्यालय अन्तर्गत 5 जनासम्म पारिवारिक वर्ष 3,500 रुपियाँ योगदान तिरेपछि बिमा कर्ल परिवार 2,00,000 रुपियाँसम्म स्वास्थ्य उपचार सुविधा पाएला व्यवस्था रचट। 70 वर्ष उप बुद्धा बुद्धि नागरिक धेरै विपन्न खजा लख्ल मानसक अन्छौ मनेक पाछुसम्म लाग्न रोगका लागि सरकार पैसो नै लाग्ला बिमा कर्ल व्यवस्था रहला रचट। भदौ शुक्ल अष्टमीदेखि सुरु अख्ल 16 दिनक महालक्ष्मी व्रत जैल राति चन्द्रमाका लागि अर्घ्य दिएको रातभर जागरण बसलासँगै समापन अख्ल चढ। तान धन्य देवी महालक्ष्मी धाराधना गर्ल यी व्रत दुःख दरिद्रता नासकेको सुख शान्ति समृद्धि तसु वैभवको पाइला अख्ल धार्मिक विश्वास र चढ। विशेष गरीको महिला लिएलाई यी व्रतमा महालक्षष्टमी स्तोष्ट स्तोत्पाठ अंश विशेष पूजा आराधना गर्छ। वैदिक परम्परा अनुसार सबै वर्ष भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म 16 दिन महालक्ष्मी विशेष पूजा गरेलाई गर्छ। जुम्ला हकिकु मनाङ मुस्ताङ जोडला बाट कर्णाली राजमार्ग तछु गमगढी बाट बनाएला अञ्चोर स्तरणीय काम सम्झौता अनुसार सम्पन्न नै कर्ला छ बनाएला कम्पनी कार्डो सूचीमा धर्लर चढ। सार्वजनिक किन्ला डिठाला कार्यालय विनम्र बनाएला सेवालाई 3 वर्ष, ध्रुव बनाएला सेवालाई 3 वर्ष, तसु 3 वर्ष अन्सो कश्यप बनाएला सेवालाई 2 वर्षलाई कार्डो सूचीमा धर्लो। कार्डो सूचीमा पर्ला कम्पनी तोक्ला अवधिभर सार्वजनिक किन्ला प्रक्रियामा भाग लिएलाई पाइला भएकन। यसनिकेबी जुम्लामा उद्योग खारेज गरेलाई कम्पनी बढ्लर छट। आर्थिक वर्ष 82-83 180 उद्योग खारेज गरेको 188 नयाँ दर्ता अख्लर छट। चल्ला आर्थिक वर्ष भदौसम्म 43 नयाँ उद्योग दर्ता अख्ल 5 उद्योग खारेज अख्लर छट। सशस्त्र पुलिसक वीरगञ्जक भिन्ने भिन्ने नाकाबाट भन्सा चलेको ल्याल करिकु 80,00,000 रुपियाँ बरुवेक सामान एकटा ट्र्याक्टर बरामद कर्ला छट। बरामद सामानमा कपडा, स्मार्ट टिभी, एसी, औषधि अन्छौ हार्डवेयर सामान र छट। नियन्त्रणमा लिला सामान, सवारी साधन तसु अन्य सामान चालक कारवाही वीरगञ्ज भन्सार कार्यालय बुझाला सशस्त्र पुलिसक जनाल छट। यसनिकै 12 परवानीपुरक गाउँपालिका एक बुनियादमा आयोजना गर्न पैसो नै लाग्ला आँखी अन्छु दाँती स्वास्थ्य शिविरमा 100 जना स्वास्थ्य जाँच गरेर छट। शिविरमा स्थानीय आँखी अन्छु दाँत सँगै स्वास्थ्य परामर्श समेत दिलर छट। नारायणघाट बुटोल बाटखण्डक जङ्गलोक क्षेत्रमा बाँदा लागि सुरक्षित रूपमा बाट वारपार कार्यालय थप 2 ओभरहेड क्यानोपी ब्रिज बनाएला कर्ला छट। कावासोती लौकही अन्छो चोरमारा अरुणलरी बिचमा जङ्गलमा पुल बनाएला कर्ला तयारी गरेर बाट विस्तार आयोजना जनाला छट। बाँदर बाट काट्ला अक्ल दुर्घटना मानेक अन्छो वन्यजन्तु प्राकृतिक रूपमा आइले जैललाई सजिलो बनाएलाई पुल बनाएला गरे लाग्ल हो। यी आगो गैडाकोट 10 पितौली जङ्गलमा 34 मिटर लामो क्यानोपी ब्रिज बनाएला भैसिदालर छट। एकटा पुल बनाएलामा 5,00,000 रुपियाँ भन्दा मनेक खर्च अकेला आयोजना जनाला छट। नेपालमा कफी खेती विस्तार अघिको जैला काभ्रे प्रान्तको फलाइला तसु क्षेत्रफल दुवै आधारमा देशकै आगु जिल्ला बन्न छन्। राष्ट्रिय चिया अञ्चो कफी विकास बोर्डक अनुसार नेपालमा 5,501 हेक्टर क्षेत्रफलमा कफी खेती भएर रहेछ भने 641.90 मेट्रिक टन ग्रिन बिन फलाइला अख्लर छट। काभ्रे प्रान्तकमा 497 हेक्टरमा कफी खेतीको आयल रहेछ भने ग्रिन बिन उत्पादनमा 181 मेट्रिक टन पुग्लर छट। जिल्लाको महाभारत तसु खानीखोला गाउँपालिका कफी लागि स्वस्थानीय आय आर्जनक महत्त्वपूर्ण आधार बनाएको किसान लागि बिरुवा मेसिन अंश उत्पादनमा आधारित प्रोत्साहन उत्पादन करालर छट। महाभारत गाउँपालिका जुनके रोप्ला कफी बिरुवा उ एक पाइला 20 रुपियाँ नोट अभियानबाट जीवन कफी बोट गणीको प्रति बोर्ड 20 रुपियाँ प्रोत्साहन दिएलाई गर्छ। खानीखोला गाउँपालिका भने ए कफी फलालाई प्रोत्साहन स्वरूप 35 रुपियाँ प्रति केजी डिटी आइरहेले।
पर्वतमा बार पहिराबाट जिल्लाको 300 परिवारक विस्थापित अक्लर्छ। जिल्ला भरक 170 घर सेवा रूपमा नाश अक्लर्छ भने 131 घरमा मनेक नाश अक्लर्छ। जिल्ला प्रशासन कार्यालय अनुसार 7 पालिका मध्ये भिन्न भिन्न बस्तीमा नाश अक्लौ। सेवाभन्दा धेरै जलजला गाउँपालिका 113 घरमा धेरै नाश अक्लर्छ भने उचिक 58 घर पहिरामा जोखिममा रहलर्छ। जलजला 171 परिवार विस्थापित अक्लर्छ। गलकोट नगरपालिका क्षेत्रमा असोज 9-10-11 गते बार पहिरामा तसु हुरिक 63 घर नाश अक्लर छ। गलकोट नगरपालिकाको अनुसार 8 वडा कार्यालयसँग 63 घरमा नाश अक्लर छ। अन्य 133 घरमा मनेक नाश अक्लर छ। हुन्डारिक 39 घर सेब्बे 52 घरमा मनेक नाश अक्लर छ। यस निकरीको पक्का सिन्जाक 21 संरचना धेरै तसु 24 मनेक नाश अक्लर छ। कच्चा सिन्जाक 203 संरचनामा पनि नोक्सानी अक्लर छ। आजलाई धनवारी भाषक संसद सिद्धलेख हस्त शिवा ढोक गरिनु।

हजुर, यो समय यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरूबाट मनोरञ्जन गराइरहेका छौँ। भर्खरै मात्र मनोरञ्जन गरायौँ रुकमान लिम्बूको स्वरमा रहेको आधुनिक गीत तुलसी बस्नेतको रचना रहेको थियो बिबी अनुरागीको सङ्गीतमा। अब अर्को गीत राख्दैछौँ यहाँहरू माझमा, अन्जु पन्तको स्वरमा रहेको छ भने राजु भुजेलको रचना नै सङ्गीतमा।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

हजुर, अहिले सुनायौँ सुनिता दुलालको स्वरमा रहेको आधुनिक गीत कुमार विवाहितको रचना रहेको थियो विकास चौधरीको सङ्गीतमा। अब अर्को फेरि आधुनिक गीत राख्दैछौँ यहाँहरू माझमा, जसमा स्वर दिनुभएको छ सन्तोष लामाले भने सुरेश थापाको गीत रचना नै सङ्गीत रहेको छ।

0: भनिँदै आएको भने चोखो पानी भर्न लाएको देखिनस्?
1: किन र बजाई?
0: अझ बुझ पचाउँछ पहिले छोको पानीले मैले देउता पूजा गर्नु
1: किन? म चाहिँ मान्छे

0: होइन र
1: मान्छे मान्छे बीच भेदभाव गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो। भेदभाव गर्नेलाई कानुनी कारवाही हुन्छ। भेदभाव होइन, सबैसँग सद्भाव राखौँ।
2: जनचेतनाका लागि रेडियो नेपालद्वारा जारी

0: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र चढ्न नदेऊ, अन्यथा दुर्घटनाको जोखिम बढ्छ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन आजबाट सुरु भएको छ। परम्पराको सम्मान र परिवर्तनको संकल्प, समुन्नत नेपालको लागि सबल कङ्ग्रेसको विकल्प भन्ने नारासहित उद्घाटन सुरु भएको हो। अहिले महाधिवेशनमा सहभागी हुन विभिन्न राजनैतिक दलका शीर्ष नेताहरू काठमाडौँको खुल्ला मञ्च पुग्ने क्रम जारी छ। उद्घाटन सत्रमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष नारायण लिङ्गदिन लगायतका नेताहरू सहभागी हुनुभएको छ। महाधिवेशनको बन्द सत्र र अन्य कार्यक्रमहरू भोलि र पर्सि मंगलबार हुने र निर्वाचन कार्यक्रमको लागि 21 र 22 गते तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा ढल्केबर 400 केभी सब स्टेशनको निरीक्षण गर्नुभएको छ। मन्त्री श्रेष्ठको निजी सचिवालयका अनुसार सब स्टेशनमा निर्माणाधीन हेटौँडा ढल्केबर 400 केभी प्रसारण लाइनका 2 वटा मल्टी सर्किट टावरबारे उहाँले जानकारी लिनुभएको छ। मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले रूपन्देही कपिलवस्तु र नवलपरासीका विभिन्न भागको भ्रमण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको छ। मन्त्री चौधरीले कृषि उपकेन्द्र, मल वितरण केन्द्र, कृषि उत्पादन, मल खाद, सिँचाई, कृषि सडक बिमा तथा बजारबारे सम्बन्धित कार्यालयका अधिकारी र किसानसँग प्रत्यक्ष छलफल गरी जानकारी लिनुभएको हो। मन्त्री चौधरीले कृषि क्षेत्रको विकासको लागि वर्तमान सरकार, स्थानीय तह, कृषक र सरकार भएका निकायबीच सहकार्य आवश्यक भएको बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। दसैँ तिहार लगायतका ठूला चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। चाडपर्वको अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाख भन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आफ्नो स्थायी घर फर्किने क्रम सुरु भएसँगै काठमाडौँका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाका अनुसार चाडपर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढेको छ। उहाँले उपत्यकाबाट देशका विभिन्न जिल्लामा जाने यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकता अनुसार अतिरिक्त सवारी साधन सञ्चालनको तयारी गरिएको बताउनुभयो। जुम्ला हुँदै मनाङ मुस्ताङसम्म जोड्ने सडक सहित कर्णाली राजमार्ग र नाग्मा गमगढी सडकको स्तर उन्नति तथा निर्माणको सम्झौता अनुसार काम नगर्ने 6 वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। सडक डिभिजनसँग उक्त राजमार्गको निर्माण गर्नको लागि आर्थिक वर्ष 2075-80 सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँलाई कालो सूचीमा राख्नको लागि सिफारिस गरी पठाइएपछि 6 वटा निर्माण कम्पनी कालो सूचीमा परेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महतारले बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि बाँकी समाचार। तनहुँ जिल्लाका 2548 खिसुरीलाई पाठेघरको मुख क्यान्सर विरुद्ध एचपिभी खोप लगाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका 10 पालिकाका विद्यालयमा अध्ययनरत कक्षा 6का 2542 र विद्यालय बाहिर रहेका 10 वर्ष उमेरका 6 किशोरीलाई खोप लगाइएको हो। सुदूरपश्चिममा 7,32,000 भन्दा बढी नागरिक स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका छन्। गत भदौ मसान्तसम्म 7,32,752 जना बिमा प्रणालीमा जोडिएको स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम कार्यालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी उद्योगमा उत्पादन तथा लगानी बढाउन सहयोग पुगेको बताउनु भएको छ। उद्योगका जानकारहरूका अनुसार केही क्षेत्रमा सकारात्मक परिवर्तन देखे पनि व्यापार नीतिमा रहेको अनिश्चितताले कम्पनीहरूलाई चुनौती दिइरहेको छ। ट्रम्प प्रशासनको पछिल्लो कार्यकालमा जनरल मोटर्स, टोयोटा, फोर्ड लगायतका प्रमुख गाडी कम्पनीहरूले अमेरिकामा रहेका आफ्ना कारखाना विस्तार गर्ने तथा विदेशमा भइरहेको केही उत्पादन अमेरिकामा ल्याउने योजना अघि सारेका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो। हवस् त, नमस्कार।

दि रेडियो नेपाल युन ग्रीष्मा शेर्पाने शेर्वी केके साङ्ग्योर सेनुनाङ नेपाली कंग्रेसकी थेङ च्याङे लेन्जोम आरिङने चुनुको चुनक्वा दि असुसलाकी गते निसुङ सकितो फ्लेन्जोम कि टेक तेरि डुपा क्यानी आरिङ लेन्जोम कि कोभेटेम डेरे ल्यारिम कोटे क्याउ सलातङ ना बन्द सत्र तेजिन्न असुसलाकी गते निसु चिक्तङ निसुङ कि शर्म वदम कि ल्यारिम कोटे केतो सेनक्वा असुसलाकी गते चुरुक छर्मो कि तोन्दोक्ला तुसो तेन्तेन क्याउ लेन्जोम छर्वी जो सालिन्सी कि माथोपी आरिङने चुनुको चु सोखी सुङसेपा देब्रा चालिसेकी ख्यान्थोक नाङसङ परम्पराको सम्मान र परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कंग्रेसको विकल्प सिरोप नारा जङ्ने आरिङ गोपेतेम डेलारिम कोचो येन गोपेतेम डेलारिमलाई नेकपा एमालेकी टुङ्चे शङ्कर पोखरेल नेपाली कम्युनिष्ट पार्टीकी ग्याजेन्पा पुष्पकमल दाल प्रचण्ड राष्ट्रिय प्रजातन्त्र पार्टीकी छोक्चो राजेन्द्र लिङदेन्दङ एम्बा गोठे तिवा छोक्सो क्यानङ्गोफ सेनक्वा कृषि नाथोङ तेजेनु पर्यावरण लुन्फु गीता चौधरीकी रूपन्देही कपिल वस्तुतङ नवल परासेकी दाछ नाछोक जिकोर ख्यानी त्यागी कोर नासुकी कोला ख्यान्थोक लानङ्गो सेनक्वा लुन्फु चौधरीकी ससिङ सखुल्ला थोको चालक तिवा छ्यागोने तेरो फ्ल्याखुङ सिन्चाई लोकी सखुलो बिमातङ बजार कोला टेलवा गोतो फ्ल्याखुङकी कुछप तिवातङ ससिङ मितिवातङ क्यान ठुङ्गु क्यानङनी ख्यान्थोक लानङ्गो भिएन लुन्फु चौधरीकी ससिङ मितिवी दाङमलक छेरवातङ लुङ्की जोसाले ससिङ सखुल्ला क्युन फोको कोला ख्यान्थोक तेरि बजारला नौचोइ गोङ मेङ्यौ चिङै कोर नासोकी कोला ससिङ मितिवी लोन्पो चौधरीला ख्यान्थोक बिन्दुभिएन दुग्राङ केने लोन्पो चौधरीकी ससिङ सखुल यर्ग्या जप तन्दोग्ला सङ्घीय सुङ सान्दे छेन त ससिङ मितङ डेलवा वतोप छोकबाताङ क्यान चिकडिलुकीको खाक्से वतोप सुङ्गिन रङ्गी छोक्ने कि खेउ चोइ रोक्रममा कितोप ख्यालेन क्यानाङ सुङ लोकछु लोक तेजेन सिन्चाई लुन्फु विराज भक्त श्रेष्ठ कि लोचिङी गोमला गोचुनी कोर्ना छोकी जोसालेन्सी लाका कि माथोफी जिन्क्योङ माक्याई वतोप हेटौडा ढल्केफर 400 केभी सब स्टेसन कि निरीक्षण क्यानङसुङ सब स्टेसनलाई जोइ वतोप हेटौडा ढल्केफर 600 केभी प्रसारणलाई कि मल्टिसर्टिक टावरङी कि कोला ख्यान्थोक लानङ्गिन लुन्फु श्रेष्ठ कि लोकी सखुला खाक्से वतोप ती टावर कि लाका तुचोलारङ डुपा कितोपला निर्देश नङ्गो प्लनपो श्रेष्ठ कि केर्की टुङ्गी खाङ्की सेतोपिएन सिङजिन रामचन्द्र पौडेल कि जितिए तुछेन कि छोक्ने एम्बी चिछोकला तेरी पर्की तम्जी ल्यामो जप चिकोर कितोप आम्बुम तिवला ल्यामो कितोप लुक्सो तङ रिक्सुङ तिवा सुङक्यप क्याने यर्गे जोइ वाउ सुङसुङ जिते तुछेन कि कपला आरिङ सिङजिन पौडेल कि एम्बी मिमाङ तेरीला सिदे किर्मो टसिवा हुङसे सिने मन्दोन क्यानङ्गिन टसिले सुनाङसुङ सिङजिन पौडेल कि रिक्सुङ छोरी केरी खमाङबु वतोप एम्बु ग्याल खप्ला दुकै लुक्सो कि शिला वतोप तुछेन तिवी जो सालेन्सी दक्तपी गोसी सुङक्यप क्याने ख्याफेल कि थोपु सुङसुङ चिसित लुन्पो शिशिर खनाल नाम गिरुवा कि कोला प्रिकोफ लिडर्स इभेन्ट ला छोकसोक नङ्गोब्ला रिङ फिजी फेमक्वा फिजी तङ टुभालुला दि अक्टोबर ला कि तारिख तङ ठुक सला तङ ना कोजे कितोप ल्यारिमला छोकसोक नङ्गोब्ला लुन्पो खनाल कि गोठितला मेरा जुकी एम्बी प्रतिनिधि मण्डल छोकपा फिजी फेउएन लुन्पो खनाल कि अक्टोबर तारिख ठुकी छर्मो कोजे कितोप गोठे तिवी लिडर्स प्लेनरी ला सुङ्लप नङ्गोप ल्यारिम गोतोपसङ लुनखाङकी सेतोपिएन नाम गिरुवा कि कोला जमलिङला टुङ्गो कितोप तङ चिकडुलेखी गोमा कितोप मेगिलके कोट कितोप प्रिकोफ लिडर्स इभेन्टला यम्बुकी छोकछुकला नाम गिरुवा कि जोसालेन्सी यम्बु ग्यालखापला फोको क्युन जलफायु ने तेजेन खाङ्री ग्यालखाप कि कोला जमलिङ मन्सला ख्यान्थोक तेरो कोकप नेतोप रेवा वतोप सेनक्वा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा कि उले छोकपी छोकदुकी सान्दे छेनु वदेम कि तन्दोग्ला केन्द्रीय उम्मेद्वार थप छोकपा चौ सेनक्वा रासोपा कि छोकचो रविला मिछानेकी गोठितला सोखी उले ल्याखुङ वनस्थली काठमाडौँला देऊ उले छोकपी छोकदुकी महामन्त्री विपिन आचार्यकी गोठितला छोकपा जौयेन केन्द्रीय उम्मेद्वार सनोर छोकपला मिलन लिम्बु रफर अन्सारी तोसिमा कार्की कविन्द्र भुला कोटी सुशान्त वैदिक टासी लासो मतङ जनक सिंह धामिल छोकमी कि कोसाला जको रासोपा कि सुङसेपा जगदेश खरेलकी ख्यान्थोक नाङसुङ
यम्बी तोन्दोग्ला ज्ञानकी सुङछाप चाङ माओ मिङताङ क्यान मेरा दिनकी छोकपा कोराला नाकाने अपर मुसाङकी लोमान्थाङ लेपो सेन्टक्वा निमा सुम्की जिकोला गोतो सुङछाप माओ मिङ आरिङ लोमान्थाङ ने कोराला नाका क्यान ज्ञानक फेउ ल्यारिङ गोतो लोमान्थाङ यो छोकपी छोकचो टसी नर्फो गुरुङकी ख्यान्तोक नाङसुङ तो छोरिङ बोने जुन जिन्क्योङमा के गोतो तातो पानी नाका ताङ फोटीको सिसो त के क्योरङ नाका नागसीमा कोरोला नाका याङलुङ जिन्क्योङ चितोब्ला सुवा चोकिन गाउँ सेन्क्वा सोतक टकपातेमा पर्वत जोङखी खाङबा सही सुम्ला क्योन फोकु सेन्क्वा चेरवा बङ्गी गेमनी सोतक टकपा हानी पर्वत जोङखी दासना सुकी खाङबा सही चिकटाङ दिन्चुला बङ्गी क्योन फोको टाङ चाओ खाङबा सही चिकटाङ सुमजुसुवा चिक्ला चचा क्योन फोकु जोङखी प्रशासन ल्याखोङकी सेतोगेन पर्वत जोङखाला वतो पालिका दिनकी नङला पालिका ठोके युल्ला क्योन फोको टाङ तेर्सी नङ लाक्पा झलझला यो छोकपाला क्योन फोको सेन्क्वा झलझला यु छोकपला खाङबा सोइ चिकटाङ चुकसुमला बङ्गी क्युन फोकुताङ खाङबा ङपचुङा ग्या टोपी कलेला गोतोप तेजेन खाङबा मेरा सोइ चिकटाङ दिन्जु थोन चिक कलेला खेलोप जोङखी प्रशासन ल्याखुङकी सेतोपकेन तुग्राङ केनी बागलुङ जोङखी गलको टोङख्यार सखुल्लासँग असोस लागि गतेको चितथम्बाताङ चुचुके छर्मोगेको छर्वी जोसालेन्सी वाउ सोतक टोकपाताङ लुङकी खाङबा टोकचुरे सुमला क्युन फोको सेन्क्वा गलको टोङख्यारकी वडा ल्याखुङ क्यान खाङबा ठुकचुरे सुमला पङ्गी क्युन फोको ताङ यमा सही चिकटाङ सुमजुसुवा सुम खाङबाला चचा क्युन फोको गाउको टोङख्यारकी सेतोपकेन मकवानपुरकी मनहरीला चिनी सिनी युरिया छा थनी मेरा दिन नाउ सेन्क्वा मनहरी यु छोकपा वडा आङ ग्यास सिम्पानीला दाङगमो चिनी सिनी युरिया छा सोनी मि मेरा दिन नाउ कोर्सुङ माक्पे ल्याकुङ हेटौडाकी सुङसेपा एसएसपी राजेन्द्र प्रसाद धमालाकी ख्यान्तोक नाङसुङ युरिया छा सोनी नाउ मितिवा तेरी तन्दा चितवन मेडिकल कलेज मेनखाङला मेन्जु खि गोतोफ एसएसपी धमालाकी सुङसुङ तनहु जोङखी पुम्पेजा मेरा तोङी सै ङाताङ सिब्जुस्या क्याला पाठेगर खाकी क्यान्सरकी खप्तेला केकु एसपिपी खप केम बिन्दु सेन्क्वा प्रदेश मिमाङ ठोतेन ल्याखुङकी सेतोप नाङसिन तनहु जोङखी पालिका चितम्बेकी लोपटाला चिन्ता ठुक्ला लोपचुङ खितोप लोपटुको मेरा तोङी सै ङाताङ सिब्जुस्या ङिताङ लोपटा फिला लोपजुङ मिकितोप लो चितम्बा लेपु पुम्पेजा मेरा ठुक्ला एसपिपी खप केम बिन्दु सेन्क्वा हुम्लाकी नम्खा युछोकपा वराङ ठुकी लिमिकी सुनखानीला गोतोप कोर्सुङ मक्मी ल्याखुङला लाका कितोप कोर्सुङ मक्मी तिवा खाकी जोसालिन्सी कलेला खेलोप सेन्क्वा निमा सुमस्याग्येको खा फिट सुमस्या खाक्सीमा कोर्सुङ मक्मी तिवला सिङ सोलोप थोङ्गोप छोताङ साफसामी कले छुङ्गोप तेजेन लाका कितोपलासँग कले छुङ्गोप लिमी यो छोकपा वराङ ठुकी वडा छोकचो पाल्जोर तामाङकी ख्यान्थोक नाङसुङ रेडियो नेपालनी शेर्वी सङ्घीय डुप्सुङ तुचिसे

हजुर, अहिले सुनायो चलचित्र माइती घरबाट आशा भोसलेको स्वरमा रहेको गीत, किरण खरेलको रचना रहेको थियो जयदेवको सङ्गीतमा। अब अर्को गीत राख्दैछौँ चलचित्र परिवर्तनबाट, नारायण गोपाल र साथीहरूको स्वरमा रहेको छ भने चेतन कार्कीको रचनामा रहेको छ।

अहिले सुनायौं चलचित्र जीवन रेखाबाट अम्बर गुरुङको स्वरमा रहेको नेपाली चलचित्रको गीत कालीप्रसाद रिजालको रचना रहेको थियो अम्बर गुरुङको संगीतमा. अब अर्को गीत राख्दैछौ चलचित्र कान्छीबाट अरुणा लामा नारायण गोपालको स्वरमा रहेको छ भने गोपाल योञ्जनको रचना नै संगीतमा.

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

अहिले सुनायो चलचित्र सम्झनाबाट किरण प्रधानको स्वरमा रहेको गीत। कुसुम गजमेरको रचना रहेको थियो, रञ्जित गजमेरको सङ्गीतमा रहेको गीत राख्यो भने। अब अर्को गीत राख्दैछौँ चलचित्र लाहुरेबाट, नारायण गोपालको स्वरमा रहेको छ, तुलसी घिमिरेको रचनामा रहेको छ, रञ्जित गजमेरको सङ्गीतमा।

अहिले सुनायौं चलचित्र छोटबाट प्रकाश श्रेष्ठ साधना सरगमको स्वरमा रहेको नेपाली चलचित्रको गीत। दिनेश अधिकारीको रचनामा रहेको थियो भने भूपेन्द्र रायमाझीको संगीतमा। अब अन्तिम गीत राख्दैछौ चलचित्र भागीरेखाबाट। भक्त राजा आचार्यको स्वरमा रहेको यो गीत राख्दैछौ भने रत्न शमशेर थापाको रचनामा रहेको छ, नुर्भु छिरिङको संगीतमा।

0: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौं। प्रविधि संयोजनमा धर्मपाल प्रसाद शाह, उद्घोषणमा सहकर्मी बलराम कोर्यालासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ। परम्पराको सम्मान र परिवर्तनको संकल्प समुन्नत नेपालको लागि सबल काङ्ग्रेसको विकल्प नारासहित सुरु भएको महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताको सहभागिता छ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले गमलामा रहेको बिरुवामा पानी हाली महाधिवेशनको उद्घाटन गर्नुभयो। उद्घाटन सत्रमा सभापति थापासँगै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन लगायतका नेता सहभागी हुनुहुन्छ। उद्घाटन सत्रमा विभिन्न वक्ताले धारणा राख्ने क्रम जारी छ। महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम भोलि र पर्सि हुनेछ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा ढल्केबर 400 केभी सब स्टेसनको निरीक्षण गर्नुभएको छ। मन्त्री श्रेष्ठको निजी सचिवालयका अनुसार सब स्टेसनमा निर्माणाधीन हेटौँडा ढल्केबर 400 केभी प्रसारण लाइनका दुईवटा मल्टी सर्किट टावरबारे उहाँले जानकारी लिनुभएको छ। मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले रूपन्देही कपिलवस्तु र नवलपरासीका विभिन्न भागको भ्रमण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको छ। मन्त्री चौधरीले कृषि उपकेन्द्र, मल वितरण केन्द्र, कृषि उत्पादन, मल खाद, सिँचाइ, कृषि सडक, बिमा तथा बजारबारे सम्बन्धित कार्यालयका अधिकारी र किसानसँग छलफल गरी जानकारी लिनुभयो। मन्त्री चौधरीले कृषि क्षेत्रको विकासको लागि वर्तमान सरकार, स्थानीय तह, कृषक र सरकार भएका निकायबीच सहकारी आवश्यक भएको बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। चाडपर्वको अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाख भन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आफ्नो स्थायी घर फर्किने क्रम सुरु भएसँगै काठमाडौँका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्य प्रसाद सेटौलाका अनुसार चाडपर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ्न थालेको छ। उहाँले उपत्यकाबाट देशका विभिन्न जिल्लामा जाने यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकता अनुसार अतिरिक्त सवारी साधन सञ्चालनको तयारी गरिएको बताउनुभयो। तनहुँ जिल्लाका 2548 जना किशोरीलाई पाठेघरको मुख क्यान्सर विरुद्ध एचपीभी खोप लगाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका 10 पालिकाका विद्यालयमा अध्ययनरत कक्षा 6 देखि 6 का 2542 र विद्यालय बाहिर रहेका 10 वर्ष उमेरका 6 जना किशोरीलाई खोप लगाइएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी उद्योगमा उत्पादन तथा लगानी बढाउन सहयोग पुगेको बताउनु भएको छ। उद्योगका जानकारहरूका अनुसार केही क्षेत्रमा सकारात्मक परिवर्तन देखिए पनि व्यापार नीतिमा रहेको अनिश्चितताले कम्पनीहरूलाई चुनौती दिइरहेको छ। ट्रम्प प्रशासनको पछिल्लो कार्यकालमा जनरल मोटर्स, टोयोटा, फोर्ड लगायतका प्रमुख गाडी कम्पनीहरूले अमेरिकामा रहेका आफ्ना कारखाना विस्तार गर्ने तथा विदेशमा भइरहेको केही उत्पादन अमेरिकामै ल्याउने योजना अघि सारेका छन्। अमेरिकाले विदेशबाट आयात हुने गाडीमा 25% शुल्क लगाएपछि केही कम्पनीले देशभित्र रहेका कारखानाको उत्पादन क्षमता थप उपयोग गर्ने योजना बनाएका छन्। यस्तै आयात शुल्क तथा विद्युतीय गाडी सम्बन्धी सरकारी नीतिमा भएका परिवर्तनले गाडीका पार्ट पुर्जा उत्पादन गर्ने कम्पनीहरूलाई समेत प्रभाव पारेको बताइएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार सकियो। हौस् त नमस्कार।
2: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। लोक दोहोरी गीत सुनाउने क्रमको पहिलो गीत राख्यौँ राजेश श्रेष्ठ, रामजी थापा, गीता देवी र पार्वती श्रेष्ठको स्वरमा राजेश श्रेष्ठको लय सङ्कलनमा। अब राख्दैछौँ विमल कुमार डाँगी, सिन्धु मल्ल र सरिता कुमारी डाँगीको स्वरमा विमल डाँगी र सरिता डाँगीको लय सङ्कलनमा।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। लोक दोहोरी गीत सुनाउने क्रममा भर्खरै राख्यौँ विष्णु खत्री र बिमा कुमारी दुराको स्वरमा विष्णु खत्रीको लय सङ्कलनमा। आजको लागि अन्तिम गीत राख्दैछौँ जीवेश राई र उषा किरण अधिकारीको स्वरमा जीवेश राईको लय सङ्कलनमा। यो गीतपछि सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

یہ ریڈیو نیپال ہے، حفیظ خان سے اردو میں خبریں سنیے۔ نیپالی کانگریس کا 15واں جنرل کنونشن آج سے کاٹھمنڈو میں شروع ہوا ہے۔ جنرل کنونشن کے جدول کے مطابق آج 18 گتے افتتاحی نشست، 19 اور 20 گتے بند نشست اور 21 اور 22 گتے انتخابات ہوں گے۔ کاٹھمنڈو کے کھلا منچ میں جاری افتتاحی نشست میں پارٹی کے صدر گگن تھاپا سمیت راشٹریہ سوتنتر پارٹی کے صدر ربی لامی چھانے، نیپالی کمیونسٹ پارٹی کے کوآرڈینیٹر پشپ کمل لال پرچنڈ، سابق وزیر اعظم بابو رام بھٹرائی، نیپال کمیونسٹ پارٹی ہمالے کے چیف سیکرٹری شنکر پوکھریل اور راشٹریہ پرجاتنتر پارٹی کے صدر راجندر لنگدین سمیت کے رہنماؤں نے شرکت کی ہے۔ دریاسنا، نیپالی کانگریس کے 15ویں جنرل کنونشن کے لیے مختلف ممالک کی سیاسی پارٹیوں اور رہنماؤں نے خواہشات کا اظہار کیا ہے۔ جنرل کنونشن کو بھارت کی حکمراں بھارتیہ جنتا پارٹی کے صدر نتن نبین اور اہم حزب اختلاف پارٹی انڈین نیشنل کانگریس کے صدر ملک ارجن کھڑگے نے مبارکباد دیا ہے۔ اسی طرح چینی کمیونسٹ پارٹی سوشلسٹ انٹرنیشنل کے صدر اور اسپین کے وزیر اعظم پیڈرو سانچز نے بھی جنرل کنونشن کی کامیابی کے لیے خواہشات کا اظہار کیا ہے۔ ساتھ ہی ایشیا اور یورپ کی مختلف سیاسی پارٹیوں اور تنظیموں نے بھی نیپالی کانگریس کو مبارکباد دیا ہے۔ وزیر خارجہ ششر خنال موسمیاتی تبدیلی سے متعلق پری کوپ لیڈرز ایونٹ میں شرکت کی غرض سے آج فجی کے لیے روانہ ہوئے ہیں۔ فجی اور ٹوبالو میں اسی اکتوبر 5 اور 6 تاریخ کو منعقد ہونے والے اس پروگرام میں شرکت کرنے کے لیے وزیر خنال کی قیادت میں 4 رکنی نیپالی وفد اس جانب روانہ ہوئی ہے۔ وزارت خارجہ کے مطابق اکتوبر 6 تاریخ کو منعقد ہونے والی رہنماؤں کی مکمل نشست لیڈرز پلینری سے وزیر خارجہ خنال خطاب کریں گے۔ موسمیاتی تبدیلی سے متعلق عالمی مذاکرات اور عملی شراکت کو آگے بڑھانے کے مقصد سے اہتمام کیے جانے والے پری کوپ لیڈرز ایونٹ میں نیپال کی شراکت سے موسمیاتی تبدیلی کے اثرات، موسمیاتی انصاف اور مالوی ممالک سے وابستہ موضوعات کو عالمی منچ پر اٹھانے کا موقع ملنے کی توقع کی گئی ہے۔ صدر مملکت رام چندر پوڈیل نے کہا ہے کہ جتیا جیسا تہوار نیپالی معاشرے میں باہمی احترام، ہم آہنگی، خاندانی اتحاد اور محبت، خواتین کے تئیں عقیدت مندی اور اعتقاد اور ثقافت کو تحفظ اور فروغ دیتا آیا ہے۔ جتیا تہوار کے موقع پر آج انہوں نے تمام نیپالیوں کی خوشی، امن اور خوشحالی کے لیے خواہشات کا اظہار کرتے ہوئے کہا کہ ایسے تہواروں سے باہمی رواداری کے احساسات پیدا ہو کر نیپال کے تنوع کی حفاظت کرنے کی بات انہوں نے محسوس کی ہے۔ صدر مملکت پوڈیل نے کہا کہ کثیر نسلی، کثیر زبانی، کثیر مذہبی اور کثیر ثقافتی تنوع والی خصوصیات سے بھرپور اس ملک میں ایسے تہوار ایک منفرد پہچان قائم کرتے آئے ہیں۔ راشٹریہ سوتنتر پارٹی مرکزی کمیٹی کے اجلاس نے آئندہ مقامی سطح کے انتخابات کے لیے مرکزی امیدواروں کی انتخابی کمیٹی تشکیل دی ہے۔ راشٹریہ سوتنتر پارٹی کے صدر ربی لامی چھانے کی صدارت میں پارٹی کے مرکزی دفتر بنستھلی میں آج منعقدہ مرکزی کمیٹی کے اجلاس نے پارٹی کے سیکرٹری جنرل بپن آچاریہ کی قیادت میں یہ کمیٹی تشکیل دی ہے۔ راشٹریہ سوتنتر پارٹی کے ترجمان جگدیش کھریل نے بتایا ہے کہ مرکزی کمیٹی کے اجلاس نے مرکزی امیدواروں کی انتخابی کمیٹی میں ملن لمبو، رہبر انصاری، توسیم کارکی، کبندر برلا کوٹی، ششانت بیدک، ٹاشی لاجوم اور جنک سنگھ دھامی کو کمیٹی کے ارکان کے طور پر نامزد کیا ہے۔ وزیر زراعت اور جنگلات و ماحولیات گیتا چودھری نے روپن دیہی، کپل وستو اور نول پراسی کے مختلف حصوں کا دورہ کر کے وہاں کی صورتحال سے متعلق جانکاری لی ہے۔ وزیر چودھری نے زرعی مرکز کی شاخ، کھاد تقسیم مرکز، زرعی پیداوار، کھاد آبپاشی، برقاو، زرعی سڑک، انشورنس اور بازار کے بارے میں متعلقہ دفاتر کے افسران اور کسانوں کے ساتھ براہ راست مشاورت کر کے جانکاری لی ہے۔ وزیر چودھری کو کسانوں نے حالیہ دنوں ضلع کے مختلف حصوں میں طوفان سے بالیوں کو پہنچے نقصانات کی جانکاری دیتے ہوئے اپنی پیداوار کی مناسب قیمت نہیں ملنے، کیلوں کی بازار کاری میں مسئلہ رونما ہونے اور زرعی انشورنس کے دعوے کا عمل پیچیدہ ہونے جیسی شکایت کی۔ اس موقع پر وزیر چودھری نے زرعی علاقوں کی ترقی کے لیے مرکزی حکومت، مقامی سطح، کسان اور وابستگان محکموں کے درمیان عملی شراکت کی ضرورت بتاتے ہوئے اپنی جانب سے ہر ممکن تعاون فراہم کرنے کے عزم کا اظہار کیا۔ وزیر توانائی آبی وسائل اور آپاشی براج بھکت سرشٹھ نے ہٹوڈا ڈھلکے پر 400 KV سب اسٹیشن کا معائنہ کیا ہے۔ وزیر سرشٹھ کے نجی دفتر کے مطابق سب اسٹیشن میں تعمیر کردہ ہٹوڈا ڈھلکے پر 400 KV ٹرانسمیشن لائن کے 2 ملٹی سرکٹ ٹاور کے بارے میں انہوں نے جانکاری لی ہے۔ اس موقع پر وزیر سرشٹھ نے ملکی توانائی کی ریڑھ کے طور پر رہے ٹاور کا کام بروقت مکمل کرنے پر زور دیا۔
नेपाल के लिए चीनी सफीर चांगमा उमिंग समेत 7 रुकनी टीम कोरला नाका के रास्ते गुज़िश्ता रोज बालाई मुस्तांग के लोमाथंग पहुंची है। 3 रोजा दौरे पर लोमाथंग पहुंची इस टीम में 5 चीनी शहरी शामिल हैं। ये टीम आज ही लोमाथंग के रास्ते कोरला नाका होते हुए चीन के लिए रवाना होगी। लोमाथंग गाँव पालिका के सदर टशी नोरबू के मुताबिक कोरला नाका की सूरत हाल समझने के लिए चीनी सफीर मुस्तांग पहुंचे हैं। तवील अरसे से बंद तातोपानी नाके का मुतबादिल बना केरुंग नाका भोटे कोशी सैलाब से रेगिस्तान में तब्दील हो जाने के बाद कोरला नाके को दोबारा खोलने का मुतालबा होने के दौरान चीनी सफीर का मुस्तांग का ये दौरा माना खेज समझा जा रहा है। शुमाली नामका गांव पालिका वार्ड नंबर 6 के हिमालया पार्क के गांव लीमी के सुनखानी में कायम करदा पुलिस पोस्ट के पुलिस एहलकार बर्फबारी के बाद मसाइल से दो चार हैं। 3 दिनों तक मुसलसल हुई बर्फबारी के बाद तकरीबन 3 फीट मोटी बर्फ जमा होने के बाद पुलिस पोस्ट में कारफरमा पुलिस एहलकारों को सर्दी के साथ साथ जलावन की लकड़ी, पीने के पानी और गजाई अशिया की दुश्वारी हो गई है। लीमी वार्ड नंबर 6 के वार्ड सदर पालजोर तामांग ने बताया कि बर्फबारी के बाद सुनसान जगहों में रही पुलिस को रोजमर्रा के काम अंजाम देने में दुश्वारी हो रही है। सैलाब और तुदा की वजह से ज़िला पर्वत के 300 खानदान बेघर हो गए हैं। ज़िला के 170 घरों को मुकम्मल नुकसान पहुंचा है जबकि 131 घरों को जुजवी तौर पर नुकसान पहुंचा है। ज़िले इंतजामिया दफ्तर के मुताबिक 7 पालिकाओं में से 6 पालिकाओं की मुख्तलिफ बस्तियों को नुकसान पहुंचा है। सबसे ज़्यादा जलजला गाँव पालिका के 113 घरों को नुकसान पहुँचा है, साथ ही वहाँ के 58 घर तुदा की जद में हैं। जलजला गाँव पालिका के 171 खानदान बेघर हो गए हैं। उसी तरह गलकोट नगर पालिका इलाके में इसी अंसो 9, 10 और 11 गते के सैलाब, तूदा और तूफान से 63 घरों को नुकसान पहुंचा है। गलकोट नगर पालिका के मुताबिक 1 वार्ड दफ्तर समेत 63 घरों को नुकसान पहुंचा है जबकि दीगर 133 घरों को जुजवी तौर पर नुकसान पहुंचा है। ज़िले तनहू के 2548 लड़कियों को सर्कविकल कैंसर मुखालिफ HPV वैक्सीन लगाई गई है। सूबाई सेहत आमा दफ्तर के मुताबिक ज़िला के 10 पालिकाओं के स्कूलों में ज़ेर तालीम 6ठी जमात की 2542 लड़कियों को और स्कूल के बाहर की 10 साल उम्र की 6 लड़कियों को ये वैक्सीन लगाई गई है। ज़िला के तमाम 10 मकामी सतहों के 254 स्कूलों में वैक्सीनेशन सेंटर कायम करके ये मुहिम चलाई गई थी। मकवानपुर के मनहरी में सकर समझकर यूरिया खाद का इस्तेमाल कर लेने की वजह से 7 अफराद बीमार हो गए हैं। मनहरी गांव पालिका वार्ड नंबर 8 से पानी में गुश्ता रोज शाम के वक्त तकरीबन 5 बजे खट्टा बनाकर खाने के दौरान सकर समझकर यूरिया खाद का इस्तेमाल हो जाने से 7 अफराद बीमार हो गए हैं। बागमती सूबाई पुलिस दफ्तर हेटौड़ा के तर्जुमान SSP राजेंद्र प्रसाद हमला के मुताबिक शुरू में मकामी 11 साल बच्ची आयुष्का थिंग, 11 साल अनुष्का थिंग और 9 साल मानवी घलान ने शक्कर समझकर यूरिया खाद खा लिया था। उसके बाद दिगर अफराद ने भी खट्टा बनाकर खाने के दौरान शक्कर समझकर यूरिया खाद खा लिया। यूरिया खाद खाकर बीमार होने वालों में मनरेगा पालिका वार्ड नंबर 8 सिंपानी की 42 साल सोम माया रुम्बा, 32 साल दीपा थिंग, 22 साल दावा थिंग और 5 साल सैनिका बल शामिल हैं। सुबाई पुलिस दफ्तर हेटौड़ा के मुताबिक बीमार होने वाले सबका चितवन वाकई पुरानो मेडिकल कॉलेज में इलाज चल रहा है। सबकी हालत इस वक्त मामूल पर है। जितिया त्यौहार के मौके पर तालाब में नहाने के दौरान बारा के देवताल गांव पालिका में 2 बच्चियों की डूबकर मौत हो गई है। देवताल गांव पालिका वार्ड नंबर 6 जबका वाकई राजेंद्र कुर्मी के मछलियों के तालाब में गुज़िश्ता शाम नहाने के दौरान लापता हुई 2 बच्चियां तालाब से मुर्दा दस्तियाब हुई थीं। जिले पुलिस दफ्तर बारा के इंस्पेक्टर बिमल खतिवड़ा ने बताया कि मरने वालियों में देवताल गाँव पालिका वार्ड नंबर 6 रोबाई के भोला पटेल की 14 साल बेटी निशा पटेल और राजेश पटेल की 14 साल चांदनी पटेल रही हैं। तनहू के भानुनगर पालिका वार्ड नंबर 10 वाक के तल्लो मैदान में आज पेश आए मोटरसाइकिल हादसे में 2 अफराद की मौत हो गई है। ज़िले पुलिस दफ्तर के मुताबिक मरने वालों में भानुनगर पालिका वार्ड नंबर 10 के 45 साल शंकर पांडे और 65 साल टंकनीति पांडे शामिल हैं। हटिया से चिसा पानी की जानिब जाती हुई G19/8065 नंबर की मोटरसाइकिल बेकाबू होकर सड़क से तकरीबन 10 मीटर नीचे गिर गई थी। जिले पुलिस दफ्तर के इंस्पेक्टर मनोज पांडे ने बताया कि हादसे में शदीद जख्मी हुए मोटरसाइकिल सवार शंकर की पुरानो मेडिकल कॉलेज चितवन में और टंकनीति की सूबाई अस्पताल में इलाज के दौरान मौत हो गई। रेडियो नेपाल से उर्दू में खबरें ख़त्म हुईं।

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान, दीपक लिम्बुको स्वरमा, कृष्ण हरि बरालको रचना, सुरेश कैरीको संगीतमा।
1: यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।
0: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला पनि साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। अब शोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। राप्ती उपत्यका देउखुरीमा आज भएको आर्थिक वर्ष 2082-83 सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय समीक्षा कार्यक्रममा उहाँले सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदानको रकम खर्च हुन नसकी फिर्ता जाने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेकोले प्रदेशको कुल बजेटको करिब 15% स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको जानकारी दिनुभयो। प्रदेश माताहतका अस्पतालको व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिनुहुँदै मुख्यमन्त्री आचार्यले अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्नुपर्नेमा समेत जोड दिनुभयो। कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले स्वास्थ्य क्षेत्र प्रदेशका करिब 52 लाख नागरिकसँग प्रत्यक्ष जोडिएको विषय भएकोले संवेदनशील भएर काम गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको प्राथमिकता निर्धारण गरी समाधानको स्पष्ट योजना बनाउनु पर्नेमा जोड पनि दिनुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मरणो प्रान्त आँखा दान गरेर दृष्टिविहीनलाई संसार देखाउने अभियान प्रदेश सरकारले अघि बढाएको बताउनु भएको छ। आज उदयपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशका कम्तीमा 1000 दृष्टिविहीनलाई आँखा प्रत्यारोपण मार्फत संसार देखाउने अभियान सुरु गरिएको बताउनुभयो। उहाँले मरणो प्रान्त दान गरिएका आँखाको उपयोग गरी दृष्टिविहीनलाई दृष्टि प्रदान गर्ने कार्यमा प्रदेश सरकार लागि परेको पनि बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा 7,32,000 भन्दा बढी नागरिक स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका छन्। स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म 7,32,752 जना बिमा प्रणालीमा जोडिएका हुन्। बिमामा आबद्ध भए पश्चात 5 सदस्य परिवारसम्मको एक परिवारले 1,00,000 रुपैयाँसम्म र सो पश्चात थप हुने प्रति सदस्यले 20,000 गरी अधिकतम रु 2,00,000 स्वास्थ्य उपचार सेवा पाउने व्यवस्था छ। यस्तै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बिमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पताल वा ओपिडी सेवा, इमर्जेन्सी ल्याब उपचार, सामान्य शल्यक्रिया लगायतको उपचार प्राप्त गर्दै आएका छन्। बाढी पहिरोबाट पर्वतका 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिकामध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार सबभन्दा बढी जलजला गाउँपालिकामा 113 घरमा धेरै क्षति भएको छ। बाढी पहिरोबाट विस्थापितलाई स्थानीय प्रशासन, स्थानीय निकाय तथा नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सामाजिक सङ्घ संस्थाले तिरपाल, खाद्यान्न, भाँडा बर्तन, ओढ्ने ओछ्याउने, सरसफाई र स्वास्थ्य उपचार सामग्री प्रदान गरेका छन्। जुम्ला हुँदै मनाङ मुस्ताङसम्म जोड्ने सडकसहित कर्णाली राजमार्ग र नागमा गमगढी सडकको स्तर उन्नति तथा निर्माणको सम्झौता अनुसार काम नगर्ने 6 निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। सडक डिभिजनसँग उक्त राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष 2075-2080 सम्म सम्झौता भएका निर्माण कम्पनीले समयमा काम नगर्ने 6 निर्माण कम्पनी कालो सूचीमा परेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख शरण कुमार महत्राले बताउनुभयो। कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यवाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। तनहुका 2548 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप लगाइएको छ। गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका 10 पालिकाका विद्यालयमा अध्ययनरत कक्षा 6 2542 र विद्यालय बाहिर रहेका 10 वर्ष उमेरका 6 किशोरीलाई खोप लगाइएको हो। जिल्लाका 10 स्थानीय तहका 254 विद्यालयमा खोप केन्द्र तोकी अभियान सञ्चालन गरिएको थियो। बाराको देवताल गाउँपालिका छ जबका स्थित माछा पोखरीमा डुबेर 2 किशोरीको मृत्यु भएको छ। देवताल गाउँपालिका छ रौहाई कि 14 निशा पटेल र सोही ठाउँ कि 14 चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँग पोखरीमा नुहाउन गएका दुवै किशोरीको हिजो साँझ डुबेर मृत्यु
डुबेर बेपत्ता भएपछि प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा खोज्ने क्रममा प्रहरीको पोखरीको दक्षिणतर्फ किनारामा दुवै किशोरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सन्तानको शौर्य वृद्धि, सुस्वास्थ्य, दीर्घजीवन र कल्याणको कामनासहित मिथिलासहित तराई मधेसका महिलाले मनाउने तीन दिने जितिया पर्व आज सम्पन्न भएको छ। यसअघि शुक्रबार नहाए खाए विधिबाट सुरु भएको जितिया पर्व मनाउने व्रतालु महिलाले शनिबार बिहान सूर्योदय अघि ओगटन अर्थात् घिरौलाको पातमा दही, चिउरा, केरा, पान, सुपारी लगायतका सामग्री भगवान जित वाहनलाई अर्पण गरी ग्रहण गरेपछि दिनभर निराजल उपवास बसेका थिए। जितिया पर्वको अन्तिम दिन आज व्रतालु महिलाले भगवान जित वाहनको पूजा आराधना गर्दै फलाहार वा अन्य ग्रहण गरी व्रत समापन गरेका हुन्। जितिया पर्वले धार्मिक आस्थासँगै मिथिलासहित तराई मधेसको मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र महिलाको सामाजिक भूमिकालाई पनि उजागर गर्दै आएको विश्वास रहिआएको छ। यसका साथै प्रदेश समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। अहिले केही बेरमै सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटीका 46 कृषि कार्यक्रम। 7 बजे समाचार, 7:25 समय रहनेछ घटना र विचारको, 7:45 समर्पण राष्ट्रका लागि, 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 समय रहनेछ नेपाली सैनिक कार्यक्रमको, 8:45 शास्त्रीय सङ्गीत, 9 बजे समाचार, समाचारपछिको समय रहनेछ कार्यक्रम हाम्रो बोलीको, 9:45 लोकगीत, 10 बजे हिन्दीमा समाचार, समाचारपछिको समय रहनेछ कार्यक्रम सिलसिलाको पुनः प्रसारणको, 10:40 सदाबहार गीत, 11 बजे समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 46 देखि करिब 7 बजेसम्म सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कार्यक्रम बाल बाटिका।

0: नमस्कार भाइ बहिनी, कार्यक्रम बालबाटिकाको आजको यो अङ्कमा तपाईँहरूलाई स्वागत छ। प्राविधिक दाजु उत्तम पाण्डेका साथ म प्रस्तुता प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदीको तर्फबाट आज मैले तपाईँहरूलाई तपाईँहरू जस्तै साथीसँगको कुराकानी लिएर आएकी छु। अब कुराकानी सुनौ है त। नमस्ते।
1: नमस्ते।
0: दुईजना भाइहरू हुनुहुन्छ मेरो अगाडि, अनि एकजना दाई एकजना भाइ है।
2: हो।
0: अनि दाईको नाम चाहिँ के हो नि?
2: मेरो नाम जी सुवर्ण शमशेर सिंह ठाकुरी।
0: आहा,
2: मेरो नाम जी विश्व सिंह ठाकुरी।
0: कति राम्रो नाम, सुवर्ण सिंह शमशेर ठाकुरी। अनि सुवर्णको घर भीष्मको घर कहाँ हो?
2: बझाङ।
0: बझाङ, आहा। बझाङबाट काठमाडौँ कहिले आउनु भएको?
2: अस्ति नै आएको।
0: कतिमा पढ्नुहुन्छ सुवर्ण तपाईँ?
2: म 1 पढ्छु।
0: बझाङबाट काठमाडौँ आउनु कति समय लाग्यो थाहा छ?
2: थाहा छ,
3: 10
2: हाम्रो त 3 लाग्यो हो।
0: ए, बझाङबाट काठमाडौँ आउन 3 लाग्यो।
2: म त 5 अगाडि।
0: 5 अगाडि, दुवैजना 5 अगाडि आउनु भयो होला नि, होइन?
2: होइन, म फर्स्टमा आएको, ऊ सेकेन्डमा आएको।
0: ए, बझाङको घरमा को को हुनुहुन्छ?
2: हजुरआमा, मम्मी, फुपू, अङ्कल, भाइ, म।
0: बाबुको बाबा बाहिर हुनुहुन्छ है?
2: हो।
0: दिदी पनि बस्नुहुन्छ है सँगै?
2: होइन।
0: अनि भीष्म कस्तो ज्ञानी सानो मान्छे, कति क्लासमा पढ्नुहुन्छ?
3: युकेजी।
0: युकेजीमा किताब कतिवटा छ तपाईँको?
3: कहिले 2
0: ए। अनि विद्यालय चाहिँ कहाँ हो नि, कुन विद्यालय हो, नाम आउँछ?
3: हजुर।
0: विद्यालयको नाम के हो तपाईँको?
2: पद्मोदय माध्यमिक विद्यालय।
0: दुवैजना पद्मोदय माध्यमिक विद्यालयमा पढ्नु हुँदो रहेछ है। अनि दुईजना दाजुभाइमा ज्ञानी को?
2: हामी दुईटै।
0: दुवैजना ज्ञानी हुनुहुन्छ। अनि खाना के मनपर्छ सुवर्णलाई? भीष्मलाई नि भात दाल, अनि सुवर्णलाई मासु नि मनपर्छ। अनि बझाङबाट नि काठमाडौँ आउँदा कति टाढा जस्तो लाग्यो कि लागेन? लागेन, रमाइलो लाग्यो। अनि बसबाट बाहिर हेर्दाखेरि के के देख्नु भयो तपाईँले बाटोमा?
2: बाटोमा के देखेन, दादा र दोकानले के फोन पार्क देखे। अनि
0: ए, काठमाडौँ आएपछि फोन पार्क पनि जानुभएको छ हो। काठमाडौँ रमाइलो लाग्छ कि लाग्दैन?
2: त्यस्तो त लाग्छ, अलिअलि
0: अलिअलि रमाइलो लाग्छ। अनि गाउँको चाहिँ के कुरा याद आउँछ नि? पहिला के गर्नुभएको थियो भीष्मले?
2: पहिला म सानो हुँदाखेरि दादाहरूको मेट्थे, अनि एबिसिडी लेख्थे, अनि दादाहरूलाई भने गुडमर्निङ भन्थे, अनि दादाहरू गुडमर्निङ भन्नुहुन्थ्यो।
0: वाह, कस्तो राम्रो कुरा है। अनि दुवैजना दाजुभाइ चाहिँ खेलिरहनु भएको थियो, गेम खेलिरहनु भएको हो कि मोबाइलमा के हेरिरहनु भएको थियो नि सुवर्ण?
2: कार्टुनहरू हेरेको हो त।
0: अनि कुन कार्टुन हेर्नुहुन्छ?
2: मेरो त 3 नाम छ, लिटिल सिङ्घम मेरो नाम होइन, लिटिल सिङ्घम कार्टुनको नाम, शिवा अनि रुद्र अनि भीम। ओ, भीम होइन होइन, एउटा भीष्म सिंह भनेको भूसिंह, अनि एउटा बाघ सिंह, अनि भूपेश सिंह।
0: अब दसैँ आउन लाग्छ, घर जान लाग्नु भएको छ है भीष्म त। अनि सुवर्ण चाहिँ काठमाडौँमै बस्ने हो?
2: होइन, मन जाने हो।
0: कहिले जाने?
2: भोलि।
0: भोलि जाने? ओहो, अनि दसैँमा के सपिङ गर्नुभयो त?
2: जुत्ता किनेको, कपडा किनेको, अनि
3: पहिला मेरो कपडा किनेको, आज जुत्ता किन्नु।
0: जुत्ता कुन कलर किन्नु भयो नि?
2: व्हाइट।
0: दुवैजनाले व्हाइट किन्नुभयो?
2: मैले ब्राउन र व्हाइट, जुत्ताले व्हाइट।
0: ल ल, लिएर आउनुहोस् त हेरौँ।
2: हुन्छ।
0: कस्तो राम्रो जुत्ता, कति नम्बरको जुत्ता?
2: 32।
0: मेरो खुट्टा नि सानो छ नि। ल हेर्नुहोस् अलिकति कहाँ, नै लाउँदिनँ। भाइको जुत्ता नि मसँग ठिक होला जस्तो छ, कति राम्रो जुत्ता।
1: अनि यति नयाँ जुत्ता त मलाई लगाउनु भन्ने दिन हुँदैन नि। वाव, यो अलिकति ठुलो पनि छ, भोलि पर्सि पनि ठिक हुन्छ, पछिसम्म नि लाउन मिल्छ। यति राम्रो जुत्ता लगाएर अब बजाङ जाने हुनुभयो दुवैजना होइन? अनि बजाङमा के छ घरमा?
2: दोकान छ, पसल छ, खेतबारी छ, दुईटा खेतबारी छ, तिनटा। हाम्रो बाराको त्यता तल छ, अनि हाम्रो घरको उता पसलको यता साइडमा छ, अनि सिलदाराको त्यो यतै पछाडि एउटा ग्राउन्ड, फुटबलको ग्राउन्ड नै छ।
1: ए ए, फुटबल ग्राउन्ड पनि छ। अनि कुवा छ कि छैन? गाई बस्तु छ कि छैन?
2: छ।
1: अनि गोठाला जानुभएको थियो कि थिएन बजाङमा हुँदा?
2: हाम्रो त धेरै छ, हाम्रो दुईटा पाठो भइसक्यो।
1: हो र,
2: एउटा सानोको बाख्राको अनि पाठो नि भएको छ।
1: अनि भीष्मको कक्षामा कतिजना साथीहरू हुनुहुन्छ?
2: चारवटा।
1: चारवटा साथी हुनुहुन्छ है? झगडा गर्ने गरेको छ कि छैन कक्षामा? कुन कुन म्यामले पढाउनु हुन्छ नि भीष्मलाई? हजुरको फेभरेट म्याम हो? कुन विषय पढाउनु हुन्थ्यो नि?
2: इङ्ग्लिस विषय, तर फेभरेट हुनुहुन्थ्यो, तर पेट चिरे।
1: ए, अहिले पेट चिरिया छ। ल म्याम, अब दसैँ पछि त ठिक पनि भइहाल्नुहुन्छ, अनि तपाईँ पनि अब बजाङ गएर आउँदाखेरि म्याम पनि फेरि पढाउन आइसक्नुहुन्छ है, कस्तो रमाइलो त्यो बेला चाहिँ। अनि सुवर्ण, हजुरलाई घरको काम चाहिँ के गर्न आउँछ?
4: घरको काम अस्ति दाइले डराइदियो, अनि त्यो रबर डराइदिएको नि।
1: ए, दादालाई भनेपछि खाना पकाउन आउँथ्यो, भुलबस रबर डढ्यो होइन त?
4: पुरा भातै जल्यो।
1: भातै जल्यो किन? मोबाइल हेरेर हो?
4: होइन, झरेर अनि बास्न आइरहेको थियो।
1: प्रेसर कुकरको त्यो सिटी लागेन होला, पाक्छ भन्दा भन्दै भात डढ्यो कि क्या हो? हो ल, हेर यसरी डढेछ। अनि मम्मीले गाली गर्नुभयो कि गर्नु भएन सुवर्णलाई?
4: गर्नुभएको थियो।
1: हो,
4: अनि फुपूले नि गर्नुभएको
1: थियो। ए ल, अनि अर्कोचोटिदेखि त अब होस पुऱ्याइहाल्नुहुन्छ, फेरि त्यस्तो हुँदैन थाहा भइगयो नि होइन? के काम गर्न आउँछ रे तपाईँलाई?
4: झाडु लाउन आउँछ, अनि घरको पुरा ख्याल राख्न आउँछ। यो पुरा ढुङ्गो कहिले काहीँ कहिले काहीँ यहाँ कोक्रोच नि आउँछ ठुलो, अनि कहिले काहीँ अङ्कल होस्टेलमा पढ्नुहुन्छ, हामी स्कुलमा जान्छौँ, कहिले काहीँ छुट्टीको बेला पढ्छौँ एकछिन, अनि खेल्न जान्छ, अनि पढ्न थाल्छौँ।
1: अनि खेलमा चाहिँ के खेल्नुहुन्छ नि हजुरले?
4: पक्राउ।
1: अनि दादालाई चाहिँ के खेल्न मनपर्छ नि?
5: मलाई नि पक्राउ पक्राउ,
1: लुगा छिपी पनि हो। ए ए, अनि यो किताब पढ्दै हुनुहुन्थ्यो कि? यो कुन किताब हो भीष्मा?
2: यो भीष्मा
1: जङ होइन?
2: युकेजी।
1: कहिलेसम्म छुट्टी छ तपाईँहरूको? थर्ड सम्म हो। यो पढ्न आउँछ होला, पढ्नुहोस् त
2: सुन।
1: आहा, कति राम्रोसँग पढ्नु भएको। खोइ त्यो यो छठको बारेमा चाहिँ थाहा छैन होला है तपाईँहरूलाई। यो छठमा चाहिँ के हुन्छ भने नि, सूर्य भगवान्लाई पूजा गर्ने दिन हो
2: कि?
1: बजाङ होइन नि, मेरो घर काठमाडौँबाट नजिकै छ।
2: हजुर, नि हाम्रै त्यो बजाङको बसमा जानुहुन्छ?
1: अब बजाङ जान मन लागेको बेलामा चाहिँ भीष्मलाई लिएर जान्छु ल। बजाङको बसमा जाँदिनँ म
5: योपालि, हामीसँग गाउँ जानुहुन्छ हाम्रो?
1: हँ, अलि अस्ति नै थाहा पाएको भए त जानुहुन्थ्यो नि, अब त मेरो छुट्टी नै छैन।
5: के को?
2: हजुर काम गर्नुहुन्छ?
1: म पढ्छु पनि काम गर्छु पनि, भीष्मले पनि त बढार्नु हुँदो रहेछ। दुवैजनालाई गीत गाउन आउँछ? ल, पहिला कहिले गाउने?
2: तिमी के छौ तिमीलाई भेटौँला भनेको त बढी

0: यति आन्सर।
1: कस्तो राम्रो, यो गीत कहाँबाट सिक्नु भयो तपाईँले? बाढी आएर अनि बसहरू डुबेको भन्ने नि थाहा छ तपाईँलाई? कहिले भएको यस्तो मोबाइलमा देख्नु भयो है, ठुलो बाढी आएको थियो है। ल अब एउटा गाउनु सनि दादाको पालो।

0: भेट न आएको तिमी बिना म रहदिन के रहन्छु।
1: थ्याङ्क यू, धन्यवाद।
0: थ्याङ्क यू, धन्यवाद।
1: अनि दादाले गीत गाउने भनिरहनु भएको थियो, अलि ओर आउनु, चक चक चक चक गर्दै गर्दै भित्तामै पुगिसक्नु भयो होइन।
0: के हो तिम्रो नाम बहिनी परि

0: नभन्दा नि ठुलो हुँदो रहेछ काम, बजार हिँडेको केटो हेरेको हेर, केटो हेरेको हेर, तो हेरेको हेर।
1: यो गीत तपाईँले सुने होइन सुवर्ण, अनि बजारतिर गाउने गीतहरू पनि हुन्छ नि, भाका आउँछ कि आउँदैन तपाईँलाई? अँ दादालाई आउँछ कि आउँदैन बजाङको भाका? ए भाइलाई त आउँछ भनिरहनु भएको छ त, फेरि आउँछ भाइलाई? ठुलो भएपछि के बन्ने हो?
2: गीत खेलाडी, जस्तै फुटबलको खेलाडी बनेर गीतको खेलाडी।
1: ए गीत पनि गाउने, फुटबलको नि खेलाडी बन्ने। अँ अनि बजाङको भाका आउँछ भन्नुभएको थियो, आउँछ त लगाउनुहोस् त।
2: बजाङ माथि

0: आहा, कस्तो राम्रो गाउनु भयो नि त, होइन? बजाङको भाका आउँछ तपाईँलाई नि, लगाउनुहोस् त।
1: बजाङका दौडा खेल्ने खेलाडी हुँ कि

0: कहौ बाजु आको नि भन्ने
1: दिन ला ला भन्नुस
0: बाजु रा माथि खेलाडी खेलखे मुलाके बा ए कहौ बाजु रा माथि खेलखेला का उनके माथि रहेगा बच्चा यति
1: अनि बजाङबाट आउँदा मलाई के ल्याइदिने है अनि दसैँमा टिका लगाएर पैसा पनि आउँछ होला त्यो पैसाले के गर्ने नि
0: त्यो पैसाले विदेश जाने केही केही पैसा कमाएर
1: ओहो विदेश जाने पैसा कमाएर आउने हो र खर्च गर्न हुँदैन थाहा छ नि है
0: ओ तर विदेश त जानु पर्छ ठुलो भएर
1: किन ठुलो भएर विदेश जानुपर्छ त म विदेश गएको छैन त
0: हामी केटाहरू जानुपर्छ नि त
1: म केटी भएर नगा हो त धेरै पढेर म यहीँ बसेँ हो नि
0: तर पढेर त हामी ठुलो भएर जानु विदेश पैसा कमाउन
1: ए पैसा कमाउन जाने
0: दिजु त जानुभयो कहाँ विदेश
1: अनि पढ्न जान्छु घुम्न जान्छु काम गर्न त विदेश जान्न अनि म एकदम राम्रोसँग पढ्यो भने नि विदेश जानै पर्दैन यहीँ पैसा कमाउँछ
0: र तर दोकान त बनाउनु पर्छ
1: ल मसँग यति धेरै कुरा गरेकोमा तपाईँलाई धेरै धन्यवाद अनि दसैँ तिहार एकदम रमाइलोसँग मनाएर आउनु त्यो किताबभरि सबै होमवर्क गरेर आउनुपर्छ है च्यात्नु हुँदैन अनि दादा अलि अलि बदमास पनि हुनुहुँदो रहेछ यो दादालाई त्यो किताब च्यातिएला होस् गर्नु भन्नु ल
0: च्यातेपछि त धेरै पैसा लाग्छ डेढ लाख भन्दा नि धेरै पैसा लाग्छ
1: हो त नि अनि सुवर्ण
0: च्याते
1: भाइ त कति ज्ञानी हुनुहुँदो रहेछ तपाईँ कति छुक छुक छुक छुक गर्नु भएको दादा चकचके हो ए ल तर दुईजना दाजुभाइ त एकदम मिलेर खेल्नु भएको देख्छु दादाले त्यसो गर्नुहुन्छ है काठमाडौँबाट नि बजाङ जाँदाखेरि कतै गर्मी हुन्छ होला कतै चिसो हुन्छ होला हेर्दै जानु अनि उताबाट आएपछि मलाई फेरि भन्नु ल कुराहरू म एकदम पर्खेर बसिरहेको हुन्छु नि म अहिलेसम्म बजाङ गएको छैन अनि है
0: गाउँ गएर नि आउनु सक्यो
1: अँ
0: हामी त गाउँ गएर कम्पनीमा काम गरेर फेरि गाउँ गएर आइसक्यो अनि कम्पनीमा म नि त काम गर्थेँ अनि अरूहरू खाना दिन्थे
1: ए ल
0: अब कहानीको त्यो
1: अर्को दिन फेरि कहानी भन्ने है त यति जेल बोल्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद
0: थ्याङ्क यू धन्यवाद
2: लौ त भाइ बहिनी आज मैले तपाईँहरूको साथी सुवर्ण सिंह ठकुरी र उहाँको भाइ भीष्म सिंह ठकुरीसँगको कुराकानी सुनाएँ अर्को हप्ता फेरि पनि हाम्रो भेट हुने नै छ आजका लागि प्राविधिक दाजु उत्तम पाण्ड्य र म प्रस्तुता प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदी बिदा माग्छु हवस् त नमस्ते
3: जय नेपाल।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिस होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिस होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिस होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि।
1: कृषक दाजुभाइ तथा दिदीबहिनी, साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ कृषि समाचारबाट।
2: उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने प्रमुख उद्देश्यसहित सरकारले पशु वधशाला तथा मासु जाँच ऐन 2055 काठमाडौँ उपत्यकामा आगामी मङ्सिर 1 गतेदेखि पूर्ण रूपमा कार्यान्वयन गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयद्वारा आयोजित स्थानीय तहका प्रमुख, उपप्रमुख तथा पशु सेवा शाखा प्रमुखहरूसँगको समन्वयात्मक बैठकमा ऐन कार्यान्वयनको आवश्यक तयारी र तिनै तहका सरकार बीचको सहकारीका बारेमा विस्तृत छलफल गरिएको छ। कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले लामो समयसम्म कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा उपभोक्ताहरूले स्वस्थ मासु उपभोग गर्न वञ्चित हुनु परेको बताउँदै जनस्वास्थ्य र उपभोक्ता हितको रक्षाका लागि यो ऐन कडाईका साथ लागू गरिने स्पष्ट पार्नुभयो। उहाँले कानून पालना गर्नुपर्नेमा जोड दिँदै साना व्यवसायको संरक्षण, परम्परा तथा धार्मिक आस्थालाई कायम राख्दै काम अगाडि बढाइने समेत उल्लेख गर्नुभयो।
3: मङ्सिर 1 गते चाहिँ काठमाडौँको उपत्यकामा चाहिँ लागू गर्ने र माघ 1 गतेदेखि चाहिँ विशेष गरेर बाँकी नगरपालिकाहरूमा र 2084 साउन 1 गतेदेखि चाहिँ देशैभर लागू गर्ने र अर्को कुरा चाहिँ ऐन कार्यान्वयन गर्दाखेरि चाहिँ साना मासु व्यवसायहरूलाई संरक्षण दिँदै परम्परागत व्यवसायहरूलाई आधुनिकीकरण, व्यावसायिक समूहहरू बनाएर हुन्छ कि सहकारी वा पब्लिक कम्पनीहरूमा चाहिँ आबद्ध गराएर वधशाला वधस्थलमा संलग्न गराउने तयारी गर्न पनि अनुरोध गर्छु।
2: पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले यस ऐनको मुख्य उद्देश्य सम्पूर्ण व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनु रहेको प्रष्ट पार्नुभयो। नेपालमा मासु उत्पादन पर्याप्त भए तापनि जथाभावी पशु वध गर्ने प्रवृत्ति, सडे गलेको तथा बिरामी पशु पंक्षीको मासु बिक्री गर्ने समस्या र वैज्ञानिक भण्डारणको अभावले जनस्वास्थ्यमा गम्भीर असर परिरहेको समेत बताउनुभयो।
4: पहिले राम्रो लागे पनि पशु वध गरिसकेपछि कतिपय भित्री अंशहरू खान नमिल्ने हुन्छ, त्यसलाई छुट्याएर छाप लगाएको गुणस्तरीय मासु उपभोक्तामा पुर्याउने उद्देश्य नै हो, जसले गर्दाखेरि चाहिँ यो सम्पूर्ण क्षेत्रमा जे जे आउँछ सबैको प्रयोग पनि गर्न सकियो, साथै भयावह तरिकाले वध गरिएको छ त्यसलाई पनि व्यवस्थापन गर्न पनि यो ऐन कार्यान्वयन गर्नुपर्छ।
2: विश्व स्वास्थ्य संगठन WHO को अनुसार मानिसमा लाग्ने संक्रामक रोगमध्ये 60% भन्दा बढी रोगहरू जुनोटिक पशुबाट मानिसमा सर्ने प्रकृतिका रहेका छन्। तसर्थ सुरक्षित र गुणस्तरीय मासु उपभोगको सुनिश्चित गर्न यो ऐन अनिवार्य रहेको छ। महानगरपालिकाको हकमा 228 पशु निरीक्षकहरू तोकिएको तथा पशु सेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा 13 कार्यदल गठन गरी ऐन कार्यान्वयनमा समन्वय गरिनेछ। ललितपुर महानगरपालिकाका नगर प्रमुख श्री बाबु महर्जनले खुल्ला रूपमा मासु बिक्री गर्ने कार्य रोक्न र ऐन कार्यान्वयनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उपत्यकामा जग्गाको अभावलाई मध्यनजर गर्दै उपत्यका बाहिर र नजिकका क्षेत्रमा पशु वधशाला निर्माण गरी मासु मात्र भित्राउनु पर्ने सुझाव दिनुभयो।

0: नेपाल सरकारले चाहिँ त्यो चिनर भानको व्यवस्थापन गर्नको निमित्त पनि स्थानीय पालिकाहरूसँग सहकार्य गरौँ न, हामी सहयोग गर्न हामी तयार छौँ। किन भन्दाखेरि अहिले स्थानीय पालिकाहरूको काम भनेकै जनस्वास्थ्य स्ट्यान्डर्ड अफ लिभिङलाई चाहिँ हाई गर्ने होइन, एभरेज लाइफ एक्सपेक्टेन्सीलाई हाई गर्ने काम हो हाम्रो चाहिँ।
1: भक्तपुरकी उपप्रमुख रजनी जोशी र चन्द्रगिरीकी उपप्रमुख बसन्ती श्रेष्ठ लगायतले पशु वधशालाका लागि जग्गाको अभाव र प्राविधिक जनशक्तिको व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औलाउनुभयो।
2: यो ऐन चाहिँ लागू होस्, राम्रोसँग लागू गरौँ हामी सबैजना सङ्घ प्रदेश र स्थानीय सरकार मिलेर, नेपाली जनताहरूलाई स्वस्थ राख्नको लागि र विदेशीलाई पनि स्वस्थ राख्नको लागि हामी सबैजना एकीबद्धता भएर अगाडि जाउँ।
1: त्यसै गरी मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्र ऐन कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक कठिनाईहरूलाई हल गर्न ऐन संशोधनको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। मासु व्यवसायीहरूलाई शीतयुक्त सवारी साधन खरिदमा भन्सार छुट, वधशाला सञ्चालन तथा सुधारका लागि ब्याज सहुलियतका कार्यक्रम ल्याइने सचिव मिश्रले बताउनुभयो।
3: माछा ढुवानी गर्ने, तरकारी ढुवानी गर्ने, मासु ढुवानी गर्ने रेफ्रिजरेटर ट्याक्स फ्री छ, आयात गर्दाखेरि भन्सार कर छुट छ, यो भन्सार कर छुटका लागि सिफारिस गरिदिन्छौँ। भोलि स्लटर हाउसहरूले स्थलमा सञ्चालन गर्ने व्यवसायीहरूले रेफ्रिजरेटेड भ्यानको लागि भन्सार कर छुटको मापदण्ड भयो भने हामी स्थानीय तहको सिफारिसमा हामी सिफारिस गर्छौँ र छुटको व्यवस्था छ। अब आगामी दिनमा स्लटर हाउस निर्माणका लागि चाहिने इक्विपमेन्टहरूमा भन्सार कर छुटको लागि हामी नयाँ बजेटमा व्यवस्था गरेर जाउँला। अहिले व्यवसायहरूले के गर्न सक्छन् भने त्यसका लागि जग्गादेखि लिएर यावत आफ्नो प्रिपेरेसनका कामहरू गर्न सक्छन्, तर इक्विपमेन्टमा हामी त्यसमा सहजीकरण गर्न सक्छौँ। व्यवसायहरूलाई केही अपग्रेड गर्नलाई ब्याज अनुदानको सहुलियत स्थानीय तहबाटै दिने हो कि भोलि सशक्तमा हामी पनि जोड्यौँला, तर यहाँहरूलाई त्यो डिक्लेयर गर्ने अधिकार छ। यदि कसैले वधशाला सञ्चालन गर्छ अपग्रेड गर्छ भने उसले लिएको ऋणमा म 2-3% 5% ब्याङ्कको ब्याज तिर्दिन्छु भन्यो भने यसले व्यवसायहरूलाई लगानी गर्न उत्साहित गर्नेछ। यो स्वच्छ मासु अभियान र मासु जाँच ऐनको कार्यान्वयनको अभियानको पार्टमा हामी सबैको भूमिका छ। हामी सबै एउटै ठाउँमा हौँ, राज्यको कानुन
1: पशु सेवा कार्यालय हेटौडाका प्रमुख डाक्टर राम प्रकाश प्रधानले बागमती प्रदेशका धेरै स्थानीय तह तथा मकवानपुरमा समेत पशु चिकित्सकको अभाव रहेको भन्दै उपलब्ध प्राविधिक जनशक्तिको प्रभावकारी प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले उपभोक्तालाई स्वच्छ र स्वस्थ मासुको महत्वबारे सचेत गराउनु पर्नेमा समेत जोड दिनुभयो।
4: इन्स्पेक्सनको बेसिक नलेज हुनु पर्ला प्राविधिकहरूलाई पनि, यो विषयलाई सङ्घले नै लिड गर्नै पर्छ। अहिले कतिवटा कार्यक्रमहरू हामी हेर्छौँ, सङ्घले लिड गरिरहेको कार्यक्रम र प्रदेश स्थानीय तले नै त्यही प्रतिपादित गरेको कार्यक्रममा फरक छ। त्यसको इफिसियन्सी फरक हुन्छ, त्यसको चाहिँ त्यसको जुन चाहिँ वेटेज हुन्छ वेटेजमा फरक हुन्छ, त्यसको अनुगमन निरीक्षणमा फरक हुन्छ। सङ्घबाट भन्ने बित्तिकै थुप्रै व्यक्तिहरू त्यसमा कनेक्ट।
1: साङ्गुनारायण नगरपालिकाका पशु विकास अधिकृत खड्ग कुमार मैनालीले पशु चिकित्सकसँगै पशु प्राविधिक जनशक्तिलाई पनि ऐन कार्यान्वयनमा समावेश गर्नुपर्ने कुरामा जोड दिनुभयो।
5: यसलाई हामीले चाहिँ अब तत्काल कार्यान्वयन गर्ने कुरामा हामी सबै चाहिँ कतिबद्ध छौँ, स्थानीय तह साथीहरू पनि यसलाई हामी सम्पूर्ण रूपमा हामी अगाडि बढ्न तयार छौँ। किन हामीले सुरुवात गरि नै सक्यौँ त, म्यापिङकोबाट त हामी त यसलाई अभियानलाई अगाडि बढाइसकेका छौँ। त्यस कारणले चाहिँ यस विषयमा यो जनशक्तिहरूलाई चाहिँ स्थानीय तहको जनशक्तिहरूलाई भरपूर प्रयोग गर्ने खालका कार्यक्रम यिनीहरूलाई चाहिँ अपडेट गर्ने कुरा।
1: जनस्वास्थ्य संरक्षण, स्वच्छ मासुको उपलब्धता र खाद्य सुरक्षालाई सुदृढ गर्न सरकारले तिनै तहका सरकार तथा निजी क्षेत्रको सहकार्यमा यो कदम अगाडि बढाएको हो। सरकारले यस अभियानबाट मासुको गुणस्तरमा अन्तर्राष्ट्रिय विश्वास आर्जन हुने, पशुपालन पेसाको व्यवसायीकरण हुने तथा मासुजन्य उप उत्पादनको सदुपयोग भई रोजगारी र ग्रामीण अर्थतन्त्र बलियो हुने अपेक्षा गरेको छ। नेपालमा खाद्य वस्तुको उत्पादनदेखि उपभोगसम्म हुने नोक्सानी र यसका बहुआयामिक प्रभावबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ। हालै ललितपुरमा आयोजित इन्टरनेसनल अवेरनेस डे अफ फुड लस एन्ड वेस्टका सहभागीहरूले यस्तो बताउनु भएको हो। विश्वभर यो दिवस 7 संस्करणको रूपमा मनाउँदै आए पनि नेपालमा भने पहिलो पटक यो दिवस मनाइएको हो। कृषि संचार तथा मानव संसाधन विकास केन्द्रको आयोजना र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन एफएओ को सहकार्यमा नेपालमा यो दिवस सम्पन्न भएको हो। ग्लोबल वेस्ट इन्डेक्स रिपोर्ट 2024 अनुसार नेपालमा प्रति व्यक्ति वार्षिक 93 किलोग्राम खाना घर परिवारको स्तरमा खेर जाने गरेको छ। जुन भारतमा 55 केजी र चीनमा 75 केजी रहेको छ। नेपालका सहरहरूमा कुल फोहोरको 65% हिस्सा प्राङ्गारिक फोहोरले ओगटेको छ, जसमा अधिकांश फालिएका खाना पर्छन्। नेपालमा फलफूल र तरकारीको उत्पादनमा प्रशोधन, भण्डारण तथा ढुवानी जस्ता प्रक्रियागत कमजोरीका कारण करिब 40%सम्म नोक्सानी हुने गरेको छ। टमाटरको 10-15%, स्याउको 20-25% र जुनारको करिब 46%सम्म क्षति हुने गरेको तथ्याङ्क छ। खाद्यान्नको कुल उपभोगको करिब 16% हिस्सा आयात गर्नुपर्ने अवस्था छ भने उति नै प्रतिशत खाद्यान्न भण्डारण तथा कटानीका क्रममा नोक्सान हुने गरेको छ। यसले व्यापार घाटा बढाउनुको साथै सूक्ष्म पोषक तत्व र प्रोटिनयुक्त खाद्य पदार्थको कमी गराएको छ। कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले नेपालमा खाद्य वस्तुको उत्पादनदेखि उपभोगसम्ममा हुने नोक्सानी र यसका बहुआयामिक प्रभावबारे नीतिगत स्पष्ट रहेको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा खाद्य पदार्थ खेर जान सक्ने संकेत गर्दै उत्पादनदेखि मूल्य श्रृङ्खला र उपभोक्तासम्म सबैले ध्यान दिनुपर्ने औलाउनु भयो।
3: पछिल्लो 5-10 वर्षमा हाम्रो अलिकति यसमा फोकस कम भएको, पोस्ट हार्भेस्टको डेडिकेटेड इन्स्टिट्युसन हामीले कोल्याप्स गऱ्यौँ, त्यसपछि अलिकति यसमा ग्याप क्रिएट भएको छ भने अब नार्कले यसलाई पिकअप गर्नुपर्छ र हामीले जोइन्टली पोलिसी रिसर्चमा लगेर अब महानगरहरूले कुनै घरबाट निस्केको अर्ग्यानिक वेस्टको तुलनामा वेटको आधारमा पेट गर्ने पद्धति बसायो भने अलिकति घट्न सक्छ। दोस्रो कुरा, बडी फुडको वेस्ट गर्ने होटलहरूलाई पनि हामीले अब ट्याक्सेसन बढाउने हो, के गर्ने हो त्यतातिर पनि सोच्नुपर्ने हुन्छ। किनकि कुनै कुनै नोडमा काम नगर्ने हो भने, कहीँ न कहीँ पोलिसीले त्यसलाई चेक एन्ड ब्यालेन्स नगर्ने हो भने ह्युमेन बिहेभियर चेन्ज हुँदो रहेछ। ह्युमेन बिहेभियर चेन्जलाई कुनै न कुनै इन्सेन्टिभ चाहिँदो रहेछ या डिसइन्सेन्टिभ चाहिँदो रहेछ, त्यो पनि इन्सेन्टिभ नै हो।
1: कृषि सञ्चार तथा मानव संसाधन विकास केन्द्रकी प्रमुख सबनम शिवाकोटीले भण्डारण र कटानीका क्रममा हुने नोक्सानीले एकातिर व्यापार घाटा बढाएको र अर्कोतर्फ पोषण सुरक्षामा चुनौती थपेको बताउनुभयो।
6: युएनको जेनरल एसेम्ब्लीबाट पास भएर एफएओको चाहिँ 2019 जेनरल एसेम्ब्लीबाट चाहिँ यो डेलाई September 29 इन्टरनेसनल अवेरनेस डे अन फुड लस एन्ड वेस्टको रूपमा मनाउने भनेर त्यो रिजोल्युसन पास भइसकेपछि सन् 2020 यो चाहिँ अन्तर्राष्ट्रिय रूपबाट मनाउन थालिएको रहेछ। तर हामीको नेपालमा चाहिँ यो विषय अहिलेसम्म यो दिवसको रूपमा चाहिँ अगाडि बढेको थिएन र यो अहिलेको यो 7 अहिले हामी 2026 आउँदाखेरि 7 इन्टरनेसनल डे हो र यसमा चाहिँ ट्रान्सफर्मेटिभ पोटेन्सियल अफ रिड्युसिङ फुड लस एन्ड वेस्ट भन्ने थिम चाहिँ यो वर्ष ग्लोबली मनाइदिएछ र त्यही सरकार त्यही सन्दर्भमा उत्पादनमा जति जोड दिइराखेका छौँ त्योभन्दा पनि अझ बढी जोड चाहिँ अब हामीले उत्पादन पश्चात हुने क्षति न्यूनीकरणमा र उपभोक्ता तहमा हुने जुन खाद्यान्न नोक्सानी छ, खानेकुराहरू खेर जानेछ, त्यो परिपाटीलाई रोक्न चाहिँ अझ बढी जरुरी छ। यो विभिन्न अध्ययनहरूले देखाएको अनुसार 10-15% चाहिँ फुड ग्रेन्समा लसहरू देखिन्छ, 15-35% चाहिँ फ्रुट्स एन्ड भेजिटेबल्समा लसहरू देखिन्छ, पोस्ट हार्भेस्ट लस यो ह्यान्डलिङका विभिन्न इस्युजहरूले गर्दाखेरि। र फेरि कमोडिटी पछि यो लसहरू फरक पनि हुन्छ, माछाको लागि फरक होला, मिल्क प्रडक्टको लागि फरक होला, त्यो पनि फरक देखिन्छ। एउटा धान चामल गहुँ मकै भनौँ न, यो मेजर 3 सिरियल्सको चाहिँ हाम्रो टोटल कन्जम्सनको 16% जति चाहिँ हाम्रो यो इम्पोर्ट हुँदो रहेछ। 10-15% हाम्रो लस छ भन्यौँ फुड ग्रेन्समा र करिब 15% हामीले आयात गर्न सक्छौँ भने हामीले यसलाई कम गर्न सक्यो भने सायद आयातमा पनि घटाउन सकिन्छ। यो सुरुमा हामीसँग यो कृषि विभाग अन्तर्गत नै एउटा रुरल सेभ जोन प्रोजेक्ट भनेर सञ्चालन थियो, करिब 1980 यो लामो समयसम्म 10-12 वर्ष यो प्रोजेक्ट चल्यो र त्यो प्रोजेक्टको मेन फोकस चाहिँ फुड ग्रेन्सलाई भनौँ न, खास गरी अन्नलाई चाहिँ नि मुसाबाट अथवा अरू खालका गुणहरूबाट यसोबाट जोगाउने भनेर यतातिर फोकस हुने गरी लामो समयको। त्यो बेला थुप्रै मेटल बिनहरू अहिले पनि देखिन्छ गाउँघरतिर, त्यो मेटल बिनहरू वितरणमा मुसाको त्यो ऱ्याट ट्र्यापहरू जस्तो वितरण त्यस्तो खालको इन्टरभेन्सनहरू पहिला थियो र पछि विभिन्न चरणमा हुँदै पछिल्लो चरणमा पोस्ट हार्भेस्ट म्यानेजमेन्ट डाइरेक्टोरेट भनेर जुन डिपार्टमेन्ट अफ एग्रिकल्चर अन्तर्गत थियो डेडिकेटेड निकाय हुँदाखेरि चाहिँ थुप्रै कामहरू भएको थियो त्यो बेलामा, खास गरी अब लस एसेसमेन्टका स्टडीहरू हुन्थे, केही स्टडी रिपोर्टहरू अहिले पनि पाउन सकिन्छ, अर्को चाहिँ टेक्नोलोजी जेनेरेसन र एडाप्टिभ रिसर्चहरू पनि गर्ने गर्थ्यो त्योहरूले। यो पोस्ट हार्भेस्ट लस न्यूनीकरण गर्ने किसिमले, प्रोसेसिङसँग जोड्ने किसिमले, ड्राइङहरूमा इन्फ्रास्ट्रक्चरमा धेरै सपोर्टका प्रोग्रामहरू चाहिँ भएको छ।
1: त्यस्तै खाद्य तथा कृषि सङ्गठनका अफिसर इन्चार्ज अरुण जीसीले उत्पादनदेखि उपभोक्ताको भान्सासम्म हुने क्षति तथा होटल र स्कुलमा खेर जाने खाद्य वस्तुहरू कम गर्न सबै निकायले समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
7: जति मान्छे भोकमरीमा हुनुहुन्छ, जति फुड हामीले खेर फालिरहेका छौँ, सिम्पल क्यालकुलेसन गरेर हेऱ्यो भने हामीले इनफ फुड प्रड्युस गरिरहेछौँ। हामीले एक ठाउँमा खानेकुरा फालिरहेका छौँ,
1: मण्डला फ्रेसका प्राविधिक सल्लाहकार सुदीप बज्राचार्यका अनुसार उच्च आमदानी भएका देशहरूमा उपभोक्ता कहाँ पुगेपछि फोहोर बढी हुने गरे पनि नेपाल जस्ता देशहरूमा भने उपभोग हुनु पूर्व नै खेतबारी र बाटामा ठूलो हिस्सा गुम्ने गरेको छ.
8: It's not that farmers, retailers and traders, right, they don't see the loss. Actually, they face the loss every single day. And they are trying to make their own decisions to reduce that loss.
1: कार्यक्रमका सहभागीले कोल्ड स्टोरमा मात्र लगानी नगरी बजार पुर्याउने एकीकृत प्रणाली र पूर्व कटानी व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने नार्क र विश्वविद्यालयसँगको सहकार्यमा अनुसन्धान बढाउने तथा निजी क्षेत्र उपभोक्ता मञ्च होटल तथा रेस्टुरेन्ट व्यवसायीसँगको सहकार्यलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्नुपर्ने विद्यालयको दिवा खाजामा स्थानीय कृषि उपजलाई प्राथमिकता दिनुपर्ने संघीयतापछि विघटन भएको पोस्ट हार्वेस्ट व्यवस्थापन निर्देशनालय जस्तै समर्पित संस्थागत संरचनाको पुनरावलोकन गर्ने तथा गुणस्तर मापदण्डको कार्यान्वयनमा जोड दिनुपर्ने औलाउनु भएको थियो. कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्रालय र माताहतका विभाग अनुसन्धान तथा प्राज्ञिक संस्थाका प्रतिनिधि होटल एसोसिएसन नेपाल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल जिरो वेस्ट अलायन्स उपभोक्ता हित मञ्च खाद्यका लागि कृषि अभियान राष्ट्रिय कृषक समूह महासङ्घ तथा स्थानीय तहका प्राविधिकहरूको सहभागिता रहेको थियो. हवस् त यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै. कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाई बिदा हुन्छौँ. नमस्ते.

0: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नभकाऊ।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। नेपाली कंग्रेसको 15 महाधिवेशन काठमाडौँमा सुरु। लोकतन्त्रको सुदृढीकरण र मुलुकको आर्थिक समृद्धिका लागि पार्टी राजनीतिबाट दलहरू माथि उठ्नुपर्नेमा विभिन्न पार्टीका शीर्ष नेताहरूको जोड। कर्णाली राजमार्गमा सम्झौता अनुसार काम नगर्ने 6 निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालो सूचीमा। तनहुँका 2548 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइयो। विगत एक सातादेखि रुसको लगातारको आक्रमणका कारण युक्रेनको राजधानी किवको जनजीवन अस्तव्यस्त। र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा गर्ने खेलकुद मन्त्री सस्मित पोखरेलको प्रतिबद्धता।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा #444 हैश डायल गर्नुहोस्। 4G भोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन आजबाट काठमाडौँको खुला मञ्चमा सुरु भएको छ। परम्पराको सम्मान र परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कंग्रेसको विकल्प भन्ने नारासहित अधिवेशन सुरु भएको छ। महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाली कंग्रेसका सभापति गगन थापाले संसददेखि राजनीतिक दलसम्म जनताका प्रश्न, असहमति र विचारका लागि पर्याप्त खुलापन नभएकाले देशलाई खुला मञ्च आवश्यक रहेको बताउनुभयो। सभापति थापाले खुला मञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएकोले अब यस्ता खुला मञ्च सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै आवश्यक रहेको बताउनुभयो।
4: नेपाली कंग्रेसको महाधिवेशनको स्थल खुला मञ्च बनाएर कांग्रेसले लिन दिन खोजेको सन्देश र गर्न खोजेको संकल्प यो हो। आज नेपालमा यस्ता खुला मञ्चहरू धेरै ठाउँमा चाहिएको छ। पहिलो खुला मञ्च संसदभित्र चाहिएको छ। संसद खुला छैन, संसद बन्द छ, किनकि संसद जुन संसदले जसलाई प्रधानमन्त्री बनाउनु भएको छ, प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने सांसदका निम्ति पनि, आफूलाई नबनाउने सांसदका निम्ति पनि, त्यो संसदको गरिमाका लागि, यो व्यवस्थाका लागि, जनताको सम्मानका लागि जुन दिनसम्म त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन त्यो दिनसम्म संसद खुला भएको हुँदैन। समुदायको बिचमा खुला मञ्च चाहिएको छ, जहाँ पहाडका मानिसले मधेससँग संवाद गरोस्, अनि एउटा पुस्ताले अर्को पुस्ताको बारेमा फैसला सुनाउने होइन, एउटा पुस्ताले अर्को पुस्ताकोसँग संवाद गरोस्, त्यो खुला मञ्च चाहिएको छ। राज्य र नागरिकका बिचमा खुला मञ्च चाहिएको छ। त्यस्तै खुला मञ्च डिजिटल प्रणाली, त्यो प्लेटफर्ममा पनि चाहिएको छ, जहाँ केवल प्रतिक्रिया मात्र होइन, जहाँ तथ्य र तर्क पनि टिक्न सकोस्, त्यहाँ पनि खुला मञ्च चाहिएको छ। खुला मञ्च पार्टीभित्र पनि चाहिएको छ, जहाँ आफ्नो नेतालाई प्रश्न गर्दै गर्दा सदस्यताबाट त्यो मानिस ननिकालियोस्, त्यस्तो खुला मञ्च पार्टीभित्र पनि चाहिएको छ।
0: सभापति थापाले नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण देशभर बनाउनु पर्नेमा जोड दिँदै पार्टीभित्र पनि यही संस्कार विकास गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले वर्तमान समयमा सरकार र लोकतन्त्रप्रति विभिन्न शंका उपशंका उत्पन्न गरिएको, लोकतन्त्रका मूल्य मान्यताको गरिएकोले लोकतन्त्रका मूल्य र मान्यताको रक्षा र संरक्षण गर्न रासोपा अग्रपंक्तिमा उभिने भन्दै विश्वस्त हुन आग्रह गर्नुभयो। सभापति लामिछानेले जनताले राजनीतिक दलको काम र परिणाम हेर्न थालेको भन्दै आफूहरूले काम गर्न नसके जनताले निर्वाचन मार्फत निर्णय गर्न सक्ने बताउनुभयो।
5: म सुनिरहेको छु, आन्दोलन हुन्छ, आन्दोलनले ढाल्छौँ, आधी बेरीको कुरा पनि सुनिरहेको छु म। आन्दोलनबाट सरकार ढाल्नेतिर अब नलागौँ, अब चुनावबाट मात्रै सरकार फेरौँ। लोकतन्त्रलाई निर्वाचनका माध्यमबाट, निर्वाचनको अभ्यासबाट मात्रै समृद्ध बनाउन सकिन्छ। र जनताले भोट दिएर जिताएको निर्वाचनलाई अन्यथा भन्ने, अपमानित गर्ने र सार्वभौम नेपाली जनतालाई अपमानित हुने गरी यो चुनावै गलत गरिएको, चुनावै सुरक्षा तैनाती गरेर गरिएको, अझ नेपाली सेनालाई समेत आरोप लगाउने गरी, अनि विदेशी चलखेल समेत भनेर जुन भन्दै आइएको छ, म तपाईँहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु यस्ता विषयहरूमा, यस्ता हल्का रूपमा यस्ता विषयहरूलाई टिप्पणी गर्न बन्द गर्नुहोला।
0: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश, लोकतन्त्र र संविधान अप्ठ्यारोमा रहेकोले देशलाई अझ सुदृढ बनाउन कंग्रेसको नेतृत्वलाई साथ दिन आफूहरू तयार रहेको बताउनुभयो।
6: हामीले शान्ति सम्झौता मार्फत समावेशी लोकतन्त्र यो देशका महिलाहरूको लागि, दलितहरूको लागि, आदिवासीहरू, जनजातिको लागि, मधेसीको लागि, मुस्लिमको लागि, थारूको लागि जुन पहिचान र अधिकारको स्थापना गरेका थियौँ त्यसलाई अझ सुदृढ गर्ने काममा तपाईँको नेतृत्व अगाडि बढ्नेछ। शान्ति सम्झौतालाई सम्पूर्ण रूपले एउटा सफल स्टोरीमा बदलेर नेपालको नाम विश्वमा फेरि एकचोटि शान्ति र लोकतन्त्रमा नयाँ इतिहास रच्ने देशको रूपमा गगन थापाजी तपाईँको नेतृत्वमा यो कुरा हुनेछ म विश्वास दिलाउन चाहन्छु। र मलाई विश्वास छ आउने दिनमा हामी सबैले एउटा समझदारीका साथ साँच्चै एउटा समृद्ध नेपाल निर्माण गर्नेछौँ।
0: मुलुकको समृद्धि र विकासका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने भन्दै संयोजक प्रचण्डले नयाँ नेतृत्वले देशलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। उद्घाटन समारोहमा नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशनपछि कंग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने बताउनुभयो। उपसभापति शर्माले जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, मधेस आन्दोलनले उठाएका सवाल तथा जेएनजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीहरू मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभयो।
7: लोकतन्त्रको भविष्यमाथि पनि चिन्ता उत्पन्न भएको छ। जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्री आफैले चुनेको संसदीय दललाई चिन्नुहुन्न, संसदलाई सुन्नुहुन्न, जनताका कुरा सुन्नुहुन्न। त्यो अवस्थामा लोकतन्त्रको भविष्यतर्फ हामी हिँड्दैछौँ कि स्वेच्छाचारी शासनतर्फ हामी हिँड्दैछौँ, अधिनायकवादतर्फ हामी हिँड्दैछौँ भन्ने प्रश्न उपस्थित भइरहेका बेलामा लोकतन्त्रका लागि लडेको नेपाली काङ्ग्रेस लोकतन्त्रको रक्षाको प्रश्नमा अब कसरी अगाडि बढ्दछ भन्ने प्रश्न महत्त्वपूर्ण प्रश्न बन्द पुगेको छ। त्यसै गरी हामीले लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशलाई नयाँ दिशा दिन र एक नवीन राष्ट्रिय सहमतिको खाँचो रहेको बताउनुभयो। राप्रपा अध्यक्ष लिङ्गदेनले अहिले देखिएका राजनीतिक समस्या संविधान र गणतान्त्रिक व्यवस्थासँग पनि जोडिएको भन्दै त्यसबारे पुनर्विचार गर्ने बेला आएको बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले मुलुकलाई आगामी 20 वर्षभित्र विकसित देशको स्तरमा पुर्याउने लक्ष्यसहित साझा विकास योजना बनाउनुपर्ने बताउनुभयो। यस्तै श्रम संस्कृति पार्टीका महासचिव आरएन राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि कंग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले गणतन्त्र स्थापनाका लागि संघर्ष गरेको कंग्रेसले अब देश निर्माणमा पनि नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। महाधिवेशनको बन्द सत्र र अन्य कार्यक्रमहरू भोलि र पर्सी हुने र निर्वाचन कार्यक्रम असोज 21 र 22 गते तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। जुम्ला हुँदै मनाङ मुस्ताङसम्म जोड्ने सड़कसहित कर्णाली राजमार्ग र नागमा गमगढ़ी सड़कको स्तरोन्नति तथा निर्माणको सम्झौता अनुसार काम नगर्ने 6 निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। सड़क डिभिजनसँग उक्त राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष 2075 2080 सालसम्म सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्ने 6 निर्माण कम्पनी कालो सूचीमा परेको सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले बताउनुभयो। कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यवाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। केही दिन अघिको अविरल वर्षापछि आएको बाढी पहिरोबाट पर्वतका 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घरमा पूर्ण क्षति भएको छ भने 131 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिका मध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार सबैभन्दा बढी जलजला गाउँपालिकामा 113 घरमा धेरै क्षति भएको छ। बाढी पहिरोबाट विस्थापितलाई स्थानीय प्रशासन, स्थानीय निकाय तथा नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सामाजिक संघ संस्थाले त्रिपाल, खाद्यान्न, भाँडा बर्तन, ओढ्ने ओछ्याउने, सरसफाई र स्वास्थ्य उपचार सामग्री प्रदान गरेका छन्। तनहुँका 2548 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप लगाइएको छ। गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका 10 पालिकाका विद्यालयमा अध्ययनरत 6 कक्षाका 2542 र विद्यालय बाहिर रहेका 10 वर्ष उमेरका 6 किशोरीलाई खोप लगाइएको हो। जिल्लाका 10 स्थानीय तहका 254 विद्यालयमा खोप केन्द्र तोकी अभियान सञ्चालन गरिएको थियो। बाराको देवताल गाउँपालिका 6 जवका स्थित माछा पोखरीमा डुबेर 2 किशोरीको मृत्यु भएको छ। देवताल गाउँपालिका 6 रौवाहीकी 14 वर्षीय निशा पटेल र सोही ठाउँकै 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरीको हिजो साँझ डुबेर बेपत्ता भएपछि प्रहरी टोली र स्थानीयको सहयोगमा खोज्ने क्रममा पोखरीको दक्षिणतर्फ किनारामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाख भन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आफ्नो स्थायी घर फर्किने क्रम सुरु भएसँगै काठमाडौँका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। चाडपर्वमा यात्रुको अत्यधिक चाप हुने भएकोले टिकट बिक्री, सवारी साधनको अवस्था, भाडा दर तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन समेत बढाएका छन्। यात्रुलाई तोकिएको भाडा तिर्न र आधिकारिक काउन्टरबाट टिकट लिन आग्रह गरिएको छ। दशैं तिहार लगायतका प्रमुख चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुमा हुन सक्ने कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रणका लागि बागलुङका सरोकारवालाले सक्रियता बढाएका छन्। आम उपभोक्ताको अधिकार हनन हुने गरी गुणस्तरहीन सामग्रीको बिक्री वितरण तथा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई बढी मूल्य तिर्न बाध्य पार्ने लगायतका अवैध कार्य रोक्न बागलुङका सरोकारवालाले अनुगमनलाई तीव्र बनाएका हुन्। बागलुङबाट संवाददाता कोपिला कण्डेलको रिपोर्ट।
8: दशैं तिहार लगायतका चाडपर्व नजिकिँदै जाँदा आम उपभोक्ताको अधिकार हनन हुने गरी गुणस्तरहीन सामग्रीको बिक्री वितरण तथा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई चर्को मूल्य तिर्न बाध्य पार्ने तथा गुणस्तरहीन सामग्रीको बिक्री वितरण गर्ने लगायतका अवैध कार्य रोक्न बागलुङका सरोकारवालाले सक्रियता बढाएका छन्। चाडपर्वका अवसरमा खाद्य वस्तु मात्र नभई यातायात इन्धन, खाना पकाउने एलपी ग्यास लगायतमा कालोबजारी हुने गर्दछ। सर्वसाधारणको सुविधालाई मध्यनजर गरी दैनिक उपभोग्य वस्तुसँगै यातायातका साधनको पनि अनुगमन सुरु गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य बताउनुहुन्छ।
9: विक्रेताले मूल्य सूची राख्नलाई अनुरोध गरेका छौँ। मूल्य सूची राखेर यदि त्यो मूल्य सूची भन्दा बढीमा सामान उपलब्ध गराउनु भयो भने कालो बजारी अन्तर्गत उपभोक्ता संरक्षण अन्तर्गत कारवाही, यसबाट चाहिँ कोही पनि बच्ने अवस्था रहँदैन। उपभोक्ता जनप्रतिनिधिहरूलाई राखेर बढी भाडा नलिने र सवारी साधनमा बढी यात्रीहरू नचढाउने सन्दर्भमा जिल्ला स्तरमा एउटा समन्वय बैठक गरेर
8: बागलुङ नगरपालिका चाडपर्वको अवसरमा हुने अखाद्य वस्तुको मिसावट रोकी खाद्य वस्तुलाई सहज र सर्वसुलभ मूल्यमा उपभोक्ताको घर आँगनसम्म पुर्याउनका लागि सबै सरकारवालासँग सहकार्य गरी अनुगमनमा सक्रियता बढाएको छ। नगर उप प्रमुख राजु खड्का,
10: चाडपर्वहरूलाई लक्षित गरेर बागलुङ नगरपालिकाले उपभोक्ता मैत्री केही कानूनहरू पनि तर्जुमा गरिरहेको छ भने यो बजार अनुगमनलाई पनि प्रभावकारी बनाइरहेको छ। चिनी, चामलहरू, तेलहरूलाई कम मूल्यमा उपभोक्ताहरूकै घर आँगनमा पुग्ने गरेर सहकारीहरू मार्फत कार्यहरू मार्फत समन्वय गरेर सहज दरमा सुपथ मूल्य पसलहरू राख्ने काम पनि बागलुङ नगरपालिकासँग छ। सरकारी गैर सरकारी निकायहरू छन्, वडा कार्यहरू छन्, उहाँहरूसँग पनि समन्वय गरेर
8: अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्रीलाई जफत गरी नष्ट गर्ने गरिएको छ। पहिलो पटक व्यवसायीलाई सचेत गराउने र पटक पटक कमी कमजोरी भेटिएमा कानून बमोजिमको कारवाही हुने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ बताउनुहुन्छ।
11: खाद्य वस्तुहरू थुप्रैमा भेटिएको छ, अहिलेलाई ती सामानहरू हामीले बराबर लिएर नष्ट गर्ने काम भइरहेको छ र अर्को पटक प्रक्रिया जारी भएको खण्डमा कानूनको परिणाम रहेर हामी कारवाही अगाडि बढाउनु त हुन्छ।
8: चाड पर्वको अवसरमा विशेष गरी चामल, चिनी, तेल लगायतका खाद्य वस्तु, ग्यास, इन्धन सहित यातायातका साधनमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई ठग्ने प्रवृत्ति बढ्दै गइरहेको छ। यसतर्फ सबै सचेत बन्नु पर्ने देखिन्छ। कुपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
0: सन्तानको सुस्वास्थ्य, दीर्घजीवन र कल्याणको कामना सहित मिथिला सहित तराई मधेसका महिलाले मनाउने तीन दिने जितिया पर्व आज सम्पन्न भएको छ। जितिया पर्वको अन्तिम दिन आज व्रतालु महिलाले भगवान जितुवाहनको पूजा आराधना गर्दै फलाहार तथा अन्न ग्रहण गरी व्रत सम्पन्न गरेका हुन्। जितिया पर्वले धार्मिक आस्थासँगै मिथिला सहित तराई मधेसको मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र महिलाको सामाजिक भूमिकालाई पनि उजागर गर्दै आएको विश्वास रहिआएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन हेटौडा ढल्केवर 400 केभी प्रसारण लाइनका दुईवटा मल्टी सर्किट टावरको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। हेटौडा ढल्केवर 400 केभी सब स्टेशनको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो। प्रसारण लाइन निर्माण 12 वर्ष अघि प्रारम्भ भए पनि विविध कारणले काम अवरुद्ध भएको थियो। सुदूरपश्चिम प्रदेशमा 7,32,000 भन्दा बढी नागरिक स्वास्थ्य बीमा प्रणालीमा आबद्ध भएका छन्। स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म 7,32,752 जना बीमा प्रणालीमा जोडिएका हुन्। बीमामा आबद्ध भए पश्चात 5 सदस्य परिवारसम्मको एक परिवारले ₹1,00,000 र सो पश्चात थप हुने प्रति सदस्यले ₹20,000 गरी अधिकतम 2,00,000 स्वास्थ्य उपचार सेवा पाउने व्यवस्था छ। यस्तै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी ल्याब उपचार, सामान्य शल्यक्रिया लगायतका उपचार प्राप्त गर्दै आएका छन्। नेपाली हास्य व्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित 3 पुरस्कार आज समर्पण गरिएको छ। भैरव पुरस्कार गुठीले प्रदान गर्दै आएको भैरव पुरस्कार, भैरव वाङ्मय पुरस्कार र भैरव प्रतिभा पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले जोरपाटीमा आयोजित कार्यक्रममा समर्पण गर्नुभयो। वरिष्ठ हास्य व्यङ्ग्यकार आरसी रिजाललाई 1,11,111 रुपियाँ राशिको भैरव पुरस्कार र त्यति नै राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्रकार टेकवीर मुखियालाई प्रदान गरिएको छ। त्यस्तै हास्य व्यङ्ग्यकार देवी प्रसाद चापागाईलाई 51,111 रुपियाँ राशिको भैरव प्रतिभा पुरस्कार प्रदान गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रुसले विगत एक सातादेखि लगातार आक्रमण गर्दा युक्रेनको राजधानी किबमा जनजीवन अस्तव्यस्त भएको छ। किबमा रहेका ऊर्जा, दूरसञ्चार, सड़क तथा रेलमार्गका पूर्वाधारहरू रूसी ड्रोन तथा मिसाइलको निशानामा परेका छन्। आज रूस विरूद्धको युद्धमा ऐक्यबद्धता प्रकट गर्न जर्मनीका चान्सलर फ्रेडरिक मर्ज कुनै सार्वजनिक घोषणा बिना नै अचानक किब पुग्नु भएको थियो। उहाँ किब ओर्लिएको छोटो समयमै रूसले डिन्प्रो नदीमाथिको नर्दर्न ब्रिजमा आक्रमण गर्यो। यस पुलमा यसअघि शनिबार पनि ड्रोन आक्रमण भएको थियो। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: उत्तरी नाकाबाट हुने आयात सड़क अवरोधका कारण प्रभावित भएपछि भारत तर्फबाट सामान भित्राउने क्रम बढ्दा रूपन्देहीको भैरव भन्सार नाकामा मालवाहक सवारीको चाप निकै बढेको छ। बाढी पहिरो र डुबानका कारण देशका विभिन्न सड़क समेत प्रभावित भएपछि भैरव नाकामा आइपुगेका मालवाहक सवारी गन्तव्य तर्फ पठाउन समेत समस्या भएको भैरव भन्सार कार्यालयले जनाएको छ। चीनसँग जोडिएका रसुवागढी, तातोपानी र कोरोला नाकाबाट नियमित रूपमा सामान आयात गर्न कठिन भएपछि व्यवसायीले भारत तर्फको मार्ग ढाँचाको प्रयोग गर्न थालेका हुन्। त्यससँगै वर्षाका कारण देशभित्रकै सडक तथा राजमार्ग अवरुद्ध हुँदा भारतबाट आएका सामान समेत समयमै गन्तव्यमा पुग्न नसक्दा भैरवा नाकामा सवारीको चाप बढेको हो। भैरवा भन्सार कार्यालयका अनुसार मालवाहक सवारीको चाप व्यवस्थापन गर्न नेपाल र भारत तर्फको भन्सार बीच समन्वय गरी नाका सञ्चालनको समय समेत बढाइएको छ। भैरवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले भारतीय पक्षसँग समन्वय गरी भारतबाट नेपालतर्फ मालवाहक सवारी प्रवेशका लागि अतिरिक्त समयको व्यवस्था गरिएको बताउनु भयो। भैरवा नाकामा मालवाहक सवारीको जाम भारत तर्फ करिब 14 किलोमिटरसम्म पुगेको छ। नेपाल राष्ट्र ब्याङ्कले 40 करोड थान 1 रुपियाँका सिक्का छपाईका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र ब्याङ्कको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक सूचना मार्फत बोलपत्र आह्वान गरेको हो। अग्रिम रूपमा योग्य सुरक्षित छपाई कम्पनीहरू यसमा सहभागी हुन पाउनेछन्। छनौट भएका कम्पनीले सिक्काको डिजाइन, छपाई तथा आपूर्तिको एकमुष्ट जिम्मेवारी पाउने विभागले जनाएको छ। इच्छुक कम्पनीले 2 सिलबन्दी बोलपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू अब उपलब्ध नहुने भएको छ। इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल आइस्पानका अध्यक्ष सुधीर पराजुलीले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै इन्टरनेट सेवा प्रदायकले 19 असोज सोमबारदेखि लागू हुने गरी सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेज उपलब्ध नगराउने उल्लेख गर्नु भएको छ। विगतका वर्षहरूमा मूल्य वृद्धि, इन्धन मूल्य, आकाशीयको फाइबर मूल्य, अत्यधिक मुद्रा स्फीतिको अवस्था र एआईको तीव्र वृद्धिले गर्दा 81 महँगिएको इलेक्ट्रोनिक र चिपसेट भाव एवं अन्य थुप्रै कारण र परिस्थिति समेतले गर्दा सेवा प्रदायकको सेवा सञ्चालनमा समेत अप्ठ्यारो अवस्था आएकोले इन्टरनेट प्याकेज उपलब्ध गराउन नसकिने संघले उल्लेख गरेको छ। कफी खेतीले नेपालको ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै किसानको आमदानी, रोजगारी र निर्यात मार्फत विदेशी मुद्रा आर्जनको सम्भावना प्रत्येक वर्ष बढाएको छ। नेपालमा आर्थिक वर्ष 2071-72 2381 हेक्टर क्षेत्रफलमा कफी खेती हुँदा उत्पादन 463.58 मेट्रिक टन बराबर भएको थियो। आर्थिक वर्ष 2080-81 क्षेत्रफल बढेर 4309 हेक्टरमा पुग्दा ग्रीन बिन कफी उत्पादन 501.30 मेट्रिक टन बराबर पुगेको छ। आर्थिक वर्ष 2081-82 क्षेत्रफल बढेर 5501.05 हेक्टर पुग्दा कफी उत्पादन 641.90 मेट्रिक टन बराबर पुगेको छ। एक वर्षमै कफी खेतीको क्षेत्रफल 1192 हेक्टरले बढेको छ भने उत्पादन 140.6 मेट्रिक टनले वृद्धि भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा 5501.05 हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
14: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ। 10 खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले 10 राष्ट्रिय खेलकुदको उत्सव सुरु भइसकेको उल्लेख गर्नुभयो। मन्त्री पोखरेलले 10 राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर 16 गतेबाटै हुने स्पष्ट पार्नुभयो। मन्त्री पोखरेलले अघिल्लो राष्ट्रिय खेलकुद भन्दा प्रभावकारी ढंगले यसपटकको प्रतियोगिता हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले खेलकुद प्रतियोगितालाई राम्रोसँग सञ्चालन गर्नका लागि 3 तहका सरकार, सम्पूर्ण सरकारवाला सबैजना मिलेर गर्नुपर्ने अवस्था आएको बताउनुभयो। 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा 7 प्रदेश, 3 विभागीय टोली र गैर आवासीय नेपाली संघ NRNA गरी 11 टोली सहभागी हुने जानकारी गराइएको छ। आइतबार सुर्खेत वीरेन्द्रनगरमा बसेको मूल आयोजक समितिको बैठकले 11 टोलीको सहभागिता सुनिश्चित गरेको हो। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा कर्णाली खेलकुद विकास परिषदको सह आयोजनामा प्रतियोगिता मङ्सिर 16 देखि 27 गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका टोली सहभागी हुनेछन्। यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका 3 विभागीय टोली तथा गैर आवासीय नेपाली संघको टोलीले पनि प्रतिस्पर्धा गर्नेछ। 10 राष्ट्रिय खेलकुदमा 32 खेल विधामा प्रतिस्पर्धा गराउने निर्णय गरिएको छ। यसैबीच झापा जिल्ला खेलकुद विकास समितिले आगामी मङ्सिरमा सञ्चालन हुने तय भएको 10 राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै झापामा जिल्ला स्तरीय छनौट प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डको सूचना जारी गरी यही असोज 20 गतेदेखि असोज 25 गतेसम्ममा जिल्ला स्तरीय खेलाडी छनौट गरिसक्न दिएको निर्देशन अनुसार झापा जिल्ला खेलकुद विकास समितिले सार्वजनिक सूचना गर्दै खेलाडी, विधागत खेलका संघ संस्थालाई र प्रशिक्षक व्यवस्थापकहरूलाई खेलाडी दर्ता गर्न आह्वान गरेको र सो अनुसार समितिमा धमाधम खेलाडी तथा टिम दर्ता कार्य भइरहेको समितिका कार्यालय प्रमुख विष्णु कुमार नेमुवाङले जानकारी दिनुभयो। उहाँले असोज 19 गतेसम्ममा खेलाडी दर्ता गर्न सूचना जारी गरिएको बताउनुभयो।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। साथै मध्य प्रदेश लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली कंग्रेसको 15 महाधिवेशन काठमाडौँमा शुरू। लोकतन्त्रको सुदृढीकरण र मुलुकको आर्थिक समृद्धिका लागि पार्टी राजनीतिबाट दलहरू माथि उठ्नुपर्नेमा विभिन्न पार्टीका शीर्ष नेताहरूको जोड़। कर्णाली राजमार्गमा सम्झौता अनुसार काम नगर्ने 6 निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालो सूचीमा। तनहुँका 2548 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइयो। विगत एक सातादेखि रुसको लगातारको आक्रमणका कारण युक्रेनको राजधानी किएवको जनजीवन अस्तव्यस्त। र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा गर्ने खेलकुद मन्त्री सस्मित पोखरेलको प्रतिबद्धता। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: पूर्व सभापति शेरबहादुर देउवाको बहिष्कारका बीच खुला मञ्चमा नेपाली काङ्ग्रेसको 15 महाधिवेशन सुरु। विधिको शासन र नवपुस्तालाई पार्टीको नेतृत्व सुम्पिने सभापति गगन थापाको उद्घोष।
2: प्रतिपक्षी महाधिवेशनको मञ्चबाटै रासोपा सभापति रवि लामी छानेले भन्नुभयो, पार्टीभित्र कचकच गर्नेलाई फकाउनु भन्दा छोडिदिएकै राम्रो।
3: पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनु भन्दा छोडिदिएकै राम्रो पनि हुन्छ कहिलेकाहीँ।
1: सत्ता राजनीतिको धरातल खस्किएपछि नेपाली कङ्ग्रेसमा सभापति गगन थापाको आत्मसमीक्षा।
3: हामीलाई दौडिरहेको देखि के को लागि दौडिएको, हामी प्रधानमन्त्रीको कुर्सीको लागि दौडिरहेको।
2: कोलकाताको भवानीपुरदेखि खुला मञ्चसम्म 80 वर्ष 10 सभापतिको विरासत बोकेको कङ्ग्रेसमा वैधानिक टकराव र ऐतिहासिक पुस्तान्तरण।
1: शीर्ष नेताहरूकै अनुपस्थितिमा काङ्ग्रेस महाधिवेशन देउवा विरासतमा ठुलो पहिरो। गगन कित्तातिर भारी बहुमतको ध्रुवीकरण।
0: कार्यक्रम सुरु गरौँ नेपाली काङ्ग्रेसको 15 महाधिवेशन सम्बन्धी प्रसङ्गबाट। एक दशकको लामो अन्तरालपछि ऐतिहासिक खुल्ला मञ्चमा फर्किएको राजनैतिक सहगर्मीका बीच नेपाली काङ्ग्रेसको 15 महाधिवेशन आजदेखि औपचारिक रूपमा सुरु भएको छ। देश विदेशबाट आएका 7,500 भन्दा बढी प्रतिनिधिहरूको बाक्लो सहभागिता रहेको महाधिवेशनको उद्घाटन आज दिउँसो 2 बजे पार्टी सभापति गगन थापाले गर्नुभएको छ। निरन्तरको वर्षाका कारण 2 दिन ढिलो गरी आयोजना गरिएको यस महाधिवेशनमा विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूको उपस्थिति रहे पनि काङ्ग्रेस भित्रकै पूर्व सभापति शेरबहादुर देउवा पक्ष भने पूर्ण रूपमा अनुपस्थित रहेको छ। सभापति गगन थापा नेतृत्वको मूल समितिले महाधिवेशन मार्फत नवीन नीति र युवा पुस्तालाई समेट्ने नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहँदा देउवा पक्षले भने समानान्तर महाधिवेशनको अडान राख्दै प्रक्रिया बहिष्कार गरेको हो। पार्टीभित्रको आन्तरिक विवाद र फुटको त्रास कायम रहेकै अवस्थामा सुरु भएको यस महाधिवेशनलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ। थप विवरणसहित सहकर्मी दिनेश लुइटेल।
1: काठमाडौँको खुला मञ्च जुन केवल एउटा चौर मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनको साक्षी पनि हो। बीपी कोइरालाले निर्वासन पछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्नुभएको र गणेशमान सिंहले 2046 सालको जनआन्दोलन सफलताको उद्घोष गर्नुभएको यही ऐतिहासिक खुला मञ्च विगत एक दशकदेखि कहिले निर्माण सामग्री थुपार्ने थलो त कहिले अस्थायी बस पार्क बनेको थियो, तर 10 वर्षपछि आज फेरि यही खुला मञ्चमा राजनीतिक सरगर्मी फर्किएको छ। देशभरको निरन्तरको वर्षाका कारण असोज 16 गतेका लागि तय गरिएको महाधिवेशन 2 दिन ढिलो गरी आज अपराह्न 2 बजेदेखि औपचारिक रूपमा सुरु भएको छ। पार्टीका संस्थापक सहितका अग्रज नेताहरूको तस्विरमा माल्यार्पण, दीप प्रज्वलन र बिरुवामा जल सेचन गर्दै नेपाली कङ्ग्रेसका सभापति गगन थापाले 15 महाधिवेशनको उद्घाटन गर्नुभयो। महाधिवेशनमा देश र विदेशबाट गरी काङ्ग्रेसको इतिहासमै पहिलो पटक सर्वाधिक करिब 7,600 भन्दा बढी निर्वाचित प्रतिनिधिहरू सहभागी हुनुहुन्छ। महाधिवेशनको उद्घाटन गर्दै कङ्ग्रेस सभापति गगन थापाले हरेक कालखण्डको नेतृत्व गर्दै आएको नेपाली कङ्ग्रेस पछिल्ला केही वर्ष यता सत्ताको दुष्चक्रमा फसेका कारण जनताबाट केही टाढिएको महसुस आफूले गरेको बताउनुभयो।
3: शान्ति र संविधानको मिसन पूरा भइसके पछाडि नागरिकले अपेक्षा गरेका थिए, अब यी दलहरूले संविधानमा गरेका बाचाहरू पूरा गर्छन्। परिणाम आउन समय लाग्थ्यो, नागरिकले नबुझेका होइनन्, उनीहरूले परिणाम खोजेका पनि होइनन्, उनीहरूले प्रयत्न ठिक ढङ्गले गर्यो कि गरेन भनेर हेरेका हुन्। अनि उनले गरे, उनले हेर्दाखेरि त्यो प्रयत्न देखे कि देखेनन्, दुःखका साथ भन्नुपर्छ देखेनन्, के देखे, हामीलाई दौडिरहेको देखे, के को लागि दौडिएको, हामी प्रधानमन्त्रीको कुर्सीको लागि दौडिरहेको देखे, हामीलाई मिलेको देखे, कोसँग मिलेको, अस्तिसम्म झगडा गर्नेसँग मिलेको, किन मिलेको, त्यही प्रधानमन्त्री बन्न मिलेको, अनि अहिले मिलिरहेकोसँग भोलिपल्ट बिहान उठ्दै गर्दा झगडा गरेको, झगडा किन गरेको, त्यही प्रधानमन्त्रीले झगडा गरेको, अनि त्यो प्रधानमन्त्री हिँड्नु किन हुन किन खोजेको, किनकि फेरि अर्को एकपल्ट प्रधानमन्त्री हुन मन लागेकोले प्रधानमन्त्री हुन खोजेको।
1: विक्रम सम्मत 2059 सालमा नेपाली कङ्ग्रेस प्रजातान्त्रिक फुटेपछिको 2 दशकमा दोहोरिएको परिवेश जस्तै 2046 सालपछि यो दोस्रो पटक विभाजित भएर हुन लागेको महाधिवेशन हो। गत पुस 28 माघ 3 गतेसम्म सम्पन्न दोस्रो विशेष महाधिवेशनले शेरबहादुर देउवालाई हटाएर गगन थापालाई सभापति चुनेको थियो र त्यसैलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिएका पनि थिए। यद्यपि पूर्व सभापति देउवा समूह भने यो महाधिवेशनमा सहभागी छैन र उसले मङ्सिरका लागि समानान्तर महाधिवेशन तोकेको छ। तथापि भदौ अन्तिममा कार्य सम्पादन समितिले देउवा पक्षीय केन्द्रीय सदस्यहरूलाई केन्द्रीय समितिमा फर्काउने निर्णय गरेपछि कैयौं नेताहरू संस्थापन पक्षमा फर्किनु भएको छ। पार्टीभित्र नेता व्यवस्थापन गर्न कठिन भएपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले पदाधिकारी संख्या 17 बढाएर 21 पुर्याउने प्रस्ताव गरेको छ, जसमा 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहने व्यवस्था छ। साथै केन्द्रीय कार्य समिति 232 सदस्य बनाइनेछ, जसमा 171 जना निर्वाचित र 61 जना मनोनित हुने व्यवस्था छ। यो पटक 35 वर्ष मुनिका 21 जना युवा, 1/3 महिला, विदेश स्थित जनसम्पर्क समितिबाट 6 जना, विभिन्न पेसा व्यवसायका विज्ञलाई ल्याटरल इन्ट्री मार्फत केन्द्रीय समितिमा ल्याउने ऐतिहासिक वैधानिक व्यवस्था गरिएको छ। उद्घाटन समारोहमा सबैभन्दा ठूलो ध्यानाकर्षण भने सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको उपस्थिति र सम्बोधनले गरेको छ। महाधिवेशन मञ्चमा पुग्नुभएका रासोपा सभापति लामिछानेले काङ्ग्रेसको आन्तरिक विषय केलाउँदै निष्ठावान र दूरदराजका मानिसलाई प्राथमिकता दिएको भए अहिले आफू काङ्ग्रेस नै भइरहेको हुन सक्ने रोचक टिप्पणी गर्नुभयो।
3: मै पनि काङ्ग्रेस हुन्थे होला यदि काङ्ग्रेसले दिल्लीमा पार्टीको निष्ठालाई, पुँजी मान्नेहरूलाई, उनीहरूको पुँजीलाई महत्त्व दिएको भए, न कि भौतिक पुँजी भएकाहरूलाई महत्त्व नदिएको भए मै पनि काङ्ग्रेस हुन्थे होला। मै पनि काङ्ग्रेस हुन्थे होला यदि काङ्ग्रेसले दुर्गमको, दूरदराजको, पिछडिएको क्षेत्रको मान्छेलाई समानुपातिक भनिरहँदा सबैभन्दा अगाडि र सबैभन्दा बढी अवसर पाएका मान्छेलाई टिकट वितरणमा प्राथमिकता नदिएको भए मै पनि काङ्ग्रेस हुन्थे होला। मै पनि काङ्ग्रेस हुन्थे होला। आज 50 सभापति पाउँदा गौरवको महसुस गरिरहनु भएको छ, 40 सभापति बन्ने प्रेरणा दिँदा त्यो प्रेरणा लिएको भए मै पनि काङ्ग्रेस हुन्थे होला।
1: सम्बोधनका क्रममा लामिछानेले मधेसको छोरोलाई प्रधानमन्त्री बनाएर आएको उल्लेख गर्दै सरकार ढल्छ भन्ने हल्लालाई पूर्ण रूपमा खारेज गर्नुभयो। साथै उहाँले काङ्ग्रेस सभापति गगन थापालाई पार्टीभित्र गनगन गर्नेहरूलाई छाडिदिन सुझाव दिँदै आफूले दोस्रो गुण लगाएको बताउनु भयो।
3: सरकार कमजोर भयो उसले परे सरकार ढल्छ, अहिले ढल्छ, भोलि ढल्छ, दसैँमा ढल्छ, तिहारमा झर्छ, छठमा ढर्छ, नेपाल धर्ममा ढर्छ, ढल्छ कि ढल्छ भनेको बडो सुन्छ। ढल्न त ढल्छ, तर यो पटक पटक सरकार ढल्छ भन्ने मान्छे चाहिँ सरकार नढलेको देखेर बेहोस भएर ढल्छ, सरकार ढल्दैन। पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो पनि हुन्छ कहिलेकाहीँ।
1: फागुन 21 निर्वाचनपछि रासोपाको शक्तिशाली सरकार रहेको र काङ्ग्रेस प्रमुख प्रतिपक्षमा रहेको उल्लेख गर्दै काङ्ग्रेस उपसभापति विश्वप्रकाश शर्माले अबको 10-20 वर्ष देशलाई कहाँ पुर्याउने भन्ने बारे गम्भीर हुन र संविधान संशोधनलाई संसदको अङ्कगणित भन्दा माथि उठेर अपनत्व दिलाउन आग्रह गर्नुभयो।
4: फागुन 21 निर्वाचन भएर मतदाताको विश्वास जितेर राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतको सरकार बनेको छ। नेपाली काङ्ग्रेस पार्टी मतदाताको म्यान्डेट बमोजिम जिम्मेवार प्रतिपक्षको रूपमा क्रियाशील छ र यो बेलामा, यो घडीमा हामी काङ्ग्रेसको 15 महाधिवेशनमा उभिएर अपिल गर्न चाहन्छौँ। एउटा बलियो सरकार भनेको बेला, एउटा जिम्मेवार प्रतिपक्ष मुलुकमा भएको बेला इतिहासकै सुन्दर घडी यसलाई कसरी बनाउन सकिन्छ।
1: उद्घाटन समारोहमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शङ्कर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, जसपाका शरद सिंह भण्डारी, श्रम संस्कृति पार्टीका आर्यन राईका साथै चीन, भारत, बङ्गलादेश सहित 6 देशका पार्टी प्रतिनिधि र सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवाको उपस्थिति थियो। तर एमाले अध्यक्ष केपी शर्मा ओली र काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा भने अनुपस्थित रहनुभयो। रसुवाको भोटेकोसी विवादका कारण यसपटक फ्लेक्स र ब्यानरमा पूर्ण प्रतिबन्ध लगाउँदै 100 डिजिटल बोर्ड मार्फत तडक भडक विहीन, मितव्ययी र वातावरण मैत्री प्रचार शैली अप्नाइएको छ। भोलि असोज 19 गते राष्ट्रिय सभा गृहमा मनोनयन दर्ता हुनेछ भने असोज 21 र 22 गते निर्वाचन हुनेछ। बन्द सत्र पनि खुल्ला मञ्चमै तयार पारिएका हिमाल, पहाड र तराई मधेस नामक 3 ठुला डिजिटल हलहरूमा सञ्चालन हुनेछ।
0: नेपाली काङ्ग्रेसको 14 महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी रहेका 5 शीर्ष नेताहरूको अनुपस्थितिमै 15 महाधिवेशन सुरु भएको छ। विशेष महाधिवेशन विरुद्धको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला पूर्व सभापति शेरबहादुर देउवासहित डाक्टर शेखर कोइराला, प्रकाश मानसिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ महाधिवेशन प्रक्रियाबाट बाहिरिरहनु भएको छ। यसैबीच 14 महाधिवेशनबाट निर्वाचित अधिकांश केन्द्रीय पदाधिकारी र प्रभावशाली नेताहरू गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको नयाँ कित्तामा उभिए पछि देउबा समूह इतिहासकै कमजोर स्थितिमा पुगेको छ। 14 महाधिवेशनका 134 निर्वाचित सदस्यहरू मध्ये बहुसंख्यक सदस्यहरू नयाँ कार्य समितिमा सामेल हुनुका साथै पछिल्लो समय बालकृष्ण खाँड, महालक्ष्मी उपाध्याय, किशोर सिंह राठौर जस्ता प्रभावशाली देउबा निकट मानिने नेताहरूले समेत थापालाई समर्थन गरेपछि काङ्ग्रेसभित्रको परम्परागत शक्ति सन्तुलन पूर्णत फेरिएको छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
2: 2007 साल यताका हरेक महाधिवेशनमा अघिल्लो कार्य समितिका सभापति वा शीर्ष प्रतिस्पर्धीहरू नै नयाँ नेतृत्व चयनको मूल केन्द्रमा हुन्थे। तर 15 महाधिवेशनमा आइपुग्दा कङ्ग्रेसले एउटा अभूतपूर्व पुस्तान्तरण र शक्ति पुनर्संरचनाको सामना गरिरहेको छ। 14 महाधिवेशनमा सभापतिका प्रत्याशी रहेका देउवा, कोइराला, सिंह, निधि र गुरुङ पाँचैजना नेताहरूको हलमा अनुपस्थिति हुनुले कङ्ग्रेस इतिहासको एउटा अध्याय समाप्त भएको संकेत गर्छ। विशेष महाधिवेशनको वैधतालाई लिएर मुद्दा सर्वोच्च अदालतमा पुगेपछि देउवा पक्षले शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएर समानान्तर अस्तित्व जोगाउने प्रयास त गर्यो, तर त्यसको असर महाधिवेशनको हलमा परेको देखिएन। प्रतिवेदन र अङ्क गणितलाई नियाले हो भने देउवा नेतृत्वको 14 महाधिवेशनबाट निर्वाचित 134 सदस्यीय केन्द्रीय समिति मध्ये अधिकांश प्रभावशाली अनुहारहरू गगन थापाको नेतृत्वतर्फ ढल्किएका छन्। दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा सुरु भएको यो अभियानमा तत्कालीन सह महामन्त्री फर्मुल्लाह मन्सुर, प्रदीप पौडेल र पुष्पा भुसाल मात्र होइन पूर्व सह महामन्त्रीहरू जीवन परिया र महेन्द्र यादव समेत जोडिएका छन्। विशेष गरी असोज 2 गतेको निर्णयपछि देउवा क्याम्पका मानिने महालक्ष्मी उपाध्याय डिना, किशोर सिंह राठौड, बालकृष्ण खाँड, ईश्वरी नेउपाने, मिन विश्वकर्मा, नयन सिंह मोहर र रामहरि खतिवडा जस्ता दुई दर्जन भन्दा बढी प्रभावशाली नेताहरू थापा कित्तामा खुलेर आउनु देउवा समूहका लागि सबैभन्दा ठूलो धक्का साबित भयो। अहिले देउवा समूहमा आरजू राणा देउवा, पूर्ण बहादुर खड्का, एनपी साउथ, रमेश लेखक, मोहन बहादुर बस्नेत र शंकर भण्डारी जस्ता सीमित नेताहरू मात्र बाँकी रहेका छन्। उता डाक्टर शेखर कोइराला, बद्री पाण्डे र सञ्जय गौतम लगायतका केही नेताहरू भने दुवै कित्तामा नखुली तटस्थ बस्ने कोसिस गरिरहेका छन्। पार्टीभित्र लामो समयसम्म कायम रहेको देउवा वर्चस्व यसरी एकाएक खुम्चिनुले कङ्ग्रेसभित्र नयाँ पुस्ताको हस्तक्षेप र संस्थागत पुनर्संरचनाको बाटो खुलेको विश्लेषण गर्न थालिएको छ। अदालती परीक्षणको फैसला आउन बाँकी नै रहे पनि कार्यकर्ता र नेताहरूको ठूलो हिस्साको यो ध्रुवीकरणले कङ्ग्रेसलाई पुराना नेताहरूको हातबाट निकालेर नयाँ वैचारिक र संगठनात्मक दिशातर्फ मोड्ने निश्चित प्राय देखिएको छ।
0: नेपाली काङ्ग्रेसको आफ्नो स्थापनाको 80 वर्ष इतिहासमा 15 महाधिवेशन काठमाडौँको खुला मञ्चमा सुरु गर्दै गर्दा पार्टीको नेतृत्व र साङ्गठनिक संरचनामा ऐतिहासिक फेरबदल देखिएको छ। 2003 सालमा टङ्कप्रसाद आचार्यलाई पहिलो सभापति बनाउँदै सुरु भएको काङ्ग्रेसको यात्रामा हालसम्म 10 नेताले पार्टीको बागडोर सम्हालिसकेका छन्। थप सामग्री सहित पुनः दिनेश लुटेल।
1: जहानीय राणा शासन विरुद्ध लड्न भारतको कोलकातामा नेपाली राष्ट्रिय कङ्ग्रेसका रूपमा स्थापना भएको नेपाली कङ्ग्रेसले 80 वर्षको अवधिमा मुलुकको हरेक ठूला राजनीतिक परिवर्तनको नेतृत्व गर्यो। 2003 सालमा बिपी कोइरालाको कार्यवाहक नेतृत्व र टङ्कप्रसादको सभापतित्वबाट सुरु भएको साङ्गठनिक यात्रामा जोगबनी, दरभङ्गा र कोलकाताका महाधिवेशनहरूले क्रान्तिको जग बसालेका थिए। 2009 जनकपुर महाधिवेशनबाट बिपी कोइराला सभापति बनेपछि काङ्ग्रेसको वैचारिक प्रजातान्त्रिक समाजवादमा ढालियो। 2012 वीरगंज महाधिवेशनमा गणेशमान सिंहलाई पराजित गर्दै सुवर्ण शमशेर सभापति बन्नुभयो भने 2017 सैनिक कुपछि पटना सम्मेलन र भूमिगत अवस्थामै काङ्ग्रेसले आफ्ना वैचारिक र साङ्गठनिक संघर्षहरू जारी राख्यो। 2046 प्रजातन्त्र पुनर्स्थापना पछि झापामा भएको 8 महाधिवेशनबाट कृष्ण प्रसाद भट्टराई निर्विरोध सभापति चुनिनुभयो। नेपाली काङ्ग्रेसको इतिहास आन्तरिक लोकतन्त्र, प्रतिस्पर्धा र विभाजनका घटना क्रमले भरिएको छ। 2053 9 2057 10 र 2062 11 महाधिवेशनसम्म आइपुग्दा गिरिजा प्रसाद कोइरालाको राजनीतिक प्रभाव वर्चस्वमा रह्यो। 2059 पार्टी विभाजित भई शेरबहादुर देवाको नेतृत्वमा नेपाली कङ्ग्रेस प्रजातान्त्रिक बन्यो भने 2064 पुनः एकीकरण भएपछि सुशील कोइराला हुँदै 13 र 14 महाधिवेशनबाट शेरबहादुर देवालले पार्टीको बागडोर सम्हाल्नुभयो। तर आज खुला मञ्चमा सुरु भएको 15 महाधिवेशनले भने नेपाली कङ्ग्रेस इतिहासमै कहिले नदेखेको कानुनी र राजनीतिक परिदृश्यबाट गुज्रिरहेको छ। गत पुसमा तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा भएको विशेष महाधिवेशनले थापालाई सभापति चयन गरेपछि सुरु भएको वैधानिक विवाद अहिले पनि सर्वोच्च अदालतको ढोकामा विचाराधीन छ। अदालतको निस्सा प्रदान गर्ने निर्णयका बीच भइरहेको यो महाधिवेशनमा 14 महाधिवेशनमा सभापतिका प्रत्याशी रहनुभएका देउवा, डाक्टर शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ कसैको पनि उपस्थिति छैन। 8 दशक लामो इतिहासमा अघिल्लो महाधिवेशनका शीर्ष प्रतिस्पर्धीहरूकै पूर्ण अनुपस्थितिमा नयाँ नेतृत्व चयन हुन लागेको यो पहिलो घटना हो। एकातिर 7.5 दशकसम्म पार्टीमा हाबी रहेको संस्थापन र पुरानो पुस्ता किनारा लागेको छ भने अर्का

0: को प्रस्ताव गर्नुभएको छ। पछिल्लो जनउपहार निर्वाचनको पराजयलाई नागरिक असन्तोषको स्वाभाविक परिणामको रूपमा लिँदै प्रतिवेदनले काङ्ग्रेसको खस्किदो नैतिक धरातललाई पुनः उकास्न अभूतपूर्व आत्मसमीक्षा र सुधारको बाटो पहिल्याएको छ।
1: लगातार सत्ता समीकरणको भागभण्डा, गुटगत लेनदेन र आफ्नै संरक्षणमा भएका भ्रष्टाचारका घटनाले नैतिक धरातल गुमाएको आरोप झेलिरहेको देशकै पुरानो लोकतान्त्रिक दल नेपाली कङ्ग्रेस अहिले राजधानीमा 15 महाधिवेशनको संघारमा रहेको छ। तर यसपटकको महाधिवेशन नेतृत्व चयनको औपचारिकतामा मात्र सीमित देखिँदैन। पार्टीका सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले पार्टीभित्र एउटा ठूलो वैचारिक र संगठनात्मक बहसको ढोका उघारी दिएको छ। थापाको प्रतिवेदनको सबैभन्दा साहसिक पक्ष भनेको आफ्नै विगतको निर्मम आत्मसमीक्षा हो। 2007, 2046 र 2062-63 क्रान्तिको नेतृत्व गरेको कङ्ग्रेस पछिल्ला दुई दशकमा भने सिद्धान्त छाडेर सत्ता र पदको दौडमा मात्र सीमित भएको प्रतिवेदनमा स्पष्ट पारिएको छ। गत भदौ 23 र 24 गतेको जनउभार र फागुन 21 निर्वाचनमा कङ्ग्रेसले बेहोरेको पराजयलाई प्रतिवेदनले राजनीतिक दुर्घटना मात्र नभई विगत 20 थुप्रिएको नागरिक असन्तोष र जनदूरीको नतिजाका रूपमा अर्थ्याएको छ। संसदमा 38 सिटमा खुम्चिएको कङ्ग्रेसलाई अब रचनात्मक र कडा प्रतिपक्षको भूमिकामा उभ्याउन छाया सरकार गठन गर्ने र तथ्यमा आधारित भएर सरकारको निगरानी गर्ने प्रस्ताव अघि सारिएको छ। कङ्ग्रेसको नीतिगत विचलनको मुख्य जड मानिएको चुनाव अघिको गठबन्धनलाई अब पूर्णत निरुत्साहित गर्ने थापाको प्रस्ताव छ। आगामी दिनमा रुख चिन्ह र आफ्नै एजेन्डामा चुनाव लड्ने उम्मेद्वार चयनमा नेताको चाकडी नभई प्राइमरी निर्वाचन र सार्वजनिक मत सर्वेक्षणलाई आधार बनाउने रणनीतिले पुराना कार्यकर्तामा आशा जगाउने प्रयास गरेको छ। थापाको प्रतिवेदनमा समावेश के गर्ने छैनौ भन्ने सार्वजनिक संकल्प पत्र राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। अदालत, विश्वविद्यालय र संवैधानिक निकायमा दलीय भागभण्डा नगर्ने, भ्रष्टाचारका आरोपीलाई संरक्षण नदिने र प्रधानमन्त्रीको कार्यकाल दुई पटकमा सीमित गर्ने संवैधानिक व्यवस्थाका लागि पहल गर्ने जस्ता विषयले नागरिकमा गुमेको विश्वास फर्काउने लक्ष्य राखेको देखिन्छ।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
2: सशस्त्र प्रहरी बलको प्रस्तुति कार्यक्रम समर्पण राष्ट्रका लागि।
3: जय नेपाल, शान्ति सुरक्षा प्रतिबद्धता। श्रोता, रेडियो नेपालबाट प्रसारण भइरहेको सशस्त्र प्रहरी बल नेपालको पाक्षिक रेडियो कार्यक्रम समर्पण राष्ट्रका लागिमा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रस्तुत छ पाक्षिक गतिविधि सीताराम अधिकारी र समीक्षा ढकालबाट। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनमा गलत काम गर्ने कसैलाई छुट नभएको र सशस्त्र प्रहरी कर्मचारीहरू राष्ट्रका सिपाही तथा जनताका दुःखका साथी बनेर काम गर्नुपर्ने बताउनु भएको छ। असोज 16 गते कोशी प्रदेश स्थित सीमा इलाकाको निरीक्षण भ्रमणका क्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले राज्यले सुम्पेको जिम्मेवारी र संगठनको म्यान्डेटलाई अक्षरश एवं व्यावसायिक ढंगले पूरा गर्न कमाण्डरहरूलाई निर्देशन दिनुभयो। उहाँले सीमा अपराधको जरामा पुगी कार्यवाही गर्ने र नेपाल सरकारको सुशासनको नीतिलाई पूर्ण रूपमा आत्मसात गर्दै अघि बढ्न जोड दिनुभयो। सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले माननीय गृहमन्त्रीको प्रभावकारी कार्य सम्पादन, उपलब्ध स्रोत साधनको उचित उपयोग र गुनासो रहित नतिजामा आधारित कार्य सम्पादन सम्बन्धी निर्देशनहरूलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। कार्यालय प्रमुख तथा लेखा अधिकृतहरूले प्रचलित ऐन नियमको परिधिमा रही पूर्ण उत्तरदायी र पारदर्शी ढंगले आर्थिक तथा प्रशासनिक कार्य सम्पादन गर्नुपर्ने तथा कुनै पनि युनिटमा नागरिकको गुनासो आउन नदिने गरी काम गर्नुपर्ने उहाँले बताउनुभयो। फिल्डमा खटिने कमाण्डरहरूले तल्लो तहका कर्मचारीहरूका लागि प्रेरणादायी रोल मोडल बनेर प्रस्तुत हुनुपर्ने र सीमा सुरक्षा एवं अवैध चोरी निकासी नियन्त्रणमा उच्च व्यावसायिक क्षमता प्रदर्शन गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो। मैदानमा लड्न निस्किएको सिपाही पछि नहट्ने भन्दै उहाँले विपदको बखत अहोरात्र खटिएर उद्धारमा जुट्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन गर्नुभयो। यसै गरी सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले कोशी प्रदेश स्थित नम्बर 1 बराह वाहिनी मुख्यालय माताहतका कार्यालय कमाण्डरहरूलाई सीमा क्षेत्रमा हुने अवैध व्यापार तथा तस्करी विरुद्ध शून्य सहनशीलता अपनाउन र भ्रष्टाचार विरुद्ध कडा रूपमा प्रस्तुत हुन निर्देशन दिनुभएको छ। उहाँले

0: कुनै पनि भन्सुन सोर्स फोर्स वा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने र संगठनको छवि बिगार्नेलाई कडा कारवाही गरिने बताउनु भएको छ। सोही क्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूसँग अन्तर्क्रिया गर्नुहुँदै उहाँले पूर्व सशस्त्र प्रहरी कर्मचारीहरूको अनुभवलाई संगठनको शिवृद्धिमा उपयोग गरिने बताउनुभयो। कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक हृदय नारायण मण्डल लगायतका पूर्व सशस्त्र प्रहरी कर्मचारीहरूले अवकाश पश्चात पनि आफूहरू सदैव संगठनकै सदस्य रहेको र संगठनप्रतिको निष्ठा अटुट रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले मधेस प्रदेश स्थित सीमा नाकाको अनुगमन गर्दै सीमा अपराध नियन्त्रणमा निर्मम ढंगले लाग्न निर्देशन दिनुभएको छ। प्रदेशका बाहिनी मुख्यालय गण गुल्म तथा बोर्डर आउटपोस्टका कमाण्डर एवं कर्मचारीहरूलाई उहाँले सो निर्देशन दिनुभएको हो। अनुगमनका क्रममा महानिरीक्षक पौडेलले सरकारवाला निकाय र सीमावर्ती स्थानीय बासिन्दासँग शान्ति सुरक्षा र समसामयिक विषयमा छलफल गर्नुभएको थियो। सीमा क्षेत्रमा हुने अवैध गतिविधि र राजस्व चुहावट नियन्त्रणका लागि समयमै योजना बनाई नतिजामुखी काम गर्न उहाँले जोड दिनुभयो। साथै सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै स्थानीयसँग सुमधुर सम्बन्ध कायम राख्न र आम नागरिकको सहजतालाई ध्यानमा राख्न निर्देशन दिनुभयो। बाढी तथा डुबान जस्ता विपद व्यवस्थापनका लागि तालिम प्राप्त जनशक्तिलाई आवश्यक उद्धार सामग्री सहित उच्च सतर्क अवस्थामा रहन समेत सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले निर्देशन दिनुभएको छ।
0: भोटेकोसी बाढी प्रभावित रसुवा तथा नुवाकोट जिल्लामा खोज उद्धार शव व्यवस्थापन र राहत वितरण कार्यमा अग्रपंक्तिमा खटिएका उद्धारकर्ता एवं स्वयं बाढी प्रभावितहरूलाई सशस्त्र प्रहरी बल नेपालले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रदान गरेको छ। मनोवैज्ञानिक अध्ययन तथा मनोपरामर्श सेवा एकाईको समन्वयमा विपदमा खटिएका सुरक्षाकर्मी तथा उद्धारकर्ता स्वयंको मानसिक स्वास्थ्य समाधानका लागि रसुवा र नुवाकोट स्थित उद्धारकर्तासँग अन्तर्क्रिया गरी मनोसामाजिक परामर्श प्रदान गरिएको हो। असो 4 गते मनोविमर्शकर्ता सेजल गेलान, काउन्सिलिङ साइकोलोजिस्ट करिश्मा काफले र सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु विक्रम शाह सहितको टोलीले रसुवा र नुवाकोटका उद्धारकर्ता, कारागारका बन्दी, होल्डिङ सेन्टरका व्यक्ति तथा बाढी प्रभावित बासिन्दालाई समेत परामर्श प्रदान गरेको हो। भदौ 10 गतेदेखि नै धुन्चे, टिमुरे, स्याप्रोबेसी, बेत्रावती, त्रिशुली बजार, ढुङ्गे बजार लगायतमा शव निकाल्ने, घाइतेको उद्धार गर्ने र राहत पुर्याउने कार्यमा अहोरात र खटिएका धेरै जसो सुरक्षाकर्मी रसुवा नुवाकोटकै स्थानीय भएकाले आफ्नै घर परिवार तथा आफन्त गुमाए तापनि देश र नागरिकको सेवामा दिन रात खटिँदै आएका छन्। क्षत विक्षत शव आफन्तको खोजीमा छटपटाइरहेका परिवारको विचली र निरन्तर खटाइले समेत उद्धारकर्तामा भावनात्मक तनाव देखिएको छ। विपद क्षेत्रबाट फर्किएका सशस्त्र प्रहरी कर्मचारीहरूलाई निरन्तर सम्पर्कमा राखी युनिट स्तरमा नै मनोपरामर्श दिने सशस्त्र प्रहरी बल नेपालको योजना समेत रहेको छ।
1: सशस्त्र प्रहरी बल नेपालले बाढी, पहिरो तथा डुबान जस्ता मनसुन जन्य विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि देशभर 650 जोखिमयुक्त ठाउँमा 11,700 भन्दा बढी जनशक्ति परिचालन हुन सक्ने गरी तयारी अवस्थामा राखेको छ, जसमा 2,060 विपद व्यवस्थापन तालिम प्राप्त, 133 गोताखोर र 2,024 रोप रेस्क्यू तालिम प्राप्त कर्मचारी समावेश छन्। बाढी, पहिरो तथा डुबानमा परेकाहरूको उद्धारका लागि 103 ऱ्याफबोट र 58 मोटरबोट, 30 केनाइन डग स्क्वाड र 5 विशेष ड्रोन तयारी अवस्थामा राखिएको छ। सडक अवरोध र हेभी रेस्क्यूका लागि ह्विल लोडर, क्रेन, एक्साभेटर जस्ता उपकरण तथा सुनकोशी, सप्तकोशी, भुटेकोशी, त्रिशुली, नारायणी, बागमती लगायत उच्च जोखिममा रहेका नदीको किनारामा बसोबास गर्ने बासिन्दाहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले उद्धार सामग्री सहित थप जनशक्ति तयारी हालतमा राखेको छ भने गण्डकी र लुम्बिनी प्रदेशमा समेत 10-10 ऱ्याफबोट तयारी हालतमा राखिएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार थप जनशक्ति परिचालनको रणनीति तयार गरिएको थियो भने असोज 9 11 गतेसम्म नदी तटीय बासिन्दालाई सतर्कता अप्नाउन र अत्यावश्यक बाहेक यात्रा नगर्न समेत सशस्त्र प्रहरी बल नेपालले विशेष अनुरोध गरेको थियो।
0: पोखराको फेवतालमा हुन सक्ने जल दुर्घटनाको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालले असोज 11 गतेबाट अत्याधुनिक जेट स्की बोट सञ्चालनमा ल्याएको छ। 3 सिट क्षमताको यस बोटले 1 घण्टामा करिब 105 किलोमिटर दूरी पार गर्न र लगातार 6-7 घण्टासम्म सञ्चालन हुन सक्छ। सशस्त्र प्रहरीले 2069 सालदेखि नै फेव वाच एन्ड रेस्क्यु टावर स्थापना गरी निरन्तर सेवा दिँदै आएको छ, जसमार्फत हालसम्म 1588 जनाको जीवितै उद्धार र 53 जनाको शव फेला पारेको छ।
1: अर्काखाँचीको सिद्धगङ्गा नगरपालिका 8-7 मारामा इभी गाडी दुर्घटनामा परि घाइते भएका दाङका 32 वर्षीय उज्जवल साक्यलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। असोज 10 गते राति कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको गाडी गति अनियन्त्रित भई सडकबाट करिब 20 मिटर तल खसेको थियो। घटनाबारे जानकारी पाउन साथ नम्बर 29 गण ज्वालामाई भालुवाङबाट सशस्त्र प्रहरी उपरीक्षक एदु कुमार कार्कीको कमान्डमा टोली उद्धारको लागि तत्काल परिचालन भएको थियो।
0: कपिलवस्तुको शिवराज नगरपालिका 1 चोरखोलामा असोज 13 गते राति सडकमाथिबाट ढुङ्गा खसेर घाइते भएका 4 जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। चितवनबाट बर्दियातर्फ जाँदै गरेको बसमा सवार 30 जना मध्ये 4 जना सिटले च्यापिएर घाइते भएपछि नम्बर 29 ज्वालामाई गडदाङबाट सशस्त्र प्रहरी नायब उपरीक्षक बाबुराम थापाको कमान्डमा खटिएको टोलीले उनीहरूको उद्धार गरी दाङ स्थित भालुबाङ अस्पतालतर्फ पुर्याएको छ।
1: भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि निरन्तर खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले नुवाकोटको विदुर नगरपालिका 1 त्रिशुली बजार स्थित स्थानीय अनु जोशीको बाढीमा पुरिएको घरबाट अन्दाजी 15 तोला सुन, 6 तोला चाँदी र 4 लाख रुपियाँ नगद फेला पारेको छ। असोज 12 गते सशस्त्र प्रहरी निरीक्षक केदार खत्रीको कमान्डमा खटिएको टोलीले भग्नावशेष खन्दा फेला पारेको उक्त नगद सुन तथा चाँदी घरधनी अन्नु जोशीलाई स्थानीय रोहबरमा हस्तान्तरण गरेको हो।
0: रौतहटको परवा नगरपालिका 8 पटेलचोकबाट असोज 7 गते 1 थान कटुवा पिस्तोल सहित भारत घर बताउने अन्दाजी 37 वर्षीय पुरुषलाई बोर्डर आउटपोस्ट सर्मजुवाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। यसै गरी एपीएफ इन्टेलिजेन्स ब्युरोको टोलीले 12 को जितपुर सिमरा उपमहानगरपालिका 5 बहुलिया स्थित वीरगंज पतलया सडक खण्डबाट 2 जना पुरुषलाई ब्राउन सुगर जस्तो पदार्थ 80 ग्राम, 3 थान मोबाइल, एटीएम कार्ड, नगद र 1 थान मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ। त्यस्तै 12 को सिमरोनगढ नगरपालिका 2 सलेमपुरबाट असोज 12 गते साँझ 2 थान कटुवा पेस्तुल सहित अमृतगंज बस्ने अन्दाजी 50 वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ। एफएफ इन्टेलिजेन्स ब्युरोको सूचनाको आधारमा बोर्डर आउट पोस्ट गोलागंजबाट खटिएको टोलीले उनको साथमा पेस्तुल र 5 राउन्ड गोली फेला पारेको थियो।
1: सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म दण्ड रूपन्देहीको टोलीले विशेष सुराकीका आधारमा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको सुनका गरगहना सहित 1 जना महिलालाई नियन्त्रणमा लिएको छ। असोज 14 गते राति करिब 8 बजे रूपन्देही जिल्लाको सिद्धार्थ नगर नगरपालिका 1 स्थित शान्ति गेट चेक पोइन्टमा सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमानमा खटिएको टोलीले विशेष सूचनाको आधारमा जाँच गर्दा काठमाडौँ महानगरपालिका 19 बस्ने 46 वर्षीय महिलाको साथबाट 2 किलो 605 ग्राम सुन जस्तो देखिने विभिन्न किसिमका गरगहना फेला पारेको हो। बरामद गरिएका गहनाहरूको परीक्षण तथा परिमाण यकिनका लागि असोज 15 गते सिद्धार्थ नगर सुन चाँदी व्यवसायी संघमा पठाइएकोमा परीक्षण गर्दा उक्त धातु 1 किलोग्राम शुद्ध सुन रहेको र जसको बजार मूल्य 2,51,93,350 रुपियाँ कायम भएको बताइएको छ। नियन्त्रणमा लिएकाहरूलाई बरामद सामग्री सहित आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
2: अवैध सामग्री बरामद।
0: रौतहटको गौर नगरपालिका 4 टिकुलियाबाट असोज 7 गते 50,14,500 रुपियाँ बराबरको मोबाइल पार्ट सहित 2 वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। नम्बर 2 छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा नम्बर 11 गण रौतहट र गौर भन्सार कार्यालयको संयुक्त टोलीले 1 स्थानीयको घरबाट उक्त पार्ट्स र 2 वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो। यसै गरी सुनसरीको हरिनगर गाउँपालिका 4 मेहता टोल स्थित बाँसघारी इलाकाबाट असोज 6 गते 15,12,800 रुपियाँ बराबरको लताकावाडा नम्बर 4 गण सुनसरीबाट खटिएको गस्ती टोलीले बरामद गरेको छ। टाउकोमा बोकेर भारतबाट अवैध रूपमा ल्याउँदै गरेको सो लताकावाडा सशस्त्र प्रहरीको गस्तीलाई देख्न साथ सम्बन्धित व्यक्ति सुई ठाउँमा छाडी फरार भएका थिए।
1: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका 100 टोलबाट असो 7 गते 74 बोरामा राखिएको 7,41,000 रुपियाँ बराबरको आल्मोनियम बनाउने 3,800 केजी कच्चा पदार्थ नम्बर 35 शैलेश्वरी गढ कञ्चनपुर मातहत कार्यालयबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ। बरामद सामानहरू आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार चरित्र खत्री। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा सैन्य आधार तालिम सम्पन्न गरी राष्ट्र सेवामा होमिएका तालिमे सिपाहीहरूको तालिम समापनको क्षण र तालिम अनुभव सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक उपसेनानी सबिना तामाङबाट सुन्नुहोस्। जंगियोडामा असोज 15 र 16 गते पृतनापति समन्वयात्मक बैठक 2083 सञ्चालन भएको छ। अर्धवार्षिक रूपमा सञ्चालन हुने उक्त बैठकको प्रधान सेनापति महारथी श्री अशोकराज सिक्देलले असोज 16 गते समापन गर्नुभयो। बैठक समापन गर्दै प्रधान सेनापतिले यस वर्षको मनसुनमा भएका विपदका घटनाहरूमा खोज तथा उद्धार कार्यमा सकल दर्जाले देखाएको उच्च पेसागत दक्षता, व्यावसायिकता एवं पृतनापतिहरूबाट सम्पन्न भएका उदाहरणीय कार्यहरूको लागि धन्यवाद ज्ञापन गर्नुभयो। साथै उहाँले प्राप्त जिम्मेवारीलाई आगामी दिनमा समेत कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो। दुई दिनसम्म सञ्चालन भएको बैठकको शुभारम्भमा बलाधिकृत रथी श्री प्रदीप जङ केसीले स्वागत मन्तव्य राख्नु भएको थियो। असोज 9 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको नेपाली सेनाले खोज तथा उद्धार गरेको छ। त्यसक्रममा असोज 11 13 गतेसम्ममा बागलुङ, म्याग्दी, पर्वत, कास्की लगायतका जिल्लाबाट 123 जनालाई हवाई उद्धार गरिएको छ भने 602 जनालाई जमिनी उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। यस्तै नेपाली सेनाले मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको हिमपैरोमा परेर बेपत्ता भएकाहरूमध्ये 8 जनाको शव असोज 15 गते सैनिक हेलिकप्टर मार्फत सम्बन्धित स्थानमा पुर्याएको छ। शुक्रबारमा 2 शव मनाङको चामे र 6 शव फुगाउँ पुर्याइएको हो। यसै गरी नेपाली सेनाको हेलिकप्टर मार्फत बाढी तथा पहिरो प्रभावित इलाकाहरू म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका स्थित मुक्ति मार्ग विद्यालय, बागलुङ जिल्लाको तमानखोला गाउँपालिका स्थित सोले डाँडा र पर्वत जिल्लाको जलजिल्ला गाउँपालिका लगायतका स्थानमा 3,000 केजीभन्दा बढी राहत सामग्री ढुवानी गरिएको छ। त्यस्तै कालीभञ्जनगढ इन्जिनियर्स र नयाँ भैरवी दल गुल्माबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालय मनाङसँगको समन्वयमा अविरल वर्षाका कारण अवरुद्ध भएको मर्स्याङ्दी नदीको बहाव असोज 13 गते सुचारू गरेको छ। उक्त स्थानको असोज 14 गते गण्डकी प्रदेशका मुख्यमन्त्री श्री सुरेन्द्र राज पाण्डे र पश्चिम पृतनापति उपरथी श्री भोलानाथ थापाले निरीक्षण समेत गर्नु भएको थियो। यसै गरी नारायण दलगणबाट खटिएको टोलीले रौतहटको मौलापुर नगरपालिका 1 मर्यादापुर स्थित लालबकैया नदीको पश्चिमतर्फ बाढीले क्षति पुर्याएको स्थानमा तटबन्ध निर्माण तथा मर्मतको कार्य गरेको छ। शुक्रबार टोलीले अन्य सुरक्षा निकायको सहकार्यमा करिब 80 मिटर तटबन्ध बाँध्ने तथा मर्मतको कार्य गरेको थियो, जसबाट 1500 घरधुरीका करिब 7,500 जना लाभान्वित भएका छन्। पश्चिम एयरवेसले जटिल प्रसूति समस्यामा परेका दुईजना बिरामी महिलाको हवाई उद्धार गरेको छ। शुक्रबार बिसले असोज 15 गते हुम्लाको सर्केगाड गाउँपालिका 3 26 वर्षीय पुष्पा डिसी र असोज 12 गते जाजरकोट जिल्ला जुनी चाँदी 2 19 वर्षीय 1 महिलाको हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। यस्तै मध्य एयरबेसले जटिल प्रसूति समस्यामा परेकी धादिङ जिल्ला गंगा जमुना गाउँपालिका 1 24 वर्षीय ममता तामाङलाई असोज 14 गते हवाई उद्धार गरी काठमाडौँ पुर्याएको छ। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। प्रधान सेनापति ट्रफी 2083 असोज 12 गतेबाट शुरू भएको छ। उक्त प्रतियोगिताको प्रधान सेनापति महारथी श्री अशोकराज सिक्देलले शुभारम्भ गर्नुभएको हो। लगनखेल स्थित खेल मैदानमा आयोजित ट्रफी शुभारम्भ समारोहमा प्रधान सेनापति महारथी श्री सिक्देलले महिला र पुरुष 5,000 मिटर दौड़का विजेताहरूलाई पुरस्कृत गर्नुभएको थियो, जस अन्तर्गत उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढा प्रथम हुनुभएको छ। यसै गरी पूर्वी पृतनाका प्युठ विनोद रुकाया द्वितीय र विशेष फौज बाहिनीका प्युठ गणेश सिंह रावत तृतीय हुनुभएको छ। त्यस्तै महिलातर्फ मध्यपूर्वी पृतनाकी प्युठ निर्मला केसी प्रथम हुनुभएको छ। उहाँले 17:44 7 पल्समा दौड़ पूरा गर्दै नयाँ आर्मी रेकर्ड समेत बनाउनु भएको छ। यसै गरी पूर्वी पृतनाका सिपाही निशा सार्के द्वितीय र मध्यपूर्वी पृतनाकी प्युठ सिर्जना पाण्डे तृतीय हुनुभयो। त्यस्तै प्रतियोगिता अन्तर्गत असोज 12 गतेबाट सञ्चालन भएको पौडी प्रतियोगितामा उपत्यका पृथना प्रथम भएको छ। प्रतियोगितामा नम्बर 16 बाहिनी अड्डा द्वितीय र विशेष फौज बाहिनी अड्डा तृतीय भएको छ। प्रतियोगितामा मध्य पृथनाकी सिपाही शोभा बलामी महिलातर्फ तथा सोही पृथनाका सुबेदार दिलीप थापा मगर पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी हुनुभयो। विजय टीम तथा खेलाडीलाई उपत्यका पृथनाका चिफ अफ स्टाफ सहायकरथी श्री विमलराज शर्माले असोज 16 गते सातो बाटो स्थित स्विमिङ कम्प्लेक्समा आयोजित कार्यक्रममा पुरस्कृत गर्नुभयो। यसै गरी प्रतियोगिता अन्तर्गत असोज 7 देखि 13 गतिसम्म पश्चिम पृथनामा सञ्चालन भएको बक्सिङ खेलमा नम्बर 16 बाहिनी अड्डा प्रथम भएको छ। प्रतियोगितामा पूर्वी पृथना द्वितीय र विशेष फौज बाहिनी तृतीय भएको छ। विजय टीम तथा खेलाडीलाई पृथनापति उपरति श्री भोलानाथ थापाले पुरस्कार प्रदान गर्नुभयो। यस्तै प्रतियोगिता अन्तर्गत असोज 12 गतेदेखि 18 गतेसम्म उपत्यका पृथना हेडक्वार्टरमा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा उपत्यका पृथना विजय भएको छ। प्रतियोगितामा नम्बर 16 बाहिनी अड्डा द्वितीय र पूर्वी पृथना तृतीय भएका छन्। प्रतियोगितामा महिलातर्फ नम्बर 13 बाहिनी अन्तर्गत राजदल गण्डकी प्युट विनिका जोशी र पुरुषतर्फ नम्बर 14 बाहिनी अन्तर्गत कालीबक्स गण्ड इन्जिनियर्सका अमलदार लोकबहादुर राउत उत्कृष्ट खेलाडी हुनुभयो। विजेता खेलाडीहरूलाई प्रबन्ध रति उपरति श्री हरेन्द्र पाठकले असोज 18 गति पुरस्कार वितरण गर्नुभयो। 8 पृथना 5 युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनी गरी 14 टिम सहभागी उक्त प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्डो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल सञ्चालन हुनेछ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश सम्बन्धी सूचना।
4: सैनिक कल्याणकारी कोषले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिलाई शैक्षिक सत्र 2082 को सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश प्रदान गर्ने भएको छ।
3: शैक्षिक सत्र 2082 कक्षा 4 देखि 12 सम्म उत्तीर्ण भएको र 21 वर्ष ननागेका सैनिकका एकजना सन्ततिलाई वार्षिक एकमुष्ट रु 25,000 छात्रवृत्ति रकम प्रदान गरिनेछ।
4: निवेदन दिने मिति र स्थान।
3: असोज 31 गते सम्म बहालवाला सैनिकले सम्बन्धित कार्यालय वा युनिटहरूबाट निवेदन पेश गर्नुपर्नेछ।
4: त्यस्तै अवकाश प्राप्त सैनिकले स्थान विशेषका आफूलाई पाएक पर्ने नेपाली सेनाको युनिट फर्मेसनमा निवेदन पेश गर्नुपर्नेछ।
3: आवश्यक कागजातहरू।
4: चारित्रिक प्रमाण पत्रको प्रतिलिपि वा विद्यालयको सिफारिस पत्र।
3: शैक्षिक सत्र 2082 को वार्षिक लब्धाङ्ग पत्रको प्रतिलिपि।
4: जन्म दर्ता प्रमाण पत्र वा नागरिकताको प्रतिलिपि।
3: सैनिक परिचय पत्रको प्रतिलिपि।
4: विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि।
3: अवकाश प्राप्त सैनिकका सन्ततिको हकमा
4: पेन्सन पट्टाको प्रतिलिपि।
3: नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
4: र श्रीमतीको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। थप जानकारीका लागि
3: सैनिक कल्याणकारी निर्देशनालय शिक्षा शाखाको फोन नम्बर 01-5979570 सम्पर्क गर्नुहुनका साथै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np वा भदौ 10 गतेको गोरखापत्र राष्ट्रिय दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सैन्य आधार तालिम सम्पन्न गरी राष्ट्र सेवामा होमिएका तालिमी सिपाहीहरूको तालिम समापनको क्षण र तालिम अनुभव सम्बन्धी रेडियो सामग्री।

0: नेपाली सेनाका विभिन्न 22 युनिटमा सञ्चालन भएको सैन्य आधार तालिम असोज 9 गते सम्पन्न भएको छ। 9 महिनाको कठोर तालिम पूरा गरेसँगै करिब 3,000 जना सैन्यहरू अब औपचारिक रूपमा नेपाली सेनाका तालिम प्राप्त सिपाही बनेका छन्।
1: राष्ट्र सेवाका लागि सबैभन्दा उत्तम माध्यम सैनिक सेवा हो, तर सैनिक बन्न भर्ना छनौटका विभिन्न परीक्षामा खरो उत्रिएर मात्रै पुग्दैन, आधारभूत तालिम अनिवार्य शर्त हो। सेवा प्रवेशको दर्जा अनुसार यस्ता तालिमहरू फरक फरक हुन्छन्, जसअनुसार सैन्य आधार तालिम गरेपछि मात्रै औपचारिक रूपमा सिपाही बन्ने सपना पूरा हुन्छ। यही सैन्य आधार तालिम पूरा गर्दै असोज 9 गतेबाट करिब 3,000 जना नेपाली सेनाको सिपाही बनेका छन् अनि झण्डा छोएर राष्ट्र र जनताको नाममा कसम खाएका छन्।
2: मुलुक र जनता प्रति पूर्ण वफादार रही सत्यनिष्ठा पूर्वक प्रतिज्ञा गर्छु।
0: यो शपथसँगै अब उनीहरूको परिचय बदलिएको छ। उनीहरू व्यक्ति होइन, राष्ट्रका साझा सिपाही बनेका छन् र त देशले राष्ट्रिय स्वार्थमा समर्पित हुनेहरूको लाममा अब 3,000 ऊर्जावान सैनिक पाएको छ। यसै पृष्ठभूमिमा आजको कार्यक्रममा हामी सैन्य आधार तालिम सम्पन्न गरी राष्ट्र सेवामा होमिएका तालिमी सिपाहीहरूको तालिम समापनको क्षण र तालिम अनुभवलाई प्रस्तुत गर्नेछौँ। प्रस्तुतिमा छौँ म प्राविधिक सुबेदार प्रकृति बस्नेत
1: र म प्राविधिक जमादार सन्तोष बजगाई।

0: बगाए पसिना तालिममा बग्ने छैन रगत रणभूमिमा, यो भनाई सैनिक जीवनभर लागू हुने यथार्थ सत्य हो। त्यसो त सैनिक जीवनमा तालिम सधैँ अपरिहार्य हुन्छ, त्यसमा पनि आम मानिसलाई सैनिकका रूपमा रूपान्तरण गर्ने आधारभूत तालिमको महत्व झन धेरै छ। यस्तै महत्वपूर्ण तालिम हो सैन्य आधार तालिम।
1: नेपाली सेनाको साङ्गठनिक जग भनेको सिपाही हुन् र सिपाहीको जग सैन्य आधार तालिम हो। त्यसैले व्यक्तिको जीवनमा मात्रै होइन सैनिक संगठनमा समेत सैन्य आधार तालिमलाई महत्वका साथ लिइन्छ। यही तालिम 2502 जना पुरुष तथा 466 जना महिला गरी कुल 2968 जनाले असोज 9 गते पुरा गर्दै सिपाही बनेका छन्।
0: एक सामान्य नागरिकले 9 महिनासम्म घाम, पानी, भूख, तिर्खा र थकानलाई बिर्सेर बगाएको पसिनाले उनीहरू सिपाही बनेका हुन्। त्रिशुली स्थित नम्बर 1 सैन्य तालिम केन्द्रमा सञ्चालित सैन्य दलेल कवाजको निरीक्षण पश्चात सम्बोधन गर्नुहुँदै सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुन,
2: 9 महिना कठिन तालिम अवधिमा तपाईँहरूले गर्नुभएको कठोर परिश्रम, मेहनत, लगनशीलता र समर्पण तथा तपाईँहरूबाट प्रदर्शन गर्नुभएको फुर्तिलो कवाजले तपाईँहरूमा आधारभूत सिपाहीमा हुनुपर्ने गुणहरू र उच्च स्तरको मनोबल विकास भएको स्पष्ट रूपमा झल्किएको छ। आजबाट तपाईँहरू गौरवशाली इतिहास भएको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरिमामय छवि बनाएको नेपाली सेनाको सिपाही जस्तो मर्यादित दर्जामा नियुक्त हुनुभएको छ। यस सुगत घडीमा तपाईँहरू सबैलाई नेपाली सेना र मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु। साथै आगामी दिनहरूमा तपाईँहरूको सफल सैनिक जीवनको लागि समेत शुभकामना व्यक्त गर्दछु।
1: तालिम समापनको अवसरमा सम्बन्धित पृतनापति र वाहिनीपतिहरूले सैन्यहरूले प्रदर्शन गरेको अन्तिम दलेल कवाजको निरीक्षण तथा सलामी ग्रहण गरी उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभएको छ। त्यसै क्रममा उहाँहरूले तालिमे सिपाहीहरूलाई सफल सैनिक जीवनको शुभकामना समेत दिनुभएको छ। यस्तै एउटा प्रतिनिधि आवाज हो उपत्यका पृतना तालिम शिक्षालयमा उपत्यका पृतनाका चिफ अफ स्टाफ सहायक रथी श्री विमलराज शर्माले दिनुभएको शुभकामना।
3: राष्ट्रको मेरुदण्ड सेना हो, सेनाको मेरुदण्ड तालिम प्राप्त अनुशासित एवं कर्तव्यनिष्ठ सिपाही हो भन्ने उद्गारलाई हर हमेसा मनन गर्न र सिपाही बलियो भए सेना बलियो हुन्छ र सेना बलियो भए देश बलियो हुन्छ भन्ने यथार्थलाई अनुसरण गर्दै कर्तव्य पथमा तपाईँहरूले आफ्नो व्यावसायिक क्षमता, दक्षता र कार्यकौशलता प्रदर्शन गर्दै नेपाली सेनाको सही प्रतिनिधित्व गर्ने, पेसाप्रति गौरव गर्ने, जस्तो सुकै विषम परिस्थितिमा विचलित नहुने सकारात्मक सोच भएको एक कर्मठ, वफादार, इमान्दार, अनुशासित सदस्यको रूपमा आफूलाई खर रूपमा उभ्याउनु हुनेछ भन्ने विश्वास नेपाली सेनाले लिएको छ। जननी जन्मभूमिश्व स्वर्गादपि गरिएसी भन्ने उक्तिलाई आत्मसात गर्दै तपाईँहरू सबैले आफ्नो दायित्व निर्वाह गर्न सदैव कटिबद्ध रहनुहुनेछ भन्ने विश्वास लिँदै सैन्य आधार तालिम सफलतापूर्वक सुसम्पन्न गर्नुभएकोमा सम्पूर्ण नवयुक्त तालिमे सिपाहीहरूलाई उत्तरोत्तर प्रगति र सफलताको कामना दिन चाहन्छु।
0: सैनिक सिप क्षमता, चरित्र र गुण विकास गराउने अवधारणामा आधारित तालिम हो सैन्य आधार तालिम। नवप्रवेशी सैनिकहरूलाई 9 महिना अवधिभर विभिन्न चरणमा गरी आधारभूत तालिम दिइन्छ। तालिमको पहिलो चरणमा आम नागरिकलाई सैनिक जीवनमा ढल्ने प्रयास गरिन्छ भने दोस्रो चरणमा सैनिक हात हतियार, सैनिक युद्धकला लगायतका विविध विषयमा सैद्धान्तिक र व्यावहारिक सिप प्रदान गरिन्छ।
1: त्यस्तै तेस्रो चरणमा सिकेको सिपलाई सैद्धान्तिक र व्यावहारिक रूपमा अभ्यस्त गराई उनीहरूलाई सहनशीलता, नेतृत्व विकास, सामूहिक भावना र निडरपनको विकास गरिन्छ। उक्त तालिम आफैमा एउटा कठोर परीक्षा भएकोले तालिम समापनको क्षण तालिमे सैनिकहरूको लागि एक अविस्मरणीय सुखद क्षण बन्न पुग्दछ।
4: तालिम केन्द्रमा 9 महिनाको ट्रेनिङ सकेर आज असोज 9 गते पास आउट भएको आउन पाउँदा भित्री मनदेखि नै खुसी फिल हुन्छ मलाई। पछाडिको भाइ बहिनीहरूलाई पनि सेनामा चाहिँ आबद्ध हुन म आग्रह गर्दछु।
5: सिपाही जावेद अन्सारी, नेपाली सेनामा म बचपनदेखि यो मेरो सपना थियो र गाउँमा दाई साथी पनि नेपाली सेनामा आउँदै थियो, त्यही हेरेर म पनि जिज्ञासा लिएर आएँ। आज म पनि नेपाली सेनाको पोसाकमा लगाएर बसेको छु, धेरै गर्वशाली भइरहेको छु। अब देशलाई सेवा गर्ने, देशको माथिमा भएर बस्ने, अब यही मेरा माग्ने सबैले म यही गर्छु कि सबै नेपाली सेनामा आयो, नेपाली सेनामा भएर विदेशतिर नलाग।
0: भर्खरै सैनिक सेवामा प्रवेश गरेका सैन्यहरूले एउटा सिङ्गो पुस्ताको प्रतिनिधित्व गरिरहेका हुन्छन्। त्यसैले उनीहरूको सोच र जोशलाई राष्ट्रिय हितमा प्रयोग गर्ने गरी सैनिक चरित्र निर्माण गर्न सैन्य आधार तालिम दिने गरिएको हो। यससँगै पेशेवर सैनिक उत्पादन गर्ने, हौसला अभिवृद्धि गर्ने र प्रतिस्पर्धात्मक भावना विकास गराउने उद्देश्यले तालिमका उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गर्ने परम्परा सैन्य आधार तालिमको अर्को उल्लेखनीय पक्ष हो।
6: सिपाही सिसिलो हुने एकदम रमाइलो, अब आफूलाई गर्वशाली महसुस भइरहेको छ। यत्रो 9 महिना कठोर तालिम पुरा गरेर आफ्नो अब आफूमा भएको मेहनत र यसरी आफ्नो परिवारप्रति देखाउनु पाउँदा आफूलाई एकदमै गौरवशाली ठान्छु। अनुशासनमा रहेर आफूभन्दा माथिको कमान्डरको आदेश अनुसार आफूले कामहरू गरेर त्यसको सेवा गर्न चाहन्छु।
7: सिपाही असिल थापा, श्रीमावी सबै गरिन्दरमा तालिम सकेर धेरै खुसी छु। आफ्नो अभिभावक अगाडि यो पुरस्कार थाप्नु पाउँदा, तालिममा सर्वोत्कृष्ट हुनलाई अब मिहिनेत गर्दै जाँदा, अनुशासित हुँदै जाँदा हुन सफल भयो। सानैदेखि अब यो सेनाको पोसाक देखेर रहर थियो, रहर हुँदा हुँदा उमेर भइसकेपछि आएर चाहिँ देखाउँदा चाहिँ पहिलोपटकमै हुन सफल भयो, त्यसमा खुसी।
8: मेरो नाम सिपाही सुजन विश्वकर्मा हो। म भैरवनाथ गढमा तालिम गरेर सर्वोत्कृष्ट शिक्षार्थी बन्न पाउँदाखेरि म र मेरो देशप्रति एक जिम्मेवारी थपिएको महसुस गराएको छ। मैले भविष्यमा आफ्नो देशप्रति इमानदारीका साथ कर्तव्य पालन गर्नेछु।
1: सैन्य तालिमकै कुरा गर्दा, तालिम लिनेहरूको लागि जति गाह्रो हुन्छ उत्तिकै गाह्रो हुन्छ तालिम दिनेलाई। देशको फरक भूगोल, फरक समाज, फरक भाषा र फरक संस्कृतिबाट आएका अनि फरक फरक शारीरिक क्षमता भएका व्यक्तिलाई समान स्तरमा पुर्याउन प्रशिक्षकहरूले समेत ठूलो मेहनत गरेका हुन्छन्। आम मानिसलाई तालिम दिएर कसरी पेशेवर सैनिक बनाइन्छ त?
9: प्युट सुजन ब्रान्ड। सुरु सुरुको फेजमा चाहिँ खासै सेना सम्बन्धी त्यति ज्ञान नभएको भएर अलिकति दिलचस्पी कम भएको हो कि जस्तो, तर बिस्तारै उसले अब चरणगत रूपमा सिक्दै गएपछि चाहिँ सेनाप्रति चाहिँ यस्तो गर्नुपर्ने रहेछ, यो गर्नुहुने, यो गर्न नहुने र हरेक क्षेत्रमा चाहिँ मैले गर्नुपर्छ भन्ने पाएँ। सबैभन्दा पहिला बाहिर वातावरणबाट आएको ड्रिल, अब गोडा उठाउनु पर्यो, हातदेखि लिएर अनुशासन भन्यो, अरू भनेको चाहिँ नर्मल्ली अब FCBC अनि त्यसपछि MR भनेको त बिस्तारै अलि पछि पछि हुने भएर, बिस्तारै सेना सम्बन्धी ढल्दै गए भएर त्यसमा चाहिँ अलि छिटै बुझाउन सकिने भएको छ।
0: शिल्पी हातहरूले नै काँचो माटोलाई भाँडोको आकार दिए जस्तै कुशल प्रशिक्षकको मार्गदर्शनले एउटा पेशेवर सैनिक तयार हुन्छ। सैन्यसँगै उठ्नु, सैन्यसँगै कुद्नु, सैन्यसँगै बस्नु, सैन्यसँगै सुत्नु अनि नबोले पनि तालिमै सैनिकको मर्म बुझ्नु सैन्य तालिम गराउने प्रशिक्षकहरूका विशेषता हुन्। त्यसैले हरेक सैन्य जवानका स्मृतिमा प्रशिक्षकहरू अमिट दस्तावेज बनेका छन्।
10: सिपाही मिलन सुना, भैरवनाथ गढमा सैन्यको तालिम सकेर भर्खर मात्र सिपाहीमा प्रवेश गरे। एकदम रमाइलो महसुस भइरहेको छ अनि नम्बर 1 सेमुलाई लिड गर्दै सेमु लिडरको निर्वाह चाहिँ राम्रोसँग गरे जस्तो लाग्छ मलाई। सिभिल लाइफबाट यो नेपाली सेनामा छिर्दाखेरि कस्तो थियौँ र अहिले हामी कस्तो भयौँ भन्ने कुरा चाहिँ गुरुबाहरूको शिक्षाले गर्दा हामी यहाँसम्म आयौँ। गुरुबाहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु र गुरुबाहरूले सिकाएको ज्ञानलाई म लागू गरेर देश र जनताको लागि अघि बढ्नेछु।
1: नेपाली सेनाको सौन्दर्य भनेको नै विविधता र अनेकता भित्रको एकता हो। यही विविधता र एकता सैन्य आधार तालिममा समेत स्पष्ट झल्किन्छ, जहाँ हिमाल, पहाड र तराई मधेसका विभिन्न जात जाति, भाषा र संस्कृति परिवेशका युवाहरूलाई राष्ट्रभक्तिकै धागोले बाँधेर एकताको माला बनाएको छ, जहाँ लैङ्गिक समावेशिता समेत स्पष्ट देखिन्छ। यसैको उदाहरण हो यसपटक 466 जना महिला सैन्यहरूले तालिम पुरा गर्नु। तालिम अनुभव राख्दै सिपाही सन्तोषी विष्ट।
11: मैले आज आफूले आफूलाई एकदमै गर्व महसुस गर्न पाएको छु र साथै आफूले गरेको कठोर मेहनत र परिश्रमको आजको फल आमा बाबाहरूलाई देखाउन पाउँदा म एकदमै गर्ववान बनेको छु। छोरी मान्छेले आफूले आफूलाई मानसिक रूपमा बलियो बनाउन सक्नु पर्दछ। छोराले मान्छेले मात्रै होइन, छोरी मान्छेले पनि सबै काम छोरा मान्छेले जस्तै गरे जस्तै गर्न सक्छ। कुनै पनि मान्छेले आफूले आत्मनिर्भर बन्न सक्यो भने कसैको अगाडि हेपिनु पर्दैन। सानैदेखि मेरो पनि यही सोचाइ थियो, त्यही भएर मैले नेपाली सेनामा भर्ना भई नेपाली सेनाले मलाई यही सिकायो कि आफू र आफ्नो देशको लागि अहोरात्र सधैँ देश र जनताको सेवामा समर्पित रहनु पर्दछ। म पनि जस्तो सुकै विषम परिस्थितिमा पनि पछि नहटिकन सेवा गर्न
0: सैन्य आधार तालिम कुनै एक व्यक्तिको सैनिक बन्ने लक्ष्यको प्रवेशद्वार मात्रै होइन, आमा बुबाको सपना साकार बनाउने माध्यम पनि हो। 9 महिने कठोर सैन्य आधार तालिमको अन्तिम दलेल कवाज भइरहँदा दर्शक दीर्घाका उपस्थित अभिभावकहरू आफ्ना सन्ततिको खुसी र सफलतामा रमाइरहेका थिए।
1: आफ्नो प्रियजनलाई सैनिक वर्दीमा सुशोभित भएर मातृभूमिको रक्षक बनेको देख्दा परिवारजनका आँखामा खुसीका आँसु र अनुहारमा गर्वको चमक प्रष्ट झल्कन्थ्यो। हिजोसम्मका कसैका छोरा कसैका भाइ आज देशकै रक्षक भन्दा परिवारजनमा देखिएको खुसीले सैन्य आधार तालिमको आयामलाई प्रस्ट्याउँछ।
12: अमृत नेपाली, हामीलाई त एकदम खुसी लागेको छ। अब हाम्रो परिवारबाट खासै अरू कसैले पनि यसरी गर्न सकिरहेको थिएन, हामीलाई अहिले एकदम खुसी लागिरहेछ। अब देश र जनताको लागि भनेर लागिसकेको मान्छे अब निरन्तर लाग्नुपर्छ, सेवा गर्नुपर्छ। हामीले एउटा कर्म गरेरै खाने हो जे गरे पनि, त्यो भएको कारणले गर्दाखेरि जता भए पनि आफ्नो देशको आफ्नो सुरक्षा गर्नुपर्छ जस्तो लाग्छ मलाई।
13: सीतामा यहाँ गुरुङ, 9 महिना कठोर तालिम सम्पन्न गरेर मेरो छोरालाई आर्मीको ड्रेसमा दिँदा धेरै खुसी लागेको छ। उन्नति प्रगति गर जनताको सुरक्षाको लागि खटिने छ भनेर मेरो छोरालाई आशीर्वाद दिनु चाहन्छु।
14: हाम्रो नाम शङ्कर साहबेल, घर रौतहट जिल्ला गरुडा नगरपालिका वार्ड नम्बर 8। जे पास आउट भेलक बहुत खुसी लागल, बहुत गर्वके बात है हमनी सके, बहुत अच्छा लागल। कभी ना आयल तिर लिय मगर आज हमर बेटा पास आउट भेल, बहुत अच्छा लाग रहल। हमर बेटा नेपाली सेनामे आयल, जनताके सेवा, नेपालके सेवा, नेपाल देशके सेवा करो, बहुत खुसी लागल।
15: शिशिर लोहनीको बुवा शङ्कर बिक, आज यो छोराहरूले 9 महिना कठोर तालिम प्रसाद छोरोले 90 जनाको टोलीमा फायरिङको फर्स्ट पुरस्कार पाउँदाखेरि धेरै नै खुसी लागेको छ। गर्वका साथ म पनि एउटा बुवा भएछु, देशको लागि सेवा गर्ने छोरालाई पालन पोषण गरेर हुर्काएर यहाँसम्मको योग्य बनाएछु भन्ने मलाई चाहिँ महसुस भएको छ। आउँदा दिनहरूमा पनि आइपरेका हरेक समस्यालाई समाधान गर्दै आफू उत्कृष्ट साथै टोलीलाई समेत उत्कृष्ट बनाउने एउटा जिम्मेवारी हासिल गरोस्।
16: लाल कुमारी विश्वकर्मा हो, घर चाहिँ खिजिदिम्बा गाउँपालिका वार्ड नम्बर 2। मेरो छोरा कान्छो सुजान विश्वकर्मा हो, धेरै खुसी छ, धेरै गर्व छ। मेरो छोरालाई योभन्दा धेरै राम्रो पदमा, धेरै ठुलो पदमा अगाडि बढ्दैदेखि देख्न चाहन्छु, त्यसको लागि मेरो छोरालाई सधैँभरि आशीर्वाद।
17: हाम्रो नाम घमालु कुर्मी, हाम्रो घर भएर हामी बहुत बढिया लाग्ला, लड्का पास हो गया, आनन्द लागल, खुसी मारे गदगद। हाम्रो लड़का अपने देश बचाव खातिर बढिया काम करता, नौकरी पुलिस बढिया भेल। अब और कुछ जैसे केहु के मदद खातिर सहायता दे और बढ़िया चीज होके बहुत खुशी भेल।
18: इच्छा मेरो मेरो मामालाई आर्मी भएको देख्दा एकदम धेरै खुशी लागेको छ। मेरो मामाले जस्तो सुकै परिस्थितिमा पनि देश र जनताको सुरक्षामा खटिनु हुनेछ।
19: मेरो नाम मिना सुनार हो, पर्वत नगरपालिका 11 पर्छ मेरो ठेगाना। मेरो छोरा, मेरो नानी पनि सशस्त्र हुन्। यो विदेश जाँदाखेरि सबै छोराछोरीहरू प्रवेश गर्छन्, मलाई मन पर्दैन। छोराले र छोरीले यो देशको सेवा हालेको देख्छ, म एकदम खुसी छु। मेरो छोरा नै सम्पूर्ण छोराहरू आफ्नो सबैको सुरक्षा गरेर अघि बढोस् भन्ने चाहन्छु।
0: एउटा सच्चा सिपाही बन्नका लागि सैन्य आधार तालिमले पेसागत ज्ञान, सिप र कर्तव्यप्रतिको बोध गराउँछ। 9 महिनाको तालिमका दौरान सैन्य जवानहरूले हासिल गरेको यही ज्ञान सिपले उनीहरूलाई अझ परिपक्व र आत्मविश्वासी बनाएको छ। यो आत्मविश्वासले उनीहरूलाई अबका दिनमा अघि बढ्न कस्तो दिशा निर्देश गरेको छ त?
20: सिपाही रञ्जन बहादुर सर, मेरो घर चाहिँ दैलेक। आज एकदमै निकै प्राउड फिल भइरहेको, यो दुःख भनेको केही छेडको लागि हुँदो रहेछ। आफू मात्रै नभएर आफ्नो फौजलाई कसरी अगाडि बढाउने, समूहमा काम गरेर कसरी अगाडि जाने भन्ने कुराबारे पनि प्रष्ट बुझ्यौँ, अनि त्यसबारे पनि ज्ञान पायौँ। अनि आफ्नो चाहिँ पहिला आउँदाखेरिको आफ्नो मनोबल हुन्छ त्यो एकदमै बढ्दै गयो। अब आफ्नो मनोबललाई उच्च राखेर अनि आफ्नो खुट्टामा उभिएर अनि सामरिक रूपमा आफू पदमा रहँदा वा नरहँदा पनि म देश र जनताको सुरक्षाको लागि खटिरहनेछु।
21: सिपाही शिशिर भट्टी मगर, घर चाहिँ सुन्दर बजार लम्जिङ। मलाई अब आफ्नो सपना पुरा हुँदाखेरि निकै नै खुसी लाग्छ। अब देशलाई के कस्तो ठाउँमा के जरुरत पर्छ, अब सकेसम्म आफूले त्यो जरुरतलाई पुरा गर्ने कोसिस गर्छु, आफूले पनि बिस्तारै अब इम्प्रुभ गर्दै जान्छु।
1: तालिमका क्रममा बगाएको पसिना, सिकेका सिप र सैनिक रणकौशलले सैनिकलाई सधैँ बलियो बनाउँछ। यो बल सैनिक व्यक्तिको लागि मात्रै होइन, उसले काम गर्ने युनिट, संस्था र राष्ट्रकै लागि सम्पत्ति बन्दछ। त्यसैले सेवा प्रवेशसँगै दिइने पहिलो औपचारिक सैन्य तालिम अर्थात् सैन्य आधार तालिमले ठूलो अर्थ राख्दछ। यस्तै बुझाइ छ सेनानी श्री अजित थापाको।
2: सैन्यलाई हामीले डिजिएमटीबाट आएको निर्देशन अनुसार चाहिँ जे निर्देशन छ त्यो भित्र रहेर चाहिँ र अनि उनीहरूको योग्यता कस्तो छ, उनीहरू चाहिँ कसरी कुन हिसाबमा तालिम गर्न सक्छन् होइन, ती सबै कुराहरूले विचार गरेर तालिम गर्ने गरेका छौँ र कमजोरलाई चाहिँ अलिकति प्रायोरिटी दिएर उनीहरूलाई एक्स्ट्रा समयमा गराएर चाहिँ तालिमहरू गराउने गरेका छौँ। हामी सैनिक हुनुको मेन कारण भनेकै हामी सैन्य तालिम गर्छौँ, हामी अरूभन्दा एक्स्ट्रा हुन्छौँ, फरक हुन्छौँ। एउटा सिभिलियनलाई चाहिँ नेपाली सेनामा ल्याएर नेपाली सेनाको नीति नियम परम्परा र नेपाली सेनाले गर्नुपर्ने काम कर्तव्य अधिकार के हो, हामी देश र जनताप्रति के काम कसरी चाहिँ गर्छौँ भन्ने कुरालाई त्यो हिसाबमा उनीहरूलाई चाहिँ हाम्रो सैनिक जीवनमा ढाल्नको लागि सैन्य तालिम चाहिँ एकदम अत्यावश्यक रहेको छ। जुन तालिममा चाहिँ हामीले जुन सेनाको लागि आवश्यक छ भोलि चाहिँ हामी देशको लागि पर्दाखेरि चाहिँ देशको लागि कसरी लड्ने भन्ने कुराको लडाइकोदेखि लिएर हरेक कुरा सिकाउनु पर्ने हुन्छ, त्यो कुरालाई चाहिँ हामी सैन्य तालिममा सिकाउँछौँ। सैनिक जीवनमा आवश्यक पर्ने कुराहरू चाहिँ जुन सिलेबसमा आएको कुराहरू छ त्यससँग आधारित रहेर हामीले तालिमको अभ्यासहरू सञ्चालन गरेका थियौँ।
0: सिपाहीमा हुनुपर्ने गुण उसको चरित्र र परिचयले नै सिङ्गो सेनाको परिचय बनाउँदछ। त्यसैले पनि उनीहरूले प्राप्त गर्ने तालिम, युद्धकला, निर्माण गर्ने चरित्र र निर्वाह गर्ने वफादारिताले सेनाको भविष्यलाई समेत निर्धारण गर्ने हुँदा एउटा सैनिकले तालिम पुरा गरेको क्षण पनि धेरैलाई खुसीको विषय बनेको हो। आखिर तालिमले के कस्तो दिशाबोध गराउँदछ त? सिपाही सुधीर गुरुङ।
3: सानैदेखि नेपाली सेनामा जागिर खाएर देशको सेवा गर्ने सोच थियो, त्यही सोचले गर्दा सानैदेखि मेहनत गरेर आज यो हासिल गरेको छु, त्यसले गर्दा चाहिँ धेरै नै खुसी भइरहेको छ। देशको सेवा कसरी गर्ने, विपद आपत्ति आइपर्दा के गर्ने, नेपाली सेनाले गर्नुपर्ने काम कर्तव्य चाहिँ सबै सिकेका छौँ हामीले। अबको नयाँ यात्रा भन्नुपर्दा देशमा आइपरेका विपत्ति आपत्तिहरूमा आफूले तालिमबाट सिकेका कुराहरूलाई मनन गरेर आवश्यक सुरक्षा अपनाई देश र जनताको सेवा गर्ने चाहिँ सोचेको छु।
1: यसरी कुनै पनि मुलुकको पहिचान, स्वाभिमान र सुरक्षाको जगलाई जीवन्त र अझै बनाउने वास्तविक मेरुदण्ड सिपाही नै हुन् र सिपाही निर्माण गर्ने आधार सैन्य आधार तालिम हो। असोज 9 गते यही तालिम पुरा गरेका 2968 जना सिपाही अब औपचारिक रूपमा नेपाली सेनाको 263 वर्षभन्दा लामो ऐतिहासिक विरासतको हिस्सा बनेका छन्। सैन्य आधार तालिम पुरा गरेका यी सिपाहीहरूलाई नेपाली सेनाको गरिमा उँचो बनाउँदै देशको सेवामा अघि बढ्न प्रेरणा मिलोस्। शुभकामना।

श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक अमलदार चरित्र खते पनि बिदा हुन्छु। नमस्ते।

0: नेपालको महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.100 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरको बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। जल, जमिन र जंगल हाम्रो बाँच्ने पहिलो आधार हो। वातावरण र पर्यावरण बलियो बनाउन वनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। यही विषयको सेरोफेरोमा केन्द्रित रहेर आज हामीले रेट कार्यान्वयन के हो र रेट कार्यान्वयन र वनको सम्बन्ध के छ त भन्ने सवालमा गरिएको छलफल, जलवायु परिवर्तनको असरले गर्दा अमेरिकामा हालै जारी भएको नयाँ कानूनको बारेमा जानकारी र काठमाडौँ उपत्यकामा वायु प्रदूषण कसरी बढिरहेको छ त भन्ने विषयको सूचना सहितको सन्दर्भ सामग्रीहरू आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गर्छौ एउटा अन्तर्राष्ट्रिय प्रसङ्गबाट। अमेरिकाको न्युयोर्ककी गभर्नर केथी होचुलले हालै क्लाइमेट चेन्ज सुपरफन्ड एक्ट नामक विधेयकमा हस्ताक्षर गरेकी छन्। 2000 देखि 2018 सम्मको प्रदूषणका लागि जिम्मेवार कम्पनीहरूबाट रकम उठाउने लक्ष्य राखेको छ। विधेयकले ठूला कम्पनीहरूलाई जरिवानाको दायरामा ल्याएर नियमन गर्न खोजेको छ। यसको प्रभावले न्युयोर्कका केही बासिन्दाहरूलाई महँगो जीवनयापन गर्न बाध्य पार्न सक्छ। फक्स न्युजका अनुसार अमेरिकन इनर्जी इन्स्टिच्युटका सिईओ र संस्थापक जेसन इसाकले भने बाइडेनले जलवायु सम्बन्धी अर्थव्यवस्था व्यापी कदम चालिरहेका छन्। यो अन्तर्राष्ट्रिय प्रसङ्गपछि नेपालमा वायु प्रदूषणको अवस्था कस्तो छ र काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्नुको कारण के हो त, लागौ यही प्रसङ्गतर्फ। 2019 काठमाडौँको वायुको गुणस्तर PM2.5 थियो, जसले संवेदनशील समूहका लागि अस्वस्थ बनाइराख्यो। काठमाडौँको वायु प्रदूषण नागरिकहरूको स्वास्थ्यका लागि चिन्ताको विषय बनिरहेको छ। काठमाडौँमा प्रदूषणको स्तर बढ्नुमा धेरै कारणहरू लुकेका छन्। काठमाडौँ उपत्यकाको गहिरो स्थान र वरिपरिका पर्वत श्रृङ्खलाले प्रदूषण फैलन नदी सहरमै रोक्ने गर्छ। त्यसो त चीन र भारत जस्ता छिमेकी देशहरू जसमा अझै पनि वायु प्रदूषणको समस्या व्यापक छ। सहरमा पुराना सवारी साधन र उद्योगहरूले धेरै धुवा र हानिकारक कणहरू वायुमण्डलमा फ्याँकिरहेका छन्। राष्ट्रको सञ्चार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। नेपालमा वनको महत्त्व कति छ? वन नेपालको आमदानीको स्रोत हो भन्दा अचम्म लाग्ला, तर वन देशको बलियो अर्थतन्त्र पनि बन्न सक्छ। यही विषयमा आज हामीले रेट कार्यान्वयन के हो र वन र रेट कार्यान्वयनको सम्बन्ध के छ त यही विषयमा छलफल गर्न आज हामीले हाम्रो स्टुडियोमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुडासैनीलाई निम्ताएका छौँ। आउनुहोस्, उहाँसँगका कुराकानी सुनौ। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: हस्, धन्यवाद।
0: आज विशेष गरी रेट कार्यान्वयन केन्द्र भनेको के हो र वन जङ्गल संरक्षण गरे बापत त्यसको फाइदा, त्यसको महत्त्व र किन हामीले वन, हाम्रो वरिपरि भएको वन रुख बिरुवा संरक्षण गर्नुपर्छ भन्ने विषयमा यहाँसँग छलफल गर्नेछौँ। सुरुमा भनिदिनुहोस् न, रेट कार्यान्वयन केन्द्र भनेको के हो त?
1: हस्, धन्यवाद। तपाईँले मलाई आज यो रेडियो नेपाल मार्फत रेट कार्यान्वयन केन्द्रले के काम गर्छ भनेर आमन्त्रण गर्नुभएको छ। त्यही विषयमा मैले रेड कार्यान्वयन केन्द्र के हो र यसले कसरी काम गर्छ भन्ने विषय चाहिँ जानकारी गराउन चाहन्छु। खास गरी पछिल्लो समय जलवायु परिवर्तनको सन्दर्भमा जलवायु परिवर्तनको दुईटा प्रभावलाई न्यूनीकरण र अनुकूलन गर्नलाई दुईटा मेथडहरू छन्। त्यही मिटिगेसन र एडाप्टेसन अथवा अनुकूलन र न्यूनीकरणका कार्यक्रममध्ये यो रेड भन्ने शब्द चाहिँ न्यूनीकरणसँग सम्बन्धित छ। यो कार्यक्रमले खास गरी कार्बन उत्सर्जन हुने मुख्य स्रोत अथवा कार्बन डाइअक्साइडको उत्सर्जन कमी ल्याउनलाई वन चाहिँ सबैभन्दा सस्तो, सजिलो र व्यवस्थापनको हिसाबले सबभन्दा सहज विषय भएको वैज्ञानिकहरूले भनेका छन्। त्यसकारण जलवायु परिवर्तनको प्रभाव र असरलाई कम गर्ने सबैभन्दा सजिलो सस्तो उपाय चाहिँ वनको क्षयीकरण घटाउने, वन विनाश घटाउने मुख्य कार्यक्रम हो। यसै सन्दर्भमा रहेर अङ्ग्रेजीमा यसलाई चाहिँ हामीले डिफरेस्टेसन घटाउने र डिग्रेडेसन घटाउने भन्ने अवस्थाबाट रिड्युसिङ डिफरेस्टेसन एन्ड डिग्रेडेसन शब्दबाट रेड भन्ने शब्द आएको हो। र यो रेड भन्ने शब्दले खास पाँचवटा विषयलाई फोकस गर्छ। एउटा डिफरेस्टेसन भनेको वन विनाश घटाउने, डिग्रेडेसन भनेको वनको क्षयीकरण घटाउने, र अरू तिनवटा क्रियाकलाप प्लस भन्छ हामीले। त्यो रेड प्लसभित्र प्लसमा तिनवटा क्रियाकलाप पर्छन्। त्यो प्लस भन्नाले चाहिँ एउटा दिगो वन व्यवस्थापन, सस्टेनेबल फरेस्ट म्यानेजमेन्ट भन्छ। त्यस पछाडि अर्को चाहिँ कार्बनको सञ्चिति संरक्षण भन्छ, कार्बन स्टक कन्जर्भेसन भन्छ। र अर्को चाहिँ कार्बन स्टक इन्हान्समेन्ट भन्छौँ हामीले, अथवा कार्बन सञ्चित अभिवृद्धि। यो पाँचवटा क्रियाकलाप गरिसकेपछि चाहिँ हाम्रो वनको उत्सर्जन कमी आउँछ भन्ने अवधारणा हो। र हामी जस्ता अल्प विकसित मुलुकहरू, कम विकसित मुलुकहरूको लागि युएनले बनाएको एउटा अवधारणा र कन्सेप्ट हो, जसले चाहिँ जलवायु परिवर्तनको लाभ र वातावरणीय सेवा बापतको भुक्तानीको रकम हामी जस्ता मुलुकहरूले पाउन सकौँ भनेर बनाइएको अवधारणा रेड प्लस हो। र यो रेड प्लस कार्यक्रम चाहिँ संसारका 65 मुलुकहरूले कार्यान्वयन गरिरहेका छन्। र यो रेड कारण केन्द्र मार्फत चाहिँ नेपाल सरकारले रेड प्लसका कार्यक्रमहरू कार्यान्वयन गरिरहेको छ। र यो बिल्कुलै विदेशी जस्तो नाम, अङ्ग्रेजी जस्तो नाम सुनिए पनि यो नेपाल सरकारको स्थायी संरचना र वन तथा वातावरण मन्त्रालयको विभाग स्तरको संरचना हो। र यो चाहिँ सहसचिवको नेतृत्वमा सञ्चालित कार्यक्रम हो। र रेड प्लस कार्यक्रम चाहिँ हामीले अहिले नेपालमा खास गरी दुईटा कार्यक्रमहरू चलाइरहेका छौँ। एउटा विश्व ब्याङ्क र विश्व यो कार्बनको FCPF भन्छ, फरेस्ट कार्बन पार्टनरसिप फेसिलिटी भन्ने छ। त्योसँग हामीले तराईको 13 जिल्लाको चाहिँ कार्बन बिक्री गर्ने, उत्सर्जन घटाएर बिक्री गर्ने कार्यक्रम एउटा रहेको छ। त्यसको हामी भुक्तानीको चरणमा छौँ भने दोस्रो चाहिँ हामीले अमेरिका, नर्वे, बेलायत तथा दक्षिण कोरिया सम्मिलित लिफ कोलिजन भन्छ, लोअर इमिसन एक्सिलेटिङ फरेस्ट फाइनेन्स भन्ने एउटा संयन्त्र छ। त्यो रेड प्लस कार्यक्रम चाहिँ हामीले गण्डकी, लुम्बिनी र बागमती तीनवटा प्रदेशमा सञ्चालन गरेका छौँ। र यसै वर्ष यही रेड प्लस कार्यक्रम अन्तर्गत नेपाल सरकारले हाम्रो कर्णाली र कोशीमा यो रेड प्लस कार्यक्रम मार्फत कार्बन उत्सर्जन न्यूनीकरण गर्ने, कार्बन बिक्री र व्यापारका कार्यक्रमहरूको अगाडि सारेको छ। र यो वर्ष हामी यो कार्यक्रम कार्यान्वयन गरेछौँ। र यसै सन्दर्भमा यही कार्यक्रमलाई जोडेर हामीले समृद्धिका लागि वन भन्ने कार्यक्रम, 15 पञ्चवर्षीय योजनाको गेम चेन्जर प्रोजेक्ट र हाम्रो 16 पञ्चवर्षीय योजनाले पनि परिलक्षित गरेको समृद्धिका लागि वन कार्यक्रम पनि रेड कार्यान्वयन केन्द्रले कार्यक्रम कार्यान्वयन गरिरहेको छ।
0: हजुर, यहाँले भर्खरै उठाउनु भयो कार्बन बिक्री गर्दैछौँ भनेर। खासमा यो कार्बन बिक्री भन्या चाहिँ के त, हाम्रा श्रोताले बुझिने गरिकन बताइदिनुहोस् न।
1: हस्, यो खास गरी विकसित राष्ट्रहरूले कार्बन उत्सर्जन वायुमण्डलमा धेरै गर्छन् र हाम्रा जस्ता मुलुकहरूले यो कार्बन उत्सर्जन न्यून गर्छौँ र जलवायु परिवर्तन हाम्रो न्यून भूमिका छ। र हामी जस्ता मुलुकहरूलाई खास गरी हामीले सञ्चित गरेको वनबाट त्यो कार्बन चाहिँ विश्व बजारमा विकसित मुलुकहरूलाई चाहिँ बिक्री गर्ने सामान्य बिजाइ चाहिँ यो हो। तर हामीले यो चाहिँ नतिजामा आधारित हुन्छ। हामीले वन जङ्गल जोगायौँ, वनमा हामीले दिगो वन स्थापन गऱ्यौँ र तपाईँको वनमा हामीले चाहिँ कार्बन जोगायौँ भनेर हामीले हिसाब गर्छौँ। त्यो हिसाब गरेर हामीले नापेको कार्बनभन्दा काम गरेर कति कार्बन बढायौँ भन्ने हिसाब गरिसकेपछि त्यो हिसाबको आधारमा हामीले चाहिँ जोसँग सम्झौता हुन्छ त्यो पक्षसँग चाहिँ हाम्रो कार्बन यति उत्सर्जन कमी ल्याएछौँ भनेर भुक्तानीको लागि दाबी गर्छौँ। र सम्बन्धित पक्ष वा मुलुक वा सम्बन्धित निकायले हामीलाई हाम्रो सृजित भएको उत्सर्जन कटौती भएको कार्बनलाई हामीले कार्बन क्रेडिट भन्छौँ, त्यसको भुक्तानी चाहिँ नेपाललाई गर्नुपर्छ। यो भनेको हाम्रो चाहिँ के हो भने हामीले काम गरेर वन जङ्गल जोगाएर दिगो वन स्थापन गरेर र घटाएको कार्बनको भुक्तानी उनीहरूले दिनुपर्छ भन्ने चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलनको म्यान्डेट छ, हामीसँग सम्झौता हुन्छ, त्यो अनुसार हामीले रकम प्राप्त गर्छौँ। यो नै हाम्रो कार्बन व्यापार हो। खास गरी यसलाई अझ सजिलो भाषामा हामीले भन्नुपर्दाखेरि के हो भने, विकसित मुलुकले, हामी जस्ता मुलुकले कार्बन घटाएका छौँ, घटाएको परिमाणलाई आधार मानेर हामीलाई पैसा दिने प्रक्रिया नै कार्बन व्यापार हो। र हामीले यो वर्ष चाहिँ विश्व ब्याङ्कसँग चाहिँ एक टन कार्बन इक्विभ्यालेन्ट कार्बन डाइअक्साइडको चाहिँ हामीले $5 पाउने गरी सम्झौता 2021 गरेका थियौँ। त्यसै गरी लिफ कोलिजन भन्ने अघि मैले भने, यो गण्डकी लुम्बिनी र बागमतीको 32 लाख हेक्टरको वन क्षेत्रको कार्बन बिक्री गर्दैछौँ। त्यस्तो चाहिँ एक टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्टको चाहिँ हामीसँग चाहिँ लगभग $10 हामीले रकम पाउने सम्झौता र एलओआई भएको छ। त्यही अनुसार हामी अगाडि बढिरहेछौँ र यो कार्बन व्यापार चाहिँ नतिजामा काम गराउने हो। मैले एउटा साझा बुझाइ के भन्नुपर्छ भने, यदि हामीले वनको दिगो वन स्थापन गर्यौँ, वनमा हामीले प्रकृतिमा आधारित पर्यावरणका काम गर्यौँ, वनमा हामीले काष्ठजन्य उद्योगलाई कच्चा पदार्थ उपलब्ध गरायौँ, गैर काष्ठजन्य जडीबुटी उद्योग खोल्यौँ भने सो त्यो राम्रो हो। कार्बन चाहिँ हामीले सहलाभको रूपमा बुझ्नुपर्छ। फेरि कार्बनबाट अत्यधिक पैसा आएर हामीले समृद्धि हासिल गरिहाल्छौँ भन्ने भन्दा नि, दिगो वन स्थापन गर्यौँ भने चाहिँ महत्त्वपूर्ण उपलब्धि हुन्छ, धेरै उद्योग धन्दाहरू खोल्न सकिन्छ र समृद्धिमा पुग्न सकिन्छ भन्ने कुरा हो। र यो कार्बन चाहिँ हामीले वन व्यवस्थापन र वन संरक्षण गर्दा गर्दै प्राप्त सहलाभलाई अतिरिक्त लाभको रूपमा बुझ्नुपर्छ। यो चाहिँ हामीले योभन्दा फरक ढङ्गले सबै चिज यही हो भनेर बुझ्नु हुँदैन भनेर म आदरणीय श्रोताहरूलाई जानकारी गराउन चाहन्छु।
0: त्यसो भए मानव जनजीवनमा अथवा समग्र पारिस्थितिक पद्धतिमा प्रणालीमा चाहिँ वनको महत्त्व कति छ?
1: एकदमै राम्रो विषय उठ्नुभयो। खास गरी हामीले वनको महत्त्वलाई दुईटा हिसाबले हेर्नुपर्छ। एउटा सेवा, वनले दिने सेवा के छन् भनेर अध्ययन गर्नुपर्छ, र अर्को वनले के वस्तुगत सामग्रीहरू दिन्छ भनेर हेर्नुपर्छ। यदि वस्तुगत सामग्रीहरू हामीले हेऱ्यौँ भने, खास गरी हामीले काठ, दाउरा, घाँस, पत्कर, सुत्तर, सेउला, काठ, जडीबुटीको कुरा गर्छौँ, र पारिस्थितिकीय सेवा अथवा वातावरणीय सेवाको ढङ्गले वनले दिने सेवालाई हेऱ्यौँ भने, हामीले अक्सिजनदेखि लिएर र तपाईँको यो कार्बन साइकलको कुरा, जलचक्रको कुरा, र यो बिरुवाको परागसेचन अथवा पोलिनेसनको कुरा, यस्ता कुराहरू, र सिङ्गो इकोसिस्टमलाई सन्तुलित गर्ने विषयमा वनले हामीलाई सेवा प्रदान गरेको छ। अझ यसलाई अन्य अलिकति फरक ढङ्गले बुझियो भने, हामीले एस्थेटिक भ्यालुको अथवा सौन्दर्यकरणको कुरा लिन सक्छौँ। त्यसै गरी हामीले तपाईँको यो न्युट्रिएन्टका साइकललाई अगाडि सार्ने विषयहरू लिन सक्छौँ, र कार्बन सेवालाई चाहिँ हामीले महत्त्वपूर्ण वातावरणीय सेवाको रूपमा लिएर बढ्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा विषय के हो भने, हाम्रो खास गरी वन चाहिँ हाम्रो जनजीविकासँग तिनवटा पक्षबाट जोडिन्छ। एउटा आर्थिक अवस्थालाई सबलीकरण गर्ने, दोस्रो कुरा भनेको हाम्रो आदिवासी, दलित र समुदायहरूले चाहिँ आफ्नो परम्परागत ज्ञान र प्रथाजनित अभ्यासलाई, सांस्कृतिक विषयहरूलाई चाहिँ यसले संरक्षण गर्नलाई चाहिँ वनको अर्को महत्त्वपूर्ण भूमिका छ। त्यसै गरी अर्को तेस्रो महत्त्वपूर्ण भूमिका भनेको चाहिँ हाम्रो यसले चाहिँ हाम्रो वातावरणीय सेवा अन्तर्गत रहेर हामीलाई ठुलो सहयोग र टेवा पुर्याएको छ। अझ हामीले यसलाई वनलाई राम्रोसँग बुझ्ने हो भने, हाम्रो किसान महिला समुदायहरूको दैनिक गर्जो टार्ने मुख्य स्रोत, आधारभूत स्रोतको रूपमा वनलाई बुझ्नुपर्छ। त्यतसर्थ वनलाई अहिले हामीले तिनवटा आयामबाट बुझ्नुपर्छ। एउटा आर्थिक आयामबाट बुझ्नुपर्छ, एउटा सामाजिक आयामबाट, जस्तो तपाईँले हाम्रो यो सामाजिक सोसियल भ्यालुको कुरा वनसँग जोड्नुहुन्छ, तेस्रो वातावरणीय आयाम, र चौथो आयाम भनेको चाहिँ हामीले अहिले सांस्कृतिक आयामबाट हाम्रा चेपाङका चिउरीका कुरा, त्यसै गरी हाम्रो चाहिँ नेवार समुदायको बेल विवाहको कुरा, अथवा तपाईँको उत्तरी सिमानामा बस्ने शेर्पा समुदाय, हाम्रो तमाङ समुदायको टटेलोको कुरा, यी सबै हिसाबले जैव विविधता र प्रथाजनित अभ्यासमा संस्कृति संरक्षणलाई समेत हेर्यो भने वनको महत्त्व चाहिँ प्रष्ट रूपमा बुझ्न सकिन्छ।
0: हजुर, जस्तै अब वन जङ्गल फडानी गर्नु हुँदैन, वन फडानी गर्नु चाहिँ अपराध पनि हो भन्ने किसिमको एउटा सामाजिक मान्यता पनि छ नि, होइन? यो विषयमा तपाईँ के भन्नुहुन्छ?
1: यस्तो छ, हाम्रो खास गरी वन क्षेत्रले प्रकाश संश्लेषण विधिद्वारा हेर्नुहुन्छ भने, बिरुवाले कार्बन डाइअक्साइड ग्यास लाई चाहिँ लिने र अक्सिजन चाहिँ हाम्रो वायुमण्डलमा फ्याँक्ने गर्छ। तसर्थ मान्छेको जीवन निर्वाहको लागि अक्सिजन चाहिँ महत्त्वपूर्ण चिज हो, अथवा यसलाई हामीले ग्यास हो, त्यो अक्सिजन ग्यासको लागि वन सबैभन्दा महत्त्वपूर्ण स्रोत हो। त्यस हिसाबले यो हामीसँग हाम्रो जीवन जीवनसँग जोडिएको विषय हो। जस्तो बजारमा तपाईँले अक्सिजन किन्नु पर्यो अथवा हस्पिटलमा गएर अक्सिजन किन्नु पर्यो भने त्यसको मोल छ, तर तपाईँले हामीले वन संरक्षण गरेर जङ्गल जोगाइदिएर फ्री रूपमा निःशुल्क रूपमा जुन अक्सिजन पाइरहनु भएको छ त्यो अमूल्य छ, र हामीले बजारबाट सधैँ अक्सिजन किनेर बाँच्न सक्ने अवस्था हुँदैन। तसर्थ वन वन नहुने भयो भने त मानवको जीवन अथवा हाम्रो यो समग्र मानव सभ्यता कल्पना गर्न सकिँदैन। पहिलो महत्त्वपूर्ण पक्ष चाहिँ हामीले यो हाम्रो जीवनसँग सँगै जोडिएको छ भन्नुपर्छ, र फेरि मान्छे जन्मिने बित्तिकै हाम्रो वातावरण र वनसँगको मान्छेको सम्बन्ध अर्को आयाम छ। हामी मर्दादेखि जन्मिँदादेखि मर्दासम्मको हाम्रो हाम्रो दाउराको प्रयोग, हाम्रो संस्कृतिको प्रयोग, मानव सभ्यताको प्रयोग, यो सम्पूर्ण प्रयोगमा वनबाट उत्पादन हुने वस्तु र वनले दिने सेवा दुवै विषयहरू जोडिएका हुन्छन्। तसर्थ वन संरक्षण गर्नुको विकल्प छैन, तर यसबाट अहिले पछिल्लो समय भनेको आर्थिक समृद्धि खोज्ने विषय हो। हामीले जङ्गल वनलाई दिगो रूपमा व्यवस्थापन गरेर त्यसबाट अधिकतम काठ, दाउरा, घाँस पत्कर, सुत्तर सेउला हाम्रा आधारभूत आवश्यकता परिपूर्ति गर्ने र यसबाट सञ्चालन हुने उद्योग धन्दाहरू खोल्ने, कास्ट मिलहरू खोल्ने, जडीबुटी उद्योगहरू खोल्ने, प्लाई उद्योगहरू खोल्ने, भेनियर उद्योगहरू खोल्ने, धूप बनाउने उद्योगहरू खोल्ने, पल्प र पेपर कागज उद्योग बनाउने खोल्ने, त्यसै गरी हामीले कपडा बनाउने उद्योगहरू खोल्ने, यस्ता यावत क्षेत्रहरू छन् जसले हामीले ठुलो सानो एउटा उद्यमदेखि लिएर ठुलो उद्योगसम्म खोल्न सक्ने अवसर वनले सिर्जना गर्छ। र यसले गर्दा हाम्रो मान्छेको आर्थिक र सामाजिक र वातावरणीय रूपमा पनि हामी वनसँग सँगै जोडिएका छौँ, र मान्छे र मानव समुदाय चाहिँ सिङ्गो वनसँग अनिष्टार्थी सम्बन्ध छ भन्ने कुरा बुझ्नुपर्छ।
0: हजुर, वन संरक्षण गरे बापत वनले पैसा कमाउँछ भन्ने कुरा चाहिँ अनौठो सुनिन्छ होइन। जस्तो वन क्षेत्र जोगाए बापत देशको अर्थतन्त्रलाई टेवा पुग्ने, वन क्षेत्र जोगाए बापत त्यहाँका निजी सामुदायिक वनका उपभोक्ताहरूले त्यसको लाभ लिन सक्ने अवस्था कतिको छ?
1: एकदमै राम्रो प्रश्न गर्नुभयो। खास गरी 1970 ताका नेपाल चाहिँ मरुभूमिकरण हुँदैछ भनेर विभिन्न अध्ययन अनुसन्धान भएका प्रतिवेदनहरू हामीसँग थिए। त्यस पश्चात नेपाल सरकारले चाहिँ समुदाय, आदिवासी, दलित, महिला, जनजाति, उहाँहरूको चाहिँ संरक्षणमा महत्त्वपूर्ण भूमिका हुन्छ भनेर नेपाल सरकारले चाहिँ समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्बन गर्यो। त्यस कार्यक्रम मार्फत चाहिँ हामीले सामुदायिक वन भन्ने कार्यक्रम चाहिँ हाम्रो प्राथमिकतायुक्त कार्यक्रम हामीले कार्यान्वयन गऱ्यौँ, र त्यो कार्यक्रम पश्चात चाहिँ अहिले हामी 1990 आजको मितिसम्म हेर्नुभयो भने हामी 29% वनबाट हामी 45% वन क्षेत्र भएको मुलुकको रूपमा पर्छौँ, र संसारका सबै मुलुकहरूमध्ये नेपाल पहिलो नम्बरको मुलुकमा पर्छ वन संरक्षणको अभियानले हेर्नुभयो भने। खास गरी वन जङ्गल जोगाउनलाई हाम्रो आदिवासी, जनजाति, समुदाय, सामुदायिक वनको ठुलो योगदान छ। समुदाय र नागरिकहरूले ठुलो लगानी गर्नुभएको छ, दिनौँ जङ्गल चाहिँ संरक्षण गर्ने, जङ्गलमा गोडमेल गर्ने, वृक्षारोपण गर्ने, जङ्गल जोगाउने भूमिका उहाँहरूको अथक रह्यो, र त्यस हिसाबले अहिले हामीसँग वन चाहिँ 45% छ। र यो अवस्थाले के देखाउँछ भने हामी संरक्षणमा अब्बल भएछौँ, हाम्रो वन संरक्षण संस्थागत भयो भन्ने बुझ्नुपर्छ, र हाम्रो आधारभूत आवश्यकतालाई वनले मुख्य रूपमा परिपूर्ति गरेको छ। हाम्रो आजभन्दा एक दशक अगाडिको मात्रै कुरा हेर्नु भने हाम्रो काठ, दाउरा, घाँस पत्कर, सुत्तर सेउला आधारभूत वस्तुहरू सामुदायिक वन, साझेदारी वनहरूले उपलब्ध गराएका थिए, र अहिले हामीले संरक्षण गर्दै हामी अब व्यवस्थापनतर्फ लम्किएर पैसा आर्जन गर्ने, आर्थिक जो गर्नेतर्फ लम्कनुपर्छ। अब हामीले खालि आधारभूत आवश्यकता परिपूर्तिलाई निरन्तरता दिँदै अधिकतम वनबाट लाभ लिनेतर्फ अग्रसर हुनुपर्छ। यसको लागि जङ्गललाई उत्पादनमुखी बनाएर जानुपर्छ, तर जनतालाई अग्राधिकारमा राखेर सामुदायिक संस्था, सामुदायिक वन, कब्लेती वन र साझेदारी वनमा जनताको अधिकारलाई पूर्ण रूपमा सुनिश्चित हुने कुरालाई सुनिश्चित गर्दै अब वनलाई उत्पादनमा जानुको विकल्प छैन। यही कुरालाई सोझेर नेपाल सरकारले सामुदायिक वन वन लगायत सबै वनको चाहिँ यो वनको दिगो व्यवस्थापनको मापदण्ड तयार गरेको छ र तद अनुकूल हाम्रो वन ऐन 2049 र वन नियमावली 2051 सफल कार्यान्वयन पश्चात संघीयता पश्चात हामीले दुईवटा महत्त्वपूर्ण दस्तावेज निर्माण गरेका छौँ। एउटा वन नीति 2075 र अर्को चाहिँ वन ऐन 2076 र वन नियमावली 2079 बनाएका छौँ। यसले खास गरी महिला आदिवासी जनजातिको सहभागितालाई उल्लेखनीय रूपमा चाहिँ अझै उजागर गरेको छ। अझ महिलाहरूलाई त हामीले 50% हाम्रो कार्य समितिमा ल्याउने व्यवस्था गरेको छ। आर्थिक कार्य सञ्चालनमा महिलाको भूमिका का चाहिँ आर्थिक कारोबारमा अध्यक्ष वा सचिवमध्ये मुख्य कार्यकारी पदमा महिला हुनुपर्छ भन्ने छ। आर्थिक कारोबारमा महिलाको दस्तखत अनिवार्य चाहिए भने छ। त्यसकारण महिलाको नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका रह्यो र अहिले हामीसँग हेर्नुहुन्छ भने 62,000 भन्दा बढी महिलाहरू चाहिँ नेतृत्वमा हुनुहुन्छ। चाहे स्थानीय तहको वडा अध्यक्षदेखि सङ्घीय सांसदसम्मलाई हिसाब हेर्नु हो भने 62,000 भन्दा महिला नेतृत्व चाहिँ हाम्रो विभिन्न तहमा क्रियाशील हुनुहुन्छ। यो सामाजिक पुँजी हो, यो सिर्जना भएको छ।
0: हुन्छ, यहाँले आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
1: हस्, धन्यवाद।

हुनुहुन्थ्यो वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुरासैनी। नेपालमा वनको संरक्षण किन आवश्यक छ र वनको महत्व कति छ त भन्ने विषयमा हामीसँग कुराकानी गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौँ। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। प्राविधिक साथी मिनर्वा बज्राचार्यलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

0: समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार।
1: नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालबाट हरेक आइतबार बिहान 8:35 पछि र शुक्रबार दिउँसो यसै समयमा पुनः प्रसारण हुनेछ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। उहाँका सफलताको कथा राख्छौँ अनि सङ्घर्ष र तितामिठा भोगाईसँगै उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। कार्यक्रम पौरखीको कथामा आज मैले सडकमा चिया कफी बेच्दा बेच्दै करोडौँको मालिक बन्न सफल युवा उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरेको छु। कुनै बेला सडकमा डुलाउँदै चिया कफी बेच्ने तिनै युवा वर्षाले यति बेला ललितपुरको व्यापारिक केन्द्र लगनखेलमा कफी हाउस, बबल टी र आफ्नै ब्रान्ड टमाटो क्लोदिङका तयारी सामग्रीको व्यवसाय गर्दै आउनु भएको छ। वर्षा र उहाँका दाजु दुईजना भएर सञ्चालनमा ल्याएको ओपाज इन्भेस्टमेन्ट ग्रुपले उहाँ सहित 30 जनालाई रोजगारी दिनुका साथै करोडौं रुपियाँको कारोबार समेत गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति ओपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक वर्षा रञ्जितकारसँग उहाँको उद्यममा केन्द्रित रहेर कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
2: धेरै धेरै धन्यवाद सर।
1: यहाँको चाहिँ यो ओपाज इन्भेस्टमेन्ट ग्रुप यहाँले सञ्चालनमा ल्याउनु भएको छ होइन? यो ग्रुपबाट चाहिँ के दुईवटा सेक्टरहरू चाहिँ
2: सञ्चालनमा ल्याइरहेको? एउटा चाहिँ ओपाज कफी हाउस, जुन चाहिँ रेस्टुरेन्ट बिजनेस हो, जहाँबाट चाहिँ हामी खाना अनि ड्रिङ्क्सहरू बेच्छौँ। अनि अर्को चाहिँ टोमाटो चाहिँ रिसेन्टली नै हामीले ओपन गरायो, जसबाट चाहिँ हामी फेसन सामानहरू चाहिँ लुगा जुत्ता, अब कमिङ डेजमा चाहिँ एक्सेसरिजहरू ज्वेलरिजहरू पनि बेच्छौँ कमिङ डेजमा चाहिँ।
1: हजुर, सुरु चाहिँ तपाईँले त्यो कफीबाट सुरु गर्नुभयो होइन?
2: इन्ट्रेस्टिङ चाहिँ टपिक चाहिँ हामीले चाहिँ अझै सडकमा बिजनेस स्टार्ट गरेको। म 12 सके पछाडि म र मेरो दाइले चाहिँ, म 17 वर्ष थिएँ, मेरो दादा चाहिँ 20 वर्ष हुनुहुन्थ्यो, अनि हामी दुईजनाले चाहिँ अब भन्दा हाँसुच्छ होला, थर्मसमा लगनखेलमा मङ्गलो बजारमा कफी बेच्थ्यौँ कि, त्यसरी स्टार्ट गरेको थियौँ हामीले चाहिँ।
1: यहाँले चाहिँ त्यो कफी सुरु गर्दाखेरि चाहिँ सडकबाट कफी बेच्न सुरु गर्नुभयो होइन? सडकमा भनेको चाहिँ सडकमा बसेरै त्यही बनाउने हो कि तयारी गरेर त्यसपछि सडकमा आएर चाहिँ बिक्री गर्ने, के गर्ने?
2: हामी यस्तो गर्थ्यौँ, हिँड्थ्यौँ मजाले, त्यो तपाईँले उता असनहरूमा देख्नु भयो होला नि, काठमाडौँहरूमा बच्चाहरू थरोसेर चिया बुझ्दै हिँड्छ नि, हो सेम त्यही मोडल, कपी एन्ड पेस्ट हो। तर हामीले चाहिँ कफी बेच्थ्यौँ के, त्यतिखेर चाहिँ अब नर्मली 20 रुपियाँमा चिया बेच्थ्यौँ नि त थर्मसमा, हामीले चाहिँ 40 रुपियाँमा कफी दियौँ क्या। कफीको टेस्ट यति मिठो थियो कि मान्छेहरूले बरु 3 कप दिनमा चिया खानु छ त 1 कप कफी खान्छु भनेर त्यसरी चाहिँ ट्रेन्ड सेट गरेको थियो कि हामीले चाहिँ लगनखेलमा। अनि बिस्तारै त्यस पछाडि लगनखेलमा सडकमा स्टार्ट गरेर अहिले लगनखेलमा नै अब जस उपवास कफी हाउस छ भनौँ न।
1: सुरु गर्दा चाहिँ यहाँले कहाँ बसेर बेच्नुहुन्थ्यो नि?
2: त्यो लगनखेल चाहिँ हामीले किन चुज गरे भन्दा, एक त क्राउड प्लेस पनि थियो, अब हामी अलिकति स्मार्ट प्ले गरेर भनौँ न, अब त्यहाँ क्राउड प्लेस भनेपछि व्यापार भइहाल्थ्यो होइन, अनि व्यापारीहरूलाई चाहिँ स्पेसली हामी टार्गेट गर्थ्यौँ, फेरि व्यापारी पनि सडकमा नै बेच्ने व्यापारी हुनुहुन्थ्यो नि, जसलाई चाहिँ अब घरबाट चिया आउने खाना आउने इम्पोसिबल थियो, अनि उहाँलाई नै टार्गेट गरेर चिया बेच्न जान्थ्यौँ कि हामी चाहिँ, अनि उहाँले खाइदिनु हुन्थ्यो।
1: कफी बिक्री गर्दाखेरि चाहिँ चिया पनि अथवा चाहिँ छुट्टै कफी मात्रै बिक्री गर्नुहुन्थ्यो?
2: होइन, हामीले कफी चिया भेराइटिज ल्याउँथ्यौँ। फर्स्टमा त हामीले कफी मात्र बेच्छु सोचे, पछि कफी अनि चिया अनि लेमन टी अनि ब्ल्याक कफी, मिल्क कफी, लाइक डिफ्रेन्ट भेराइटिज लिएर हाम्रो एउटा दुईजनाको टिम अपमा जानु पर्थ्यो क्या। एकजना जानु मिल्दैन, एकजना चाहिँ बाकस बोक्थ्यो, बक्समा चाहिँ हाम्रो भेराइटिज पाउडर्स हुन्थ्यो क्या, फेरि हामीले चाहिँ रेडिमेड हुन्थ्यो, अनि तातो पानी एउटा हुन्थ्यो, अन्त तातो पानीमा चाहिँ जुनै पनि हाम्रो रेमिडिजहरू चाहिँ मिक्स हुन्थ्यो के, सो त्यसरी चाहिँ बेच्थ्यौँ।
1: पसाइ पनि नजिकै थियो,
2: त्यही नजिकै हो, लगनखेलबाट 5 मिनटको दूरीमा थियो हाम्रो घर चाहिँ। अनि त्यतिखेर चाहिँ हामीले जाउला खेलमा, खासमा अझ कुरा अझै इन्ट्रेस्टिङ छ, हामीले खासमा लगनखेलमा त्यो जुन चिया बेच्थ्यौँ नि, त्योभन्दा अगाडि जाउला हेलमा चाहिँ हामीले क्याफे नै खोलेको थियौँ क्या। त्यतिखेर स्टार्ट चाहिँ क्याफे नै खोलेको थियो 4 लाख रुपियाँको इन्भेस्टमेन्टबाट है। अनि हामीले 3 महिना पनि टिक्न सकेनौँ क्या। हुन त चाइल्ड पनि थियौँ, चाइल्ड थियो, दाइ बहिनी भर्खर 20 वर्ष, म 17 वर्ष, हामीलाई केही नलेजै छैन होइन। सिधा त्यो के भन्छ विदाउट एनी के भन्छ तरवाल बिना चाहिँ हामी वार खेल्न गाँस्तो भएको थियो कि। अनि त्यतिखेर इन्ट्री गरिसकेपछि थाहा भयो कि रेन्ट एक्सपेन्सेस अनि हाम्रो स्यालेरी एक्सपेन्सेस त्यो कभरेज गर्न यति गाह्रो हुँदो रहेछ, मेन बिजनेस डुब्ने चाहिँ त्यसले गर्दा रहेछ भनेर थाहा भयो क्या हामीले। अनि त्यहाँबाट 3 महिना 4 महिना बिस्तारै सस्टेन भयो, अनि त्यस पछाडि चाहिँ हामीले क्लोज डाउन नै गर्नु पऱ्यो क्या त्यो बिजनेसलाई चाहिँ। अनि त्यो क्लोज डाउन गरिसकेपछि फेरि हार मान्ने कुरा भएन, त्यो 4 लाख पनि अनेस्टली भनेर लोन लिएको, हामीले लोन लिएको मागेको यताउता गरेको हो क्या। अनि त्यो त तिर्नु पर्दै नै हाल्यो। अनि त्यहाँबाट हामीले बाउन्स ब्याक चाहिँ स्ट्रिटमा कफी सेलिङ गरायो क्या। रेस्ट इज द हिस्ट्री।
1: यसरी लगानी गरेर यो व्यवसाय गर्नुपर्छ भन्ने आँट अथवा सल्लाह कसैले दियो कि कसरी सुरुवात गर्नुभयो?
2: होइन होइन, अब यसमा पनि हामीलाई अब यस्तो छ, हाम्रो चाहिँ एउटा रिच टु ऱ्याक्स भन्छ नि, एउटा ऱ्याक्स टु रिच भने एउटा हुन्छ नि तपाईँलाई थाहा होला होइन। सो त्यस्तै स्टोरी नै छ भन्नुपर्छ। बच्चा बेला मलाई जहाँसम्म याद छ अब त्यस्तै नर्सरी एलकेजी युकेजीसम्म राम्रो ठाउँमा हुर्काएर राखेको, अनि त्यस पछाडि बिचमा बाबा बिराम भए पछाडि होइन पोभर्टी भन्दा पनि अन्डर पोभर्टी पनि देखाएको छ क्या। बच्चादेखि चाहिँ एकदमै अभावमा हुर्केको क्या हामी चाहिँ। अनेस्टली भन्नुपर्दा दाइर म होइन साथीको घर जाँदाखेरि साग भात पाकिरहेको छ भने पनि हामीलाई त्यो पनि ओहो भन् खानु मन लाग्ने होइन, काइन्ड अफ त्यो भने चाहिँ बुझ्यो होला क्या, मासु भात पनि होइन साग भात भनौँ न होइन। सो त्यो अभावमा हुर्क्या भएर होला होइन। अनि फेरि हाम्रो रगतमा पनि एउटा ड्याडको राम्रो बिजनेस जाने रगत पनि थियो, बिचमा बिराम भएर चाहिँ अफ रोड गयो होइन, अफ ट्र्याक गयो। सो हामी बच्चादेखि जहिले बिजनेस गर्नुपर्छ या पैसा कमाउनु पर्छ भन्ने एउटा मान्यता लिएर चाहिँ हुर्केको दाजु र बहिनी चाहिँ धेरै मिल्थ्यो बच्चादेखि नै। अनि मेरो एसएलसी प्लस टू सकिसके पछाडि चाहिँ राइट टाइमिङ पनि लाग्यो, अब मैले पनि टाइम दिन सक्छु, दाइ त झन् ब्याचलर्स कम्प्लिट गरेर बस्नु भएको थियो भनेपछि हामीले अब राइट टाइम हो अब चाहिँ गरौँ न त भनेर चाहिँ स्टार्ट गर्यो। सो त्यसरी स्टार्ट भयो क्या।
1: रेस्टुरेन्ट खोल्ने त्यतिको लगानी 4 लाख रुपियाँ लगानी लगाएर सुरु गर्नुभयो, त्यो चाहिँ सक्सेस हुन सकेन, प्रयास गर्नुभयो। पछाडि तपाईँहरू फेरि रोडमा त्यो कफी बेचेर हिँड्दा कस्तो अनुभव हुन्थ्यो त्यति बेला? अलिकति अप्ठ्यारो असजिलो लाग्नेहरू पनि हुन्थ्यो कि?
2: यसलाई चाहिँ अब सिधा भाषामा भन्नुपर्दा चाहिँ त्यही माइन्ड सेट भन्छु होइन, माइन्ड सेट र विलिङनेस भनौँ न, त्यो भित्रैबाट चाहे पछाडि चाहिँ लाज भन्ने कुरा लागिँदैन रहेछ। अनि अर्को भनेको चाहिँ दुईटा अप्सन छ, डु अर डाई भन्ने छ नि त होइन। सो डाई भन्दा त डु इज बेटर नि त होइन, यही कुराबाट स्पष्टीकरण मिल्छ होला। किनभने मैले अघि पनि भनेको थिएँ मलाई अभावमा जिउनु मन थिएन, एन्ड मैले रोडमा कफी बेचेर होइन एउटा मेरो स्व्याग पोइन्ट चाहिँ के थियो भने म र मेरो दाईको छ, त्यतिखेर हामी 17 वर्ष लगभग 18 वर्ष र दाई 21 वर्षको उमेरमा हामीले मासिक 3 लाख रुपियाँ बचत गर्न सक्यौँ क्या, जुन यतापट्टि बााउन्स ब्याक गरेर पनि, लाइक जुन जाउला खेलमा हामीले सर्ट आउट गरेको थियौँ त्यसलाई फेरि खोलेर पनि मासिक 3 लाख रुपियाँ चाहिँ हामीले जोगाउन चाहिँ सफल भइसकेको थियौँ क्या, त्यो सडकबाट नै बेचेर।
1: हो
2: अब त्यो भइसके पछाडि चाहिँ स्व्याग पोइन्ट के हुन्थ्यो भने ठिक छ, अब त्यतिखेर चाहिँ ट्रेन्ड के थियो भने फाइनेन्समा काम गर्ने, ब्याङ्कमा काम गर्ने भने चाहिँ ओहो हुन्थ्यो क्या त्यो टाइममा अहिले होइन है। अनि मलाई चाहिँ कस्तो लाग्थ्यो भने भित्रै अब कसैले मलाई भन्ने आँट त गर्दैनथ्यो, तर आफूले आफूलाई पनि सेल्फ मोटिभेसन गर्नु पर्थ्यो, ठिक छ त्यो ब्याङ्कमा जागिर खाइरहेछ 20-25 हजार कमाएर होला म्याक्सिमम्, म 3 लाख रुपियाँ यता सडकमै बेचेर कमाइरहेको छु भने वाइ नट, किनभने डुइङ समथिङ इनोभेटिभ क्रिएटिभ अनि अलिकति भिडबाट छुटेर गर्दाखेरि मजा आउँछ र कमाइन्छ पनि भन्दा वाइ नट। सो त्यो चाहिँ मोटिभेसन थियो मेरो लागि, एन्ड दाईको लागि म मेरो लागि ऊ। अनि अर्को एउटा कुरा चाहिँ भन्नु मलाई, यदि फेरि म एक्लैले स्टार्ट गरे अथवा सुरज एक्लैले स्टार्ट गरे भए चाहिँ यहाँसम्म पुगिँदैन, उसले पनि त्यही भन्छ म पनि त्यही भन्छु क्या। उसको नाम चाहिँ सुरज रञ्जितकार हो होइन, कति रात रोको होइन त्यो सबै कुराहरू याद आउँदाखेरि चाहिँ अब प्राउड फिल हुन्छ, जस एउटा बहिनी भएर।
1: कुनै ठाउँमा रेस्टुरेन्ट खोल्नुभयो तर त्यो सक्सेस भएन र सडकमा जानुभयो, अहिले फेरि तपाईँहरूले सुरु गर्नु भएको छ रेस्टुरेन्ट होइन, अहिले चाहिँ कस्तो छ नि
2: मतलब बिजनेस वाइज?
1: हजुर।

0: त्यो खाऊ त्यो लाउ त्यो लाउ भन्दाखेरि 50 जति सोच्नु पर्थ्यो भनेदेखि अहिले मलाई सोच्नु पर्ने जरुरी छैन. सो खुसी पनि छु तर एट द सेम टाइम सतर्क पनि रहन्छु क्या, किनभने जुन कुरा मैले पाएको छु यो गुमाउनु पनि सक्छु र त्यसको महत्त्व गरेन भने भोलिको दिनमा फेरि जमिनमा थचारिन नै सक्छु, त्यो हिजोको दिन फेरि दोहोरिँदैन नि भन्ने कुराले चाहिँ सतर्क गराउँछ.
1: सुरुमा तपाईँले त्यो कफी सडकमा बिक्री गरेर हिँड्नुभयो, त्यति बेला चाहिँ लगानी चाहिँ कतिबाट सुरु गर्नु भएको थियो?
0: प्यारेन्ट्सको हैसियत थिएन होइन, त्यतिखेर हैसियत भएन नि, फाइनेन्सियली वी क्यान अफोर्ड. अब त्यतिखेर चाहिँ हामीले भनौँ न सबैजनालाई भन्यो होला क्या अब यो स्टार्ट गरौँ, किनभने म र दाईसँग सुरजसँग त पैसा थिएन, हामीसँग लिटरली पैसा थिएन क्या. त्यस पछाडि हामीले ममुले चाहिँ एउटा सानो पूजा पसल जस्तो खोल्नु भएको थियो होइन, त्यहाँबाट चाहिँ तिन चारवटा फाइनेन्ससँग चाहिँ उहाँको राम्रो कनेक्सन्स थियो. अब त्यतिखेर हिसाबमा भने नि फाइनेन्सियल अनि कोअपरेटिभ भनेकोले धेरै नै सहयोग गर्थ्यो, साना तथा मझौला व्यवसाय अथवा यस्तो यस्तो कुराहरू हुन्थ्यो. अनि मम्मीले चाहिँ एउटा दुईवटा तिनवटा फाइनेन्समा चाहिँ प्रस्ताव हाल्नुभयो, त्यहाँबाट सर्टेन एमाउन्ट हामीले सङ्कलन गर्यो, अर्को बाँकी भनेको 10,000, 20,000, 30,000 गरेर कलेक्सन्स गरेर दाईले दाईको साथीसँग मैले मेरो साथीसँग मामासँग माइजूसँग अङ्कलसँग आन्टीसँग जतिजना पनि हुन्छ हामीले प्रस्ताव राखेर थोरै थोरै एमाउन्ट गरेर सङ्कलन गरेर 4,00,000 बनाएको. ओके, इट्स नट लाइक लास्ट 4,00,000 रोली अब बिजनेस गर भने होइन नि त, हामीले त्यो 4,00,000 सङ्कलन गर्न नै 2-3 महिना लाग्यो होला. बिहाइन्ड द स्टोरी त्यो पनि छ नि त. त्यो 4,00,000 दुबाइसके पछाडि चाहिँ हाम्रो एउटा दिमागमा चाहिँ के आयो भने त्यतिखेर त अब हामी 17 वर्षको लागि त 4,00,000 भनेको त हैसियतको बार नै हो 17 वर्षको उमेरको लागि होइन. सो एउटा कुरा चाहिँ के पनि आयो भनेदेखि चाहिँ 4,00,000 अलिकति ठुलै अमाउन्ट इन्भेस्ट गरेछ, अलि एकैचोटि लेभल 2 लेभल 3 स्टेप गर्दाखेरि चाहिँ पछुताउँदो रहेछ भनेर हामीले त्यहाँ पनि बुझ्यौँ. र अनि हामीले के गर्यौँ, त्यो जुन चाहिँ स्ट्रिटमा सडकमा बिजनेस स्टार्ट गरेको थियो नि त्यतिखेर हामीले त्यही इन्भेस्टमेन्ट भनेको 2 थर्ड अनि 2-4 प्रडक्ट, हाम्रो कफीको प्याकेटहरू अनि चिया चियापत्ती दुध अनि पानी, त्यति नै त हुने होइन. सो बाकस त हामी नर्मली त्यो जुन चाहिँ चाउचाउको बाकसलाई कति राम्रो बनाएर चार्ट पेपरले बनाएर राम्रो बनाएर लगाउँदाखेरिको त्यतिखेर इन्भेस्टमेन्टहरू 10-15 हजारबाट स्टार्ट गराऊ, अनि त्यो 10-15 हजारले चाहिँ हामीलाई 3,00,000 आमदानी गराइदियो.
1: 10-15 हजार रुपियाँको लगानी थियो तर तपाईँहरूले मन्थली चाहिँ 3,00,000 जति चाहिँ आमदानी
0: गर्यो, किन त्यहाँ चाहिँ फेरि रिसाइकल लाइक रिसाइकल भन्दा पनि त्यसलाई के भन्छ सर्कुलेसन चाहिँ आजको भोलि भयो नि त. आज मैले एक प्याकेट बेच्यो मलाई त्यहाँबाट 500 फाइदा भयो, 500 छुट्टायो, अब त्यो 1,000 रुपियाँ फेरि इन्भेस्ट गर्यो, त्यो सर्कुलेसन भएको भएर चाहिँ हामीले त्यही 15,000, 20,000 स्टार्ट गर्यौँ. तर फेरि साइड बाई साइड हाम्रो ओभर हेड त यतापट्टि रेन्ट तिर्नुपर्ने थियो, धेरै कुराहरू थियो, स्यालेरी स्टाफहरूलाई पालेर राखेको थियो होइन, 2-3 जना त होल्ड गर्नु पर्यो नि त, किनभने 2 महिना पछि फेरि भने जस्तै स्टाफ पाएन भने त्यसको पनि हामीले हेरिदिनु पर्यो. फेरि हामी बच्चै भए पनि त्यो अरूको इम्प्याथी गर्न जान्ने क्या, उसले मेरो लागि काम गराएको छ भनेदेखि उसको पनि बाल बच्चा छ, किन त्यो मलाई कनेक्ट हुन्छ नि त. त्यो टाइममा त मम्मी एज अ सिङ्गल मम कसरी पाल्नु भएको त्यो ओभरअल सबै कुराहरू रिलेट हुन्थ्यो क्या, अनि त्यही भएर नि पाल्यो. सो 3,00,000 रुपियाँ फाइदा चाहिँ भयो, तर त्यो यस्तो हुन्थ्यो कि यहाँ र लियो फेरि यहाँ तिर्दियो त्यसरी चाहिँ.
1: तपाईँले सडकमा चाहिँ कफी बेच्नुभयो र पहिलाको जुन डुबेको लगानी त्यहाँ तिर्नुभयो त्यति बेला पनि
0: तिरियो.
1: अहिले चाहिँ यो इन्भेस्टमेन्ट ग्रुपमा चाहिँ जुन टोमाटो ब्रान्डको र यो ओपाज कफीको दुइटैको कुरा अलिकति बताइदिनु.
0: त्यसको त्यही बिल्डिङको तल चाहिँ हाम्रो फुड कोर्ट एन्ड बबल टी भनेर पनि लन्च गरेका छौँ, जसमा चाहिँ हामी बबल टिजहरू पनि बेच्छौँ. त्यो चाहिँ 3 सेगमेन्ट हो क्या, त्यो पनि स्ट्राटेजिकल हुनु पर्यो नि त, अब बिचमा पार्लर छ, त्यो बाहेक चाहिँ हाम्रो सबै बिजनेस तलदेखि माथिसम्म 5th फ्लोरसम्म हो.
1: पहिले त्यो ग्रुपले सञ्चालन गरेको पास कफी अनि त्यस पछाडि यो टमाटो क्लोदिङ ब्रान्ड यिनीहरू चाहिँ लगनखेलमा सञ्चालन छ.
0: ओपास इन्भेस्टमेन्ट ग्रुपले चाहिँ 2 ठाउँमा लगानी गराएको छ अहिलेको केसमा, 3 ठाउँ भनौँ. एउटा फुड कोर्ट एन्ड बबल टी भनेर पनि छ, त्यही 1st फ्लोरमा चाहिँ फुड कोर्ट एन्ड बबल टी छ, अनि त्यहाँबाट 2nd फ्लोरमा चाहिँ ओपास कफी हाउस भनेर छ, अनि जुन चाहिँ 5th फ्लोरमा त्यहाँ चाहिँ टोमाटो छ. त्यसरी चाहिँ सेगमेन्ट गरेर हामीले यी 3 ठाउँमा चाहिँ लगानी गराएको छ. अब अर्को कमिङ डेजमा चाहिँ सेरेनी भनेर कार्डामम ब्लिस जुन चाहिँ चिया जुन हामीले सडकमा बेच्थ्यौँ नि त्यो चिया, हो त्यही चिया चाहिँ अब हामी प्याकेट प्याकेटमा लन्च गरेर घर घरमा पुर्याउने चाहिँ कोसिस गर्छौँ, किनकि त्यो टेस्टमा चाहिँ हामी खत्रै कन्फिडेन्ट छौँ. तर अब नेपाली मार्केटमा प्राइस सेन्सिटिभ हुन्छ नि त, त्यो भएर चाहिँ अलिकति हामी मुभ लिन पछाडि परिरहेछौँ.
1: युवाहरूले इच्छा शक्ति राख्यो भने हामीलाई लगानीको र अरू धेरै कुराहरूले चाहिँ खासै प्रभाव पार्दैन, हामीले केही गर्न खोज्यो भने इच्छा शक्तिले पनि धेरै कुराहरू गर्न सकिन्छ भन्ने कुरा हो. त्यसको उदाहरण चाहिँ यहाँ पनि हो भन्ने मलाई लाग्छ. आमदानीको हिसाबले मासिक अथवा वार्षिक रूपमा चाहिँ कति जति आमदानी हुन्छ, त्यो आमदानी कुरा पनि गर्न मिल्छ?
0: मिल्छ, त्यही अघि भने जस्तै अब कति भनेर चाहिँ भएन, तर जस्ट ट्रान्जेक्सन्स अब प्रफिटको कुरा चाहिँ नगरौँ, जस्ट वार्षिक तपाईँको करोडौँको ट्रान्जेक्सन्स हुन्छ. र अनि यो रिसेन्टली चाहिँ टोमेटो लन्च गरिसके पछाडि चाहिँ त्योभन्दा अझै एक्स्ट्रा अर्निङ भइरहेछ.
1: अहिले चाहिँ यहाँहरू यो जुन व्यवसाय गरिराख्नु भएको छ नि, यो व्यवसायमा चाहिँ कति जतिले रोजगारी पाएका छन्?
0: म र मेरो दाइ त काउन्ट गर्ने हो भने चाहिँ हामी 30 जना काम

0: गर्छौँ ओभरअल डिजिटल मार्केटिङ तपाईँको फेसबुक इन्स्टाग्राम ह्यान्डलर सबैलाई गरेर चाहिँ 30 जना जस्तो चाहिँ हामी काम गर्छौँ।
1: कार्यक्रम पौर्खीको कथामा आज म उपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक मध्येका एक उद्यमी वर्षा रञ्जित कारसँग कुराकानी गरिरहेको छु। वर्षाजी, अहिले यहाँले जुन व्यवसाय सञ्चालन गर्नु भएको छ, साझदारी दाजु र बहिनी दुईजना मिलेर गर्नु भएको छ, होइन, 10-15 हजारमा सुरु गरेको व्यवसाय अहिले यहाँले करोडौंको हाराहारीमा पुर्याउनु भएको छ, हिजोको दिन र आजको दिनलाई तुलना गर्दाखेरि कस्तो अनुभव हुन्छ?
0: खुसी लाग्छ, अब अभियसली खुसी लाग्छ, मेहनत गरेर अञ्चलले फल पायो भनेदेखि चाहिँ। स्टार्टिङ चाहिँ अब एउटा सजेसन एडभाइस दिनु पर्यो भने मैले कुनै युथहरूलाई चाहिँ कोही स्टार्ट गर्न खोजिरहेको छ भनेदेखि चाहिँ फर्स्टमा तिमी आँट, तिमी लड्छौ, त्यो सबै कुरालाई एक्सेप्ट गर एन्ड त्यस पछाडि जुन आउँछ नि त्यो चाहिँ अनएक्सपेक्टेडली मिराकल आउँछ क्या। सो मेरो लाइफको स्टोरी पनि त्यही नै हो, सफल हुन्छ कुनै पनि फिल्डमा। सो इन जेनरल म खुसी छु।
1: तपाईँहरू जस्तो युवालाई चाहिँ थप केही गर्नको लागि, उत्साह बढाउनको लागि चाहिँ राज्यले चाहिँ कस्तो कुरामा सहयोग गरिदियो भने तपाईँहरू जस्तो युवालाई अझ थप केही गर्नको लागि उत्साह बढ्छ?
0: अब यो कुरा चाहिँ बोल्न हुन्छ कि हुँदैन मलाई थाहा छैन, किनभने म यता रेडियो नेपालमा आइरहेको छु अनि अभियसली दरबारभित्र छु। तर अब ठिक छ, जस्ट बिङ अ युथ, नथिङ पर्सनल। एउटा चाहिँ अब हाम्रो देश पनि अलिक डेभलप भइदिए हुन्थ्यो नि, होइन, लाइक किन जापान जानु, किन अस्ट्रेलिया जानु? हाम्रो नेपालीहरूको डेस्टिनेसन त्यो नै हो, जसको पढे लेखा छ, अनि जसको लेखा छैन उनीहरू भनेको खाडी मुलुक जाने हो, होइन। सो योको मेन रिजन भनेको चाहिँ अभियसली देशले राज्यले राम्रो सुविधा नदिनु भएको हो नि त, होइन। एन्ड अर्को चाहिँ बिजनेस गर्दाखेरि चाहिँ एउटा अलिकति सहजता भइदिए हुन्थ्यो भन्ने कुरामा चाहिँ फर्स्ट त रजिस्ट्रेसन गर्नमा नै प्रब्लम छ क्या हाम्रो। म लिटरली होइन त्यतिखेर 18 वर्ष थियो होला, ल 18-19 इन बिट्विन थियो होला, त्यतिखेर म नागरिकता बोकेर त्यो कार्यालय 50 चोटि धाएँ होला क्या। त्यो चाहिँ मेरो एकदमै नाइट मेरै हो। मलाई एउटा टाइम त के भन्नु भइसकेको थिएन, भयो म यो बिजनेस गर्दैन, म बरु बाहिर जान्छु। किन? रिजन वाज द्याट क्या, कार्यालयमा होइन एउटा पेपर दिएर 1 नम्बरमा जा भन्छ, कहिले 10 नम्बरमा जान्छ, कहिले 15 नम्बरमा जा भन्छ, एन्ड गाली खाएर आउनुपर्छ क्या। अनि सेम यसलाई डाइरेक्टली रिलेट गर्ने हो भनेदेखि जापानमा चाहिँ अब मेरो साथीभाइ दिदीहरू हुनुहुन्छ, होइन, उहाँहरूले भने अनुसारले चाहिँ जापानमा बिजनेस खोल्नलाई गभर्मेन्ट सेक्टरमा गयो भनेदेखि माला लगाएर पठाउँछ अरे क्या। अनि नेपालमा त आज चाहिँ हामीले त केही क्राइमै गरे जस्तो गरेर बिहेभियर पाएँ क्या मैले चाहिँ। अनि यो चाहिँ मैले मात्र पाऊ कि भनेर सोचेको, तर मैले धेरैको मुखबाट सुन्दाखेरि चाहिँ एटलिस्ट त्यो रजिस्ट्रेसन मात्र सजिलो बनाइदियो भने ल ठिक छ, ट्याक्स त हामी कमाएको अनुसार तिर्दिन्छौँ, हामीलाई प्रब्लम छैन, किनभने राज्य बलियो त एउटा राम्रो बजेट भयो भने पनि त बलियो हुन्छ नि, त्यो कुरा बुझेको छ हामीले एज अ जनता। तर स्टार्टिङमा त्यसरी नेगेटिभ बनाइदिँदाखेरि चाहिँ मलाई ऊबर चित्त दुखेको थियो, त्यतिखेर रोको पनि थिएँ क्या, म त पुग्यो मलाई, म जान्न, किन त्यहाँ यस्तो कराएर पठाएको थियो क्या मलाई, तिम्रो दिमाग त पहिला निकाल्यो होइन, तिम्रो के अरे यो कार्यालयमा यताउता गर्ने त दिमाग छैन तिमीसँग, तिमी बिजनेस कसरी गर्छौ भन्दाखेरि त्यो वर्ड वाज लाइक खतरा छ क्या मलाई चाहिँ, आज पनि सम्झाखेरि खतरा चित्त दुख्छ
1: क्या। व्यवसाय सुरु गर्ने बेलामा राज्यले अलिकति सहजीकरण, व्यवसाय मैत्री
0: मेन चाहिँ डिजिटल भयो नि, झन् सजिलो, घरमै बसेर डर्ता हुने होइन, लाइक किनभने उहाँहरूसँग इन्फर्मेसन त भइहाल्छ, हरेक नागरिकको सबै इन्फर्मेसन भइ नै हाल्छ होइन, घरमै बसेर वान क्लिकमै दर्ता हुने हुन्छ कि होइन, वान क्लिकमै ट्याक्स तिर्न मिल्ने हुन्छ कि,
1: धेरै सहज त हुँदै गएको छ
0: अहिले त धेरै हुँदैछ।
1: तपाईँहरू जस्तो युवाहरू जो चाहिँ केही गर्न खोज्थे, केही गर्न चाहिँ इच्छा छ, केही गर्नको लागि इच्छा छ, यो खालको व्यवसाय गर्न सक्थे, मसँग लगानी छैन भन्नुहुन्छ, अथवा चाहिँ मसँग लगानी छ तर आइडिया छैन भन्ने पनि हुनुहुन्छ क्या, ती युवाहरूलाई चाहिँ कुनै पनि व्यवसाय अथवा केही गरौँ भन्नको लागि चाहिँ तपाईँको एउटा अहिलेसम्म गरेको अनुभवले चाहिँ कस्तो खालको सल्लाह दिनुहुन्छ?
0: मेरो मम्मीको चाहिँ एउटा फेभरेट डाइलग थियो होइन, घर बस्यो नेपाल देख्यो भन्थ्यो नि। सो त्यही कुरालाई चाहिँ मैले अलिक एक्जागरेसन गर्न चाहे होइन, लाइक सपना जसले पनि देखेको हुन्छ है, फर्स्ट थिङ भनेको सबलाई शिखर चल्नु मनपर्छ, तर तिमी घरबाट बाहिर निस्किएनौ भनेदेखि नि स्टार्टै हुँदैन क्या। के थाहा मैले पहिला नचालेको भए मलाई स्ट्रिट कफी सेलिङ भनेको के हो, ओपाज भनेको के हो, टोमाटो भनेको के हो, मेरो सपनाको बाहार हुन्थ्यो होइन, मेरो औकातको बाहार हुन्थ्यो अनेस्टली भन्नुपर्दा, अझै त्यही शब्दमा भन्नुपर्दा। सो तिमी गन्तव्य पुग्नुको लागि चाहिँ फर्स्टमा हिँड्नु पर्छ, हिँड्दै गर्दाखेरि कोही न कोही भेटिन्छ क्या, लाइक त्यो भित्रबाट विल पावर, तपाईँ स्पिरिचुअलिटी भन्ने कुरा कतिको मान्नुहुन्छ थाहा छैन, तर म चाहिँ मान्छु है, भित्रबाट चाहने हो भनेदेखि चाहिँ एउटा शाहरुख खानको डाइलग पनि छ, मेरो दाइले चाहिँ धेरै बोल्नुहुन्छ कि यो, तिमी चाहने हो भनेदेखि चाहिँ होइन त्यो संसार युनिभर्स नै तिमीलाई साथ दिन्छ कि, तर स्टार्ट गर्नु पर्यो क्या, पैसा छैन मसँग नि त थिएन नि त, तर स्टार्ट गरिसके पछाडि कोही न कोहीले चाहिँ तिम्रो कुरा बुझिदिन्छ भन्ने कुरा हो।
1: उहाँ हुनुहुन्थ्यो आफ्नै पौरखमा रमाउने उत्साहित युवा उद्यमी उपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक वर्षा रञ्जितकार। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि प्राविधिक मित्र मिनर्भा वज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।
2: रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

चलाई अंद गली प्रेम ले तमाम गर्यो जलाई अंग गली प्रेम।

0: मेरो प्रेम देवता म दुखीको निम्ति यत्रो त्याग यस्तो दुःख गर्नु हो
1: रानी दुःख भनेको त्यागमा होइन लोभ र मोह मात्र हेर सुख भनेको वस्तु न धनमा छ न महलमा छ न राम्रो लुगामा छ न मिठो खानामा छ सुख भनेको जुन बखतमा जुन कुराको आवश्यक हुन्छ हृदयदेखि मागेको हुन्छ त्यही पाउनमा छ रामी हृदयलाई पवित्र बनाउनको निम्ति एकमात्र उपाय छ चुकी मानव प्रेम र मानव प्रेमको सुखमय बाटो त्याग जबसम्म हामीमा त्याग हुँदैन तबसम्म प्रेमी र प्रेमिका बन्न सक्दैन के होला ईश्वरले यत्रो विशाल पृथ्वी बनाउनु भएको छ हाम्रो झोपडी पनि एक जङ्गलको छेउमा बन्छ
0: अवश्य

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 29 गते सोमबार, आश्विन कृष्ण पक्ष दशमी तिथि, तदनुसार अक्टोबर 5 तारिक सन् 2026 नेपाल सम्बत 1146 यलागा दशमी तिथि। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी राजु थापा, सहकर्मी प्रमिला गजुरेल अनि म रमा ढुङ्गानाको सदा आजै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तर्सम्वादको। 7 बजे समाचार, समाचार पछि संचार तथा सूचना कार्यक्रम सुन्नुहुनेछ। 7:45 8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि पर्यावरण र जीवन कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:30 सुन्नुहुनेछ कार्यक्रम सरोकार। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदा झैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुनाउँछौ कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा। 9:45 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौ। 10 बजे समाचार, समाचार पछि आधुनिक गीतहरू सुन्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: साउदी अरबबाट राजु अधिकारीले प्रश्न पठाउनु भएको छ। उहाँ भन्नुहुन्छ, मैले जीवन विज्ञानका धेरै भिडियोहरू युट्युबमा हेरेँ, त्यसमा सजगतालाई महत्त्व दिएको देखियो, जहाँ पनि तिमी सजग हुनुपर्छ, सजग हौ भन्ने सन्देश चाहिँ बढी प्रवाहित भएको पाएँ र मैले पनि सजग हुने अभ्यास गरेँ र काम गर्दाखेरि पनि सजगताको अभ्यास गरेँ र विशेष गरेर बेलुका सुत्ने बेलामा सजगताको अभ्यास गरेको निन्द्रै लागेन। निन्द्रै कहाँ भाग्यो भाग्यो। अब निन्द्रा पनि होसमा हुनुपर्छ, होसमा निदाउनु पर्छ भनेर गुरुले भन्नुभएको थियो। होसमा निदाउन खोजेको निन्द्रै कहाँ हरायो, झन् म त समस्यामा पो परेँ, के गर्ने होला? उहाँ प्रश्न गर्नुहुन्छ। दुई प्रकारको स्थिति छ, हामी बुझौँ। होसमा रहने मात्रै भनेर हुँदैन, सजग हुने मात्रै भनेर हुँदैन। को प्रति सजगता, के प्रति होस, यो बुझ्नुपर्छ। कुनै न कुनै विषयप्रति होसमा रहने नै हो। एउटा विषयप्रति होस, एउटा विषयप्रति सजगता भयो भने यो कन्सन्ट्रेसन भयो, एकाग्रता भयो। एकाग्रतामा निन्द्रा लाग्ने कुरै आउँदैन, किनभने एकाग्रतामा श्रम पर्छ, मैले गर्नुपर्छ। जबसम्म म काम गरिराखेको छु, के को निन्द्रा नि? निन्द्राको लागि त विश्राम गर्नुपर्छ, अनि नै निन्द्रा आउँछ। काम गरेर गरे, दौडे दौडे, कुनै पनि व्यक्ति निधाउन सक्दैन। एकाग्रता भनेको गर्नु हो, मैले गर्नुपर्छ, म यो विषयमा एक चित्त हुनुपर्छ। ल, बेलुका सुत्यो, सुत्ने बेलामा उसले के सोच्यो? आज म निन्द्रा प्रति एकाग्र हुन्छु। कहाँ खै कता छ निन्द्रा, ला आइजो निन्द्रा। अब निन्द्रामा एकाग्र हुन खोज्यो, निन्द्रा आए पो एकाग्र। निन्द्रा पनि मैले आइजो भनेर आउने र जा भनेर जाने हो र कतिखेर निन्द्रा लाग्छ हामीलाई होस् पनि हुँदैन, थाहै हुँदैन। यो बेलामा यसरी निदाएँ भनेर भन्न पनि सकिन्न, कतिखेर निदायो निदायो, जानी जानिकन को निदाउन सक्छ र? यहाँ सजगताको अर्थ बुझिएन। सजगता भनेको अथवा होसमा रहनु भनेको यसको अर्थै बुझिएन। होसमा रहनु भनेको दिनभरि काम गर्छु, म जे काम गर्छु त्यो कामप्रति होस रहनै पर्छ, कामप्रति चाहिँ एकाग्र हुनुपर्छ। अब विश्राम गर्ने बेलामा के को एकाग्रता? विश्राम गर्ने बेलामा ध्यानस्थ हुनुपर्छ। ध्यान र एकाग्रतालाई बुझ्यौँ भने हामी यो समस्याबाट मुक्त हुन्छौँ। जे काम गर्छु त्यसमा एक चित्त भएर गर्छु, आफूले काम गर्दाखेरि काममा मन लगाएर गर्छु, ध्यान लगाएर गर्छु, सजग भएर गर्छु, होसपूर्वक गर्छु, यो ठिक छ। तर विश्राम गर्दा त्यो लागू हुँदैन। विश्राम भनेको ध्यान हो, एकाग्रता भनेको कर्म हो, कर्ममा एकाग्रता। ध्यानको अर्थै हुन्छ केही नगर्नु, गर्नु ध्यान होइन, केही गर्न थाल्यौँ कि एकाग्रता भइहाल्यो। एकाग्र हुनै पर्छ गर्नु परेपछि। जे काम गर्छु म त्यो विषयमा एकाग्र हुनै पर्छ, प्रगतिको लागि, काम राम्रो बनाउनको लागि। काममा एकचित्त छैन, काममा एकाग्र छैन भने काम बिग्रिन्छ। यो एकाग्रताको अभ्यास हो। ध्यानमा केही पनि गरिँदैन, ध्यान गर्नु होइन, ध्यान नगर्नु हो, ध्यानमा छोड दिने हो आफूलाई। जे हुन्छ होस्, मेरो मन जता जान्छ जाओस्, म कुनै निश्चित विषयमा मेरो मनलाई लैजान्न, जस्तो छ छ, म विश्राममा जान्छु बस। एउटा स्थिति यो। अर्को ध्यानको स्थिति के हो भने एक विषयमा आफ्नो ध्यानलाई केन्द्रित गर्नु एकाग्रता, सम्पूर्ण विषय जे भइरहेको छ समग्रतामा आफ्नो चित्तलाई लैजानु ध्यान। ध्यानमा एउटा विषय हुँदैन, सबै विषयप्रति मेरो चेतना फैलियो भने ध्यान भइ नै गयो। एउटा विषयमा मात्रै मेरो ध्यान गयो भने एकाग्रता भयो। एकाग्र अवस्थामा चाहिँ मन मैले जहाँ लगेँ त्यहाँ एकाग्र एकचित्त भएर बस्छ र बाध्यात्मक अवस्था र एकाग्र अवस्था दुइटै उस्तै लाग्छ, तर फरक के छ भने बाध्यात्मक अवस्थामा पनि मन एकचित्त हुन्थ्यो, तर मैले नचाहेको दुःखदायी विषयमा एकचित्त हुन्थ्यो, आफै मेरो नियन्त्रणमा थिएन, मन आफै जान्थ्यो। तर एकाग्र अवस्थामा चाहिँ मैले जुन विषयमा मेरो मनलाई बस बाबु भने त्यही विषयमा बस्यो। अब आफूले लगेर राखेको मन त नराम्रो विषयमा त जाने कुरै भएन, नराम्रोमा त को एकाग्र हुन्छ र? स्वतः राम्रो विषयमा मन एकाग्र भयो, सकारात्मक विषयमा आफ्नो चित्तलाई एकाग्र गर्नु, यो एकाग्रताको अवस्था हो। ध्यानस्थ अवस्था भनेको चाहिँ मैले केही पनि गरिनँ, कुनै पनि विषयमा म एकाग्र भइनँ, तर पनि सम्पूर्ण विषय मलाई थाहा छ, सबै विषयप्रति होस छ, तर एउटा विषयप्रति चाहिँ म केन्द्रित चाहिँ छैन, समग्रताको ज्ञान छ। यसरी समग्रतातिर गयो मन भने मन ध्यानस्थ हुन लाग्यो। यस्तो बेलामा जब मन समग्रतामा जान्छ, त्यो बेलामा दुईटा घटना घटित हुन्छ। एउटा त व्यक्ति पुरै ध्यानमा जान्छ, अथवा आनन्दको अनुभूति हुन्छ, अर्को होइन भने निन्द्रा लाग्छ, झुपु झुपु निन्द्रा लाग्छ। ध्यानको अभ्यास गरेपछि त व्यक्ति ननिदाई बस्नै सक्दैन, दुइटै हातमा लड्डु, दुइटै फाइदै फाइदा। निन्द्रा लाग्यो लुटुक सुत्ने, लागेन भने ध्यान लाग्यो, निन्द्राबाट भन्दा पनि बढी फाइदा ध्यानबाट हुन्छ। त्यसकारण सजगता आफै हुन्छ, एक प्रकारको ध्यान पनि निन्द्रा नै हो। निन्द्रा र ध्यानमा फरक के छ भने निन्द्रामा व्यक्ति बेहोस हुन्छ, ध्यानमा बेहोस हुँदैन, त्यति मात्रै फरक हो। निन्द्रा चाहिँ दुइटै निन्द्रा हो, होसमा निदाउनुलाई ध्यान भनिन्छ, बेहोसमा ध्यान गर्नुलाई निन्द्रा भनिन्छ, आखिरी एउटै हो। सबै कुराहरू स्थिर रहन्छ, कहीँ मन चलेको छैन, मन शान्त छ। मन जहाँ स्थिर भयो त्यहाँ आनन्द घटित हुन्छ, आनन्दको अनुभव हुन्छ, र व्यक्ति त्यही आनन्दमा यति मस्त रहन्छ, उसलाई बाहिरको दुनियाँदारीमा यता विषयमा जाऊ उता विषयमा जाऊ मन नचाउनै पर्दैन, मन नाच्दै नाच्दैन, किनभने ऊ आनन्दमा मस्त रह्यो। यो ध्यानस्थ अवस्था हो। अब बाहिर पनि यस्तै हुन्छ, बाहिरको कर्ममा पनि यस्तै हुन्छ। जस्तो एकाग्रता भनेको के हो, नकारात्मक एकाग्रता हेर्नुहोस्। हामी कुनै पनि व्यक्तिबाट अपेक्षा गर्छौँ, आशा गर्छौँ। जस्तो हामीलाई के लाग्छ भने मलाई मेरो मनलाई कसरी बुझेन, मलाई बुझ्न सकेन, मेरो भावनालाई बुझ्ने कोही पनि राखेन, यसो यताउता हेऱ्यो, मनमा इच्छा छ मेरो भाव बुझोस्, मेरो मनस्थिति कस्तो छ बुझिदियोस् मान्छेले, बाहिर मात्रै बुझेर हुन्छ र? मेरो मनलाई बुझ्ने कोही एकजना भइदिए कस्तो रमाइलो हुन्थ्यो। हामी आशा गर्छौँ कसैले मेरो मन बुझिदिए हुन्थ्यो, मेरो भावना बुझे हुन्थ्यो, तर यसो हेऱ्यो बाहिर कोही पनि मेरो भाव बुझ्ने मान्छे भेटिन्न, अनि दिकदार लाग्छ। त्यसपछिबाट सबै मान्छेहरूप्रति एउटा द्वेष उत्पन्न हुन्छ, मैले मात्रै गर्नुपर्ने, मलाई चाहिँ कसैले बुझ्दैन, म चाहिँ अरूको लागि किन गर्ने भन्ने एउटा गुनासो जन्मिन्छ, र जीवन बिस्तारै बिस्तारै नकारात्मक दिशातिर अगाडि बढ्छ, र व्यक्ति बार बार त्यही मात्रै याद गर्छ। हाम्रो चेतना, हाम्रो ध्यान त्यतै मात्रै जान्छ, अभावमा मात्रै जान्छ। त्यसकारण यो अभावको सिर्जना गरियो, एकाग्रता बन्यो अब त्यहाँ। तर यो एकाग्रता होइन, एक प्रकारले भन्नुहुन्छ भने बाध्यात्मक अवस्था। मलाई फलानाले याद गरेन, मेरो मन बुझेन, मेरो भावना बुझेन, मलाई सहयोग गरेन, मलाई यसले गर्नु पर्थ्यो, यति यति गर्नु पर्थ्यो, गरेन, अरूबाट मैले पाइनँ। यो अरूबाट पाइनँ भन्ने बित्तिकै हाम्रो मन बाध्यात्मक अवस्थामा गयो, अब खाली त्यही याद आउँछ, त्यही मात्रै याद आउँछ, त्यही, अनि हामी हैरान हुन्छौँ, जीवन एकदमै नरमाइलो हुन्छ। यसलाई मिलाउने तरिका के हो त? एउटै मात्रै तरिका हो, मैले मेरो भावना अरूले बुझेनन् यो त थाहा पाएँ मैले, तर मैले अरू कसको भावना चाहिँ बुझेको छु त? मैले उसको भावना बुझेको छु, यसको मनमा के छ, यसको भाव कस्तो छ मलाई थाहा छ, यसका इच्छाहरू के छन्, यसले के खोजेको छ, यसको भित्री इच्छा के हो मैले कसैको बुझेको छु। जब व्यक्ति आफूले पाउने होइन दिन थाल्यो, आफूलाई अरूले बुझोस् होइन मैले चाहिँ अरूलाई बुझौँ भनेर लाग्यो कि हाम्रो त्यो अभाव भावमा रूपान्तरित हुन्छ। अब हाम्रो एउटै ठाउँमा जाने मन, एउटै नकारात्मक विषयमा जाने मन स्वत एकाग्र हुन थाल्छ, अथवा सकारात्मक विषयमा जान थाल्छ। अब आफू जहाँ छ त्यसको वरिपरि जो छन् ती मान्छे मेरो कारणले खुसी हुन्, म घरमा छु भने घरमा वरिपरि भएका मान्छेहरू मेरो कारणले खुसी हुन्, यिनीहरूलाई खुसी बनाउन सकौँ, म कार्यालयमा छु भने कार्यालयमा म वरिपरि जो छन् तिनीहरूलाई खुसी बनाउन सकौँ, साथीभाइको बिचमा छु, साथीभाइलाई खुसी बनाउन सकौँ, इष्टमित्रको बिचमा छु, उनीहरूलाई खुसी बनाउन सकौँ। जो जतिखेर मेरो आसपासमा हुन्छ सबै मानिस मेरो कारणले खुसी हुन् अथवा उनीहरूको सेवामा म केही न केही मैले आफूलाई प्रयोग गर्न सकौँ, केही न केही मेरो बुद्धि, मेरो बल, मेरो आफ्नो क्षमता उनीहरूको खुसीको लागि प्रयोग होस्, उनीहरूको उन्नतिको लागि प्रयोग होस् भनेर व्यक्ति छनौट नगरिकन यो मान्छेलाई चाहिँ गर्छु यसलाई चाहिँ गर्दिन नभनिकन सबैको लागि समान रूपमा सहयोग सेवा गर्नु, खुसी बनाउन सुरु गर्नु, यो चाहिँ ध्यानस्थ अवस्था हो। ध्यानस्थ अवस्थाको बाह्य प्रयोग गर्यो भने भित्री प्रयोगमा अत्यन्तै सहज हुन्छ। ध्यानका दुईटा क्षेत्र, एउटा व्यवहारिक क्षेत्र, अर्को भित्री मानसिक क्षेत्र, यी दुईटै क्षेत्रमा हामीले काम गर्नुपर्छ र जहिले पनि सुरुवात गर्दा बाहिरबाट गर्नुपर्छ। त्यही भएर ऋषिहरूले के भने भने सबैभन्दा पहिला आचरण सुधार है, तिमी ध्यानस्थ हुनको लागि, भक्त बन्नको लागि, भगवानको पूजा प्रार्थना गर्नको लागि पहिला आफ्नो आचरण सुधार, खानपान सुधार, तिम्रो दैनिक आचरण जस्तो व्यवहारहरू इत्यादि सुधार, बोली सुधार, के सिकाए सिकाए हामीलाई, कारण यही हो। त्यसकारण हामीले एकाग्रताको अभ्यास गर्नुपर्छ पहिला। अहिले त हामी जबसम्म हामी अरूबाट पाउने इच्छा गर्छौँ त्यतिसम्म त नकारात्मक भइहाल्यो मनको बाध्यात्मक अवस्था, त्यो त नर्क भइहाल्यो। हाम्रो मन दुखी हुनु भनेकै त्यही नर्कमा गएर हो, भने के हो, अरूले मलाई गरेन, अरूबाट मैले पाउनु पर्यो, खाली पाउने, लिने लिने लिने मात्रै छ, दिनेतिर नाम हो निशान मन छैन। मलाई श्रीमानले सुख दिएन, श्रीमतीले सुख दिएन, यसले सुख दिएन, यसले गरेन, फलानाले बिगार्यो, उसले बिगार्यो, गुनासही गुनासोले मन भरिएको छ, यो नर्क हो, यो मनको बाध्यात्मक अवस्था हो। अब व्यक्ति फर्केर होइन मैले चाहिँ अरूलाई सुख दिनुपर्छ भनेर आफूलाई अरूको सुखमा प्रयोग गर्न थाल्यो व्यक्ति, एकाग्रतामा गइगयो, त्यो चाहिँ व्यक्ति एउटा व्यक्तिमा है, मैले श्रीमानबाट सुख पाउनु पर्थ्यो भन्ने इच्छा थियो, अब चाहिँ म श्रीमानलाई कसरी सुख दिउँ, श्रीमतीले सुख दिनुपर्छ मलाई भन्ने थियो, अब म श्रीमतीलाई कसरी सुख दिउँ, त्यो व्यक्तिको सुखको लागि व्यक्ति प्रयोग भयो, आफूलाई काम गर्न थाल्यो, व्यक्ति एकाग्रतामा गयो। पछाडि ध्यानस्थ भनेको के हो, त्यो एकजना व्यक्ति श्रीमान श्रीमतीको मात्रै कुरा होइन, पुरै परिवार, पुरै समाज, पुरै मानवताको लागि मैले केही गर्नुपर्छ भनेर पुरै मानवताको लागि कर्म गर्न थाल्यो त्यो व्यक्ति ध्यानस्थ भयो। यी तिनवटा चरण बाहिरबाट पार गऱ्यौँ भने अनि भित्रको अभ्यास अत्यन्तै सजिलो हुन्छ। त्यसपछि हामी त्यो भित्रको पनि बाध्यात्मक अवस्थामा रहेको मनलाई लिएर आएर एकाग्र अवस्था गर्न सकिन्छ। एकाग्र अवस्था भनेको के हो, राम्रा विषयहरूमा ध्यान जानु। त्यसकारण मैले एकाग्रताको अभ्यास गरेँ अथवा सजगताको अभ्यास गरेँ, होसमा रहने अभ्यास गरेँ, त्यसकारण ध्यान लागेन, यसको अर्थ के हो भने ध्यान लागेन यसको अर्थ म समग्रतामा जान सकिनँ, म एउटा विषय केन्द्रित भएँ, विषय केन्द्रित एउटा होइन समग्र विषय केन्द्रित हुने बित्तिकै सबैको फाइदाको लागि सोच राख्ने बित्तिकै हामी लुटुक्क निदाउन सक्छौँ, होइन भने झन् एकाग्रतामा श्रम पर्छ। अब एकाग्रता पनि के गर्नु र, राम्रो चित्तमा एकाग्र हुन्छु भन्यो, हुँदा हुँदै मन त नराम्रोमा गइहाल्छ, के गर्नु, एउटा राम्रो विषयमा केन्द्रित हुन्छु भन्यो सुत्ने बेलामा, किनभने सजग हुनु छ, होसमा रहनु छ, अब होसमा रहन्छु म भन्यो, राम्रोमा होसमा रहन्छु भने हुँदा हुँदै त्यो नराम्रो सोच्ने बानी लागेको ढ्याप्पै नराम्रो आइहाल्छ, अनि नराम्रो विचार आएपछि के कारण निद्रा लागोस्, अनि निद्रा लाग्दैन, अनि ल म होसमा रहेँ मलाई निद्रा लागेन, गुनासो आउँछ।
1: जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झन्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

बनी मदनारी नाचे मदनारी, हों हूँ वारी वारी झांकी लखी न्यारी, ब्रजरस माधुरी हे मदनारी भोलेनाथ, यो अशरणलाई आफ्नो ममतामय शरण प्रदान गर्नुहोस्। आशुतोष भगवान भोलेनाथसँग युगल सरकार श्री राधाकृष्णको नित्य विहारको याचना सहित अध्यात्म सन्देश कार्यक्रम सुनेर सत्सङ्ग प्राप्त गर्न लालायित श्रोताहरू, कार्यक्रममा हार्दिक स्वागत गर्दै यो सोमबारको बिहानीमा पञ्चाक्षर मन

श्रोताहरू, भगवान श्री पशुपतिनाथकै कृपाले आज पञ्चम मूल जगद्गुरुद्वारा प्रतिपादित सिद्धान्त हामीले स्वामी श्री हरिदासजीद्वारा नेपाली भाषामा नै सुन्न पाएका छौँ। भगवानको कृपालाई आत्मसात गर्दै अब श्रवण गरौँ जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन।

0: तस्मै बबल्लव इतरे पत्यभित्याद्यास्तद्बल्लभतयै वहि भागवत दसौँ स्कन्द को चौधौँ अध्यायको पचासौँ श्लोक। हो संसारमा देख्नमा व्यक्तिहरू धनको पछि लागिरहेछन्, पुत्र नभए पुत्र पाइयोस् त्यसको लागि डाक्टर का देवता कहाँ धाइरहेछन्, पोस्टको लागि धाइरहेछन्, यो देखिन्छ देख्नमा। तर ध्यान दिनुहोस्, कोही व्यक्ति धनको लागि धन चाहँदैन, कोही व्यक्ति परिवारकै लागि परिवार चाहँदैन, कोही व्यक्ति पोस्टकै लागि पोस्ट चाहँदैन। खालि ती त केयर अफ हुन्, तिनीहरूको द्वारा सुख प्राप्ति हुन्छ मलाई, त्यस कारण सबको लक्ष्य परम चरम लक्ष्य सुख नै हो, सुख नै आनन्द नै हो। एभ्री वन विदाउट एक्सेप्सन रिसर्चिङ फर ह्याप्पिनेस, पाश्चात्य दार्शनिक पास्कलले पनि बताए, सुख नै लक्ष्य हो। जस्तै ध्यान दिनुहोस्, एक व्यक्ति भिक्षा माग्दैछ, भिक्षा के कारण माग्दैछौ भिक्षा तिमी? दरिद्र छु त्यस कारण, निर्धनी छु, केही छैन मसँग। त यदि तिमीलाई केही माग्न भन्यो भने तिमी के माग्छौ? अरे स्वाभाविक हो, निर्धन छु त धनी हुन चाहन्छु, धन चाहन्छु, मेरा निर्धनता दरिद्रता जाओस् म यो चाहन्छु। त त्यो व्यक्तिले सल्लाह दियो, हेर कसको लक कुन बेला प्रकट हुन्छ थाहा हुँदैन। बिहारको एक साधारण कम्प्युटर को ज्ञाता व्यक्तिले कौन बनेगा करोडपतिमा 5 करोड जित्यो, होइन? त उसले कहिले कल्पना गरेको थिएन 5 करोड रुपियाँ पाइएला, त उसले त करोडपतिलाई नि पछाडि छोडिदियो, ऊ 5 करोडपति भयो। त त्यस्तै तिमी पनि बन्न सक्छौ, यहाँ तमाम लटरी छ, एक लटरी खरिद गर, भिक्षा मागेकै पैसाले सही एक लटरी किन, त के थाहा तिमी पनि करोडपति भइहाल्छौ कि। त उसलाई नि ठिक लाग्यो, त पेट काटी काटी पैसा बचाएर कम खाएर पनि जोगाएर यो किन्यो लटरी। त लटरी किन्यो त उसको प्रारब्धमा थियो ललाट लिखिताम रेखा परिमास्टुम न सक्यते, शास्त्रको सिद्धान्त छ, यहाँ छ भने जसरी नि प्राप्त हुन्छ। त यो एक माध्यम बनाएको थियो, चिट्ठा जुन थियो करोड रुपियाँ पहिलो पुरस्कार थियो, त्यही भिखारीलाई पर्यो, यानि कि करोड रुपियाँ प्राप्त भयो। ध्यान दिनुहोस्, त अब उसले के गर्यो, त्यो करोड रुपियाँमा केही पैसा निकालेर एक दराज किन्यो, र त्यो दराजको भित्रको भित्रको भित्रपट्टि त्यो करोड रुपियाँ राखेर तालचा लगायो। अब त्यो साँचोलाई यहाँ कम्मरमा राखेर फेरि कचौरा लिएर त्यही बाटोमा भिख माग्न थाल्यो, त्यही बसेर। अरे तिमीलाई त करोड रुपियाँ चिट्ठो पऱ्यो होइन? हो। त कहाँ छ त्यो पैसा? अ दराजमा छ। त तिम्रो उद्देश्य के हो? यही हो कि दरिद्रता जाओस्, अब ऊ करोडपति भयो, निर्धनता गयो दरिद्रता गयो, यसैको लागि हो? यदि यही कुरा गर्यो भने सबले भन्नेछन् यो मूर्ख रहेछ। अब त्यो धन प्राप्त गर्नुको मतलब त यो हो, घर नभए घरको व्यवस्था गर, खानपिनको व्यवस्था गर, नौकर चाकर गाडी बङ्गलाको व्यवस्था गर, अनि पो त्यसको उद्देश्य भयो त, हो कि भएन? त यो धनैको लागि त्यो व्यक्तिले धन चाहेको होइन, यी सब सामानको लागि हो, ताकि त्यसबाट सुख प्राप्ति होस्। त हेर्नुहोस् यो प्रमाण हो, त्यसैले तपाईँहरू धन धनकै लागि चाहनुहुन्न, पुत्र पुत्रको लागि चाहनुहुन्न, घर घरको लागि होइन, सुख प्राप्ति हुन्छ। अरे एक साधारण स्कुल बालकलाई सोध्नुहोस्, समातेर बाबु तिमी यो कति क्लासमा पढ्छौ? 4 क्लासमा, क्लास 4मा। त यो 10-12 किलोको झोला बोकेर दिन दिन स्कुल जान आउन तिमीलाई मजा लाग्छ? के गर्नु जान पर्छ? के का लागि? यसको लागि कि म दिन दिन स्कुल जान्छु पढ्छु त म पास हुन्छु। यानि कि अहिले यो गधा समान भारी बोकेर घर र स्कुल गर्नुको उद्देश्य पास हुनु हो। बिल्कुल ठिक, पास हुनलाई। अनि त्यो पास भएपछि के गर्छौ? फेरि सोध्नुहोस्, उसले हुन्छ पास भएपछि के म 5 क्लासमा जानेछु? त पाँच क्लाससँग गएपछि के हुन्छ अब तिम्रो भारी बोक्ने काम खतम होइन, अझ दुई चारवटा किताब थपकिन्छ झन् भारी बोक्छ फेरि जान्छ। त्यसको उद्देश्य के हो नि? छ क्लास जान्छु नि त फेरि त एवं प्रकारले सोध्दै जानुस्। उसले भन्छ कि म एसएलसी पास गर्नेछु, दस क्लास प्लस टू गर्नेछु। त प्लस टू गरेपछि तिम्रो उद्देश्य के हो? म कलेज जोइन हुनेछु, कलेजमा पढ्नेछु। त तिम्रो उद्देश्य अहिले यो चार क्लासमा भारी बोकेर स्कुल जानु आउनुको पछाडि पाँच क्लास जानु, छ क्लास हुनु, प्लस टू गर्नु, कलेज पढ्नु हो? बिल्कुल। त कलेज पढेपछि के हुन्छ? यो हुन्छ कि मैले डिग्री हासिल गर्नेछु, डिग्री। त तिम्रो उद्देश्य डिग्री हासिल गर्ने हो? बिल्कुल ठिक। त डिग्री हासिल गरेपछि के हुन्छ? ध्यान दिनुहोस्। उसले भन्नेछ म नोकरी गर्नेछु, नोकरी। अब मलाई नोकरी पाउनेछु त्यो सर्टिफिकेटद्वारा। अब बताउनुहोस् बाबु, तिमीलाई नोकरी गर्नको लागि यत्रो मेहनत गर्दैछु, अर्काको नोकर बन्न? नोकरी माने नोकर बन्नु, नोकरी नै गर्नु छ त आफ्नो बाउआमाको घर? अरे होइन, क्या नोकरी गर्नुको मतलब यो होइन, नोकरी गरेपछि मलाई धन आउँछ, धन। त्यसैले यानि कि नोकरी नोकरीको लागि होइन, धनको लागि हो। त तिमी अहिले स्कुल जाँदैछौ, पास हुन चाहन्छौ, पाँच छ दस हुँदै डिग्री हासिल गर्न चाहन्छौ, नोकरी चाहन्छौ, यसको उद्देश्य धन हो? बिल्कुल ठिक। अन्त धन पाएपछि के गर्छौ फेरि सोध्नुहोस्। त उसले बताउनेछ त्यो धन पाएपछि अब मेरो आवश्यकता के हो, ती सामान आउनेछ त्यो धनबाट, म आफ्नो परिवारको लालन पालन गर्नेछु त्यो धनबाट, गाडी बङ्गला सब व्यवस्था गर्नेछु। हो त तिमी चार क्लासमा झोला बोकेर हिँड्नुको पछाडि पाँच छ हुँदै एसएलसी पास, प्लस टू, डिग्री हासिल, नोकरी, नोकरीबाट पैसा, पैसा नै पनि तिम्रो उद्देश्य होइन, पैसाद्वारा सामान हो। हो बिल्कुल ठिक। त यो सामान चाहिँ किन चाहन्छ फेरि प्रश्न गर्नुहोस्। त उसले भन्छ सामान, अरे सामान नभएर जुन दुःख हुन्छ अब त्यो दुःख खतम हुन्छ, दुःख निवृत्ति हुन्छ त्यसबाट, त्यसैले सुख चाहन्छु म, चैन हुन्छ, आराम हुन्छ त्यस कारण। त हेर्नुहोस् यहाँ अन्तिम परम चरम लक्ष्य के हो, यी सबको पछाडिको उद्देश्य ऊ सुख चाहन्छ, आनन्द चाहन्छ। यही कुरा एक मजदुरलाई सोध्नुहोस्, हर व्यक्तिलाई सोध्नुहोस्, अन्तिम सीमा जुन छ सुखमै गएर। एक व्यक्ति तलब थापेपछि सोध्नुहोस्, या एक बेरोजगार व्यक्तिलाई सोध्नुहोस् तिमी के चाहन्छौ? जागिर चाहन्छु। त जागिरै हो, आऊ जागिर म कहाँ गर, तर जागिर मात्र दिन्छु, पैसा दिँदैन भन्नुहोस् त, ऊ बाटो लाग्छ उसको उद्देश्य पैसा हो। त पैसा मात्र दिनु तर खोटो पैसा दिनुहोस्, नचल्ने त्यो पनि मान्दैन, हिँड्छ, चल्ने पैसा चाहियो। पैसाबाट के? सामान। सामान के? ओ छोराको कचकच्छ अस्तिदेखि मोटरसाइकल चाहियो त्यसको लागि, छोरीको कचकच्छ कम्प्युटर चाहियो, बुढीको कचकच्छ गहना चाहियो तिज आउन लायो, साडी चाहियो। यो कचकच कचकचको दुःख छ, यो सब पैसाबाट त्यो सामान लगेर बुझाइदिएपछि शान्त हुन्छ, सुख हुन्छ त्यसैले। यानि कि हर कार्यको उद्देश्य सुख प्राप्त गर्नु हो। त्यसैले भगवानका अवतार तुलसीदासजीले बताइदिए र यो सुख प्राप्तिको लक्ष्य धेरै छैनन्, पाँच प्रकारको छ, शब्द, स्पर्श, रूप, रस, गन्ध, यही पाँच चिज छ, छैठो चिज छैन। यही पाँच हामी सुन्न चाहन्छौँ, राम्रो राम्रो चिज, म्युजिक सुन्न चाहन्छौँ, छोराले फर्स्ट डिभिजनमा पास गर्यो यो सुन्न चाहन्छौँ, छोराको स्कुलबाट आउँदा एक्सिडेन्ट भयो यो सुन्न चाहँदैनौँ, राम्रो चिज सुन्न चाहन्छौँ, शरीरलाई फ्रेन्डली स्पर्श गर्न चाहन्छौँ, कोरा चिज हामी चाहँदैनौँ, हामी सिफनको साडी चाहिन्छ, खास नरम भुवादार यो, र हामी राम्रै चिज देख्न चाहन्छौँ, छोराछोरीले ल्याएको सर्टिफिकेटमा मार्क्स धेरै आएको देख्न चाहन्छौँ, फेल भएको देख्न चाहँदैन, राम्रो चिज मात्र देख्न चाहन्छौँ, बासनादार चिज सुँग्न चाहन्छौँ, गन्दगी युक्त छि छि छि नाक थुनेर हिँड्छौँ नाली आयो भने, चाहँदैनौँ, र जिब्रो, जिब्रोको निमित्त त मरिमेट्छौँ हामी स्वादको लागि। आज मोमो, भोलि चाउमिन, पछि हटडग, निको पर्सि पिज्जा, हरेक दिन चेन्ज। जबकि सिद्धान्त के छ, द डाइनिङ टेबल किल मोर पिपल देन वार। डाइनिङ टेबलले जति मान्छे मार्छ नि त्यति युद्धले नि मार्दैन, किनकि यो जिब्रोको स्वादको कारण यस्ता यस्ता चिज हालियो कि बस रोग, क्यान्सर, अल्सर सानैदेखि सुरु हुन थालिसक्यो। अब त यही पाँच चिज चाहन्छौँ हामी, यसैद्वारा सुख प्राप्ति हुन्छ। त हेर्नुहोस्, हाम्रो लक्ष्य, परम चरम लक्ष्य के हो? सुख प्राप्ति, आनन्द प्राप्ति, दुःख कोही चाहँदैन। र तपाईँहरूको हर कार्यको पछाडि एकै उद्देश्य छ, सुख। यो बिरामीपन छ, यो निको होस् त सुख प्राप्ति हुन्छ। बुढो बिरामी छ घरमा, कचकच कचकच यहाँ प्रवचन सुन्दा नि ध्यान उहाँ जान्छ, त्यो निवारण भइदिए हुन्थ्यो, ऊ पनि आउन पाउँथ्यो। हर कार्यको उद्देश्य एकै हो, सुख प्राप्ति, सुख प्राप्ति, सुख प्राप्ति, दुःख होइन। तर यहाँ समस्या यो छ, ध्यान दिनुहोस्, कि जहाँ हामीले सुख खोजिरह्यौँ नि, अहिले तपाईँहरू जहाँ खोजिरहनु भएको छ र तपाईँहरूको यो विश्वास छ कि यहाँ सुख होला, त्यहाँ सुख छैन। तपाईँले यही सोच्नुभयो, विवाह गरे सुख होला, विवाह गर्नुभयो, भयो, दुई चार दिन लाग्यो, आठ दस दिनपछि परेशान, टेन्सन। तपाईँहरूले सोच्नुभयो प्यास लागेछ, एक गिलास पानी पाए सुखी भइन्थ्यो, एक गिलास पिउनुभयो लाग्यो अलिकति सुख, दोस्रो गिलास, तेस्रो गिलास, त पुग्यो पुग्यो पुग्यो, अघि त यही पानीको लागि मरिरहेको थियो, अब यहाँ घ्याम्पो पियो, अरे पुग्यो। कोही रसबरीको भोगी होस् मिठाईको, गुलाब जामुनको, ल खा गुलाब जामुन, एउटा खायो, हो कलकत्ताको गुलाब जामुन मजा आयो, अर्को खाने, खाइदिन्छु नि त, दोस्रो, तेस्रो, चौथो, पाँच, अब पुग्यो, अरे खा, अघि त खाने भन्दै छ, सात, आठ, दस, अब बान्ता यही हो सुख होइन, यो दुःख हो, छैन सुख, यो केवल भ्रम हो। ध्यान दिनुहोस्, यो तपाईँहरूले जहाँ सुख खोज्दै हुनुहुन्छ, एक हजारपति लखपति भए सुख होला यो सोच छ, लखपति करोडपति भए सुखी होला यो सोच छ, करोडपति अरब, अरबपति खरब। यदि बिल गेट्स या मुकेश भाइ अम्बानीलाई सोध्नुभयो भने यो भन्न बेर लाउँदैन, अरे यत्रो खरबौँ जनताभन्दा माथि छौ तिमीहरू, अब त भागदौड छोडा, अब त मर्नुपर्छ, अब त भगवान्को चिन्तनमा लाग, अरे कहाँ अहिले स्वर्गमा एक कुबेर छ अरे त्यसलाई जित्न पाए पो भन्न बेर लाउँदैनन्। कोही सुखी छैन, झन् दुखी छ, नम्बर वान दुईमा पुगे त अर्को बन्ला कि झन् डर भयो, तपाईँहरूलाई डर छैन, ध्यान दिनुहोस्, जति माथि गयो त्यति डर छ, तल डर छैन, झन् दुःख छ, झन् कष्ट छ, पराकाष्ठको। त्यसैले यो संसारमा तपाईँहरूले खोजेको वास्तविक सुख छैन। र सुखको परिभाषा के हो? वेद बताउँछ, छन्दोग्योपनिषद् 7:23:1, सुखको बारेमा, यो वै भूमा तत् सुखम, नाल्पे सुखम अस्ति भूमैव सुखम। यानि कि तपाईँहरूको यो संसारको सुख सुख होइन, यो दुःख हो। तपाईँहरूको शरीर चिलायो नि, त्यसलाई कन्याउनुहुन्छ एकछिन, लाग्यो सुख भयो, एकछिन पछि झन् भयानक घाउ भयो, त्यो बस ए दुःख भयो। यही समान छ यो संसार, वास्तविक सुख छैन। वास्तविक सुखको परिभाषा वेद बताउँछ, सुख त्यो हो, भूमा हुन्छ, भूमा अर्थात सुख त्यो हो जुन एक पटक प्राप्त भएपछि त्यो सुख सदा तपाईँहरूमा रहिरहोस्, फेरि नखोसियोस्, र सदा प्रतिक्षणम वर्धमानम, त्यो सुख बढ्दै जाओस्, त्यसलाई सुख भन्छन्। तर तपाईँहरूको संसारको सुख कस्तो छ? एक दुई दस लालमुन पछि, गुलाब जामुन पछि घट्न थाल्छ, यो सुख होइन। तपाईँलाई विवाह गर्दाको दिनमा टोल छिमेकका व्यक्ति नबोलाइकन नि दुलैको अनुहार हेर्न आउँछन्, त्यो दिन लाग्छ तपाईँहरूलाई म नि केही हुँ खास, मलाई हेर्न आउँदैछन्, आठ दस दिन दुई चार दिन पछि बिरामी पर्यो त बोलाउँदा नि छिमेकी आउँदैनन्, एक एक बहाना बनाउँछन्। त्यो सुख कहाँ गयो त्यो विवाह गर्दाको दिनको? हामीले सर्टिफिकेट डिग्री पाएको दिनमा सबलाई मिठाई बाँट्यौँ, खुसी भयौँ, भोलिपल्ट खतम त्यो सुख। आज के गर्नुभयो तपाईँहरूले? केही गरिनँ। हिजो, अरे हिजो त उहाँ अस्ट्रेलिया र इन्डियाको क्रिकेट म्याच थियो, क्या रमाइलो भयो, साथीभाइहरूसँग खाइयो पियो मस्ती गरियो। आज, अरे आज केही थिएन, बोर भए एक्लै घरमा बसेर। त हिजो क्रिकेट हेरेको सुख कहाँ गयो? त्यो त हिजै खतम भयो, आज छैन। यानि कि यो सुख सुख होइन, धोका हो। कस्तो धोका हो? ध्यान दिनुहोस्, यो मेरो हातको छाया हेर्नुहोस् यहाँ, यो हात एक हो, छाया एक हो। यो संसारको सुख जुन तपाईँहरूले पाइरहनु भएको छ नि, घर परिवार धन सम्पत्ति पोस्टबाट, यो सुखको छाया हो, छाया छाया, वास्तविक हात होइन। यही छायामा तपाईँहरू भुल लिनु भएको छ, वास्तविक सुख अर्कै छ। र त्यो वास्तविक सुख के हो जुन मानव देहको लक्ष्य हुनुपर्छ, त्यो सुखको बारेमा म तपाईँहरूलाई बताउने छु, तर आज होइन भोलि। श्रीमद् सद्गुरु भगवान की।
1: सुन्दै हुनुहुन्थ्यो स्वामी श्री हरिदासजीले दिनुभएको प्रवचनको आजको श्रृङ्खला। धारावाहिक यस प्रवचनको बाँकी भाग भोलिको कार्यक्रममा सुन्न सक्नुहुनेछ। भगवान्सित विमुख जीव कदापि शान्त र आनन्दमय हुन सक्दैन, यसको लागि जीवले भगवानको शरणागति अपनाउनै पर्छ। केवल संसारको व्यक्ति वा वस्तुबाट त्यो दिव्य आनन्द प्राप्त गर्छु भन्नु बालुवा पेलेर तेल निकाल्ने प्रयास जस्तै हो।